0: रोड इकोनोमिक बेल्ट नाम दिएको थियो। त्यसपछि केही समय वान बेल्ट वान रोड र अन्तत बीआरआई नाम दियो। नेपाल चीन समझदारी पत्रमा उल्लेख भए अनुसार बीआरआईको मुख्य लक्ष्य नीतिगत समन्वय, पूर्वाधार संचार विस्तार, निर्बाध व्यापार, वित्तीय समन्वय र जनस्तरको सम्बन्ध प्रवर्धनमा केन्द्रित छ। समझदारी पत्रमा हस्ताक्षर भएपछि काठमाडौँ र बेजिङले यसलाई अगाडि बढाउन धेरै पटक पहल समेत गरेका छन्। तर दुवै पक्षको चासोका बावजुद सेमिनार, उच्च स्तरीय भेटघाट तथा भ्रमणमै महत्वाकांक्षी परियोजना सीमित रहेको छ। 9 वर्षमा नेपाल र चीनले बीआरआईको सैद्धान्तिक पक्ष, यस अन्तर्गत अघि बढाइने आयोजना र यसको कार्यान्वयन तथा लगानीको ढाँचाबारे छलफल र वार्ता गरिरहेका छन्। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई बीआरआई ढाँचा अन्तर्गत निर्माण गरिएको एकतर्फी चीनले घोषणा गरेको छ। तर पोखरा विमानस्थललाई बीआरआईको फ्रेमवर्कभित्र राख्ने चीनको एकतर्फी निर्णयको नेपालले विरोध गरेको थियो। केही समयपछि यो विमानस्थल आयोजना अरबौं रूपियाँको भ्रष्टाचार प्रकरणमा जोडियो। हस्ताक्षरको 9 वर्ष बहसमै सीमित बीआरआई शीर्षकमा कान्तिपुर दैनिकले खबर छापेको छ।
1: राष्ट्रिय परिचय पत्रको सर्भर डाउन हुँदा लाखौं सेवाग्राही प्रभावित भएका छन्। सर्भर डाउन हुँदा यही वैशाख 21 देखि राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागबाट हुने काम अवरूद्ध छ। विभागका निर्देशक सानुबाबु अधिकारीले सर्भरमा समस्या आएको स्वीकार गरेका छन्। राष्ट्रिय परिचय पत्र सर्भर 9 दिनदेखि डाउन, सेवाग्राही प्रभावित शीर्षकमा नागरिक दैनिकमा खबर छापिएको हो।

यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै ईएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ्स गुड।

अवसरमा सेन्सेका होम अप्लायन्सहरुको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: उन्नयन गरेको विषयमा पूर्णबहादुर खड्का र शेखर कोइरालाले सार्वजनिक रूपमै असन्तुष्टि जनाएका छन्। आफूहरूसँगको परामर्श बिना गरिएको मनोनयनले पार्टीको बृहत्तर एकतामा ठोस पुगेको उनीहरूले बताएका छन्। मंगलबार बिहान पूर्व कार्यवाहक सभापति खड्का र नेता कोइरालाले आफ्नो पक्षका नेताहरूसँग छलफल गरेका थिए। केही व्यक्तिको मनोनयनले मात्रै काँग्रेसभित्रको संरचनागत विवाद समाधान नहुने निष्कर्ष उनीहरूले निकालेका छन्। मनोनयनमा परेका नेताहरूले भने यसलाई पार्टी एकता
1: उदयपुरको चौदण्डीगढी नगरपालिकाले संघीय सरकारले ल्याएकै दिन सोमबार आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। स्थानीय सरकार सञ्चालन ऐन 2074ले व्यवस्था गरेको अथवा तोकिएको समयभन्दा डेढ महिना अघि नै चौदण्डीगढीले आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो।
0: निजी तथा सरकारी विद्यालयका सवारी साधनको यान्त्रिक परीक्षण तथा चालकको स्वास्थ्य परीक्षण गरिएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको समन्वय कर्णाली प्रदेश प्रहरी अस्पताल तथा यातायात व्यवस्था कार्यालयको प्राविधिक सहयोगमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका साथ स्थित खुल्ला मञ्चमा विद्यालयका सवारी साधनको यान्त्रिक परीक्षण तथा चालकको स्वास्थ्य परीक्षण कार्यक्रम गरिएको हो।
1: चितवनमा भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको संख्या 41,000 भन्दा बढ़िरहेको छ। विघटित भूमि समस्या समाधान आयोग चितवनका अनुसार जिल्लाका 7 पालिकामा 24,762 अव्यवस्थित बसोबासीको संख्या सहित 41,282 भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको संख्या रहेको छ।
0: रेमिटेन्स आप्रभा वैशाखमा पनि उत्सव वृद्धि हुने देखिएको छ। खाड़ी मुलुकमा युद्धको असर परेकाले नेपाल भित्रिने रेमिट्यान्स प्रभावित हुने अड्कलबाजी भइरहेका बेला वैशाखमा पनि चैतकै हाराहारीमा रेमिट्यान्स भित्रिने देखिएको हो। नेपालमा धेरै विदेशी मुद्रा ल्याउने केही रेमिट्यान्स कम्पनीहरूसँग गरेको कुराकानीमा वैशाखमा पनि कम्तीमा 2 खर्ब रूपियाँ भन्दा बढी रेमिट्यान्स आउने अनुमान गरिएको छ। यद्यपि राष्ट्र बैंकले सोमबार चैतसम्म नेपाल भित्रिएको रेमिट्यान्सको तथ्याङ्क मात्र सार्वजनिक गरेको छ।
1: अब शेयर बजार शेयर अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका 2082 पारित नहुँदा करिब 36 कम्पनीका संस्थापक शेयर सूचीकृत हुन सकेका छैनन्। 2081 माघमा ओम मेगा श्री फार्मास्युटिकल्स लगायत कम्पनीले आईपीओ निष्कासन अनुमति पाएका थिए, तर यी कम्पनीहरूको संस्थापक शेयर सूचीकृत हुन नसकेका हुन्।

0: नंबर सबरी रिचार्ज कर लो र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: डिश होम, खुशीको कनेक्सन।

0: और टेलीकॉम को इंटरनेशनल रोमिंग सेवा सुचारू करना #14#7# गरी वा नेपाल टेलीकॉम को ऐप बाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलीकॉम राष्ट्रको संचार।
2: राष्ट्रीय वाणिज्य बैंक को अत्यन्तै जरुरी सूचना। क्रिप्टो करेन्सी र अवैध अनलाइन ट्रेडिङ मा लगानी नगर्नुहोस्। धेरै नाफा हुने प्रलोभन देखाएर गरिने यस्ता लगानी जोखिमपूर्ण र गैरकानूनी हुन्छन्। आफ्नो कमाई सुरक्षित राख्नुहोस्। राष्ट्रीय वाणिज्य बैंक तपाईको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब विदेशका खबर। पश्चिम एसियामा तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा जाँदैछन्। चीन मार्फत दबाव सिर्जना गरेर इरानलाई आफ्ना शर्तहरू मान्न बाध्य बनाउन सकिने योजनाका साथ ट्रम्प बेजिङ ओर्लन लागेका हुन्। चीनिया राष्ट्रपति शी जिनपिङले बेजिङमा ट्रम्पको आतिथ्यता गर्दा यिनै विषयमा बहस हुने आकलन गरिएको छ। शिखर सम्मेलनमा आपसी हित र द्विपक्षीय सम्बन्ध सुधारको मुद्दा ओझेलमा नपरोस् भन्नेमा पनि दुवै देशका अधिकारी सचेत देखिन्छन्। व्हाइट हाउसकी सहायक प्रेस सेक्रेटरी अन्ना केलीका अनुसार ट्रम्प बुधबार बेजिङ पुग्नेछन्, बिहिबार शीसँग भेट्नेछन् र शुक्रबार अमेरिका फर्कनेछन्। भ्रमणका क्रममा द्विपक्षीय व्यापार र प्रविधिको विषय प्राथमिकतामा रहनेछ। त्यसबारे छलफलका लागि ट्रम्पसँगै एलन मस्क र टिम कुक सहित 16 ठूला कम्पनीका कार्यकारी संचालकहरू बेजिङ हुनेछन्।
5: अब खेल र खेलाड़ीका खबर। गोल संझाको साहस पछ्याउँदै स्कटल्याण्डले क्रिकेट विश्वकप लीग दुईमा मंगलबार नेपाललाई 2 रनले पराजित गरेको छ। स्कटल्याण्डले किर्तिपुर स्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाललाई हराएको पहिलो पटक हो।
4: अब विचार तथा दृष्टिकोण। इयान ब्रेमरले नागरिक दैनिकमा लेख्नुहुन्छ, सन्तुलनको सौन्दर्य शीर्षकमा उहाँले लेख्नु भएको छ, लोकतान्त्रिक शासनमा स्पष्ट रूपमा शक्ति पृथकीकरणको व्यवस्था हुन्छ। निर्वाचनबाट सरकारमा पुगेपछि पनि संविधान र कानूनको पालना गर्नैपर्छ। त्यहाँ पुगेर गरिने हरेक काम र कदमको मूल्याङ्कन हुन्छ। निजी जीवन बिताइरहेको व्यक्तिले मात्र सार्वजनिक मूल्याङ्कन र परीक्षाबाट गुज्रिनु पर्दैन।
5: प्रधानमन्त्री बालेनलाई सुकुम्बासीको पत्र शीर्षकमा राजेश विद्रोहीको विचार अन्नपूर्ण पोस्टमा छापिएको छ। पुस्तौंदेखि बसोबास गरेको जमिन छ तर नागरिकता नहुँदा पूर्जा छैन। पुस्तौंदेखि बसोबास गरेको गाउँ ब्लक बहाल बिटोरी जस्ता जग्गा सरकारी भनिए पनि व्यक्तिहरू पुस्तौंदेखि बसोबास गर्दै आएका छन्। पटक पटक नापी भयो तर लाल पूर्जा दिइएन। इतिहासदेखि नै मध्यम कमजोर निमुखा दलित र सीमान्तकृत वर्ग दमन शोषण र उत्पीड़नको शिकार हुँदै आएको छ। त्यसैले गहिरो छानबिनपछि उचित व्यवस्थापन पुनर्स्थापना र लोकतान्त्रिक मानवीय प्रत्याभूति गराउन सक्नु नै आजको राज्यको प्रमुख दायित्व हो।
4: हौस् त काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार किम बमका साथमा बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
6: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 5573 98 5577061 र 98 5577 053।
7: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556 4943 4440 4395 र 98 5576 2440।
8: It's 6 o'clock. अहिले 6 बजेको छ।

0: नमस्कार तथा सुप्रभात। काया खैरनमा तपाईँलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया खैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल वैशाख 30 गते बुधबार, सन् 2026 मे 13 तारिक जेठ कृष्ण पक्षको एकादशी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सरकारको कार्यशैलीमाथि विपक्षी दलका प्रश्नै प्रश्न, संसद छलेर ल्याइएको अध्यादेश र प्रधानमन्त्रीको शैलीप्रति आपत्ति।
0: आर्थिक र सामाजिक सूचकाङ्कमा कमजोर प्रदेशहरू शैक्षिक नतिजामा पनि पछाडी, विद्यालयको विदा घट्यो, प्रार्थना र खाजा समय पनि निर्धारण।
1: जलवायु परिवर्तनसँगै कम वर्षा र चरम मौसमी घटनाको जोखिम बढ्दै, व्यक्ति तहमा पानीको सदुपयोग र जलाशयहरू बनाउनेतर्फ काम गर्नुपर्ने विज्ञको सुझाव।
4: मनसुनले जुन पानी नेपालमा दिन्छ त्यो चाहिने भन्दा प्रशस्त बढी पानी छ, त्यसै बगर गइरहेछ, यसको लागि ब्याङ्क बनाउनु पर्यो, ब्याङ्क बनाउनु भने रिजर्भर।
0: हर्मुज जलमार्गको सुरक्षाका लागि बेलायतले छुट्यायो 14 अर्ब बराबरको सुरक्षा बजेट। इरान र अमेरिका बीचको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको दावी।
1: र विश्वकप क्रिकेट लिग टूमा नेपाल स्कटल्यान्डसँग 2 रनले पराजित। आइपिएल क्रिकेटमा हैदराबादलाई हराउँदै गुजरात शीर्ष स्थानमा।
5: नमस्ते डाक्टर साहब।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
7: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: माडीको धार्मिक पर्यटन प्रबन्धनका निम्ति शनि जयन्ती पर्वको अवसर पारी शनिधाम सगौरा प्रस्तुत गर्दछ।
2: 11 शनि जयन्ती उत्सव विविध सांस्कृतिक कार्यक्रम रमाइलो मेला साथमा नगर स्तरीय भजन र दुनाटक।

0: कार्यक्रमको मुख्य आकर्षण चर्चित लोकदोहोरी एवं भजन गायक प्रकाश पराजुलीको भजन र लोकदोहोरी प्रस्तुति।
1: पार्टी सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै विपक्षी दलहरूले आलोचना गरेका छन्। हिजोको प्रतिनिधि सभा बैठकमा विपक्षी दलका नेताहरूले अध्यादेश, चुकुम्बासी बस्तीमा डोजर, प्रधानमन्त्री बालेन्द्र शाह बालेनको आचरण र सरकारको नीति तथा कार्यक्रम लगायत विषयमा प्रश्न उठाउँदै आलोचना गरेका हुन्। उनीहरूले सरकारका गतिविधि अधिनायकवादी देखिएको पनि टिप्पणी गरेका छन्। नेकपा संसदीय दलका नेता एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनलाई सरकारको नीति तथा कार्यक्रममा दलित, महिला, जनजाति, मधेसी, थारू, उपेक्षित, उत्पीडित वर्ग, समुदाय र क्षेत्रलाई उपेक्षा गरिएको बताउनु भएको छ। उहाँले सुकुम्बासी बस्ती हटाउने नाममा उत्पीडित वर्गलाई निशाना बनाइएको टिप्पणी समेत गर्नुभयो। त्यस्तै प्रमुख प्रतिपक्षी दल काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले आह्वान भइसकेको अधिवेशन एकाएक स्थगन गरेर सरकारले झण्डै 150 कानून संशोधन र केही नयाँ कानूनहरू अध्यादेश मार्फत घोषणा गरेर संसदीय र लोकतान्त्रिक मूल्यहरूमा चोट पुर्याएको बताउनुभयो। एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले चुनावबाट 2/3 मत प्राप्त गरेको रासोपाले प्रशासन तन्त्र र न्यायतन्त्रमा एकल प्रभुत्व कायम गर्न अध्यादेश ल्याएको र त्यसमा सफलता प्राप्त गरेको टिप्पणी गर्नुभयो। यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्रीबाट संसदलाई हेपिएको भन्दै आपत्ति जनाउनु भएको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका उपनेता गणेश पराजुलीले चुनावका बेला गरेका वाचा 30 वर्षसम्म पूरा नगरेको तर सरकारले 100 दिन पनि नबित्दै सरकारको 100 दिन पनि नबित्दै आलोचना गरेकोमा असन्तुष्टि जनाउनु भएको छ।
2: आर्थिक सूचकाङ्कमा पछाडि परेका प्रदेशहरू सुदूरपश्चिम, मधेस र कर्णाली एसईई नतिजामा पनि कमजोर देखिएका छन्। यसपालि सुदूरपश्चिम सबैभन्दा कमजोर देखिएको छ भने गएको वर्ष मधेस सबैभन्दा कमजोर थियो। कक्षा 10 एसईई र कक्षा 11 र 12 को नतिजामा कर्णाली, मधेस र सुदूरपश्चिम राष्ट्रिय औसतभन्दा पछाडि पर्दै आएका छन्। देशभरबाट यसपटक 66% विद्यार्थी उत्तीर्ण हुँदा सुदूरपश्चिमबाट 51% मात्र उत्तीर्ण भए। मधेसबाट 58.5% र कर्णालीबाट 59% विद्यार्थी कक्षा 11 भर्नाका लागि योग्य भए। लुम्बिनी पनि नतिजामा राष्ट्रिय औसतभन्दा पछाडि देखिएको छ। 61% मात्र विद्यार्थी त्यहाँबाट उत्तीर्ण भएका छन्। बागमती, गण्डकी र कोशी प्रदेशले भने प्राय राष्ट्रिय औसतभन्दा राम्रो नतिजा निकाल्दै आएका छन्। यसपालि कोशीबाट 70.5%, गण्डकीबाट 73% र बागमतीबाट 78% विद्यार्थी उत्तीर्ण भएका छन्। आर्थिक र सामाजिक सूचकाङ्कमा कमजोर रहेका प्रदेशहरू शैक्षिक नतिजामा पनि पछाडि, आजको कान्तिपुर दैनिकमा खबर छ।
1: यसैबीच हप्तामा शनिबार र आइतबार 2 दिन सार्वजनिक बिदा हुन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयका लागि नयाँ कार्यतालिका निर्धारण गरेको छ। मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक संस्थाहरूलाई पठन पाठनमा स्वीकृत पाठ्यक्रमले तोके अनुसार कार्यघण्टालाई मिलाएर कार्यान्वयन गर्न निर्देशन दिएको हो। मन्त्री परिषदको गएको सहित 22 गतेको निर्णय अनुसार शैक्षिक सत्र 2083 विद्यालयमा पनि हप्ताको 2 दिन बिदा दिने निर्णय भएको थियो। यो निर्णय कार्यान्वयनका लागि मन्त्रालयले नयाँ कार्यतालिका बनाउन शैक्षिक संस्थाहरूलाई आग्रह गरेको हो। यो परिपत्र शिक्षा विकास तथा समन्वय इकाई सबै पालिका र विद्यालयमा पठाइएको छ। परिपत्र अनुसार अब पठन पाठनलाई प्रभावकारी बनाउन हरेक दिन 15 मिनट प्रार्थना समय र 30 मिनट खाजा समयको व्यवस्थापन गर्नुपर्नेछ। त्यस्तै सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठन पाठनसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्नुपर्नेछ। हिउँदे र बर्खे विदाको अवधि साबिकको 45 दिनबाट घटाएर 30 दिन कायम गरिएको छ। अन्तिम परीक्षा तथा नतिजा प्रकाशनको लागि शैक्षिक सत्रको अन्तिमका 12 दिनलाई उपयोग गर्नुपर्नेछ।
2: नेपालले अति कम विकसित देशहरूबाट विकासशीलमा स्तर उन्नति हुने म्यादलाई 3 वर्ष पर सार्ने तयारी गरेको छ। स्तर उन्नतिपछि आउने चुनौतीको सामना तथा अवसरको उपयोगका लागि आवश्यक तयारी नपुगेको भन्दै संयुक्त राष्ट्रसङ्घसँग 3 वर्ष थप समय माग गर्ने तयारी गरेको हो। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्ट संयुक्त रहेको स्तर उन्नति अनुगमन तथा मूल्याङ्कन समितिको हिजो बसेको बैठकले स्तर उन्नतिलाई 3 वर्ष पर सार्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ। आगामी नोभेम्बरमा नेपाल अति कम विकसित देश देशहरूबाट विकासशीलमा स्तर उन्नति हुँदैछ। तर स्तर उन्नतिका लागि तयारी पूरा नभएको विज्ञ निजी क्षेत्र र कतिपय राजनीतिज्ञको विश्लेषण छ। प्रधानमन्त्री र अर्थमन्त्रीबाट समेत स्तर उन्नतिलाई पर सार्नुपर्ने संकेत आएपछि समितिले यस्तो निर्णय गरेको एक अधिकारीले बताउनु भएको छ। छिमेकी देश बङ्गलादेशको नवनिर्वाचित सरकारले विकासशीलतामा स्तर उन्नति हुने समयलाई 3 वर्ष पर सार्न भन्दै राष्ट्रसङ्घलाई पत्राचार गरिसकेको छ। यस विषयमा राष्ट्रसङ्घले निर्णय भने गरिसकेको छैन। विकासशीलमा स्तर उन्नतिलाई 3 वर्ष पछाडि सार्ने तयारी नयाँ पत्रिकामा खबर छ।
1: काया कैरनमा कम वर्षा र चरम मौसमी घटना बढेसँगै गर्नुपर्ने आवश्यक तयारी बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
3: माडीको धार्मिक पर्यटन प्रबन्धनका निम्ति शनि जयन्ती पर्वको अवसर पारी शनिधाम सगौरव प्रस्तुत गर्दछ।
0: 11 शनि जयन्ती उत्सव विविध सांस्कृतिक कार्यक्रम रमाइलो मेला साथमा नगर स्तरीय भजन र दुनाट

0: कार्यक्रमको मुख्य आकर्षण चर्चित लोकदोहोरी एवं भजन गायक प्रकाश पराजुलीको भजन र लोकदोहोरी प्रस्तुति।
1: मिति ज्येष्ठ 2 गते शनिबार शनि जयन्तीको दिन।
0: शनि धाम दर्शन गरौँ, शनि जयन्ती उत्सवमा सहभागी बनौँ र सफल पारौँ।
2: 30 वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब 30 वर्ष चाहिँ त कति बाँच्ने, अब 60 कटिसकेको मान्छे भनेर भन्नु।
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भरिङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो, अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेको छ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारगढ़, फोन 0556-95-174, मोबाइल 98-550-50-934।

0: माली बजारमा अक्वालिन्ट पानी तान्ने पम्प
1: को लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी प्रोप्राइटर सुदन अधिकारी सम्पर्क 9845518705 र 9846564613
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ
3: करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन विदेश जाउँ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
3: कहाँ गएर के सिप सिकौ भन त अब
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
5: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagad Phone 056-494-374-9510-61-356
3: बारिस्टा बेकरी कुक सुशी बारटेन्डर हाउसकिपिङ रिसेप्सन पिज्जा मेकर कुक हेल्पर वेटर वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ गरी खाने शिक्षा हामी सबैको इच्छा
6: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको
7: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त
6: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र
8: पदम हार्डवेयर बसन्तपुर बजार माडी
9: अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ यतिन्जेल हामीले सरकारको कार्यशैलीमाथि विपक्षी दलका प्रश्नै प्रश्न संसद छलेर ल्याइएको अध्यादेश र प्रधानमन्त्रीको शैलीप्रति आपत्ति आर्थिक र सामाजिक सूचकाङ्कमा कमजोर प्रदेशहरू शैक्षिक नतिजामा पनि पछाडि विद्यालयको विदा घट्यो प्रार्थना र खाजा समय पनि निर्धारण नेपाल विकासशीलमा स्तरोन्नतिलाई 3 वर्ष पछाडि सार्ने तयारी लगायतका खबर प्रस्तुत गर्यौं
10: अब बाँकी प्रसंग नेपालमा यो वर्ष कम वर्षा र बढी गर्मीसँगै मनसुनजन्य विपदका घटना पनि बढ्ने अनुमान छ यसको कारण मनसुन अवधिमा लामो सुक्खा वा छोटो समयमा धेरै पानी पर्ने जोखिम एउटा हो यस्ता घटनाहरू पछिल्ला वर्षहरूमा बढ्न थालेका तथ्याङ्कहरूले देखाउँछन् अझ जलवायु परिवर्तनका कारण विश्वव्यापी तापक्रम बढिरहेकाले आउँदा दिनमा यस्ता घटना अझ बढ्न सक्ने विज्ञहरूको चेतावनी छ नेपालको कृषिदेखि ठूलो अर्थतन्त्र र जनजीविकाका मनसुनी वर्षामा आधारित छ यदि मनसुनमा समस्या देखियो भने जनजीवन प्रभावित हुन सक्छ विशेष गरी मनसुनमा लामो समय सुक्खा भएमा कृषि जलविद्युत उत्पादन लगायतमा ठूलो नोक्सानी बिहोर्नुपर्छ यसका लागि पानीको एकीकृत उपयोगदेखि पानी बैङ्कसम्मका उपायहरू प्रभावकारी हुने विज्ञहरू बताउँछन् थप चर्चा साथी भोजेन्द्र बस्नेतबाट
11: नेपालमा गर्मी यामको मनसुनमा वर्षभरिको 80% पानी पर्छ जेठको मध्यदेखि असोजको मध्यसम्मको 4 महिनामा पर्ने यो पानी नेपालको जनजीवनका लागि अमृत स्रह छ यही पानीले वर्षभरिलाई प्रभाव पार्ने जल तथा मौसमविद डाक्टर केशव प्रसाद शर्मा बताउनुहुन्छ
12: 4 महिनामा पानी परे पनि त्यसको असर एक किसिमले सालभरिलाई नै हुन्छ खोलानालामा विन्टरको बेला पानी देख्छौँ त्यो पनि मनसुनकै पानी हो बेसिकल्ली त्यो मनसुनकै पानी जमिन मुनि छिरेर कुनै चाहिँ चाँडै निस्किन्छ कुनै ढिलो निस्किन्छ र सालभरि निस्किने त्यही हो किनभने मनसुन बाहेक अरू बेला पर्ने पानी त 20% भन्दा पनि कम हुन्छ जस्तो तराईतिर मनसुनमा पानी परेन भने त्यो ह्यान्ड पम्प पछि सुक्न पनि सक्छ पानीले असर नपार्ने त केही पनि हुँदैन अब खाने पानीदेखि लिएर कृषिमा त अब मनसुनकै भर छ नेपालको सिँचाइ बाँध क्षेत्र त धेरै कम छ
11: मनसुनमा पानी कम पर्यो भने यसका असरहरू समग्र क्षेत्रमा पर्दै जान्छन् हाम्रा खेतीबाली र समग्र जीवन नै यसैमा आधारित हुने भएकाले मनसुनभित्र पनि जुन महिनामा जति पानी पर्दै आएको छ औसतमा त्यही दरमा पर्नुपर्छ तर पछिल्ला वर्षहरूमा समग्रमा औसत वर्षा भइरहे पनि पानी पर्ने समय भने फेरबदल भएको छ जस्तो मनसुनको अवधि लम्बिएर असोजको अन्तिम हप्तासम्म पुगेको छ भने सुरुमा कम वर्षा हुने मध्यतिर पनि सुक्खा हुने जस्ता समस्या देखिएका छन् गएको वर्ष पनि रोपाई गर्ने मुख्य समयमा पानी नपर्दा धान खेती प्रभावित भयो यस्ता समस्याहरू जलवायु परिवर्तनका कारण आउँदा वर्षहरूमा पनि दोहोरिन सक्ने भएकाले पानी जम्मा गर्ने जलाशयहरूको आवश्यकता बढेको छ
12: लङ टर्म म्यानेजमेन्टको लागि सबभन्दा सजिलो भने ब्याङ्क भन्छ कि मनसुनले जुन पानी नेपालमा दिन्छ त्यो चाहिने भन्दा प्रशस्त बढी पानी छ त्यसै बगर गइरहेको छ यसको लागि ब्याङ्क बनाउनु पर्यो ब्याङ्क बनाउनु भने रिजर्भ जति तपाईँले रिजर्भ बनाउन सक्नुभयो त्यही पानी तपाईँले साल गरी खाने पानीमा खर्च गर्न सक्नुहुन्छ, सिँचाइमा खर्च गर्न सक्नुहुन्छ, सिँचाइमा खर्च गर्नुभन्दा पहिले पावरबाट पैसा निकाल्न सक्नुहुन्छ होइन। क्लाइमेट चेन्जकै हिसाबले पनि जुन रेनफल एक्सट्रिमिटिज हुन्छ त्यसमा तपाईँले रिजर्भवायर गरेर पानी राख्न सक्नुभयो भने त त्यो एक्सट्रिमिटिज त्यसै डाइल्युट भयो। त्यो ब्याङ्कहरू चाहिँ दुई किसिमका हुन सक्छन्, एउटा सानो सानो रिजर्भवायर विभिन्न ठाउँ बनाउने, एउटा ठुल्ठुला रिजर्भवायर चाहिने होइन। त्यसमा चाहिँ अब दुइटै चिज चाहिन्छ, त्यो कुन कति चाहिन्छ भन्ने चाहिँ त्यो फेरि अर्को म्यानेजमेन्टको हिसाब हो।
11: ठुला जलाशयदेखि साना जलाशय हुँदै जमिन पुनर्भरणका उपायहरू पनि खोज्नुपर्छ। यसले चाहिएको बेलामा पानी उपलब्धतासँगै छोटो समयमा धेरै पानी परेमा त्यो पानी सङ्कलन भई प्रकोपको जोखिम पनि घट्छ। यो सँगै व्यक्तिगत तहमा समेत पानीको सदुपयोग बढाउनु पर्ने जल तथा मौसमविद डाक्टर केशव प्रसाद शर्माको सुझाव छ।
12: साधारण एउटा हेऱ्यो भनेदेखि घरमा जुन पानी आइरहेछ टिपिकल्ली तपाईँले धारो खोलेर मुख धुनुहुन्छ, त्यो मुख तपाईँले मारिराख्नु भएको छ भने त्यो बेला पानी बन्द गर्नुहोस्, त्यस्तादेखि लिएर होइन इन्डिभिजुअलको त देख्दाखेरि सानो देखिन्छ, एक एकजना गरेर हिसाब गर्नुहोस् त कति पानी सेभिङ हुन्छ त्यो होइन।
11: जलवायु परिवर्तनका कारण मनसुनी वर्षामा अवस्था फेरबदल हुन सक्ने सम्भावनालाई रोक्न सकिन्न, तर छोटो समयमा धेरै पानी परेमा त्यसलाई सङ्कलन गरी सम्भावित विपद रोक्ने र सुक्खा भएको बेलामा पानी प्रयोग गर्ने जस्ता प्रयासहरू पनि गर्न सकिन्छ। यसको लागि अध्ययनमा आधारित ठुला तथा साना जलाशय निर्माण, जमिन पुनर्भरण लगायतका काम गर्नका लागि पालिका हुँदै सङ्घीय सरकारले पनि तत्काल काम गर्नुपर्ने देखिन्छ।
13: जल तथा मौसमविद डाक्टर केशव प्रसाद शर्मासँग गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ।
14: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पुरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सडक काठमाडौँ।
13: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नु होला।
15: हजुरको बिदा सकिन थालिसक्यो तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
16: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
17: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
18: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
19: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550-51584, 98651-54998।
20: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
21: माडी फ्लेक्स एन्ड कम्प्युटर।
20: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
21: माडी फ्लेक्स एन्ड कम्प्युटर।
20: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
21: माडी फ्लेक्स एन्ड कम्प्युटर।
20: प्रमाण पत्र ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
18: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी, फोन 056-50-10-60।
22: यो माइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार।
23: होइन भोक लागेको छैन तिमीहरूलाई?
24: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
25: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
18: नारायणी होटल एन्ड रेस्टुरेन्ट, स्वदेश एफएम सँगै बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना स्याङ्जाली, सम्पर्क 97.5।
13: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
10: अब बाँकी खबर। वैदेशी रोजगारीमा जाने श्रमिकमाथि मेडिकल जाँचका नाममा भइरहेको ठगी रोक्न तयार पारिएको प्रतिवेदन श्रम मन्त्रालयबाटै रहस्यमय तरिकाले गायब भएको छ। व्यवसायहरूको सिन्डिकेट र अनियमितताको फेहरिस्त समेटिएको फाइल मन्त्रालयबाटै हराउनुलाई कर्मचारी र मेडिकल माफिया बीचको मिलेमतोको शंका गरिएको छ। वैदेशी रोजगारीमा जाने श्रमिकको मेडिकल चेक जाँचका क्रममा व्यापक अनियमितता भइरहेको भन्दै श्रम मन्त्रालयले अनुगमन सुरु गरेको थियो। अघिल्लो सरकारका श्रम मन्त्री राजेन्द्र सिंह भण्डारीको नेतृत्वमा वैदेशिक रोजगारीसँग सम्बन्धित स्वास्थ्य परीक्षण व्यवसायमा भइरहेको अनियमितता छानबिन गर्न 16 सदस्यीय विशेष टास्क फोर्स गठन गरिएको थियो। अनुगमन टोलीमा श्रम मन्त्रालयका 2 जना उपसचिव, नेपाल प्रहरीका 2 जना डिएसपी र 3 जना इन्स्पेक्टर सहित विभिन्न निकायका अधिकारीहरू सहभागी थिए। टास्क फोर्सले नेपाल स्वास्थ्य व्यवसायी महासंघ अन्तर्गत सञ्चालित 36 वटा मेडिकल संस्थामा छापा मार्दै कागजात, आर्थिक विवरण र विभिन्न प्रमाण संकलन गरेको थियो। समितिले प्रतिवेदन अहिले श्रम मन्त्रालयबाट गायब भएको जनाएको छ। श्रम मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले समितिले निवर्तमान श्रम मन्त्री भण्डारीलाई प्रतिवेदन बुझाएको जानकारी दिनुभयो। औपचारिक रूपमा प्रतिवेदन बुझाएको भनिएको छ, तर मन्त्रालयमा यो फाइल भेटिएको छैन। उहाँले भन्नुभयो, उहाँले खोजिरहेको र मन्त्रालयमा आधिकारिक रूपमा दर्ता भएर नआएकाले प्रतिवेदनमा के छ भन्ने विषयमा जानकारी नभएको बताउनुभयो। यद्यपि केही मेडिकल व्यवसायी र संघ संस्थामा अनियमितता भएको विषय पनि समेटिएको छ भन्ने उहाँको भनाइ छ। श्रमिकको मेडिकल जाँच प्रतिवेदन मन्त्रालयबाटै गायब आजको अन्नपूर्ण पोस्टमा खबर छ।
9: अब विदेशको खबर। बेलायतले हर्मुज जलमार्ग सुरक्षाका लागि बहुराष्ट्रिय मिसनमा ड्रोन, टाइफुन लडाकु विमान, युद्धपोत र माइन हटाउने उपकरण पठाउने घोषणा गरेको छ। यो अभियानका लागि बेलायतले झण्डै 115 मिलियन पाउन्ड अर्थात् 14 अर्ब रुपियाँ बराबरको अतिरिक्त सुरक्षा बजेट समेत छुट्याएको समाचार संस्था अल जजिराले जनाएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध धेरै लामो समय नरहने दावी गर्दै अमेरिकाले शान्तिपूर्ण वा अन्य कुनै पनि तरिकाले जित्ने बताउनु भएको छ। अमेरिकी संसदमा डेमोक्रेटिक सांसदहरूले इरान युद्ध अन्त्य गर्न प्रस्तावलाई समर्थन गर्न रिपब्लिकन सांसदहरूलाई आग्रह गरेका छन्। मध्य पूर्व युद्धका कारण अमेरिकी नागरिकले उच्च इन्धन मूल्यको मार खेप्नु परेको बहस अमेरिकी सिनेटमा उठेको छ।
10: अब केही खेल खबर। आइसिसी विश्वकप क्रिकेट लिग टू एक दिवसीय त्रिदेशीय श्रृङ्खलामा नेपाल स्कटल्याण्डसँग डिएलएस नियमका आधारमा 2 रनले पराजित भएको छ। हिजो वर्षाका कारण प्रभावित भएको खेलमा नेपालले 39 ओभरमा 221 रनको लक्ष्य पाएको थियो। नेपालले निर्धारित ओभरमा 7 विकेट गुमाएर 218 रन मात्र बनाउन सक्यो। नेपालका गुलसन झाले, अभिजित 61 र दिपेन्द्र सिंह एरीले 55 रन बनाए। स्कटल्याण्डका ब्राड करीले 3 विकेट लिए। यसअघि कृतिपुरको त्रिवी क्रिकेट रङ्गशालामा टस जितेर ब्याट गरेको स्कटल्याण्डले 50 ओभरमा 8 विकेट गुमाएर 243 रन बनाएको थियो। स्कटल्याण्डका जर्ज मुन्सेले 75 रन जोडे। नेपालका सन्दीप लामिछानेले 4 तथा करण केसी र नन्दन यादवले 2-2 विकेट लिए। यो जितसँगै स्कटल्याण्ड 29 खेलमा 36 अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ। नेपाल 25 खेलमा 18 अङ्कसहित 7 स्थानमा छ। यो श्रृङ्खलामा नेपाल, स्कटल्याण्ड र अमेरिका सहभागी छन्। नेपालले दोस्रो खेल जेठ 2 गते अमेरिकासँग, तेस्रो खेल जेठ 4 गते फेरि स्कटल्याण्डसँग र चौथो खेलमा जेठ 8मा अमेरिकासँग नै खेल्नेछ।
9: आइपिएल क्रिकेटमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई हराएको छ। गुजरात 82 रनले विजय भएको हो। हिजो बेलुका अहमदाबादमा टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले 5 विकेट गुमाएर 168 रन बनाएको थियो। गुजरातका लागि साई सुदर्शनले सर्वाधिक 61 रन बनाए। गुजरातले दिएको 169 रनको लक्ष्य पछ्याएको हैदराबाद 14 ओभर 5 बलमा 86 रनमै अल आउट भयो। गुजरातका जेसन होल्डर र कागेश्वर अवाडाले 3 दिन विकेट लिए। आइपिएल अङ्क तालिकामा गुजरात 12 खेलमा 16 अङ्कका साथ तालिकाको शीर्ष स्थानमा पुगेको छ भने हैदराबाद समान खेलमा 14 अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ। आइपिएल क्रिकेटमा आज बेलुका 7:45 रोयल च्यालेन्जर्स बेङ्गलुरु आरसीबी र कोलकाता नाइट राइडर्सले खेल्दैछन्। अब केही खबर संक्षेपमा। राष्ट्रिय परिचय पत्रको सर्भर डाउन हुँदा लाखौं सेवाग्राही प्रभावित भएका छन्। सर्भर डाउन हुँदा गएको वैशाख 21 गतेदेखि राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागबाट हुने काम अवरुद्ध छ। विभागका निर्देशक सानुबाबु अधिकारीले सर्भरमा समस्या आएको स्वीकार गर्नुभएको छ। प्राविधिक समस्या आएको हो, उहाँले भन्नुभयो। प्राविधिक टिम बनाउनका लागि परेको छ। यसबारे सबै कुरा आफूलाई जानकारी नभएको उहाँले बताउनुभयो। गएको 21 गतेदेखि सर्भरमा समस्या आएको जानकारी 23 गते सूचना मार्फत विभागले गराएको थियो। समस्या 9 दिनसम्म पनि समाधान हुन सकेको छैन। नागरिक दैनिकमा खबर छ।
10: अर्घाखाँचीको पाणिनी गाउँपालिकाको दुर्गा फाँटो कुरुलेमा भएको बस दुर्घटनामा 4 जनाको ज्यान गएको छ। 27 जना घाइते भएका छन्। सन्धिखर्क घुम्ती तानसेन सडक खण्ड अन्तर्गत पाणिनी 8 को कुरुले फाँट नजिक हिजो दुर्घटना भएको हो। दुर्घटनामा ज्यान गुमाउनेमा कास्की पोखरा महानगरपालिका 19 बस्ने वर्ष 78 की राममाया बस्नेत, 78 वर्षकै बिन्दु कुँवर पर्वत जिल्लाको मोदी गाउँपालिका पाँचकी 50 वर्षीय कौशिला रेग्मी र त्यही ठाउँका बस चालक 45 वर्षका रमेश जीसी रहेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। घाइते मध्ये 4 जनाको अवस्था गम्भीर छ। घाइतेहरूको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा र भैरवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
9: र कृषि तथा पशुपक्षी विकास मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान डिडिसीमा हुँदै आएको आर्थिक चुहावट रोक्न कदम चाल्नु भएको छ। संस्थानका कर्मचारीले नियम विपरीत सित्तैमा उपभोग गर्दै आएको दूध र घिउको सुविधा उहाँले तत्काल रोक्न निर्देशन दिनुभएको हो। कर्मचारीको सुविधा कटौती भएपछि संस्थानको वार्षिक 78 लाख रुपियाँ जोगिने देखिएको छ। काया कैरनमा अब पालो उखानको।
10: बिग्रेको ठाउँमा सप्रेको काम कहिले हुँदैन।
9: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
10: सरकारको कार्यशैलीमाथि विपक्षी दलका प्रश्न संसद छलेर ल्याइएको अध्यादेश र प्रधानमन्त्रीको शैलीप्रति आपत्ति।
9: आर्थिक र सामाजिक सूचकाङ्कमा कमजोर प्रदेशहरू शैक्षिक नतिजामा पनि पछाडि। विद्यालयको विदा घट्यो। प्रार्थना र खाजा समय पनि निर्धारण।
10: जलवायु परिवर्तनसँगै कम वर्षा र चरम मौसमी घटनाको जोखिम बढ्दै। व्यक्ति तहमा पानीको सदुपयोग र जलाशयहरू बनाउनेतर्फ काम गर्नुपर्ने विज्ञको सुझाव।
9: हर्मुज जलमार्गको सुरक्षाका लागि बेलायतले छुट्यायो 14 अर्ब बराबरको सुरक्षा बजेट। इरान र अमेरिका बीचको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको दावी।
10: र विश्वकप क्रिकेट लिग टूमा नेपाल स्कटल्याण्डसँग 2 रनले पराजित। आइपिएल क्रिकेटमा हैदराबादलाई हराउँदै गुजरात शीर्ष स्थानमा।
9: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अविनले बनाउनु भएको प्रधानमन्त्री बालेन शाहको हतारो र चटारोसँग यो कार्टुन सम्बन्धित छ। यहाँ प्रधानमन्त्रीको कार्यालय छ। कार्यालय अगाडि फाइल बोकेका कर्मचारी सहित झण्डावाल गाडी पनि तम तयारी अवस्थामा छ। गाडीका चालक प्रधानमन्त्री निस्कने कार्यालयको ढोकातर्फ आँखा झिमिक्क पनि नगरी हेरिरहेका छन्। त्यस्तै प्रधानमन्त्रीका सहयोगी ती कर्मचारी ढोका खोल्दैछन्। त्यत्तिकैमा कार्यालयभित्रबाट फुत्त निस्केका प्रधानमन्त्री शाह जस्ता देखिने व्यक्ति गाडी नचढिकनै हतार हतार बाटो लाग्नु भएको छ। अनि त्यो देख्दै गरेका प्रधानमन्त्री सँगसँगै कार्यकक्षीबाट बाहिर निस्कँदै गरेका एक कर्मचारीले गाडीको ढोका खोल्दै गरेकालाई झर्कँदै भन्दैछन्, अलि छिटो ढोका खोल्नु पर्थ्यो नि, प्रधानमन्त्रीज्यूलाई अलि हतार छ भनी दौडिसक्नुभयो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौँ। नमस्कार।
18: 93.2 स्वदेश एफएम।
0: नमस्कार। आजको नेपाली बहसबाट खेम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यसै गरी डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com सुन्दै हुनुहुन्छ। र काठमाडौँ उपत्यकामा 99.1 मेगाहर्जबाट रेडियो नारायणबाट सुनिराख्नु भएको छ। र नेपाली बहसमा विभिन्न क्षेत्रका विषयमा चर्चा परिचर्चा गर्ने गर्दछौँ। सामाजिक आर्थिक सांस्कृतिक क्षेत्रका विषयमा कूटनीतिक क्षेत्रका विषयमा छलफल र चर्चा परिचर्चा गर्ने गर्दछौँ। र नेपाली बहसमा यतिखेर नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदाखेरि संसद छाडेकोमा प्रधानमन्त्रीको व्यापक रूपमा आलोचना भइरहेको छ। संसदको गरिमा कायम हुने व्यवहार प्रदर्शन गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई विपक्षी दलहरूले पनि आग्रह गरेका छन्। आफ्नै सरकारको नीति तथा कार्यक्रम संसदमा पेश भइरहँदा प्रधानमन्त्री विषयमा हेर्नुभयो भनेर गिनिज बुकमा हाम्रो देशको प्रधानमन्त्रीको नाम लेखिने भएको भन्दै उहाँले बधाई दिउँ कि दुःख मनाऊ भनेका छन्। प्रधानमन्त्रीले केही निश्चित मर्यादा पालना नगर्ने हो भने संसदको मर्यादा रहन सक्दैन। यसमा हामी सबैको ध्यान जाओस्। प्रधानमन्त्रीको कार्यशैलीमा हामी सबैको भविष्य जोडिएको छ भन्दै पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्। र यतिखेर प्रधानमन्त्रीको बारेमा टिप्पणी सुरु भएको छ। र अहिलेको अवस्थामा प्रधानमन्त्री बालेन्द्र शाहले जुन किसिमले त्यहाँ त्यो असंसदीय व्यवहार देखाएका छन् त्यसको आलोचना हुनु स्वाभाविक पनि छ र यसलाई सुधारेर लैजानुपर्छ भन्ने खालका सुझावहरू पनि यतिखेर आएका छन्। उल्झनमै भारतसँगको सुपर्दकी सन्धि। नेपाल भारत गृह सचिव स्तरीय बैठकमा फौजदारी कानुनी सहायता सम्झौता अघि बढाउने सहमति भए पनि तेस्रो देशका नागरिक सुपर्दकी बारे मतभेदका कारण 72 वर्ष पुरानो सुपर्दकी सन्धि पुनरावलोकन अझै अन्योलमा परेको छ। र त्यस कारणले गर्दाखेरि नेपालबाट अपराध गरेर भागेकाहरू भारतमा सजिलै लुक्न सक्ने र भारतबाट नेपालमा आएकाहरू पनि लुक्न सक्ने एउटा स्थितिको जुन विकास हुँदै गएको छ यसमा चाँडोभन्दा चाँडो सरकारले ध्यान दिन जरुरी छ। र यतिखेर हामी नेपाली बसमा चर्चा गर्न चाहन्छौँ। नेपाली कङ्ग्रेसको विवादले अझै सतह पार गर्दै गएको छ। केन्द्रीय समिति विस्तारले काङ्ग्रेसको आन्तरिक विवाद झन पेचिलो बनेको छ। एकताको उद्देश्यमा ठेस पुगेको बताइएको छ। शेखर कोइराला सन्तुष्ट छन् र कोशीमा असन्तुष्ट पक्षको भेला जारी छ। 21 बुधे कर्णाली संकल्प समेत जारी गरिएको छ। गगन विश्वलाई अब धेरै दिन पर्खिन नसकिने विमलेन्द्र निधिले बताइरहँदाखेरि कसैलाई पक्षपात नहुने कङ्ग्रेस महामन्त्री गुरुराज घिमिरेले बताउनु भएको छ। र यतिखेर हामी चर्चा गर्न चाहन्छौँ आजको दिनमा जुन ढङ्गले छलफल र बहस नेपालमा हुनुपर्ने हो विकास र समृद्धिको विषयमा, नीति तथा कार्यक्रमका विषयमा, त्यो बहस र त्यो चर्चा सुरु भएको छ। 7% अर्थतन्त्र आर्थिक वृद्धि दरमा पुर्याउने देशलाई र मध्यम वर्गीय देश बनाउने जुन सपना र संकल्प राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले लिएको छ त्यसमा सरकारले काम गर्न सक्छ कि सक्दैन भन्ने विषयमा पनि आजको नेपाली बहसमा हामी चर्चा र परिचर्चा गर्न चाहन्छौँ। र अहिलेको अवस्थामा देशमा अर्थतन्त्र थिलथिलो छ, अर्थतन्त्र विस्तार र विकास हुन समस्या छ किनभने हामीले धेरै सामनाहरू गर्नु परिरहेको छ। तपाईँलाई थाहा छ कोरोनाको सामना गरियो, 2072 सालको भूकम्पको सामना गरियो र विभिन्न अप्ठ्यारा परिस्थितिहरू सिर्जना भइरहँदाखेरि अहिलेको अवस्थामा अब मुलुकलाई कसरी सही दिशामा अगाडि बढाउने, मुलुकका विषयमा कसरी देशलाई शान्त सुव्यवस्थित पार्ने, कसरी देशको अर्थतन्त्रलाई वृद्धि गर्ने, कसरी देशको आर्थिक वृद्धि दरलाई जुन ढङ्गले अगाडि बढाउन सकिन्छ त्यसका विषयमा पनि आजको नेपाली बहसमा हामी चर्चा र परिचर्चा पनि गर्न चाहन्छौँ। श्रमिकको मेडिकल जाँच प्रतिवेदन मन्त्रालयबाटै गायब गरिएको भन्ने विषय पनि यतिखेर आएको छ। नेपाली बहसमा हामीले चर्चा गरेका छौँ। मन्त्रालयबाटै प्रतिवेदन गायब भएपछि केही प्रश्नहरू अन्तरित छन्। यो प्रतिवेदन आधिकारिक रूपमा दर्ता किन गरिएन, प्रमाणहरू कहाँ राखिए, कसको संरक्षणमा फाइल गायब बनाइयो, यस विषयमा पनि छलफल र बहस आज हामी गर्न चाहन्छौँ। वैशाख जेठको चर्को थामले भन्दा देशभरका सुकुम्बासीको मन भदभती पोलेको छ डोजर आतंकले, किनभने कुन बेला आफ्नो छाप्रोमा डोजर चल्ने हो र कति बेला सडकमा पुगिने हो ठेगान छैन। सरकारी तथा ऐलानी जग्गा खाली गराउने सरकारी निर्णयले देशभरका लाखौँ भूमिहीन परिवारहरू त्रसित छन्। तर यतिखेर सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गरेको छ, अन्तरिम आदेश जारी गरेको छ। तत्काल घरटहराहरू नभत्काऊ, उचित व्यवस्थापन गर। उचित व्यवस्थापन नगरेर घरटहराहरू भत्काएर बहादुरी देखाउने होइन, जनतामाथि अधिनायकवादी चरित्र देखाउने होइन भनेर अदालतले व्याख्या गरेको छ। त्यसैले गर्दाखेरि केही समयका लागि सुकुम्बासी बस्ती अथवा सुकुम्बासी घरटहरा भत्काउने काम बन्द भएको छ। आज संसदमा हिजो पनि बालिनको खोजी भएको थियो, निजीलाई टक्कर दिँदै सामुदायिक विद्यालयहरू अलिकति बिस्तारै गुणस्तर सुधार भइरहेको छ सामुदायिक विद्यालयहरूमा र नेतृत्वविहीन गृह मन्त्रालय, यति सांसदहरू छन्। 182 जना सांसदहरू छन् राष्ट्रिय स्वतन्त्र पार्टीमा, तर आज नेतृत्वविहीन गृह मन्त्रालय किन भइरहेको छ? प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो मातहतमा गृह मन्त्रालयलाई किन राखेका छन्? भोलि देशमा अप्ठ्यारो परिस्थिति सिर्जना भयो, देशमा गोली चल्ने स्थिति आयो, हताहती हुने स्थिति आयो, वा देशमा आन्दोलनको स्थिति आयो भने गृह मन्त्रालय प्रधानमन्त्रीको मातहतमा छ। अनि प्रधानमन्त्रीले भोलि अझ राजीनामै दिने हो त, प्रधानमन्त्रीमाथि नै कारवाही हुने हो त, अहिले प्रधानमन्त्रीलाई किन विवादमा ल्याउनु खोजिँदैछ? एउटा गृह मन्त्रालयमा एउटा सक्षम व्यक्तिलाई ल्याएर गृहमन्त्री पदपूर्ति गर्नु पर्दैन भन्ने खालका पनि विषयहरू यतिखेर आएका छन्। र राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि 101 जना गृहमन्त्री हुन लायकका व्यक्तिहरू छन्, पूर्व प्रहरी प्रशासकहरू छन्, पूर्व इआइजीहरू विश्वराज पोखरेलहरू छन्, तर गृहमन्त्रीको पद यतिखेर खाली छ। आदरणीय श्रोता, हामी नेपाली बहसमा चर्चा गर्न चाहन्छौँ। नेपाली बहसमा हामी अब देशलाई समुन्नतिको दिशामा लैजाने, देशलाई एउटा विकासको गोरेटोमा अगाडि बढाउने द्रुत मार्गलाई चाहिँ विस्तार गर्ने र देशको विकासलाई थप प्रभावकारी बनाएर जनतालाई सेवा दिने काम अबको सरकारले गरोस् भन्ने चाहन्छौँ। तपाईँलाई थाहा छ यतिखेर एससीको नतिजामा केही सुधार भए पनि केही प्रदेशमा नतिजा कमजोर पनि आएको छ। आर्थिक र सामाजिक सूचकाङ्कमा कमजोर रहेका प्रदेशहरू शैक्षिक नतिजामा पनि यतिखेर पछाडि परेका छन् र त्यो कारणले गर्दाखेरि एससी परीक्षाको सुधार र यसको प्रतिफल सुधारका निम्ति, यसको रिजल्ट सुधारका निम्ति पनि सरकारले काम गर्नुपर्नेछ, शिक्षा मन्त्रालयले काम गर्नुपर्नेछ। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ। छोटो विश्राम लिन्छौँ, विश्रामपछि उपस्थित हुनेछौँ।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: माडीको धार्मिक पर्यटन प्रबन्धनका निम्ति शनि जयन्ती पर्वको अवसर पारी शनिधाम सगौर प्रस्तुत गर्दछ।
4: 11 शनि जयन्ती उत्सव विविध सांस्कृतिक कार्यक्रम रमाइलो मेला साथमा नगर स्तरीय भजन र दुनाटपरी

0: कार्यक्रमको मुख्य आकर्षण चर्चित लोकदोहोरी एवं भजन गायक प्रकाश पराजुलीको भजन र लोकदोहोरी प्रस्तुति।
1: मिति ज्येष्ठ 2 गते शनिबार शनि जयन्तीको दिन।
0: शनि धाम दर्शन गरौँ, शनि जयन्ती उत्सवमा सहभागी बनौँ र सफल पारौँ। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
1: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 5 बजे
2: सबैका लागि ब्याङ्क डिशोम फाइबर नेट।
3: यतिखेर हाम्रो 20 अधिवक्ता स्वागत नेपाल हुनुहुन्छ। स्वागत नेपाल जी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, अनि यहाँलाई थाहा छ सरकारले नीति तथा कार्यक्रम ल्यायो, प्रधानमन्त्री त एकछिन बिरामी पर्नुभयो, बाहिर निस्कनु भयो, अर्थमन्त्री निदाउनु भयो भनेर व्यापक रूपमा आइरहेको छ। तपाईँको के छ यसमा टिप्पणी?
4: निदाएको होइन, उहाँले भनिरहनु भएको थियो प्रधानमन्त्रीज्यूले वाकआउट दिनुभएको राष्ट्रपतिज्यूको नकआउट हो, यो सामान्य कुरा हो। त्यो संसदमा हुनपर्ने धेरै कुराहरूका बारेमा कुरा हुँदैन, कुरै गरिरहन नपर्ने विषयहरूमा कुरा हुन्छ, धेरै कुरा गर्नु छ नि संसदले।
3: नीति त कार्यक्रम त राम्रै आयो नि त, होइन? अहिले
4: नीति तथा कार्यक्रम ठिक छ, नीति तथा कार्यक्रममा आउनै पर्ने केही कुराहरू आएका छैनन्, त्यो क्रमशः अरू कार्यक्रमहरूमा आउलान्। नीति तथा कार्यक्रम यो पूर्व नै सरकारले घोषणा गरेको 100 एक्सन प्लान जुन थियो 102 कार्ययोजना त्यसैको आधारमा आएको देखिन्छ। त्यसैमा पनि केही कुराहरू चाहिँ गम्भीर आलोचना गर्नुपर्ने कुराहरू र अरू सम्पूर्ण कुराहरू चाहिँ अत्यन्त प्रशंसा गर्नुपर्ने कुराहरू छन्। जसले नागरिकता फेसलेस बनाएर घर घरमै दिँदै हिँड्ने कुरा चाहिँ यो नेपालीको कार्यक्रम हुन सक्दैन। अब तपाईँको
3: पुर्याइदिने ओछ्यानमै पुर्याइदिने पासपोर्ट ओछ्यानमै पुर्याइदिने भन्ने कुरा चाहिँ राम्रो होइन सरकारले?
4: हो, यो कुरा सबैभन्दा गम्भीर कुरा, यो चाहिँ गम्भीर कुरा हो। अब यो बाहेक धेरै राम्रो कुराहरू भएको छन्, तपाईँको ट्रेड युनियन खारेज गर्ने कुरा, यो राजनीतिक सङ्गठन विद्यार्थीहरूका जुन छन् यसलाई खारेज गर्ने कुरा, महेन्द्र राजमार्ग फेरि चाहिँ तपाईँको नामाकरणकै हिसाबले पनि एउटा इतिहासप्रति सम्मान गर्ने कुरा होइन, यी कुराहरू सही कुराहरू छन्।
3: घर घरमै पुर्याउँदाखेरि त जनतालाई सेवा हुन्छ नि त, जनता सरकारले राम्रै सोचेर गरे
4: भनेर त्यो हामी कता कता कहिले काहीँ सुन्थ्यौँ कि सिमाना पारी मोटरसाइकल यति सस्तोमा पाइन्छ अरे होइन, यहाँ किन लफडा गरेर नै दिउँ न देशै अर्कोलाई भने जस्तो कुरा हो कि त्यो। अनि देश परिवर्तन गर्ने, देश परिवर्तन गर्ने भन्ने सुनिन्छ, देश परिवर्तन भनेको तपाईँले अर्को देशको नागरिकता लिनु हो भने तपाईँको नागरिकतामा देशको नाम अर्कै लेखिन्छ, देश परिवर्तन भइगयो नि, त्यस्तै कुरा हो के यो? अलिकति यसमा तह मिलेन सोचाइको।
3: अनि घरमा पुर्याउने कुराले चाहिँ अनाधिकृत दुरुपयोग हुनसक्छ भन्ने
4: नेपालीहरूको कार्यक्रमै हुन सक्दैन, यस्तो कुनै पनि देशमा फेसलेस नागरिकता टु बी डेलिभर्ड होइन, त्यो अल अफ द डोर स्टोप भन्ने डोर स्टोप भन्ने यस्तो जुन हुँदैन, हेर्नुहोस् यो देश सिद्ध्याउने कुरा हो। त्यो बाहेक अरू सबै कुराहरू चाहिँ ठिक छन्, अब अरू नभएका कुराहरू जो गर्न राम्रा कुराहरू थिए
3: होइन, तपाईँले थाहा छ नि त, ट्रेड युनियन खारेजदेखि लिएर विद्यार्थी सङ्गठन खारेजदेखि लिएर दलीयकरण गर्न नपाउनेदेखि लिएर धेरै कुराहरूमा सरकारले एक्सन त चालिएको छ, तर अहिले त सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्यो नि त, होइन यो चाहिँ खारेज नगर भनेर।
4: अनि अब सिधै दलको श्रेणी चढेर अदालत पुग्नेहरूले योभन्दा अरू के गर्छन् भन्ने थियो र
3: सर्वोच्चले त यसमा व्याख्या गर्न सक्छ नि त, होइन केही कारणहरू देखाउन सक्छ, अहिले त तपाईँ सुकुमासी बस्ती नै डोजर नचलाऊ भनिदिइसकेका छ।
4: कारण देशले देखाएको छ, पञ्चायत कालमा कस्तो राम्रो थियो, तपाईँको विद्यार्थीको चुनाव हुन्थ्यो त, देशैका देशभरिका कलेजमा विद्यार्थीको चुनाव हुन्थ्यो, तर पार्टीसँग आबद्ध विद्यार्थी सङ्गठन थिएनन्, युवा सङ्गठन थियो, महिला सङ्गठन थियो, किसान सङ्गठन थियो, चुनाव हुन्थ्यो, देशभरि स्वतन्त्र उम्मेदवारहरू उठेर स्वतन्त्र मध्येको एउटाले जित्थ्यो होइन र कति राम्रो कुरा थियो, जेएनजीले चाहेको त थियो, युवा पुस्ताले चाहेको पञ्चायत कालकै जस्तो संविधान हो, जहाँ यस्तो राजनीतिक दलका चाहिँ भ्रातृ सङ्गठन विद्यार्थी सङ्गठन नहुन् तर विद्यार्थीको चुनाव हो, विद्यार्थीले राजनीति बुझ्नुपर्छ भनेर राजा महेन्द्रले विद्यार्थीको चुनाव गराएको, तर स्वतन्त्र रूपमा उठ जित बुझ होइन विद्यार्थीको चाहिँ सोधीमा आएर चाहिँ नेतृत्व गर भनेर भनेको थिएन। त्यस्तो राम्रो काम गर्न खोजेको कुरालाई त राम्रै भन्नु पऱ्यो।
3: तर अहिले चाहिँ यो सङ्गठनहरू खारेज गर्नु चाहिँ सही निर्णय सही कदम लिएको छ होइन सरकार, त्यसो भए
4: अत्यन्त राम्रो छ। अत्यन्त तपाईँ कहाँ विद्यार्थीले राजनीतिमा होमेर रेगुलर सडकमा पठाएर अनि छातीमा गोली थाप्न लगाउँदै आफ्नो स्वार्थ पुरा गर्ने त्यही ब्यार तयार गरेको ब्यार विद्यार्थी चाहिँ सङ्गठनहरू आफैमा तपाईँको भ्रष्टाचारको ब्यार हो। धेरै ठाउँमा देखेको छ सबैका चाहिँ तपाईँको सभापतिहरू एउटा कार्यकाल हुँदाखेरि एउटा घर बनाइसकिन्छ। तपाईँले देख्नु भएन यो हाम्रो उपत्यकाभित्रकै विद्यार्थी सङ्गठनहरूको विद्यार्थी नेताहरू तपाईँको रिभल्भर बोकेर कलेज पुग्ने गरेको। त्यस कारण विद्यार्थीलाई राजनीतिको बारेमा एकदम जानकारी दिने, विद्यार्थीहरूको चुनाव गराउने तर कस्तो गराउने, पार्टी आबद्ध विद्यार्थी सङ्गठनहरू नराख्ने, सोधिएको चुनाव गराउने, यो नीति त राम्रो छ नि। पञ्चायत कालमा यस्तै थियो, युवाहरूले खोजेको थियो, बुझाउने मान्छे नभइदिएर पो।
3: अब अहिलेको अवस्थामा चाहिँ बालिन सरकार आइसके पछाडि शासकीय सुधारका सय कामहरू पनि सार्वजनिक गरेको छ, जुन किसिमले एक्सन लिइरहेको छ यसमा तपाईँ एकदम सन्तुष्ट हुनुहुन्छ? संसदमा देखाएको व्यवहारको पनि त आलोचना भइरहेछ नि त।
4: मैले यसमा भनिहालेँ भने कति राम्रा कामहरू छन् गर्नै पर्ने कुरा, एमसिसीको खारेज गरिने छ भनेर लेख्नु पर्थ्यो,
3: लेखेको छैन छैन।
4: तपाईँको चाहिँ यो असमान सन्धि सम्झौताहरू चाहिँ खारेज गरिनेछ लेख्नु पर्थ्यो, लेखेको छैन। अब योभन्दा अगाडि स्वागत नेपालहरूले चाहिँ सुरु गरेको राइट टु रिकल, राइट टु रिजेक्ट अदालतबाट आदेश भइसक्दा पनि अहिलेसम्म नगरेकोमा हामी गर्नेछौँ भन्नु पर्थ्यो, गरेको छैन। यस्ता धेरै कामहरू छन्
3: तपाईँले,
4: होइन बिचरा त्यो कसले भन्यो तपाईँलाई त्यस्तो कुरा,
3: दुईवटा
4: राम्रोसँग थाहा छ र त भनेको त बिचराहरूले बुझ्नु पऱ्यो नि राइट टु रिकल भनेको के, पार्टी नेतृत्वको बारेमा चाहिँ कसैले अर्को कोणबाट धारणा राख्यो भने त्यसलाई चाहिँ कारवाही गरेर तल झार्ने कुरा राइट टु रिकल होइन कि, राइट टु रिकल त्यस्तो हुँदैन। राइट टु रिकल भनेको जनताले प्रयोग गर्ने अधिकार हो, कुनै पार्टी नेताले पार्टी कमिटीले प्रयोग गर्ने होइन। राइट टु रिकलको व्यवस्था राजा महेन्द्रले त्यति बेला नेपालको संविधान 2019 धारा 37 बजाएको खण्ड 6 थियो, भनेको भित्र गएका मान्छेले गलत कामहरू गरे भने त्यसलाई भुटानका जनताले नै फिर्ता बोलाउने व्यवस्था हो। पार्टी नेताले भनेको मानेन भने फिर्ता बोलाउने भनेको होइन। त्यसो राइट टु रिकलको बारेमा उहाँहरूले बुझ्नु भएन, अब त्यता नभए पनि यताबाट गरिहालौँ भन्ने होला, त्यो पनि ठिक छ, नाम तिर्दिनुहुन्छ भने पनि।
3: अनि संसदमा देखिएका दृश्यहरू चाहिँ कस्ता छन्, राम्रै छन्, रमाइला छन् संसदमा?
4: होइन, संसद भनेको पार्लियामेन्ट होइन, पार्लियामेन्टले तपाईँले चाहिँ अङ्ग्रेजी साहित्यमा बुझ्नुभयो भने दिनलाई रात, रातलाई दिन, सेतोलाई कालो, कालोलाई सेतो देख्ने चराहरूको समूह, लाटो पोखेराहरूको समूहलाई अङ्ग्रेजी साहित्यमा पार्लियामेन्ट भनिन्छ होइन। परालको जाग, भातको चाहिँ तपाईँको चोइली भने जस्तो, धानको रास भने जस्तो, त्यस्ता सेतोलाई कालो, कालोलाई सेतो देख्ने चराहरू एकै ठाउँमा बस्ने चाहिँ बन्ने समूहलाई पार्लियामेन्ट भन्छ। संसदभित्र

0: सधैँ तपाईँको चाहिँ किल गर्ने भन्ने हुन्छ नि, सधैँ किल गर्दा आफै किल किलिङमा परिन्छ। संसदका धेरै पुराना ढर्राहरू हामीले अन्त्य गर्नुपर्ने जरुरी के छ तपाईँको चाहिँ यस्तो अवस्थामा बसेर एउटा कुरा चाहिँ बोलेको छ बोलेको छ बोलेको छ सुन्नेहरू कसैलाई मतलब छैन, अनि जसले मेरो कार्यक्रम भन्दैछ त्यो उसको कार्यक्रमै होइन, उसले चाहिँ हेर्न पढ्नै पाएको थिएन, अब मलाई अर्को महिना मृत्युदण्ड दिइनेछ भनेर लेखेको रहेछ भने त्यही पढ्नुपर्छ राष्ट्रपतिले होइन?
1: झन्डै त अब नेपालमा मृत्युदण्ड छैन,
0: झन्डै नेपालमा मृत्युदण्ड छैन। यो भनेको के हो भने एउटा किङ क्यान डु नो रङ भन्ने प्रिन्सिपल थियो, राजाले गल्ती गर्दैनन् किनकि राजाले काम पनि गर्दैनन्, काम सबै सरकारले गर्छ संसदले गर्छ भन्ने हिसाबले। अहिले पनि तपाईँको चाहिँ यो राष्ट्रपतिलाई संवैधानिक बनाइएको छ तर संवैधानिक होइन, किनकि राष्ट्रपतिले जीवन लाग्यो त्यही गरेर नागरिकता विधेयक चाहिँ अर्कै राष्ट्रपति भएकोमा आफ्नो हातले फेरि कलमले लेखेर चाहिँ अनि पास गरेको छ होइन, सभामुखले त्यस्तै गरेको छ। संविधानभित्रको गजाङ्गुसुम जे छ त्यो चाहिँ संसदमा देखिएको छ, संविधान नै अहिलेको संसदीय यो पद्धति नै गलत छ।
1: हस्, यहाँको महत्त्वपूर्ण समय र सम्वादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार,
0: आभार व्यक्त गर्छु, धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो कानुनका जानकार अधिवक्ता स्वागत नेपाल आदरणीय श्रोता दिवानी बहसमा। छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: रोगीलाई निरोगी बनाउँदै अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
3: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। हस्पिटलमा नि गएँ म, औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो फेरि जस्ता तस्तै भयो। अनि हातेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
2: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0556595174, मोबाइल 98550509034, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 01433188998, मोबाइल 98512409034।
4: 30 वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब 30 वर्ष चाहिँ कति बाँच्ने, अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
5: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
6: मेरो नाम सुलोचना विष्ट हो, समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भरङ चढ्न पनि गाह्रो हुने, अनि हस्पिटल गएको डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो, अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको, मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेछ।
7: आयुर्वेद सेवा प्राली लाइन चौक नारगढ़, फोन 0556595174, मोबाइल 98550509034।

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालिन्ट पानी तान्ने पम्प।
1: बाढीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी, सम्पर्क 9845518705 र 9846564613।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
6: धेरै धेरै धन्यवाद खेमजी यो अवसरका लागि।
5: होइन, अब नीति तथा कार्यक्रम सार्वजनिक गर्ने ठाउँमा प्रधानमन्त्री बालेन्द्र शाह केही समय नरोकिकन निस्किँदाखेरि चाहिँ अहिले निकै ठुलो आलोचना खेप्नु पर्यो नि त राष्ट्रपतिले, किन?
6: यसको उत्तर त सम्माननीय प्रधानमन्त्री र उहाँको सचिवालयले नै दिन उपयुक्त होला।

0: मेरो विचारमा उहाँको अलिकति स्वास्थ्यमा थोरै समस्या आएको थियो भन्ने किसिमको स्ट्याटस पनि हिजो आएकै थियो पूर्व
1: माननीय खराबी आएको स्ट्याटस पनि आयो तर एकैछिन स्ट्याटस पनि गायब भयो नि त होइन मान्यज्यू
0: मेरो विचारमा तपाईँले यो प्रश्न राष्ट्रिय स्वतन्त्र पार्टीको सहप्रवक्तालाई भन्दा पनि सरकारको प्रवक्तालाई सोध्नु पर्ने हो जस्तो लाग्छ यद्यपि मेरो प्रधानमन्त्री भएको हुनाले मैले नैतिक जिम्मेवारी त लिनै पर्छ म बुझ्दैछु के भएको रहेछ भनेर
1: तर एउटा कुरा चाहिँ तर यसको आलोचना चाहिँ सिङ्गो पार्टीमाथि प्रहार हुँदाखेरि चाहिँ तपाईँहरू तपाईँका पार्टीको कुनै निर्णय त्यस्तो बैठक यो किन भएको हो भन्ने केही छलफल भयो
0: होइन अनौपचारिक रूपमा छलफलहरू भइरहेकै छन् र माननीय असीम शाहले आफ्नो स्ट्याटसमा लेख्नु भए जस्तै किसिमको अभिव्यक्ति सतहमा आइरहेको छ हामी यसलाई अझ गहिरिएर बुझ्दैछौँ
1: तर अहिलेको पछिल्लो अवस्थामा चाहिँ नीतिता कार्यक्रममा अलिकति बढी महत्वाकांक्षा देखियो भन्ने आइरहेको छ मान्यजी
0: होइन नीति तथा कार्यक्रम सधैँ महत्वाकांक्षी नै हुनुपर्छ सपना देख्नेहरूले मात्रै सपना पुरा गर्ने साहस जुटाउन सक्छन् सरकारको नीति तथा कार्यक्रम समग्रतामा असाध्य उत्कृष्ट व्यवहारिक र सन्तोषजनक छ भन्ने मलाई लाग्छ
1: 7% आर्थिक वृद्धि दरदेखि लिएर चाहिँ लगानीमा सीमा रहित भन्ने कुराहरू नेपालको अहिलेको अर्थतन्त्रले ठेक्न सक्छ
0: तपाईँले के बिर्सनु हुँदैन भने नेपालको राष्ट्रिय योजना आयोगमा धेरै अतुलनीय भूमिका निर्वाह गरिसकेको र त्यति मात्र नभएर करिब 3 दर्जन देशहरूमा आर्थिक सल्लाहकारको रूपमा अन्तर्राष्ट्रिय दात्री संस्थामा समेत विज्ञको रूपमा भूमिका निभाइसकेको त्यस्तो विद्वान अर्थमन्त्री हुनुहुन्छ यति बेला यो हाम्रो देशको र हामी सबै नेपालीहरूको सौभाग्य हो त्यसकारण अर्थतन्त्रलाई यसरी अग्रसर गराउने तीव्र गतिमा अग्रसर गराउने महत्वाकांक्षी योजना बनाइरहँदा पक्कै पनि अर्थमन्त्रीज्यूले यी योजनाका प्रोज एन्ड कन्सको विचार गरेर नै बनाउनु भएको हो भन्ने कुरामा म विश्वस्त छु र सबैलाई विश्वस्त हुन अनुरोध गर्छु
1: हजुर राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ जुन किसिमको म्यान्डेट पाएको छ जुन गतिमा जुन लयमा चाहिँ अगाडि बढ्नुपर्ने हो कतै यो बाटो बिराएको जस्तो लागिरहेको छैन तपाईँलाई
0: कहाँ बाटो बिरायौँ हामीले सहकारी पीडितहरूलाई बचत फिर्ता गर्न सहकारी ऐनमा संशोधन गर्यौँ विकासको प्रक्रियालाई द्रुत बनाउन सार्वजनिक खरिद ऐनमा संशोधन गर्यौँ हामीले जनतासँग गरेको वाचा पुरा गर्यौँ कर्मचारी तन्त्रलाई दलतन्त्रबाट मुक्त गराउनका लागि दलगत ट्रेड युनियनहरू खारेज गर्यौँ सरकारले त असाध्यै द्रुत गतिमा आफ्ना वाचाहरू पो पुरा गरिरहेको देख्छु त म त
1: सक्नुहुन्छ दलगत ट्रेड युनियन खारेज गर्न विद्यार्थी सङ्गठन खारेज गर्न अनि सर्वोच्च अदालतले त अन्तरिम आदेश दिएर तत्कालका लागि रोक्न भनिसकेका छन् त होइन
0: अदालत सबै कुरा सबै पक्ष सबै विषय हाम्रो नियन्त्रणमा हुँदैनन् हामीले आफ्नो तर्फबाट यथाशक्य प्रयत्न गर्ने हो र न्यायिक अथवा कानुनी बाधा अडचनहरू केही छन् भने तिनलाई पनि थोकाउँदै मार्ग प्रशस्त गर्दै जाने हो अदालतको फैसलाको विषयमा अदालतको आदेशको विषयमा म केही टिप्पणी गर्न चाहन्न
1: होइन नेपाल त आयोगको सदस्य राष्ट्र छ होइन भोलि ट्रेड युनियन खारेज गर्दाखेरि होइन देशमा चाहिँ श्रमिकका हक अधिकारहरू चाहिँ वञ्चित गराउँदाखेरि
0: हामीले सङ्गठित हुन पाउने अधिकारलाई कुञ्चित गर्ने आशय राखेकै छैनौँ हामीले नुहाउन नपाउने भनेको होइन क्या भान्सा कोठामा नुहाउन पाइँदैन भनेको भनेको सङ्गठित हुन पाइँदैन भनेको होइन तर सङ्गठित हुने ठाउँ चाहिँ कहाँ हो त के राजनीति गर्ने ठाउँ क्याम्पस हो के राजनीति गर्ने ठाउँ सरकारी कार्यालय हो के जनताको करबाट तलब खाने कर्मचारी खुल्लम खुल्ला एमाले काङ्ग्रेस र माओवादी हुन पाउँछ मेरो गुरु त गुरु हुनुपर्छ काङ्ग्रेस गुरु एमाले गुरु माओवादी गुरु हुन पाइन्छ र खुल्लम खुल्ला यदि यही नै नैतिक धरातल हो भने त मैले भन्नु के रह्यो र तर यो जुन दलीयकरण छ सबै क्षेत्रमा जसरी कब्जा गरिएको छ जसरी राजनीतिक सिन्डिकेट कायम गरिएको छ चाहे निजामती क्षेत्रमा होस् चाहे शिक्षा क्षेत्रमा होस् यसैले हाम्रो विकासलाई यति पछाडि धकेलेको छ र यसैका कारणले सबै सार्वजनिक संस्थानहरू लथालिङ्ग भएका छन् भन्ने हाम्रो निष्कर्ष हो
1: एउटा कुरा के आयो भने नि घाँटीमा चोट लागेको छ घाँटी नै काटेर फाल्ने कुरा त समाधान होइन नि त त्यसलाई त उपचार गर्नु पर्यो नि त होइन
0: कसरी उपचार गर्ने मलाई सोल्युसन दिनुहोस् त तपाईँ
1: घाँटीको
0: दलीयकरणको अन्त्य नगरिकन तपाईँ सुन्नु
1: भिटामिन दिएर हुन्छ कि त्यसलाई
0: यसो गरौँ न तपाईँ असाध्यै दिग्गज सञ्चारकर्मी हुनुहुन्छ उमेरमा पनि म भन्दा दुई चार वर्ष अग्रज नै हुनुहुन्छ ल मलाई तपाईँले सुझाव दिनुहोस् त मलाई र म मार्फत रासोपालाई कर्मचारी तन्त्रमा शिक्षा क्षेत्रमा सार्वजनिक संस्थानहरूमा दलीयकरणको अन्त्य नगरिकन यिनको शल्यक्रिया र सुधार कसरी गर्न सकिन्छ तपाईँले सुझाव दिनुहोस् त मलाई
1: दलीयकरणको अन्त्य हुनुपर्दछ तर यसलाई चाहिँ अनि अपरेसन नगर्नुहोस् न तपाईँहरू अपरेसन किन गर्ने भर्खरै त यो प्रिस्क्रिप्सन लेख्नुहोस् होइन ओपिडीमा राख्नुहोस् अलिकति चाहिँ औषधि दिनुहोस् एकैचोटि अपरेसनै गरिदिँदाखेरि त होइन अहिलेको
0: कमसेकम
1: सबै भत्ता गर्दाखेरि अधिनायकवादतर्फ लाग्यो राष्ट्रिय स्वतन्त्र
0: होइन होइन त्यो त्यो बिस्तारै गर्ने हुँदै जान्छ गर्दै जाउँला भन्ने त्यही यथास्थितिवादी सोचले गर्दा हाम्रो विकास आज सयौँ वर्ष पछाडि परेको छ सर हामीले अन्तर्राष्ट्रिय स्ट्यान्डर्ड यदि मिट गर्ने हो भने यदि हाम्रो देशलाई हामीले अपेक्षा गरे अनुसारको गतिमा युवाहरूको सपना समेट्ने गरी नवप्रवर्तन मैत्री र अर्थतन्त्रका जुन लक्ष्यहरू निर्धारण गरिएको छ सेवा प्रवाहका जुन लक्ष्यहरू हामीले निर्धारण गरेका छौँ र जनतासँग हामीले जस्ता किसिमका वाचाहरू गरेका छौँ ती वाचा पुरा गर्नका लागि फास्ट ट्र्याक अपरेसन नै चाहिन्छ सर त्यत्रो समय छैन बिस्तारै गर्दै जाने
1: आज महावीर पुनले संसदमा गरेको सम्बोधन यहाँले राम्रोसँग सुन्नुभयो नि त होइन नवप्रवर्तनमा त केही पनि काम भएको रहेनछ वैज्ञानिकतिर प्रविधितिर त राष्ट्रलाई लैजान खोजिएकै रहेनछ उहाँले त सरापै
0: कहिले कहिले हामी सुन्नु न कहिले कहिले हामी असाध्यै धेरै हतार गर्छौँ क्या त्यसो भनेको होइन मैले महावीर पुन माननीयज्यूले उठाउनु भएको सन्दर्भमा चाहिँ कस्तो भने वार्षिक नीति तथा कार्यक्रममा विज्ञान प्रविधिको विकास र नवप्रवर्तनको मुद्दालाई असाध्यै धेरै प्राथमिकता दिइएको छ उहाँले भन्नुभएको चाहिँ ठोस रूपमा आएन भन्ने होला ठोस रूपमा त बजेटमा आउँछ नि कमसेकम बजेट आउन्जेल त प्रतीक्षा गर्नु पर्यो नि
1: तर सुकुम्बासी बस्ती व्यवस्थापन पनि त त्यस्तै त भयो नि त होइन पाँच वर्ष म्यान्डेट पाएको सरकारले एकैचोटि गएर डोजर चलाएर जनतालाई आतंकित पार्ने दुईजनाको त
0: अनि बागमती किनारमा बाढी आएर जनता बगाएको भए त्यसको जिम्मेवारी चाहिँ अभिभावकको रूपमा राज्यले लिनु पर्थ्यो कि पर्दैन थियो त्यसको तर कहिले कति वर्षदेखिको तपाईँले सुन्नु
1: होइन त्यो भविष्यवाणी त कसरी
0: बाढी पर्खिनु बाढी पर्खिनु कहिले बाढी आउँछ र जनताको घर बगाउँछ अनि कहिले राज्यले फेरि लज्जित हुनुपर्छ भनेर पर्खिनु पर्खिँदा पर्खिँदा यो समस्या 35 वर्षसम्म कायम रह्यो यो मुलुकमा 14 सुकुम्बासी आयोग बनाइए खेन्सर अरब रुपियाँ बर्बाद भएको छ मुलुकको तर भूमिहीनहरूको समस्या जस्ताको तस्तै छ यो अहिले तपाईँ जुन बागमती किनारको बस्तीको विषयमा मलाई प्रश्न गर्दै हुनुहुन्छ बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा बागमती किनारका सुकुम्बासीहरूको लागि काठमाडौँको इचङ्गु नारायण भन्ने ठाउँमा अपार्टमेन्ट बनेको हो कि होइन तपाईँलाई थाहा छ त अग्रज पत्रकारलाई यो समस्या अहिले सूचना दिइएन सूचना नदी घर खाली गराइयो भनेर भ्रम फैलाइरहेछ
1: सुकुम्बासीका नाममा होइन सुकुम्बासीलाई भोट ब्याङ्क बनाइयो अव्यवस्थित बसोबासी धेरै थुपारियो त्यस पछाडि चाहिँ त्यहाँ चाहिँ राजनीतिकरण गरियो अनि आयोगहरू कति बने अर्बौँ रुपियाँ राज्यको खर्च भयो त्यो एकदमै गलत भएको थियो यो राष्ट्रमा यो देशमा तर अहिले
0: अनि यो समस्या समाधान गर्नुपर्छ कि पर्दैन
1: होइन सरकार
0: यो देशमा
1: राखेर अपरेसनै गरिदिएर चिल्ली बाँड बिल्ली बाँड त पार्न आवश्यक थिएन नि त
0: कहाँ बनायो बिल्ली बाँड सरकारले
1: जनताको छानामुनि चाहिँ नागरिकहरू रोइरहेको कराइरहेको
0: स्थायी रूपमा होल्डिङ सेन्टरमा राखिएको हो खेमसर स्थायी रूपमा काठमाडौँमा लाल पूर्जा दिएर व्यवस्थित गर्दैछौँ हामी उहाँहरूलाई
1: लाल पूर्जा
0: व्यवस्थित बसोबासीहरूले
1: काठमाडौँमा बस्न पाउँछन् कुन ठाउँमा बस्छ
0: काठमाडौँमा भएका बागमती किनारको बस्तीको हकमा ती सबै परिवार जो वास्तविक सुकुम्बासीको रूपमा दर्ता भएका छन् तिनले काठमाडौँमै लाल पूर्जा पाउँछन् र देशभरि जसरी लाल पूर्जालाई हरेक पटक चुनावी एजेन्डा बनेर बनाएर अड्काएर बल्झाएर राखिएको छ नि भूमिहीनहरूको समस्यालाई यी सबै समस्याहरू हामी एकै पटकमा नीतिगत सुधारबाट समाधान गर्छौँ यो देशभरिका प्रत्येक वास्तविक सुकुम्बासीले लाल पूर्जा पाउँछन्
1: सुकुम्बासीहरूको सही व्यवस्थापन हुन्छ उहाँहरूले उहाँहरूका सुखका दिन आउँछन् आँखा उभानु हुन्छन् रमेश परसाईजी
0: मैले अर्को चुनावमा अनुहार देखाउनु पर्दैन मेरो क्षेत्रमा गएर झापा क्षेत्र नम्बर एकमा मेरो क्षेत्रमा बुद्ध शान्ति र मेची डाँडामा कति भयावह छ सुकुम्बासी समस्या मैले अनुहार देखाउनु पर्छ कि पर्दैन अर्को चुनावमा
1: भाषालाई धेरै मत दिएका छन् होइन प्रधानमन्त्रीलाई पनि मत दिएका छन् अब झापाका सुकुम्बासीहरू पनि त आत्तिएका छन् नि त आज हो कि
0: चुनावकै बेलामा हामीले स्पष्ट रूपमा के भनेका थियौँ भने हामी सुकुम्बासीको पक्षमा छौँ हुकुम्बासीको विपक्षमा छौँ हेर्नुहोस् वास्तविक सुकुम्बासीमाथि अन्याय हुँदैन हुन दिइँदैन जहाँसम्म बागमती किनारको बस्तीको प्रश्न छ उद्धार गरिएको हो सर उहाँहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो अस्थायी रूपमा मात्रै होल्डिङ सेन्टरमा राखिएको हो हिँड्ने मान्छे लड्छ होल्डिङ सेन्टर अझै व्यवस्थित हुन सक्थ्यो कि भन्ने मलाई पनि लाग्छ तर उहाँहरूलाई स्थायी रूपमा सुव्यवस्थित गर्ने नै नियत हो सरकारको
1: तपाईँहरूले हतार गर्नुभयो हतारको आवश्यकता थिएन लगत संकलन गर्न सकिन्थ्यो होइन त्यहाँ गएर कर्मचारीलाई खटाउन सकिन्थ्यो
0: अनि अनि यो देशमा बनेका 14 भूमि आयोगले के गरे त आजसम्म लगत संकलन भएकै छैन यो देशमा त्यस कारणले हामीले सुन्नु न त्यहाँ कति घर थिए सुन्नु न होइन होइन अलिकति तथ्यमा टेकौँ न खेम सर
1: त्यहाँ
0: कति घर थिए
1: सबै कुरा थाहा
0: सुन्नु न सुन्नु न सुन्नु न
1: होइन तपाईँमा तपाईँको बोलीमा मिठास छ जनताले तपाईँका कुरा सुन्छन् पनि होइन तपाईँले धेरै कुराहरू यो देशको बारेमा बुझ्नु पनि भएको छ तर आज चाहिँ एकैचोटि घरमा डोजर लगाउँदाखेरि म कहाँ करिब करिब पाँचजना परिवार आउनु भएको छ उहाँहरू चाहिँ सुकुम्बासी बस्तीमै उहाँहरूको डेरा रहेछ होइन
0: ती
1: डेरामा चाहिँ आफ्ना सरसामानहरू राख्नु भएको रहेछ डकुमेन्टहरू पनि राख्नु भएको रहेछ अनि मलाई फोन गरेर उहाँहरूले के भन्दै हुनुहुन्छ भने आज मेरो छोराको डकुमेन्ट चाहिँ गायब भयो सर हामी चाहिँ त्यहाँ कोठा बन्द गरेर घरमा आएका थियौँ त्यो डकुमेन्ट अब के गर्ने होला के गर्न सकिन्छ कि भनेर उनीहरू चाहिँ बिलौना गर्दैछन् क्या सर अब के गर्ने यस्तो
0: कुन कुन परिवारलाई त्यसरी अन्याय परेको छ संवेदनशील मामिलाहरू भएको हकमा म तपाईँकै कार्यक्रम मार्फत म आग्रह गर्न चाहन्छु कस कसलाई त्यस खालको संवेदनशील खाँचो परेको छ उहाँहरूले रासोपाको पार्टी कार्यालयमा अथवा हामीसँग सम्पर्क स्थापित गर्न सक्नुहुन्छ मेरो नम्बर तपाईँसँग छँदैछ
1: यसको लागि तपाईँ पहल गर्नुहुन्छ होइन यो देशभरिका लाखौँ जनताले सुन्छन् विदेशतिर पनि सुन्छन् करिब करिब 7.5 प्रसारण गरेका छन् होइन
0: सरकारको तर्फबाट कुनै पनि नागरिक विचलनी नहुन र कुनै पनि नागरिकलाई बाधा अप्ठ्यारो नपर्न जस्तो खालको समन्वय गर्न हामी गर्छौँ
1: अनि मानिसु तपाईँले आजको तपाईँको स्पिच एकदमै राम्रो थियो होइन संसदमा तपाईँले जुन किसिमले दिनुभयो हत्याराहरूलाई कडकडमा उभ्याउनु पर्छ अनि बिना प्रमाण बिना के सबैलाई छोप्दै जाने थुन्दै जाने अनि अदालतले छोड्दै जाने इन्टरपोल नोटिस जारी गर्दै जाने प्रमाण पुगेन भनेर इन्टरपोलले चाहिँ फिर्ता पठाउँदै जाने यो कस्तो न्याय हो यो अन्तर्राष्ट्रिय बेइज्जत भएन देशको मान्यज्यू
0: होइन सरकारले कहिलेकाहीँ धेरै तीव्र प्राथमिकता पर्ने भएको हुनाले मूल विषयबाट कहिलेकाहीँ विषयान्तर भन्न सक्छ कहिले काम गर्दा नि जस्तो तपाईँले विवाह गर्नुपर्ने कसैको भने विवाह चलाउन कहिलेकाहीँ छोरी क्या नजिकको मान्छे
1: यहाँको अडियो अडियो अलिकति अलिकति काटेर आइरहेको छ भने चाहिँ अलिकति त्यो नेटवर्कमा हामी अन्तिम अन्तिमतिर छौँ थोरै लाग्ने ठाउँमा
0: कहिलेकाहीँ काहीँ सरकारले धेरै समस्याहरूमा विषयहरूमा ध्यान दिनुपर्ने हुँदा मूल विषयबाट विषयान्तर भन्न सक्छ जस्तै पहिले कसैको विवाह गर्नुपर्ने भयो परिवारमा भने कुनै नजिकै मान्छे पनि छुट्न सक्छ एउटा कार्य सञ्चालनमा त त्यस्तो हुन्छ भने राज्य सञ्चालनमा कहिलेकाहीँ विषयबाट सरकार अलिकति विषयान्तर भयो कि अलिकति हत्ती जस्तो लाग्यो भने सरकारलाई घचघचाउनु सांसदको कर्तव्य रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न जनताको आवाज सरकारलाई बारम्बार सम्झाइरहने रहने यही सर्वम सांसदको कर्तव्य हो मेरो अन्य कुनै आशय होइन मैले सरकारलाई यति मात्र सम्झाउन चाहेको हो सर्वम संसद मार्फत कि जब जेएनजी आन्दोलन शहीदहरूप्रति न्याय हुँदैन सम्म यो ऐतिहासिक उपलब्धिको पुष्टि हुँदैन
1: तपाईँको भनाइअनुसार चाहिँ तत्कालीन प्रधानमन्त्री तत्कालीन गृहमन्त्रीहरूले गोली चलाउन आदेश दिएर प्रहरीको गोलीबाट निहत्था बालबालिकाहरू मारेका हुन् त
0: अनि तपाईँलाई के एउटा प्रहरीको इन्सपेक्टरले अथवा सिडिओले मान्छे मार्न आदेश आँट गर्न सक्छ र गृहमन्त्रीको गृह बिना
1: अनि एमाले जनहरूले कङ्ग्रेसहरूले त आज भन्दैछन् नि त, अनि त्यसो भए सुकुम्बासी बस्ती भत्काउँदाखेरि बालेन शाहकै कारणले दुईजनाले आत्महत्या गरे, अनि के गर्ने त्यसपछि?
0: होइन, आत्महत्या फरक प्रसङ्ग हो सर, कसरी सुरक्षा कर्मीहरूले भएको हत्या र आत्महत्यालाई कसरी सँगै सापेक्ष रूपमा तुलना गर्नुहुन्छ त भने, यद्यपि आत्महत्या हो दुर्भाग्यपूर्ण हो।
1: यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार,
0: धन्यवाद सर।
2: स्वदेश एफएम 93.2 मेगाहर्ज
3: तपाईको समुदायको अनि तपाईको सरोकारको
4: खबर, तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
3: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर, स्वदेश खबर।

0: स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। मनिष 2082 सालको माध्यमिक शिक्षा परीक्षा एसिईमा सोमेश्वर माध्यमिक विद्यालय बरुवाका छात्र प्रशिष ढकाल माडी नगर स्तरमा प्रथम हुनुभएको छ। माडीका विद्यालयहरूबाट सहभागी परीक्षाहरू मध्ये सोमेश्वर माध्यमिक विद्यालयका छात्र ढकालले 3.95 जिपिए ल्याउँदै प्रथम हुनुभएको छ। त्यस्तै सोमेश्वर माविका छात्र हिमाल दवाडी, दिवाकर स्मृति माविका छात्र प्रसिद्धि पाठक र जनकल्याण माविका छात्र सलिना पौडेलले समान 3.91 जिपिए ल्याउँदै दोस्रो स्थान हासिल गर्नुभएको छ। सो परीक्षामा नियमित र ग्रेड वृद्धि गरी कुल 520 जना परीक्षार्थीहरू सहभागी रहेका थिए। देशैभरि सुधारिएको नतिजा आउँदा यस वर्ष माडीका सामुदायिक एवं संस्थागत विद्यालयहरूले पनि परीक्षामा विगतभन्दा सुधारिएको नतिजा ल्याएका छन्। 2082 सालको माध्यमिक शिक्षा परीक्षा एसिईमा माडीका सामुदायिक तथा संस्थागत विद्यालयहरूमध्ये दिवाकर स्मृति माध्यमिक विद्यालय उत्कृष्ट नतिजासहित पहिलो स्थानमा रहेको छ। विद्यालयले 60 जना विद्यार्थी सहभागी गराएकोमा 47 जना उत्तीर्ण गराउँदै 78.33% नतिजा हासिल गरेको हो। विद्यालयबाट 7 जना विद्यार्थीले ए प्लस र 12 जनाले ए ग्रेड प्राप्त गरेका छन्। त्यसै गरी जामजीवन माध्यमिक विद्यालयले 76.47% नतिजासहित दोस्रो स्थान हासिल गरे छ। विद्यालयका 51 जना परीक्षार्थी मध्ये 39 जना उत्तीर्ण भएका छन्। सो विद्यालयबाट 2 जना विद्यार्थीले ए प्लस र 13 जनाले ए ग्रेड प्राप्त गरेका छन्। तेस्रो स्थानमा जनकल्याण माध्यमिक विद्यालयले 67.53% नतिजासहित तेस्रो स्थान बनाएको छ। उक्त विद्यालयका 87 जना सहभागी मध्ये 59 जना उत्तीर्ण भएका छन्। 1 जना विद्यार्थीले ए प्लस र 9 जनाले ए ग्रेड प्राप्त गरेका छन्। त्यस्तै खैरानी माध्यमिक विद्यालयले 63.16%, कृष्णनगर माध्यमिक विद्यालयले 50% र सगरमाथा माध्यमिक विद्यालय हनुमान झुलाले 43.75% नतिजा हासिल गरेका छन्। यस्तै माडी माध्यमिक विद्यालयबाट 98 जना विद्यार्थी परीक्षामा सहभागी भएको मध्ये 41.84% उत्तीर्ण भएका छन्। सो विद्यालयबाट 6 जना विद्यार्थीले ए प्लस र 8 जनाले ए ग्रेड प्राप्त गरेका छन्। त्यसै गरी सोमेश्वर माध्यमिक विद्यालयले 25% नतिजा ल्याएको छ। विद्यालयका 64 सहभागी मध्ये 16 जना मात्र उत्तीर्ण भएका छन्। एसिईमा सहभागिता जनाएका एकमात्र संस्थागत विद्यालय विद्याज्योति इङ्ग्लिस स्कुलले 76.19% नतिजा हासिल गरेको छ। नगरपालिका भर कुल 448 जना विद्यार्थी नियमित मार्फत परीक्षामा सहभागी भएको मध्ये 253 जना उत्तीर्ण भएका छन् भने 4 जना अनुपस्थित रहेका छन्। समग्र उत्तीर्ण प्रतिशत 56.47 रहेको माडी नगरपालिका शिक्षा शाखाले जानकारी गराएको छ। यस वर्ष माडीका विद्यालयबाट 19 जना विद्यार्थीले ए प्लस, 45 जना ए, 109 जनाले बी प्लस, 62 जनाले बी तथा 5 जनाले सी प्लस ग्रेड प्राप्त गरेका छन्। 145 जना विद्यार्थी भने नन ग्रेडेड अनुत्तीर्ण भएका छन्। 2082 सालको माध्यमिक शिक्षा परीक्षा एसिईमा माडीमै प्रथम र दोस्रो स्थान हासिल गरी उत्कृष्ट नतिजा देखाउन सफल भएको सोमेश्वर माध्यमिक विद्यालय बरुवा समग्र नतिजामा भने अन्तिम स्थानमा रहेको छ। परीक्षामा 3.95 जिपिए ल्याउँदै सोमेश्वर माध्यमिक विद्यालयका छात्र प्रशिष ढकाल माडी नगर स्तरमा प्रथम हुनुभएको छ भने 3.95 जिपिए ल्याउँदै अन्य 2 विद्यालयका 2 विद्यार्थीसहित सो विद्यालयका छात्र हिमाल दवाडीले दोस्रो स्थानको उत्कृष्ट नतिजा हासिल गर्नुभएको छ। तर समग्र नतिजामा भने सो विद्यालयले माडीका अन्य सबै विद्यालयहरूभन्दा पुछारमा रहँदै 25% मात्रै नतिजा ल्याएको छ। विद्यालयका 64 जना परीक्षार्थीहरूमध्ये 16 जना मात्र उत्तीर्ण भएका छन्। सोमध्ये 3 जनाले ए प्लस, 2 जनाले ए, 6 जनाले बी प्लस र 5 जनाले बी ग्रेड ल्याएका छन् भने 48 जना नन ग्रेडेड अनुत्तीर्ण भएका छन्। माडी नगरपालिका योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध भएको छ। करार र ज्यालाधारी कर्मचारीलाई कोषमा आबद्ध गरेर उनीहरूको सामाजिक सुरक्षा गर्ने उद्देश्यले माडी नगरपालिका सो कोषमा आबद्ध भएको हो। सोमबार नगर कार्यपालिकामा सम्पन्न एक अभिमुखीकरण कार्यक्रमसँगै नगरमा कार्यरत 126 जना करार एवं ज्यालाधारी कर्मचारीहरू सो कोषमा आबद्ध भएका हुन्। शिक्षासँगै खेलकुद भन्ने नारासहित माडीमा विद्यालय स्तरीय छात्र छात्रा फुटबल प्रतियोगिता आयोजना भएको छ। नगर शिक्षा तथा खेलकुद विकास समिति माडी नगरको आयोजनामा आउँदो जेठ 5 गतेदेखि 10 गतेसम्म मेयर कप छात्र छात्रा अन्तर विद्यालय फुटबल प्रतियोगिता 2083 सञ्चालन हुन लागेको हो। माडी माध्यमिक विद्यालयको चौरमा सञ्चालन हुने खेलको पुरस्कार छात्र र छात्रा दुवैतर्फ प्रथम हुनेलाई रु 15,000, दोस्रो हुनेलाई रु 7,500 पुरस्कार रहेको छ। छात्रतर्फ हरेक विद्यालयको छुट्टा छुट्टै टिम सहभागी रहने र छात्रतर्फ एकभन्दा बढी विद्यालयबाट पनि टिम बनाउन सकिने समितिका सदस्य नवीन बस्यालले जानकारी दिनुभयो। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। नेपाली कम्युनिस्ट पार्टी संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपालाई प्राप्त जनमतको कदर गर्दै अहंकार नत्याग्ने इतिहास दोहोरिने चेतावनी दिएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले झण्डै 2/3 विशाल बहुमतलाई अहंकारको मलखात बन्न नदिन सुझाव दिएका छन्। प्रचण्डले वर्तमान सरकारको कार्यशैलीमाथि आलोचना गर्दै गरिब सुकुम्बासी र निमुख जनतामाथि प्रहार भइरहेको बताए। बिना कुनै विकल्प सुकुम्बासी बस्ती भत्काउनु र सीमा क्षेत्रलाई गरिबलाई शास्ति दिनु लोकतान्त्रिक पद्धति नभएको उनको तर्क थियो। नेकपा एमाले उपाध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा बादलले राष्ट्रपति सरकारले संसदको अधिवेशन स्थगित गरेर 8 अध्यादेश ल्याउनुको राजनीतिक लक्ष्य देशको प्रशासन तन्त्र र न्यायतन्त्रमा एकल प्रभुत्व कायम गर्नु मात्र रहेको बताए। मंगलबार दलीय हैसियतले प्रतिनिधि सभा बैठकमा बोल्दै नेता थापाले यस्तो बताएका हुन्। नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदेवेले सरकारको वर्तमान कार्यशैलीप्रति कटाक्ष गरेका छन्। उनले प्रधानमन्त्री बालन शाहको कार्यशैलीलाई अस्वाभाविक र असंसदीयको संज्ञा दिए। मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले संसदको मुख्य अधिकार दायित्व मानिने कानुन निर्माणको कार्यलाई खोसेर सरकार अध्यादेश मार्फत शासन चलाउन खोजेको आरोप लगाए। अर्घाखाँचीमा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या 4 पुगेको छ। मृतकमा 3 महिला र 1 पुरुष रहेका छन्। सुपा देउराली मन्दिर दर्शनपछि फर्किँदै गरेका पर्वतका यात्रु सवार बस पाडिनी गाउँपालिका 8 दुर्गा फाटा स्थित कुडेलमा दुर्घटना भएको थियो। करिब 30 जना सवार बस सडकबाट करिब 100 मिटर तल खसेको प्रहरीले जनाएको छ। प्रमुख प्रतिपक्षीय दल नेपाली काङ्ग्रेसले प्रधानमन्त्री बालन शाहको स्वास्थ्य अवस्थाबारे प्रश्न उठाउँदै तत्काल स्वास्थ्य परीक्षण गर्न माग गरेको छ भने प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदेवेले आफ्नै सरकारको नीति तथा कार्यक्रम संसदमा पेश भइरहँदा प्रधानमन्त्री बीचमै उठेर बाहिरिएको भन्दै यस्तो माग गरेका हुन्। 2 दिन सार्वजनिक बिदा दिएपछि विद्यालयको हिउँदे र वर्ष बिदामा कटौती गरिएको छ। 2 दिन बिदा दिँदा कोर्स पुरा नहुने भएपछि अरू बिदा कटौती गरिएको हो। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार हिउँदे र वर्ष बिदाको साबिकको अवधि 45 दिनलाई 30 दिन कायम गरिएको छ। प्रत्येक दिन प्रार्थना समय 15 मिनट र खाजा समय 30 मिनट व्यवस्थापन गर्ने निर्णय केन्द्रले गरेको छ। संघीय सरकारले भनेकै आधारमा भूमिहीन अव्यवस्थित बसोबासी बस्ती नहटाउने रूपन्देहीको तिलोत्मा नगरपालिकाको अडान लिएको छ। अव्यवस्थित बसोबासी भूमिहीन सुकुम्बासी सङ्घर्ष समितिको 7 बुधे ज्ञापन पत्र बुझेपछि नगर प्रमुख रामकृष्ण खाँड र उपप्रमुख जगदेश्वरी चौधरीले एकै स्वरमा संघीय सरकारले डोजर आतंक मचाएको भन्दै त्यसको विपक्षमा रहेको बताए। हवस् त, सत्य तथ्य निष्पक्ष समाचारको प्रतीक स्वदेश खबर यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षको सम्पूर्ण सहकर्मीसँगै मनिषान बिदा हुन्छु। नमस्कार।
1: सरकारले ल्याएको नीति तथा कार्यक्रम धेरै महत्वाकांक्षी भयो, हिजोकै ढर्रा पल्टाइयो भन्ने खालको जुन किसिमले यहाँहरूले आलोचना गरिरहनु भएको छ, तर विगतका तुलनामा त नीति तथा कार्यक्रम निकै फरक आयो नि त, होइन? डिजिटलाइजेसन गर्ने, प्रविधि मैत्री गर्ने, होइन सबैतिर?
2: मलाई त्यस्तो लाग्दैन धेरै फरक आएको कुरा, धेरै फरक चाहिँ ल्याउनु जुन कोसिस गर्नुभयो त्यो धेरै फरक पनि छैन. पहिलो कुरा त जे कुरामा फरक पनि देखाउन खोजिएको छ त्यो वास्तविक यथार्थ अथवा कार्यान्वयन गर्न सकिने जनताको चाहिँ जुन अहिले जनजीवन छ त्यसलाई छुन सक्ने जनताको जीवन स्तरमा परिवर्तन गर्न सकिने खालको छैन.
1: आर्थिक वृद्धि दर हेर्नुहोस् त 7% आर्थिक वृद्धि दरको लक्ष्य लिएको छ. लगानी मैत्री वातावरण बनाउने भनिएको छ. सहकारी पीडितलाई रकम धमाधम फिर्ता गर्ने भनिएको छ. यो राम्रो होइन? यहाँलाई थाहा छ नि त
2: कार्यक्रम नीति तथा कार्यक्रम हिजो कागजमा ल्याइएको हो. त्यो शब्दहरूको सङ्ग्रह जस्तो छ कि होइन. कागजमा त जे पनि लेख्न सक्यो नि 7% ठाउँमा 10% पनि लेख्न सकिएला नि यसरी मान्छेलाई होइन प्रभावित पार्नका लागि. त्यसैले त हामीले भनेका छौँ नि यो सरकार वास्तविक यथार्थता भन्दा पनि पपुलिजमलाई लोकप्रियतावादलाई आत्मसात गरेर हिँडिरहेको छ. के भन्दा के बोल्दाखेरि लोकप्रिय भइन्छ, के गर्दाखेरि मान्छेले चाहिँ एकछिन रुचाउँछन्, एकछिन ताली पिर्छन्, वा वा भन्छन् भन्ने कुरालाई बढी मध्यनजर गरेर आफ्नो गतिविधि आफ्ना कार्यक्रमहरू आफ्ना चाहिँ अभिव्यक्तिहरू अगाडि बढिराखेको छ. यो कुराले चाहिँ देश चल्दैन, शासन चल्दैन, सरकार चल्दैन, जनताका वास्तविक पीडाकारलाई चाहिँ समाधान गर्न सकिँदैन. स्रोत र साधनको चाहिँ पहिचान गर्न सकेका छैन, यसले स्रोत खुलाउन सकेको छैन. कसरी गर्ने भन्ने कुरा कुनै पनि योसँग योजना छैन, कुनै पनि योसँग त्यस्तो खालको नीति छैन. यसो गर्ने उसो गर्ने भन्ने कुराको केही पनि अर्थ छैन. अर्को कुरा तपाईँले हेर्नुभयो भने अधिकांश जस्तो चाहे लेखन हेर्नुहोस् त्यहाँ सबै कुरा हेर्नुहोस् पुराना कुराहरू नै छ. नयाँको एक प्रकारको कर्मकाण्डी जस्तो देखिन्छ होइन. त्यसैले मलाई के छ, मलाई के लाग्छ भने मलाई पनि विश्वास थियो, मलाई पनि के अपेक्षा थियो, के विश्वास थियो भने यत्रो धेरै ठुलो जनमत प्राप्त गरेको छ यो सरकारले, करिब करिब 2/3 भर्खरको जनै अब युवा साथीहरू पनि हुनुहुन्छ. त्यस कारण पक्कै पनि यस्तो नीति कार्यक्रममा आउनुभन्दा पहिला सबै पक्षसँग छलफल हुन्छ होला. जस्तो सरकारवाला पक्षहरू हुन्छ, विभिन्न
1: क्षेत्रका
2: विभिन्न क्षेत्रका सरकारवाला पक्षहरू हुन्छन्, जस्तो अब चाहिँ अब शिक्षा स्वास्थ्य होइन खेलकुद पर्यटनदेखि लिएर अरू अरू खालका त्यहाँका सरकारवालाहरू, त्यहाँका स्टेक होल्डरहरू, त्यहाँका चाहिँ विद्वानहरू होइन यी सबै पक्षसँग छलफल पनि हुन्छ होला. एकातिर अर्कातिर हामी विपक्षीहरूसँग पनि अलिकति भए पनि एक दुई दिन भए पनि छलफल गर्छन् होला, सल्लाह गर्छन् होला, एउटा दुईवटा मिटिङ आयोजना गर्छन् होला भन्ने लागेको थियो. अलिक फरक ढङ्गले जान्छन् होला र पक्कै पनि अलि एउटा प्याराडाइम सिफ्ट हुने गरी एउटा चाहिँ ड्रास्टिक चेन्ज ल्याउने गरिकन कोसिस गर्छन् कि भन्ने मलाई पनि त्यो अपेक्षा थियो हेर्नु है. त्यो खालको अपेक्षा थियो. तर जब पढेको सुन्दै गयो, चाहिँ राष्ट्रपतिले नीतिता कार्यक्रम पढिराख्नु भएको थियो, सुनिराखेको थियो, म त एकदम ध्यानपूर्वक पनि सुन्यो है. अर्थमन्त्री र अब प्रधानमन्त्रीलाई त्यो थाहा पनि थियो होला. अब उहाँलाई अब बोर लाग्ने खालको चाहिँ आएछ क्या होइन. अर्थमन्त्री पनि निदाउनु भयो, प्रधानमन्त्री पनि उठेर हिँड्नुभयो भन्दा उहाँहरू आफैलाई पनि बोर लाग्ने, आफैलाई पनि नपचाउने, आफैलाई पनि त्यो झ्याउ लाग्ने, पट्याएर लाग्ने, यो बेकार हो जस्तो लाग्ने गरिकन नीतिता कार्यक्रम आयो. अब दुर्भाग्यवश भनौँ न, अर्थमन्त्री निदाउने, प्रधानमन्त्री त्यो छोडेर हिँड्ने है, यो त इतिहासमा दुर्लभ कुरा हो नि. यस्तो होइन, यस्तो दुर्लभ कुरा हो नि. यस्तो उहाँले त्यो दुर्लभ अवसर हो भन्नुभएको त्यो नीतिता कार्यक्रममा यो जनमतलाई. म भन्छु प्रधानमन्त्री र अर्थमन्त्रीले सदनमा देखाउनु भएको व्यवहार दुर्लभ हो संसदीय इतिहासमा. यस्तो पाइँदैन
1: हेर्नुहोस्,
2: यस्तो अराजकता, यस्तो अराजकता, यस्तो गैर जिम्मेवार, यस्तो चाहिँ अपमान, संसदको अपमान होइन, सामान्य राष्ट्रपतिको अपमान, जनताको संसदको अपमान गर्नु भनेको त जनताको अपमान हो नि.
1: अनि एकछिन त बिरामी पर्नु भएको छ नि त प्रधानमन्त्रीज्यू, बिरामी पर्नु भयो भनेर हालिएको थियो नि त होइन, सामाजिक सञ्जालतिर आइरहेको थियो.
2: हिजो प्रतिपक्षी दलको नेताले पनि यो कुरा गर्नुभएको छ, उहाँको स्वास्थ्य परीक्षण पनि त जनताले थाहा पाउनु पऱ्यो नि त. के बिरामी, यस्तो चाहिँ महत्त्वपूर्ण अवसरमा बिरामी परेर जानुभएको हो भने के भएको भन्ने कुरा चाहिँ मेडिकल रिपोर्ट सहित त्यो जानकारी गराउनु पऱ्यो. ठिक छ, बिरामी हो भने बिरामी पर्न पाइन्छ, तर एकछिनपछि त फेरि अर्को बैठकमा त आउनु भयो नि त. फेरि त्यो बैठक सकेपछिको दोस्रो बैठकमा उहाँ सहभागी हुनु, सहभागी भइसकेपछि हामीले त्यहाँ एमालेको तर्फबाट हाम्रो मान्य गुरु बरालले त्यहाँ ध्यानाकर्षण गराउनुभयो, निमापति गर्नुभयो होइन. निमापति गरिसकेपछि निमापति गरिसकेपछि उहाँले अझ फेरि जुन व्यवहार देखाउनुभयो त्यो यति चाहिँ लज्जास्पद, यति अपरिपक्व, यति केटाउनेपन, यति जिम्मेवार थियो नि, त्यो कसैले इमेजिनै गर्न सकेन। त्यो कुरा चाहिँ मलाई चाहिँ संसद सचिवालयले पनि त्यो रेकर्ड बाहिर के त्यो क्लिप बाहिर ल्याएको छैन। तपाईँहरूलाई म सुनाउँछु, हाम्रो माननीय गुरुबरालले त्यसका निर्देशमा निमापति गरिसकेपछि त्यो कुरा बताइसकेपछि म प्रधानमन्त्री त्यही हुनुहुन्थ्यो दोस्रो बैठकमा, त्यसो अन्तिम बैठकमा धन्यवाद प्रस्ताव पेश गर्ने बैठकमा। त्यसपछि अनि उहाँले निमापति गर्नुभयो, त्यसपछि सभामुखले प्रधानमन्त्रीलाई धन्यवाद प्रस्ताव पेश गर्न टेबल प्रस्ताव टेबल गर्न भन्नुभयो। उहाँले प्रधानमन्त्री त्यो धन्यवाद प्रस्ताव टेबल गरिसकेपछि फर्किने बेलामा उहाँले जुन व्यवहार देखाउनु भयो नि त्यो एकदम हेर्न लायकको र त्यो सुन्न लायकको छ। हेर्नुहोस् त्यो एकदम त्यो मान्छेले यति लाज लाग्ने स्थिति छ नि, सरासर धन्यवाद प्रस्ताव टेबल गरेर त्यो महासुलाई त्यो टेबल गरेर आइसकेपछि सरासर उहाँ जसरी हिँड्नुभयो र जसरी उहाँले आफ्नो बसेको सिटबाट वा नबसिकन त्यो सिटमा रहेको मोबाइल चाहिँ यस्तो पर टाढैबाट समातेर जुन एकदम फसनक्क सन्केर फन्केर त्यहाँबाट हिँड्नुभयो नि संसद छोडेर, त्यसरी एकछिन गल हाँसो छोडेर संसदमा हेर्नुहोस्, राष्ट्रपतिका सबै सांसदहरू निलो कालो हुनुभयो, सभापतिको त्यहाँ अनुहार हेर्न लागेको थियो राष्ट्रपतिका, सभामुख निलो कालो हुनुभयो, है विपक्षीमा रहेका र राष्ट्रपतिका पनि पछिल्लो बेन्चमा रहेका सबै सांसदहरू गल हाँसोको त्यहाँ पुरा छोड्यो। त्यस कारणले
1: देखियो भनेर आलोचना भइ नै रहेको छ होइन, यसको बारेमा चाहिँ उहाँको सचिवालयले स्पष्टीकरण दिएला, राज्यसभाका सांसदहरूलाई पनि कुरा गराउन त यो के भएको भन्दाखेरि होइन अब असंसदीय व्यवहारमा चाहिँ हामीले धेरै किन बोलिराख्नु भन्नुहुन्छ उहाँहरू पनि भनेपछि, अब यो व्यवहार चाहिँ जनताले अपेक्षा गरेका थिएनन्, जुन किसिमको व्यवहार भएको छ, फेरि अब यसबाट तर्केर भागेर आलोचना मात्रै गरेर अब यसबाट पनि सरकार फेल भएर नेपाली जनताले फेरि दुःख नै पाउने हो हेर्नुहोस् होइन ऐनजी, तर अब सरकारलाई चाहिँ तपाईँहरूको चाहिँ साथ समर्थन नीतिका कार्यक्रमलाई साथ समर्थन अब राम्रो बाटोमा लैजानका निम्ति चाहिँ सुझाव पनि त दिनु पर्यो नि त यहाँहरूले फिडब्याक दिनु पर्यो।
2: पहिलो कुरा त सरकार जिम्मेवार बन्न पर्यो, जनताप्रति उत्तरदायी बन्न पर्यो, संसदप्रति उत्तरदायी बन्न पर्यो होइन, र जनताले अपेक्षा गरेका, जनताले चाहिँ आवश्यकता महसुस गरेका, देशका लागि आवश्यक पर्ने विषयवस्तुमा सरकार केन्द्रित हुनु पर्यो है। हाम्रो कुरा यो, यसका लागि हामीले सरकारलाई खबरदारी गर्ने कुरा, सरकारलाई सचेत गराउने कुरा हो, संसदमा होस् या सडकमा होस् या बाहिर होस् जताततै होस्, हामी मैले सुरुमैदेखि भन्दै आएको छु हामी परम्परागत शैलीको रचना के अरे प्रतिपक्ष हामी बन्न चाहँदैनौँ, हामी सशक्त रचनात्मक प्रतिपक्ष बन्न चाहन्छौँ। त्यसले गर्दा कहिलेकाहीँ हामी आवश्यकता अनुसारको भूमिका खेल्छौँ, देशलाई के आवश्यक परेको छ, लोकतन्त्रको रक्षाका लागि के आवश्यकता परेको छ, संसदकोलाई चाहिँ संसदलाई चाहिँ एउटा चाहिँ जनताको भावनाहरू जनताका चाहिँ अधिकारहरूलाई बुलन्दित गर्ने एउटा थलो बनाउनका निर्माण गर्नका लागि हामीले खेल्ने पर्ने भूमिका के हो, त्यसलाई के आवश्यकता पर्छ त्यो हामी पहिचान गरेर त्यस अनुसारको भूमिका खेल्छौँ। हामी कुनै पनि विगतमा जस्तो यो हामी प्रतिपक्ष हौ सरकार हो, त्यस कारण हामीले विरोधका लागि विरोध गर्नै पर्छ, जे कुरामा पनि हामीले फरक देखिनुपर्छ, अपोजिसन भने जे कुरा पनि फरक देखाउने भन्ने खालको हाम्रो त्यो मान्यता होइन, हामी त्यसरी अगाडि बढ्न चाहँदैनौँ। हामीलाई पनि विकास चाहिएको छ, हामीलाई पनि परिवर्तन चाहिएको छ, हामीलाई पनि यो देशको तपाईँले हेर्नु होला यो देशको विकास निर्माणको ढोका खोल्ने नै हिमालय हो, त्यस कारण छिटो एउटा चाहिँ सस्टेनेबल गोल के अरे डेभलपमेन्ट गोल चाहिँ एचिभ गर्नका निम्ति चाहिँ छिटोभन्दा छिटो एउटा त्यो भिमा गइली भएन, अलिक छिटो गतिमा देशको विकासलाई अगाडि बढाउनु छ र एउटा विकसित देश अनि देशका रूपमा छिटोभन्दा छिटो अन्तर्राष्ट्रिय उसमा हामीलाई उभ्याउनु छ, यसमा हामी जिम्मेवार छौँ। त्यस कारण सरकारको नेतृत्व अस्थायी कुरा हो नि होइन, आज को सरकारमा रह्यो, आज कुन पार्टी रह्यो, को नेतृत्व रह्यो भन्ने कुरा क्षणिक कुरा, अस्थायी कुरा हो, आज एउटा रहन्छ भोलि अर्को हुन्छ, हिजो हामी थियौँ आज उहाँ रहन्छ फेरि भोलि अर्को आउँछ, मैले अस्ति पनि भने यो त परिवर्तित कुरा हो, अस्थायी कुरा हो, गतिशील कुरा हो, यस्तै हेरेर हामीले देशको परिवर्तनलाई देशका जनताका आकाङ्क्षालाई लोकतन्त्रलाई चाहिँ कम्प्रोमाइज गर्न मिल्दैन, यस्ता हामी बडो सिरियस छौँ। त्यसैले जुन प्रकारको यो नीति हो यी सबै कुराहरूलाई एड्रेस गर्नका निमित्त जुन अहिले सरकारले नीति तथा कार्यक्रम ल्याएको छ, यो नीति तथा कार्यक्रमले यी आकाङ्क्षाहरूलाई जनताका यी आवश्यकताहरूलाई जनताका यी चाहनालाई भावनालाई अप्सराहरूलाई चाहिँ यसले पुरा गर्न सक्दैन। एउटा अर्को कुरा, हाम्रो संविधानले परिकल्पना गरेको जुन समाजवाद उन्मुख अर्थतन्त्र, समाजवाद उन्मुख चाहिँ नि अर्थतन्त्रको परिकल्पना गरेको छ, त्यसलाई पनि यसले चाहिँ गर्न सक्दैन। हेर्नुहोस् त्यो नीति कार्यक्रममा संविधानले भनेको छ समाजवाद उन्मुख, होइन समाजवाद उन्मुख अर्थतन्त्र हुने त हामी समाजवाद उन्मुख भनेका छौँ, समाजवादको एक शब्द कहीँ देख्नुभयो उसमा? त्यसमा यो लिम्बिमा कार्यक्रम चाहिँ
1: समाजवाद त अब यो देशमा छैन अहिले, होइन, यो दलाल पुँजीवाद नै हाबी भइसकेको छ। समाजवाद त खालि नारा मात्रै कम्युनिस्टहरूको, अब समाजवाद आउन सक्दैन यो देशमा, होइन ऐनजी? त्यो कारणले गर्दाखेरि अब देश बनाउने कुरामा चाहिँ अगाडि बढ्नु पर्यो, यहाँ समाजवाद चाहिँ बजाउनु भएन क्या? अब चाहिँ
2: तपाईँहरूले यस्तो कुरा
1: नगर्नु,
2: समाजवाद भनेको
1: कम्युनिस्टहरूको
2: मात्रै यो नारा होइन क्या, जनताको नारा
1: हो। समाजवाद छ भने अहिले नेपालमा समाजवाद छ र साँच्चै
2: संविधानमा किन लेखेको छ त्यसो? के सरकारले संविधानलाई मान्दिन भन्नु पर्यो नि, संविधानलाई मान्दिन भन्नुपर्यो। त्यही त म भन्दैछु, यो संहिता कार्यक्रमको मार्गदर्शक सिद्धान्त के हो? संविधान हो कि संविधानलाई कुनै पनि अवस्था नगरिकन, संविधानलाई नटेकिकन, जुन किसिमले स्वेच्छाचारी, मैले अघि पनि भने, सुरु लोकप्रियतामा आधारित रहेर, लोकप्रिय भन्न खोजेर, एकदम सस्ता कुरा, लोकप्रिय कुरा, है, प्रयास शब्दहरूको सङ्ग्रह मात्रै छ। हेर्नुहोस्, कार्यान्वयन गर्न निकै चुनौती छ यो, जो उहाँले ल्याउनु भएको छ, जनताको अपेक्षा पनि कुरा गरिएका छन्। जे जति 5-10% जे कुरा नयाँ ल्याउनु भएको छ, त्यो एकदम कारण त्यो हावामा उड्या छ, हावामा उड्या कुरालाई कसरी कार्यान्वयन गर्न सकिन्छ, होइन? त्यस कारण यो चुनौतीपूर्ण छ। उसले त के देखियो भने, नयाँ भन्ने कुरा खालि त्यो नारा र शब्दमा मात्र सीमित रहेछ।
1: सुनिराख्नु भएको छ, होइन, लाखौँ जनताले सुन्दै हुनुहुन्छ, नेपाली बस देश विदेशमा पनि सुन्दै हुनुहुन्छ यतिखेरको अवस्थामा। अब एउटा कुरा के बताउनुहोस् भने, हिजो तपाईँका पार्टीका संसदीय दलका नेता रामबहादुर थापा बादल फेरि सेनाप्रति जाइ लाग्नुभयो भन्दै त्यहाँ केही सांसदहरूले चाहिँ त्यसको टिप्पणी गरे, आलोचना गरे, नेपालको सेनालाई, सार्वभौमिकतालाई किन चलाउने नेकपा एमाले, किन बारम्बार प्रहार भइरहेको छ भन्ने खालका प्रश्नहरू पनि उब्जिए, के भन्नुहुन्छ?
2: म यसका विषयमा मेरो स्पष्ट धारणा छ। हेर्नुहोस्, म तपाईँलाई अलिकति समय दिनका लागि अनुरोध गर्दै के भन्छु भने, लोकतन्त्रमा कुनै पनि व्यक्ति र कुनै पनि मान्छे, कुनै पनि संस्था प्रश्नभन्दा माथि हुँदैन, है? सबैको भूमिका, सबैको चाहिँ का बारेमा, सबैको कामका बारेमा, सबैका व्यवहारका बारेमा प्रश्न गर्न पाइन्छ, आफूलाई लागेको कुरा, चाहे त्यो संसदमा होस्, चाहे सडकमा होस्। त्यस कारण सेना पनि लोकतन्त्रमा प्रश्नभन्दा माथि छैन, र सेना नेपालको एउटा रक्षा कवच हो, नेपालको एउटा चाहिँ एउटा संस्थापक, एउटा संस्था पनि हो। त्यस कारण त्यसप्रति हाम्रो उच्च सम्मान छ, त्यसप्रति हाम्रो उच्च एउटा आस्था पनि छ, सद्भाव पनि छ। त्यसलाई हामीले चाहिँ विवादमा ल्याउनुपर्छ, त्यसलाई कमजोर बनाउनुपर्छ भन्ने कदापि पनि नेकपा एमाले सोच्दैन, गर्दैन। तर पछिल्लो समय, खास गरी भदौ 23-24 केही केही चाहिँ भूमिका सेनाको देखिया छ, त्यसमा यो हाम्रो मात्र, त्यो रामबहादुर थापा बादलको मात्र प्रश्न होइन, आज सडकमा उठेको प्रश्न हो, जनताको मनमा उठेको प्रश्न हो, होइन? 23-24 गते सेनाले आफ्नो नाममुखै अगाडि जसरी सिंहदरबार जम्दा टुलटुली हेरिराख्यो, त्यो त नेपाली जनतालाई त्यो प्रश्न त गर्ने अधिकार छ नि त। सेनाले यस बारेमा त जवाब दिनुपर्छ नि, सेना के त्यो बेला चाहिँ त्यो हुँदैन थियो? र अहिले अहिले अझ पछिल्लो समय उहाँले भनेको कुरा के हो भने, उता लिपुलेखमा यत्रो चाहिँ, अब हाम्रो लिपुलेख, हाम्रो भूमि चाहिँ अतिक्रमण भइराखेको छ, होइन? त्यहाँ त्यसका बारेमा सेना बेखबर हुने, तर सुकुमवासीमा बस्तीमा, सुकुमवासी बस्ती अहिले अस्ति चाहिँ खाली गर्दा सेना परिचालित भयो नि त, त्यो त्यति छ। त्यो ठाउँमा चाहिँ हाम्रा चाहिँ दाजुभाइहरू नि, सुकुमवासी बस्ती हाम्रो दाजुभाइहरू होइन,
1: हाम्रा
2: होइन, परेड भन्ने कुरा आफ्नो कुरा होला, तर त्यहाँ परिचालित भयो नि त, धेरै चाहिँ पुलपुल्याउने कुरा पनि होइन। सबै मान्छे, चाहे प्रधानमन्त्री होस्, चाहे राष्ट्रपति होस्, चाहे सेना, चाहे पुलिस होस्, चाहे कर्मचारी होस्, चाहे राजनीतिक दलका नेता कार्यकर्ता होस्, चाहे अरू कुनै नागरिक होस्, सबैले संविधान, संविधानको चाहिँ अधीनमा रही, होइन, लोकतन्त्र, देश, देशका नागरिक, यहाँको शान्ति सुरक्षा सबैका लागि आफू कर्तव्यनिष्ठ हुनुपर्दछ, चाहे संस्था हुन्, चाहे व्यक्ति हुन्, है? त्यो नेपाली नागरिक र नेपालमा क्रियाशील रहेका सबै चाहिँ संस्थाहरूको त्यो अनिवार्य उत्तरदायित्व र जिम्मेवारीभित्र पर्दछ। र यदि त्यो दायित्व, त्यो जिम्मेवारी, त्यो कर्तव्य कसैले पुरा गर्दैन भने सबैका विषयमा प्रश्न गर्न पाइन्छ, होइन? त्यस कारण हाम्रो सेनाप्रतिको आस्था र विश्वासलाई कमजोर बनाउने गरी होइन, सेनालाई अझ बलियो बनाउने, अझ लोकतान्त्रिक बनाउने, अझ राष्ट्रवादी बनाउने, अझ कसैको चाहिँ राजनीतिक सङ्घर्षमा नफसोस् भनेर सतर्क बनाएको कुरा हो, होइन? पछिल्लो समय सेनाको भूमिकाप्रति हामीले होइन, आम जनताले प्रश्न गरिरहेका छन्, आम जनतामा एक प्रकारको संशय छ। त्यस कारण सेनालाई सतर्क बनाउनका निम्ति, सेनालाई मजबुत बनाउनका निम्ति, बलियो बनाउनका निम्ति हाम्रो दलको नेताले त्यहाँ केही कुराहरू उठाउनु भएको होला। यसलाई चाहिँ धेरै राजनीतिकरण गर्ने, धेरै अन्यथा ढङ्गले व्याख्या गरिँदैन भन्ने लाग्छ मलाई।
1: एउटा यसभन्दा अगाडि पनि त उहाँले बोल्दाखेरि चाहिँ सेनाको विषयमा बोलेको कुरा फिर्ता लिएको थियो नि त, होइन? नेताहरूको आपत्ति हुँदाखेरि होइन, त्यहाँ त छलफल भयो पार्टीमा, अनि विरोध भयो, त्यस पछाडि चाहिँ विष्णु पौडेलजी, होइन, शङ्कर महाशय, शङ्कर पोखरेलजी लगायतको सचिवालय बैठकमै चाहिँ उहाँहरूले चाहिँ स्पष्टीकरण माग्नु भएको थियो नि त, होइन?
2: सचिवालय बैठक बसेको हो, त्यसको भोलिपल्ट छलफल त पक्कै पनि त्यहाँ भयो होला, होला किनभने केही नेताहरूले सामाजिक सञ्जाल बाहिर मिडियामै पनि त्यो विषयमा त्यतिखेर आपत्ति प्रकट गर्नु भएको थियो. तर यति कुरा के बुझ्नुहोस् भने ठिक छ, यो विषयमा पनि हामी थप छलफल गर्दै होला, अगाडि बढ्दै होला. तर अब हिजो संसदमा अब रामबहादुर थापा बादल जो नेकपा एमालेको संसद दलको नेता हुनुहुन्छ होइन, उहाँको तर्फबाट त्यहाँ चाहिँ नेकपा एमालेको तर्फबाट उहाँले संसद दलको नेताको हैसियतले संसदमा बोल्दै गर्दा त्यसको त अब त्यो नेकपा एमाले उहाँले बोल्नुभयो कि भन्ने कुरा हामीले स्वीकार्नुपर्छ. तर अब यो कुराका बारेमा थप छलफल होला, पार्टीमा पनि छलफल होला, हामी पनि छलफल गरौँला. तर सेनालाई चाहिँ प्रश्नभन्दा माथि चाहिँ राख्नु हुँदैन है, तपाईँहरू पनि यसमा क्लियर राख्नु होला. हिजो राजालाई जसरी प्रश्नभन्दा माथि राखिन्थ्यो, आज सेनालाई त्यो प्रश्नभन्दा माथि राख्ने यो कुचेष्टा हामीले गऱ्यौँ भने लोकतन्त्रको चाहिँ आत्मा मर्छ, लोकतन्त्रको मर्म मर्छ, लोकतन्त्रमा चाहिँ सबै प्रश्न कोही पनि प्रश्नभन्दा
1: माथि प्रश्नभन्दा माथि हुनु हुँदैन. सेनाले पनि आफ्नो जिम्मेवारी निभाउनु पर्छ र सेनाले पनि हिजोको घटनाक्रमको स्पष्टीकरण दिनु पर्छ.
2: प्रश्न कसले गर्न पाउँदो त्यसो भए नेकपा एमाले प्रश्न गर्न नपाउने भन्ने कहीँ लेखेको छ?
1: अनि सेनालाई प्रश्न गर्नुपर्छ क्या, सेनालाई प्रश्न गर्नुपर्छ. सेनाले
2: प्रश्न गरे त हो नि, प्रश्न गरे त हो कहाँ के भने नि, किन खेले त्यहाँ सुकुमासी बस्ती किन परिचालित भएको सेना भने प्रश्न गरे. अब सेनाले जवाब दिनु पर्ला नि त, सरकारले जवाब दिनु पर्ला होइन, हामी त्यहाँ भन्ला अथवा लिपुलेकको बारेमा उसले बसलाई यस्तो यस्तो भइरहेको छ हामी क्लियर छौँ भन्ला सकिएको नि होइन. अनि यसलाई किन धेरै विवादित बनाउनु पऱ्यो, यसका यसलाई बारेमा धेरै मान्छे के के न भने सेनालाई त्यस्तो भन्ने चाहिँ सेनालाई त्यस्तो पुलपुलाउने, सेनालाई चाहिँ त्यसरी चाहिँ प्रश्नभन्दा माथि राख्ने र अधिकारभन्दा माथि राख्ने कुरा र सेनाका बारेमा कोही बोल्दै हुन्न. सेनालाई जे गरे पनि, सेनाले जे भूमिका खेले पनि, जस्तो चाहिँ काम गरे पनि, सेना भने चाहिँ सेना हो, त्यसलाई त्यसका बारेमा बोल्नु नै पैसु मैचु भन्ने कुरा चाहिँ यस्तो भाष्य निर्माण गर्नु हुन्छ र हामीले हुँदैन. त्यसैले अब हामी हेर्न सरी पनि भन्न चाहन्छौँ, चाहे नीति तथा कार्यक्रममा पनि हाम्रो चाहिँ एकदम जे जे कुरामा कमी कमजोरी छ ती कुरा हामी औल्याउँछौँ. अब हेर्नुहोस् न कस्तो भनेको छ भने नीति तथा कार्यक्रममा यो त चाहिँ संविधानले दिएको अधिकार हो होइन, इन्टरनेसनल चाहिँ आइएलओले दिएको अधिकार होला, इन्टरनेसनल चाहिँ कोर्टहरूले दिएका अन्तर्राष्ट्रिय कानुनहरूले दिएका अधिकार छ नि त्यो कतिपय कुराहरू, त्यसलाई पनि खण्डित हुने गरिकन जुन प्रकारको ढङ्गले चाहिँ नीति कार्यक्रम ल्याएको छ, विद्यार्थी सङ्गठनलाई प्रतिबन्धित गर्ने कर्मचारीलाई त्यहाँ गरेको चाहिँ भाषा हेर्नुहोस् त, प्रयोग गरेका भाषाहरू शब्दहरू होइन, हिजो मात्रै सर्वोच्च अदालतले ट्रेड युनियन खोल्न पाउने त्यो कार्य आदेश कार्यान्वयन गर्नु, निर्णय कार्यान्वयन गर्नु आदेश गरेको छ, नीति तथा कार्यक्रम चाहिँ अब त्यो खारेज गरिन्छ के यसो गरिन्छ उस्तो गरिन्छ भने कर्मचारीका बारेमा कति चाहिँ कति तपाईँको चाहिँ निर्मम भएर त्यहाँ लेखेको छ, एकदम अमर्यादित शब्दहरू, कर्मचारी असमनीय शब्दहरू, राष्ट्रिय कर्मचारीहरूका बारेमा त्यसरी चाहिँ त्यहाँ प्रस्तुत गर्न पाइन्छ, उनीहरूको वृद्धि विकासका बारेमा, उनीहरूको चाहिँ व्यावसायिकताका बारेमा, उनीहरूको सेवा चाहिँ सुविधाका बारेमा जो चाहिँ राष्ट्र सेवक गरेका छन् बरु त्यो विषयमा पनि काहीँ के उल्लेख गर्नु पर्दैन. त्यस कारणले यो चाहिँ यो नीति तथा कार्यक्रम न विद्यार्थीलाई मन परेको छ, न पत्रकारलाई मन परेको छ, न व्यवसायलाई मन परेको छ, न चाहिँ तपाईँको युवाहरूलाई मन परेको छ, युवा रोजगारका विषयमा त्यस्ता कुनै ठोस कार्यक्रम छन्? यत्रा चाहिँ पब्लिजम कुरा गर्नु, आकाशका तारा खसाल लिन्छु भन्दा तारा मानौँ, अहिले विदेशका गएका सबै युवाहरूलाई नेपाल फर्काएर होइन सबैजना अब सबैलाई 1 लाख 2 लाख आउने खालको जागिर दिइहाल्छौँ, रोजगार दिइहाल्छौँ भनेर हिजो कुरा गर्नुभयो. आज त्यसका सँगै कुनै कार्यक्रम आयो नेपालमा भएका छैन, बेरोजगार युवाहरूका बारेमै पनि केही कुरा गरेका छैन, विदेशबाट यत्रो चाहिँ हाम्रो माइग्रेटेड चाहिँ हाम्रो पपुलेसन छ, यत्रो जनशक्ति छ, त्यसलाई चाहिँ कसरी नेपाल फर्काउने भन्ने विषयमा कुनै चाहिँ ठोस कार्यक्रम छैन. यत्र चाहिँ हाम्रा समाजमा रहेका विभेदहरू छन्, यत्र खालका चाहिँ हामीले के अरे यहाँ असमानताहरू छन् होइन, उत्पीडित दलित चाहिँ एक प्रकारको महिला होइन सीमान्तकृत वर्गहरूका बारेमा के केही कार्यक्रम देख्नु हो? त्यस कारणले एकदम यो चाहिँ झुटको पुलिन्दा शब्दहरूको सङ्ग्रह र एक प्रकारको चाहिँ एक प्रकारको महत्वाकाङ्क्षी र त्यो कार्यान्वयन गर्न सक्न सकिने खालको नीति कार्यक्रम छ हामीले भन्ने कुरालाई, अनि यहाँहरूले पनि त एप्रिसिएट गर्नु पऱ्यो नि खेमजी.
1: साइन्सजी हामी पनि यसको सही कार्यान्वयन होस्, जनताले सुख पाउन्, जनताले अब पनि निराशा हुन नपरोस् होइन, विदेशमा चाहिँ रोई कराई गरेर लालाबाला छोडेर जान नपरोस् भन्ने कुरामा दृढ छौँ, सरकारलाई हामी खबरदारी गरिरहेका छौँ. यहाँको महत्त्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु.
2: अवश्य पनि धेरै धेरै धन्यवाद छ, मलाई पनि बिहानै अवसर दिनुभयो, मेरा विचारहरू मेरो दलका तर्फबाट पार्टीका तर्फबाट आम नेपाली जनताका बिचमा सन्तुष्टि गर्ने अवसर दिनुभएकोमा तपाईँलाई पनि धेरै धेरै
1: थ्याङ्क यू भेरी मच. नमस्कार, उहाँ हुनुहुन्थ्यो नेकपा एमालेका प्रमुख सचेतक ऐन महाराजनी. श्रोता नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछ.
3: स्वदेश एफएम 93.2 मेगाहर्ज.
4: नेपाली सेनामाथि उठेको प्रश्नसँगै समसामयिक घटनाक्रम बारे चिरफार गर्न आज हामीसँग स्टुडियोमा हुनुहुन्छ नेपाली सेनाका अवकाश प्राप्त उपरथी जनरल डाक्टर पूर्ण सिलवाल. सुरक्षा र अन्तर्राष्ट्रिय मामिलाका ज्ञाता सिलवालले राष्ट्रिय सुरक्षामा पिएचडी गर्नुभएको छ. आउनुहोस् सुरु गरौँ जनरल पूर्ण सिलवालसँग जनता जान्न चाहन्छ.
5: सर साहब, जनता जान चाहन्छ, म स्वागत छ यहाँलाई.
6: धन्यवाद.
4: नेपालमा नेपाली सेनाको अघोषित शासन सुरु भएको होइन, नेपालमा त्यही चर्चा हुन थाल्यो,
5: लोकतान्त्रिक
4: संसदमा प्रश्न उठ्न थाल्यो,
5: चर्चा संसदमा त सांसदहरूले प्रश्न उठाउन पाइहाल्छ नि, मतदान पाउँछ है, तर के भने सेना चाहिँ पुरै लोकतान्त्रिक नियन्त्रण भएको सेना हो होइन, नेपाल सरकारको तपाईँको चाहिँ रक्षा मन्त्रालय अथवा सिडिओ कार्यालय होइन भन्दा बाहेक अरूले परिचालन गरेर परिचालन पनि हुँदैन होइन, तर कुनै कुनै विषयमा चाहिँ आफै परिचालन हुन्छ, जस्तो भनौँ तपाईँको अहिले उद्धार कहीँ भूकम्प आयो बाढी होइन पहिरो गयो यस्तै किसिमको घटनाहरूमा चाहिँ सेनालाई आदेश दिइरहनु पर्दैन, आफै परिचालन हुन्छ, साधन त यस्तो यस्तोमा चाहिँ हुन्छ, अरूमा निर्देशन केही न केही भइरहेकै हुन्छ गभर्मेन्टबाट।
4: नेपाली सेनाले कु गर्यो सम्म भन्न थालिसके नि,
5: अब कु गरेको हेर्न उहाँले कहिले पनि पाउनु भएको छैन नेपालमा होइन, त्यो भएर चाहिँ यसलाई पनि कु भन्ठानु भयो होला होइन, अस्ति भर्खर तपाईँको करिब दुई तिहाईको सरकार जनताले नै छानेर पठाएको छ, अब यसलाई नै कु भन्न खोजेको हो भने त म त्यसको जवाब दिन चाहन्न होइन, तर सेनाले यो एकीकरण भएदेखि आजसम्म नेपाल एकीकरणदेखि आजसम्म कहिले पनि कु चाहिँ गरेको छैन, सैनिक कु गरेका छैन र सेना आफैले सत्ता सञ्चालन गरेको छैन।
4: पृथ्वी नारायण शाहको पालादेखिको नेपाली सेनाको जुन गर्विलो इतिहास छ नि, अहिले आएर सामान्य व्यक्तिले मात्रै प्रश्न उठाएका छैनन्, संसदमा सांसदहरूले मात्रै प्रश्न उठाएका छैनन्, गणतन्त्र नेपालको प्रथम रक्षा मन्त्री प्रतिपक्ष जो जिम्मेवार प्रतिपक्ष नेकपा एमालेको उपाध्यक्ष अनि संसदीय दलको नेता जो गृहमन्त्रीसम्म बनिसक्नुभयो रामबहादुर थापा बादलले भन्नुभयो नि, पटक पटक संसदको रोस्टममा उभिएर भन्नुभएको छ उहाँले नेपाली सेनामाथि गम्भीर प्रश्न उठाउनु भएको छ,
5: अनि नेपाली सेनामा
4: यसको जवाफ नेपाली सेनाले दिनुपर्छ कि पर्दैन?
5: नेपाली सेनाले त आफ्नो तरिकाले देला, म चाहिँ नेपाली सेनाको पूर्व अधिकृत भएको नाताले चाहिँ मैले सेनालाई बुझेसम्म नजिकबाट जानेसम्म होइन मैले चाहिँ के भन्न चाहन्छु भन्दाखेरि होइन जहिले पनि निर्वाचनको बेलामा निर्वाचन पूर्व सेनाले चाहिँ कुनै दलको पक्ष लिन्छ कि रुलिङ जुन पार्टी हुन्छ नि त्यसको चाहिँ पक्ष लिएर चाहिँ चुनावमा चाहिँ उसलाई जिताउँछ कि भन्ने एउटा आशंका त्यसलाई राजनीतिक हिसाबले पहिलेदेखि नै उठाइरहेको विषय हो एउटा, अनि चुनावमा हारिसकेपछि कुनै पनि दलले चुनावमा हार्यो भने त्यसको दोष नेपाली सेनालाई दिने चलन पनि यो नयाँ होइन, हेर्नुहोस् यो पुरानै चलन हो, अब अहिले धेरै वर्षसम्म सत्ता सञ्चालन गरेर होइन
4: तर अहिलेको सन्दर्भमा चाहिँ बढी संशय आशंका र सन्दर्भ उत्पन्न हुन थाल्यो,
5: त्यो सबै राजनीतिक कारणले हेर्नुहोस् त्यसमा चाहिँ राजनीतिक कारणभन्दा अरू कुनै पनि कारण छैन यो अहिले तपाईँको प्रश्नहरू उठाएकोमा, म तपाईँले एक एक जवाब दिन सक्छु हरेक विषयमा होइन, जस्तो उदाहरणको लागि के हुन्छ भने जहिले पनि तपाईँको चाहिँ सेनालाई विवादमा पहिला पनि ल्याएको होइन पटक पटक विवादमा आउने गरेको छ, कुनै पनि हरेक परिवर्तनपछि परिवर्तनको दौरानमा अहिले पनि भर्खर परिवर्तन भएर चाहिँ हामी धेरै अगाडि गइसकेका छैनौँ नि त होइन, अस्ति भर्खर चैत फागुन 21 चुनाव भएको चैत 13 गते सरकार गठन भयो होइन, त्यसपछि आउँदाखेरि सरकारको विभिन्न एग्रेसिभ गतिविधिले गर्दा पनि कतिपय दलहरूलाई अप्ठ्यारो परिरहेका छ, एउटा त्यसको पनि एउटा आक्रोश होला, एउटा
4: नेपाली सेनाले दियो कि दिएन,
5: सेनाले चाहिँ मलाई के लाग्छ भने जति पनि यहाँ शङ्काहरू प्रश्नहरू समाजमा उठिरहेका छन् सोसियल मिडियामा होइन संसद नै भनौँ त्यसको चाहिँ उचित जवाफ उचित प्लेटफर्मबाट नदिएको भन्ने चाहिँ मलाई चाहिँ फिल चाहिँ हुन्छ, दिनु सकेका छैन होइन, एउटा चाहिँ वक्तव्य निकालिदिन्छ त्यसमा पनि धेरै विवादहरू आइरहेको छ त्यहाँ लेखिएका कन्टेन्टहरूबाट होइन,
4: जति बोल्नु पर्थ्यो त्यसमा बोलेको छैन नेपाली सेना,
5: त्यो सेना
4: सधैँ
5: बोल्न चाहिँ हुँदैन, तर के भने आफूमाथि आरोप आयो भनेदेखि चाहिँ विभिन्न प्लेटफर्म युज गरेर विभिन्न तहका अधिकृतले बोल्न सक्छ बोल्न पाउँछ,
4: मौन रहनु भनेको स्वीकार्नु हो नि फेरि,
5: मौन त रहेको छैन तपाईँको इन्कार त गराइदिएको छु मैले होइन, तर के भने त्यसको प्रतिप्रश्न आयो भनेदेखि चाहिँ फेरि जवाब दिएर चाहिँ
4: आधिकारिक रूपमा प्रतिवाद भएको पत्रकार सम्मेलन गरेको लोकतन्त्रमा त प्रेस विज्ञप्ति जारी गर्ने त्यसको काउन्टर दिने विभिन्न अभ्यासहरू छन्, त्यो अभ्यास चाहिँ नेपाली सेनाले नअपनाउँदाखेरि प्रश्नको सुई त फेरि जङ्गी अड्डातिर सोझिन्छ नि होइन,
5: त्यही त जङ्गी अड्डाले जवाफ नदिए पनि जङ्गी अड्डा अन्तर्गत झन् झन्नै धेरै वर्ष चाहिँ दशकमा 3 दशक प्लस त्यहाँ सेवा गरेको नाताले र मैले बुझेसम्म मैले पनि जवाब दिन सक्छु त्यसलाई कतिपय चाहिँ हेर्नुहोस्, तर जसले प्रश्न उठाएको छ उहाँ पनि रक्षा मन्त्री भएको मान्छे उहाँलाई पनि थाहा छ, थाहा नभएर होइन हेर्नुहोस् है, कतिपय चाहिँ थाहा भएर पनि राजनीतिक फाइदाको लागि दलले जसले पनि राजनीतिक फाइदा हेरिरहेको हुन्छ हरेक कुरा राजनीतिक फाइदाको लागि एउटा संस्थालाई आरोप लगायो भनेदेखि चाहिँ आफू चाहिँ चोखो भन्ने होइन आफू चाहिँ विवाद रहित बन्ने कोसिस हो यो होइन,
4: बादल त फेरि सामान्य अवस्थाको रक्षा मन्त्री होइन,
5: संक्रमण काल सकिसकेपछि त्यत्रो जनयुद्ध उहाँहरूको भाषामा जनयुद्ध सकिसकेपछि जसरी नेपालमा गणतन्त्र आयो गणतन्त्र नेपालको प्रथम रक्षा मन्त्री बन्नुभयो त्यस बेला
6: त्यो विवादै विवाद भएको
5: तत्कालीन प्रधान सेनापति रूपमाङ्गत कटुवाल घटनाक्रम पनि भयो त्यो प्रकरण अहिलेसम्म पनि ताजै छ धेरै मान्छेहरूलाई
6: त्यही त सायद उहाँ रक्षा मन्त्री नहुनु भएको भए त्यो घटना नघटेको भए सायद यो देशको इतिहासको न अर्को कोर्समा जान्थ्यो उहाँकै कारणले नै होला सायद होइन त्यो जुन विवाद निस्क्यो आठवटा जनरलको कटुवाल प्रकरण भन्छौँ हामी जुन चेसरलाई चाहिँ बर्खास्त गर्न खोजेको त्यो सबै प्रकरणले गर्दा त अहिले हामी आइपुगेर आएको छौँ उहाँहरूले चाहिँ सत्ता सञ्चालन चाहिँ एकदमै तपाईँको चाहिँ भनौँ न बुद्धि पुर्याएर होइन एउटा भिजन राखेर संयमता अप्नाएर
5: गरेकोमा चाहिँ कहीँ न कहीँ खोट लगाउने ठाउँ उहाँले भेट्नुभयो होला त्यही भएर पटक पटक प्रश्न उठाइरहनु भएको छ क्या
6: अनि सेनाले खोट लगाउने ठाउँ कुन कुन हो भन्नुहोस् न म त्यस जवाब दिइहाल्छु नि
5: जस्तो यस अघिकै संसद बैठकमा भन्नुभयो उहाँले प्रथम संसद बैठकमा रोस्टममा उभिएर भन्नुभयो संसदीय दलको नेताका हिसाबले एउटा जिम्मेवार प्रतिपक्ष नेकपा एमालेको दलको नेताको हिसाबले राष्ट्रिय स्वतन्त्र पार्टीले 182 सिट अर्थात् झन्डै दुई तिहाई मत ल्याउनुको पछाडि नेपाली सेना सुशीला सरकार होइन कार्की आयोग बारबरा फाउन्डेसन होइन लगायतका शक्तिहरूको हात छ अझ उहाँले त त्यति बेला कर्मचारी तन्त्र ब्युरोक्रेसी पनि भन्नुभएको थियो यो सबै भनिरहँदाखेरि कहीँ न कहीँ जोडिन्छ कि जोडिँदैन
6: हिजो मात्रै मैले एकजना काभ्रे पलाञ्चोक जिल्लाबाट पहिला सांसद हुनुभएको एकजना नेताले एमालेकै नेताले चुनावमा कुनै पनि धाँधली भएको छैन जनताले हालेको एकदम स्वच्छ निर्वाचन हो सेनामा कुनै हात छैन भनेर हिजो मात्रै एउटा अर्को टेलिभिजन च्यानलमा बोलेको मैले सुनेको थिएँ अब एमाले
5: पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल
6: हुनसक्छ उहाँले त निष्पक्ष चुनाव भएको थियो सेनाले कुनै यस्तो भद्रगोल यस्तो चाहिँ पक्ष लिएको छैन भनेर त्यो स्पष्ट बोल्नु भएको छ नि त त्यसरी पार्टीभित्र पनि गुट हुन्छ हेर्नुहोस् गुटभित्र आफ्नो इन्ट्रेस्ट हुन्छ होइन त्यो इन्ट्रेस्ट अनुसार बोलेकोलाई हामीले जवाफ दिनु पनि जरुरी छैन क्या किनभने राजनीतिक स्वार्थले बोलेको कुराहरूलाई सेनाले जवाफ दिनु जरुरी छैन जनताले बिस्तारै बिस्तारै बुझ्छन्
5: सेनामा राजनीतिकरण हुनु त्यसपछि राजनीतिक शब्दहरू खपत हुनु अथवा चाहिँ प्रहार हुनु भने त सामान्य कुरा होइन नि फेरि लोकतन्त्रमा नेपाली सेना भनेको त
6: तपाईँको यस्तो
5: महत्त्वपूर्ण ब्रह्मास्त्र हो
6: होइन जहिले पनि मैले भने संक्रमण राजनीतिक संक्रमणमा एउटा शक्तिले चाहिँ हारेर अर्को शक्ति चाहिँ सत्तामा आएको बेलामा हार्ने शक्तिले जहिले पनि विभिन्न आक्रोश र तपाईँको चाहिँ ब्लेम लगाउने क्रममा चाहिँ नेपाली सेनालाई नै ब्लेम लगाउन सक्यो भने सेनालाई नै कमजोर बनाउन सक्यो भनेदेखि चाहिँ यो सेना कमजोर बनाएर सेनालाई समाप्त पार्यो भने त देश रहँदैन भने त उहाँलाई सबै थाहा छ नि त हरेक दललाई त्यस कारण के भने यो अलिकति शक्तिशाली छ यसलाई चाहिँ अलिकति यो स्थिर पनि छ होइन स्टेबल संस्था हो यसलाई नै आरोप लगायो भनेदेखि यो अरू राजनीतिक दलहरू जो सत्तारूढ दल त्यसै ढलिहाल्छ नि त्यसै तपाईँको चाहिँ कमजोर भइहाल्छ नि भन्ने एउटा चाहिँ उनीहरूको स्वार्थ पनि हुनसक्ला होइन त्यो त मैले अनुमान मात्रै गर्न सक्छु तर पनि अहिले जुन जुन घटनाले लिएर उहाँले चाहिँ जस्तो भनौँ न यही तपाईँको सुकुम्बासीको घटना लिएर भन्नुभएको होला होइन
5: त्यो घटना विषय बढी बरकराएर आयो क्या झन् बढी यो विषय
6: जुन
5: ज्वलन्त भएर आयो
6: सुकुम्बासी बस्तीमा
5: सीमामा अतिक्रमण हुँदाखेरि होइन विशेष गरी लिपुले घटना त्यत्रो भइरहेछ त्यो चाहिँ बेखबर हुने नेपाली सेना त्यसपछि यता सुकुम्बासी बस्तीमा गएर चाहिँ परेड खेल्ने यो नेपाली सेनाको काम कर्तव्य र अधिकार
6: गणतन्त्र
5: गम्भीर प्रश्न उठाउनु भयो
6: गणतन्त्र आइसकेपछि सबभन्दा कुन दलले चाहिँ शासन गरे नेपालमा सबभन्दा धेरै कम्युनिस्ट पार्टीहरूले गरे सबभन्दा धेरै त्यसमा पनि अलिक बढी चाहिँ अलिक एमाले गर्यो 3.5 वर्ष त ओलीजीले लगातारै गर्नुभयो होइन त्यस कारण चाहिँ अरूले दलले चाहिँ सत्तारूढ नभएका दलहरूले नेपाली सेनामाथि विभिन्न आरोप लगाए पनि नेकपा एमाले चाहिँ आरोप लगाउने कुनै पनि ठाउँै छैन स्थानै छैन क्या म तपाईँलाई यति मात्रै भनिदिन्छु किन भन्दाखेरि तपाईँको उहाँहरूले चाहिँ किन सेना परिचालन नगरे त सिमानामा किन कालापानीमा सेना परिचालन नगरेको होइन उहाँहरू सत्तामा हुँदाखेरि त्यो मात्रै होइन नि तपाईँको ओलीजीले चाहिँ जुन अस्ति यो जेएनजी आन्दोलनको सिलसिलामा चाहिँ लिखित जवाब दिनुभएको छ नि त्यो कार्की आयोगलाई कार्की आयोगलाई जवाब दिनुमा पनि जवाब दिने क्रममा पनि त जस्तो 23 गते बेलुका सेना परिचालन गर्ने कुरा भएको थियो नि मिटिङ त बस्यो हो नि त मिटिङ बसे पनि सेना परिचालन गर्ने निर्णय चाहिँ मैले गर्न उचित ठानिनँ त्यो आवश्यक थिएन भनेर उहाँले बोल्नु भएको छ नि त भनेपछि उहाँले चाहिँ 24 गतेलाई उहाँले जुन दृष्टिले उहाँलाई 24 गते अनुमान गर्नुभयो नि 24 गतेको चाहिँ आकलन 23 गते राति जुन गर्नुभयो नि उहाँले भोलिपल्ट सेना परिचालन गर्नुपर्छ भन्ने उहाँले चाहिँ महसुस नगरेको मैले महसुस गरिनँ भन्ने त्यहाँ पक्कै त चाहिँ ब्ल्याक एन्ड व्हाइटमा छ नि त होइन त्यस कारण चाहिँ तपाईँ के भनेदेखि सेना परिचालन गरेको भए त्यो बेला पनि राम्रोसँग परिचालन हुन्थ्यो होइन प्रधानमन्त्री राष्ट्रिय सुरक्षा परिषदले प्रदान गर्यो
7: सबै विषय आइसके
6: कालाबन्दी पनि त्यही हो
7: जङ्गी अड्डाले मुख त खोल्नु पर्यो नि होइन
6: जङ्गी अड्डाले चाहिँ उपयुक्त प्लेटफर्मबाट आफूलाई आफूमाथि उठेका प्रश्नहरूको जवाब चाहिँ दिनुपर्छ किनभने नेपाली सेना

0: बस्तीमा सुरक्षा फौज परिचालन गर्ने क्रममा चाहिँ भक्तपुरमा पनि काठमाडौँमा पनि तपाईँको चाहिँ के भएको थियो भने पाटनमा पनि तपाईँको जिल्ला सुरक्षा समितिको जिल्ला सुरक्षा समितिको बैठक बसेको थियो। बैठक बसिएपछि त्यो ठाउँहरूमा अनुगमन गरौँ त भनेर चाहिँ सशस्त्र प्रहरी, नेपाल प्रहरी, सिडिओ होइन, राष्ट्रिय अनुसन्धान सबैको गाडी जाने क्रममा चाहिँ नेपाली सेनाको गाडी पनि त्यो ठाउँमा जाँदाखेरि त्यसलाई नै विवाद बनाइएको विषय हो। हेर्नुहोस्,
1: नेपाली सेनाको गाडी गइसकेपछि त विवाद मात्रै होइन नि, राजनीतिक दलहरू सशङ्कित भए, सुकुम्बासीहरूको भागाभाग भयो, उनीहरूको आत्मबल गिर्यो। सेनाको बन्दुक लगेर सुकुम्बासी बस्ती खाली गराउने, सुकुम्बासी बस्ती हटाउने, अनि डोजर चलाउन बाध्य बनाउने,
0: हेर्नुहोस्
1: राष्ट्रिय स्वतन्त्र पार्टीले भनेअनुसार चाहिँ नेपाली सेना अघि बढ्ने
0: त्यति
1: भन्ने खालका प्रश्न त उठे नि होइन?
0: प्रश्न त उठे, तर मेरो जवाब चाहिँ मैले बुझेअनुसार अनुसारको चाहिँ यसको जवाब के भन्न चाहन्छु भने तपाईँको पहिलो कुरो चाहिँ त्यो परिचालन भएर त्यहाँ चाहिँ प्रहरीकै तपाईँको तेस्रो उसमा चाहिँ परिचालन भएर जसरी अरू घटनाहरूमा हुन्छ हुलदङ्गा नियन्त्रणमा होइन त्यसरी त्यहाँ गएको होइन। पहिलो कुरो मैले तपाईँ भनिहालेँ, त्यतिखेर चाहिँ जिल्ला सुरक्षा समितिको बैठकपछि सबै सदस्यहरू जाने क्रममा गयो एक होइन, एक त्यो हो, त्यो दोस्रो चाहिँ तपाईँ के भने, यदि मैले तपाईँलाई चाहिँ भन्नु पऱ्यो भने अलिकति सम्झाउनु पऱ्यो भनेदेखि चाहिँ म भएको भए सेना परिचालन गर्नु उचित थियो नि भन्थे। त्यो नभए पनि मैले किन भने भन्दाखेरि जस्तो बानेश्वरमा
1: गुम्बासी बस्ती हटाउँदाखेरि सेना परिचालन गर्नु उचित थियो
0: होइन, मैले किन भनिराखेको छु भने यो चाहिँ तपाईँको त्यहाँ अघिल्लोचोटि यो अहिलेको बालेन्द्र चाहिँ मेयर हुँदाखेरि त्यतिखेर त्यहाँ खुकुरी निकाल भएको होइन, त्यतिखेर गोली चलेको के हुन्थ्यो, गोली चलेको भए त्यही घटना तपाईँको बानेश्वर जस्तो घटनामा परिवर्तन नहोला भनेर तपाईँले अहिले अनुमान गर्न सक्नुहुन्छ? त्यसको लागि पनि अलिक टाढा बरु राख्नु चाहिँ बरु पर्थ्यो, तर के भने त्यसो पनि होइन रहेछ त्यो दिन, त्यसो पनि होइन रहेछ।
1: प्रश्न यहीँनिर उठ्छ, 23 गते जेएनजी आन्दोलन भयो, त्यसको बाई प्रडक्टका रूपमा धेरै व्यक्तिहरूले चाहिँ 24 गतेको घटनालाई लिन्छन्। भदौ 24 गते देशका ऐतिहासिक संरचनाहरू सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, सेनाको परमाधिपति बस्ने राष्ट्रपति भवन, शीतल निवास जलिरहँदाखेरि चाहिँ सेना ठुलो ठुलो हेरेर बस्यो होइन? तपाईँले अघि मात्रै जोड्नु भएको थियो सेना कतिपय सन्दर्भमा ठुलो ठुलो हेरेर बस्न मिल्दैन, उसले आफ्नो दायित्व आफ्नो अधिकार क्षेत्रभित्र पर्ने कुरा स्वविवेकीय हिसाबले पनि ऊ जान सक्छ।
0: स्वविवेक मैले भनेको छैन, सिडिओले अनुरोध गरे
1: ऊ जान सक्छ त भन्नुभएको थियो
0: होइन, त्यो त
1: सेनाको जिम्मेवारी भित्र छ भन्नुभएको थियो,
0: सिडिओले परिचालन नगर्दा
1: त पुग्नु, तर सुकुम्बासी बस्ती हटाउनलाई चाहिँ जानुपर्ने त्यस्तो बाध्यता के आइलाग्यो सर साहब?
0: सुकुम्बासी बस्तीमा तपाईँको त्यहाँ गएको पनि तपाईँको राष्ट्रिय जिल्ला सुरक्षा समिति बैठकपछि सिडिओ पनि त्यहाँ हुन्छ, सिडिओले जाउँ भनेर जाने हो पहिलो कुरो। सिडिओले अलिकति सुकुम्बासीभन्दा 200-300 मिटर पर बस्नु भने पनि उसको आदेश बिना सेना कुनै पनि हालतमा सिडिओको आदेश बिना छेउछाउमा पनि देखा पर्न मिल्दैन। हेर्नुहोस् एक है, मैले त्यो त कस्तो भने
1: यसमा 24 गते चाहिँ सिडिओको आदेशै आएको थिएन होइन,
0: 24 को
1: आजको दिनमा पनि प्रश्न
0: हो। मैले तपाईँलाई भनिसकेँ त त्यो देशभरि चाहिँ भएको व्यापक जनविद्रोह जन आन्दोलन तपाईँ जे भन्नुहोस् त्यसमा चाहिँ राष्ट्रिय सुरक्षा परिषदले नै 23 गते राति सेना परिचालन गर्न प्रधानमन्त्रीले महसुस गरेन र कुनै पनि निर्णय गरेन, मिटिङ बस्यो निर्णय गरेन, त्यस कारण परिचालन भएन।
1: त्यो राष्ट्रघाती काम होइन, त्यत्रा संरचनाहरू चलाइनु, देशका छ नि ऐतिहासिक भवनहरू ध्वस्त पारिनु भनेको, अनि देश जलाएर खरानी बनाउनु भनेको त सामान्य अवस्था थिएन।
0: तपाईँले चाहिँ तिनकुनेर बानेश्वरमा जे घटना घट्यो तपाईँले सेनाले पनि त्यही गर्नुपर्थ्यो भन्न खोज्नु भएको होइन?
1: जसरी
0: वर्ष
1: चैत 15 गते घटेको घटनामा चाहिँ योभन्दा अलि सामान्य नै अवस्था थियो, त्यति बेला चाहिँ अनुहारमा कालो लगाएर नेपाली सेना तत्काल तैनाथ भयो, सडक नियन्त्रणमा लियो, भिडलाई नियन्त्रणमा लियो, अनि स्थितिलाई शान्त बनाएको थियो नि, अनि 24 गते चाहिँ छोडिदियो,
0: अनि 23 गते
1: शङ्का गर्ने
0: मैले मलाई बोल्नु दिनु, 23 गते राति सेना परिचालन गरेको भए 24 गते राति 10 बजे जसरी सेनाले नियन्त्रणमा लियो, 23 गते बिहानबाट 24 गते बिहानबाट त्यही हालत त्यही तरिकाले नियन्त्रणमा लिन्थ्यो 100% हो यो। तर किन तपाईँले अहिले पनि पल्टाएर हेर्नुहोस् न उहाँको चाहिँ बयान, लिखित बयान हेर्नुहोस् न, सेना परिचालन गरेँ मैले उचित ठानिनँ भनेर भनेको कुरालाई तपाईँले चाहिँ लाइटली लिनु त, तपाईँले गम्भीर रूपमा लिनु पऱ्यो नि, किन उहाँले सेना परिचालन गर्नु उचित ठान्नु भएन?
1: तत्कालीन सरकार र सुरक्षा समितिकै कमजोरी भयो होइन त त्यसमा,
0: अनि आदेश दिनु पऱ्यो नि सेनाले तपाईँको चाहिँ सेना परिचालन एक ठाउँ मात्रै होइन नि, तपाईँ कतिपय ठाउँ राम्रो काम पनि गरिरहेको छ, पोखरा एयरपोर्ट, तपाईँको भैरवा एयरपोर्ट, हिँड नेपालको काठमाडौँको एयरपोर्टहरू कति ठाउँ राम्रो काम गरे कहीँ कसैले पनि नाम लिँदैन होइन, तपाईँको जहाँ एक दुई ठाउँमा बिग्रेको छ त्यसमा चाहिँ के भने त्यो तपाईँको मैले भनिहालेँ जसरी तपाईँले 24 गते राति

0: बजेपछि कुरा गरौँ भने 23 गते राति पहिलो कुरो चाहिँ म तपाईँलाई अर्को कुरा नि प्रधान सेनापतिको पनि तपाईँले चाहिँ बयान हेर्नुभयो भने उहाँले के भन्नुभएको छ
1: 23 गते
0: चिफ अफ आर्मी स्टाफले उहाँको चाहिँ बयानमा के छ भने तपाईँको चाहिँ 23 गते गृह मन्त्रालयमा सिडिओ सहित सबै सुरक्षा निकाय प्रमुखहरूको बैठक थियो। त्यसमा चाहिँ नेपाली सेनाले 24 गते बिहान 5 बजेबाट कर्फ्यू लगाउने चाहिँ प्रस्ताव गरेको थियो। त्यो प्रस्ताव पनि नमानेको अवस्था हो। तपाईँले एकचोटि फेरि पढेर हेर्नुहोस् त्यो चिफको पनि तपाईँले वक्तव्य पढ्नु फेरि बयान पढ्नुहोस् र पूर्व प्रधानमन्त्रीको पनि वक्तव्य पढ्नुहोस्। दुइटैको वक्तव्य पढ्नु हो भने तपाईँ ठिक ठाउँ पुग्नुहुन्छ। उत्तर
1: भगत मेरो होइन, म जनताको प्रतिनिधिका रूपमा जनता जान्न चाहन्छन् मार्फत स्पष्ट जवाब खोज्दैछु। त्यो पनि नेपाली सेनाको अवकाश प्राप्त उपरथीबाट जिम्मेवार व्यक्तिबाट जनताले के भनिरहेका छन् भने गणतन्त्रमा सेनाको परमाधिपति राष्ट्रपति शीतल निवास त्यो जल्न जाँदाखेरि के हेरेर बसेको थियो सेना? अनि अर्को कुरो, जङ्गी अड्डा नजिकै भएको देशको प्रशासनिक अड्डा सिंहदरबार जल्दाखेरि के हेरेर बसेको थियो? त्यहीँभित्र 700 भन्दा बढी चाहिँ सेना थिए, सेनाको ब्यारेक नै सिंहदरबारभित्र थियो। त्यति बेला चाहिँ के हेरेर बसेका थिए भन्दाखेरि जवाब के दिने?
0: तपाईँले गोली हानेर निशस्त्र युवाहरूलाई हत्या चाहिँ नगरेको नेपाली सेनाले। तपाईँले नेपाल मात्र नहेर्नु, त्योभन्दा अगाडि घटना कहाँ घट्यो? बङ्गलादेशमा हो। त्योभन्दा अगाडि कहाँ घटना घट्यो? यस्तै घटना श्रीलङ्का होइन? श्रीलङ्कामा कति हजार मान्छे पशु राष्ट्रपति भवनमा, कति मान्छेले त्यहाँ स्विमिङ खेले, कति मान्छेले त्यहाँ के अरे रक्सी झिकेर खाए, पुरै कोठा कोठा चारे चारेन, तर त्यहाँका युवाहरूले आग लगाए। हामीले सशस्त्र विद्रोहदेखि, नेपालको सशस्त्र माओवादी सशस्त्र विद्रोहदेखि अनि गणतन्त्र आइसकेपछि, हामीले जुन गणतन्त्र आइसकेपछि शिक्षा दीक्षा पाएका युवाहरू हुन्, यो सबै सबै कलेज त्यसपछि पढेका युवाहरू हुन्, हामीले कस्तो किसिमको शिक्षा दिएछौँ त? त्यति नै युवाहरू श्रीलङ्काको राष्ट्रपति हुन पस्दाखेरि आगो नलाउने, अनि नेपालमा चाहिँ आगो लगाउने कस्ता युवाहरू हामीले उत्पादन गरेछौँ? के शिक्षा दीक्षा दिएछौँ? के तपाईँको चाहिँ हामीले चाहिँ उनीहरूलाई चाहिँ भनौँ न एउटा नैतिक शिक्षा चाहिँ दिएछौँ? राष्ट्रपतिको जिम्मेवारी युवा के हुनुपर्छ भने किन शिक्षा दिनु सकेनौँ? हामीले किन त्यति चाहिँ उशृङ्खल शिक्षा युवाहरू उत्पादन गरेनौँ त? अथवा सरकारले जुन सुशासन दिनु पर्थ्यो त्यो उनीहरूलाई जनतालाई युवाहरूलाई चित्त बुझ्ने किसिमले किन सुशासन दिन सकेछौँ? त्यत्रो आक्रोश सिर्जना भयो, यी पक्षहरूलाई हामीले के आँखा चिन्दैन?
1: सेनाले त्यति बेला जोगाउने प्रयास चाहिँ गरेको,
0: सेनाले गरेको बानेश्वर घटना दोहोरिन्थ्यो अनि तेह्रिन्थ्यो, त्यसको चाहिँ भयावह रूप के हुन्थ्यो यो अहिले मान्छेले नघटेको घटना मान्छेले हेर्न चाहँदैन। यो मान्छेले डाँडाभन्दा उतापट्टि केही पनि हेर्न चाहन्न क्या? डाँडापट्टिभन्दा उतापट्टि पहिरो गए पनि केही गर्ने माछा मतलब हुन, यहाँ आफ्नै डाँडोभन्दा यतापट्टिमा चाहिँ मतलब हुन्छ नि त। तपाईँले नघटेको घटना मैले तपाईँलाई भन्दा तपाईँमा विश्वास गर्नुहुन्न क्या? तपाईँले गोली हातमा सशस्त्र किनभने यसलाई हेर्नुहोस् न, म तपाईँलाई बानेश्वरको घटनामा के हो, बानेश्वरमा जुन एसटिएफ थियो नेपाल प्रहरीको, त्यसमा नेपाली सेनासँगै भएको हतियार हो। जे नेपाली सेनाले जुन अटोमेटिक सेमी अटोमेटिक हतियार बोक्छ, एसटिएफले पनि सेम हतियार बोक्छ हेर्नुहोस् होइन? त्यो हतियार प्रयोग गरेपछि त्यो के हालत भयो? त्यही हतियार सिंहदरबारमा प्रयोग गरेर के हुन्थ्यो?
1: यहाँ चाहिँ व्यक्तिलाई प्रहार गर्नै पर्दैन। नेपाली सेनाले यदि फायर खोल्न थालेको अथवा गोली चलायो, कतै भित्तमै गोली हानेको थियो भने पनि ती सबै जलाउन खोज्नेहरू भाग्थे, उनीहरू रक्षात्मक अवस्थामा पुग्थे भनेर पनि टिका टिप्पणी भइरहेछ।
0: नघटेको
1: नेपाली सेनाले नेपाल प्रहरी र सशस्त्र प्रहरी त्यसपछि राष्ट्रिय अनुसन्धानलाई त्यति साथ दिएन भन्नेहरूलाई चाहिँ तपाईँको जवाब के छ?
0: मेरो जवाब के छ भन्दाखेरि तपाईँको चाहिँ मैले भन्नु त भनिसकेँ होइन, तपाईँको चाहिँ यो बाटो गएर दुर्घटना भयो, उत्यो बाटो गएर दुर्घटनै हुन्थेन भने जस्तो कुरा भयो होइन? तपाईँको चाहिँ के हुन्छ भने यो के अरे नेपाली सेनाले होइन त्यो बेलासम्म चाहिँ तपाईँको 2-3 वेभलाई चाहिँ तपाईँको के अरे हवाई फायर गरेर सम्झाइ बुझाइ गरेर चाहिँ नियन्त्रणमा आएको होइन? तर हजारौँ मान्छेभित्र पइसकेपछि त्यसलाई गोली हान्न उचित नदेखेको र बानेश्वरको घटना अघिल्लो दिन घटेकै कारणले उनीहरू त्यसरी आए। त्यहाँ पुलिसले जसरी तपाईँको चाहिँ डिल गर्यो, नेपाली सेना त्यसरी डिल गर्नुभन्दा बाहेक त्यो हुलदङ्गा चाहिँ नियन्त्रण हुने अवस्था थिएन। त्यो त लोकल कमान्डरले चाहिँ आकलन गर्ने कुरा हो नि, अहिले हामीले भनेर हुन्छ र तपाईँको हातमा बन्दुक छ, तपाईँ कमान्डर हो भने त्यतिखेर तपाईँको फ्र्याक्सनको सिकरमा तपाईँले के डिसिजन लिनुहुन्छ होइन?
1: त्यसमा चाहिँ फिल्ड कमान्डरले डिसिजन गर्ने,
0: फिल्ड कमान्डरले चाहिँ गोली नहानिकन यो हुल नियन्त्रण हुँदैन बानेश्वरमा जस्तै
1: चिफ अफ आर्मी स्टाफको कुनै पनि डिसिजन अथवा निर्देशन चाहिँदैन होइन?
0: बानेश्वरमा चाहिँ तपाईँको जनताहरू त्यति आकर्षित थिएन पहिलो दिन, जब गोली हानेर 19 जना मरेपछि भोलि आकर्षित भएको हो नि त। अघिल्लो दिनभन्दा भोलिको भिड आकर्षित भिड हो,
1: सेनामा त
0: आकर्षित भिडलाई तपाईँले चाहिँ गोली हानेर चाहिँ नियन्त्रण गर्नु के राम्रो सल्युसन हो? त्यो होइन नि।

0: त्यसकारण चाहिँ के भने तपाईँको अहिले चाहिँ त्यो बानेश्वरमा जस्तै घटना घटाएर गरेको भए चाहिँ सेनाले हान्ने हुन्थ्यो नि, सेनाले पनि गोली हान्ने हो र भनेर भन्थ्यो अहिले, होइन नहानेको हुनाले चाहिँ तपाईँ के भने अहिले किन हानेन त, किन रोकेन, हानेर पनि रोक्नु पर्थ्यो नि भन्ने भन्नु खोजे हो यो, हेर्नुहोस् है। अनि अर्को कुरो भिआइपी भिभिआइपी पूर्व प्रधानमन्त्री त्यो पनि पाँच पटक मुलुकको बागडोर सम्हालेको एउटा रुलिङ पार्टीको सभापति होइन सत्तारूढ अनि देशको सबैभन्दा पहिलो पार्टीको सभापति शेरबहादुर देउवा, त्यसपछि बहालवाला परराष्ट्रमन्त्री डक्टर आरजु राणा देउवा विरुद्ध त्यस्तो घटना घट्दा पनि उहाँहरूमाथि कुटपिट हुँदा फेरि पनि रक्तपात हुँदा पनि नेपाली सेनाले जोगाउन सकेन पनि भनिरहेछन् नि।
1: नेपाली सेनाले तपाईँको म पनि भिभिआइपी सुरक्षा तालिम गरेको मान्छे होइन हेर्नुहोस् है, तर भिभिआइपी सुरक्षा तालिम गरेको मान्छेहरूको भनाइअनुसार चाहिँ तपाईँको भिभिआइपी सुरक्षा जहिले पनि के हुन्छ भने तपाईँको भिभिआइपीलाई चाहिँ हमला भयो भने जसरी पनि भिभिआइपी बचाउने, त्यो बिल्डिङ बचाउने, ऊ बस्यो गाडी बचाउने भन्ने हुन्न, हेर्नुहोस् कुनै भिआइपीको मृत्यु भयो भिभिआइपीको त्यो बेलामा, त्यो 24 र 23 घटनामा, अनि त्यो भिभिआइपीको सुरक्षाको पूर्ण जिम्मा महत्त्वपूर्ण स्थान र महत्त्वपूर्ण व्यक्ति भन्ने छ होइन, महत्त्वपूर्ण व्यक्ति चाहिँ नम्बर एकमा आउँछ हेर्नुहोस्,
2: सेनाले स्थिति कन्ट्रोलमा चाहिँ लियो,
1: महत्त्वपूर्ण
2: सेना नभए भए स्थिति त्योभन्दा फरक हुन सक्थ्यो,
1: धेरैको मृत्यु हुन्थ्यो नि तपाईँको, के अरे शेरबहादुर देउवाको घरमा पनि हेलिकप्टर सहित लिएर गएर रेस्क्यु गरे होइन, होइन तपाईँको 750 राउन्ड त्यहाँ गोली हानेछ नि त, हवाई फायर गरेछ नि त, त्यही भएर भिभिआइपीको सुरक्षा पनि एउटा जिम्मेवारी हो नेपाली सेनाको भनेर जसलाई थाहा छ उहाँहरूले चाहिँ त्यसले सही काम गरेछ, त्यो चाहिँ भलै मान्छेले चाहिँ नगर्दै नि हुन्थ्यो भन्ने कतिपय छन् नभए होइन, तर के भने आफ्नो जिम्मेवारी भनेको जस्तो तपाईँ युद्धमा पनि दुश्मनको सिपाही चाहिँ पक्राउ गरेर ल्यायो भने घाइते बिरामी छ भने त्यसलाई चाहिँ आफ्नै जस्तो गरेर उपचार गर्नुपर्छ भन्छ नि, तपाईँको चाहिँ त्यस्तो चाहिँ भयङ्कर चाहिँ भनौँ न आगजनी भइरहेको होइन भिभिआइपीमाथि हमला भइरहेको बेलामा भिभिआइपी जोगाउनु चाहिँ सुरक्षा निकायको प्रमुख दायित्व हो, जुन काम चाहिँ 100% पर्फेक्ट साथ गर्यो, तर संरचनामा अधि नेपालभरिको हेर्ने हो भनेदेखि चाहिँ तपाईँको एभरेजमा राम्रो गरेर छ, तपाईँले एक दुई ठाउँको जुन अहिले चाहिँ काठमाडौँको दुई तिनवटा ठाउँमा चाहिँ जुन घटना हो मान्छेले अहिले पनि प्रश्न उठाइरहेको छन्, त्यो चाहिँ इतिहासको क्रममा चाहिँ बिस्तारै बिस्तारै जनताहरूले बुझ्दै जान्छ, त्यो चाहिँ
2: जेएनजी आन्दोलनदेखि अहिलेको परिस्थितिसम्म आइपुग्दाखेरि नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलको भूमिकालाई चाहिँ तपाईँ कसरी स्मरण र समीक्षा गर्नुहुन्छ अनि कसरी मूल्याङ्कन गर्नुहुन्छ?
1: अनि उहाँ त यो तपाईँ हेर्नु प्रधान सेनापति भनेको संविधान कानुन होइन प्रचलन नेपाल आदेश अनुसार चल्ने उहाँ निकाय हो, त्यो अफिस हो होइन, उहाँ त्यसको अहिले नेतृत्वमा हुनुहुन्छ होइन, उहाँले गर्नु
2: नेपाल सरकारले परिचालन गर्न सक्छ है,
1: नेपाल सरकारले मौखिकमा होइन नेपाल सरकारले पनि कानुनसम्मत ढङ्गले परिचालन गर्नुपर्छ, हेर्नुहोस् सेनालाई जहिले पनि कानुनसम्मत ढङ्गले हुन्छ है, कानुनसम्मत ढङ्गले गरिसकेपछि पनि कसरी गर्ने भनेर चाहिँ सेनालाई सिकाउने होइन कि, तपाईँ परिचालन हुनुहोस् भनेपछि कुन समयमा हुने, जस्तो तपाईँले भनौँ हुलदङ्गा नियन्त्रण जस्तो नेपाली सेना 23 गते राति के भन्यो 24 गते बिहानबाट 5 बजेर कर्फ्युलाउँ भन्दाखेरि त्यो नेपाली सेनालाई थाहा छ नि त कर्फ्यू लाउँदाखेरि बिहान
2: अन्तर्राष्ट्रिय मूल्य मान्यता र अभ्यासलाई पनि हेर्छ होइन, नेपाली
1: अभ्यास मात्रै होइन त्यो हेर्थ्यो, त्यो भन्दा नि मैले भन्नु खोजेको के भने
2: विधि पद्धति
1: कर्फ्यू भनेको चाहिँ बिहान मान्छे घर घरमा भर्खर बिम्जेर उठेर बाहिर विभिन्न काममा जानुभन्दा पहिले घर घरमै रोक्न सक्यो भने कर्फ्यू इफेक्टिभ हुने भनेको त्यस्तो अवस्था हो, त्यो नेपाली सेना त्यो अनुभव भएको हुनाले 5 बजे लगाउँ 5 बजे किन भन्यो भन्दा मान्छे 5 बजेपछि आफ्नो काममा हिँड्छन्, घर घरमै रोक्यो भनेदेखि र सेना पुरै सडकमा आएर घरमा रोक्यो भने बाहिर निस्किनै पाउँदैन, बाहिर निस्किन पाएपछि तपाईँ गोली हान्ने अवस्था सिर्जना हुँदैन, सबै गोली नहानिकन जनतालाई चाहिँ कर्फ्यू इन्फोर्स गर्न खोजेको हो नेपाली सेनाले, त्यो सुझाव पनि त्यो सुरक्षा निकायको अरूले मानेन निर्णय गरेन, अनि राष्ट्रिय सुरक्षा परिषदको बैठक 23 गते बस्यो त्यसको पनि तपाईँको छलफल मात्रै भयो, निर्णय चाहिँ लिएन सेना परिचालन गर्ने होइन, अब अहिले आएर अहिले आएर चाहिँ तपाईँको चाहिँ होइन सेना परिचालन भएर भन्न मिल्दैन नि, कानुन रूपमा त त्यो निर्णय गर्दै अब के बिग्रियो त, निर्णय गरेर पनि यो घर तपाईँले अहिले भने जस्तो चाहिँ सिंहदरबार जलेको भए अरू जलेको भए त्यतिखेर भन्न सक्थ्यो, निर्णय किन गरेन त भने हामीले पनि प्रश्न गर्ने ठाउँ छ नि त।
2: अनि पछिल्लो समय चाहिँ संविधानभन्दा पनि शासन गर्नेतिर उद्धत हुने होइन अनि बुद्धिभन्दा बल प्रयोग गर्ने जुन सरकारले गरिरहेछ नि त्यसमा पनि नेपाली सेनाले साथ दिइरहेछ,
1: नेपाली सेनाले अहिले मैले भने नेपाली सेना कहाँ साथ दिएछ र कहाँ साथ दिएछ, दिएको दिएको जस्तो मलाई लाग्दैन, दिएको छैन, किन दिएको छैन भने तपाईँको चाहिँ अहिले मैले त्यही अहिले अहिले प्रश्न उठ्यो भने दुइटा घटना नै हो, एउटा चाहिँ सुकुम्बासीहरू लगत मागेको,
2: बालेन सरकार बनिसकेपछि चाहिँ विशेष गरी तपाईँहरूमाथि अथवा नेपाली सेनामाथि बढी प्रश्न उठ्न थाल्यो नि,
1: यस्तो भयो अब 1946-47 सालपछि शासनमा रहेका लगातार शासनमा

0: भएका दलहरू अहिले तपाईँको चाहिँ सत्ताबाट विमुख भएका छन्। एक अहिले उनीहरूको लाखौँ कार्यकर्ताहरू चाहिँ तपाईँको चाहिँ बेरोजगार छन्, राजनीतिक बेरोजगार भनौँ न, जुन हरेक ठाउँमा चाहिँ इन्भल्भ हुन्थ्यो नि, अहिले त्यो सबै बेरोजगार, म त राजनीतिक बेरोजगार भन्छु।
1: सिन्हासँग अघोषित साँठगाँठ सेटिङ भए पनि भन्छन् क्या,
0: सेटिङको सिन्हाले कहिले पनि सेटिङ गर्दैन। हेर्नुहोस्, निर्णय आदेश पालन गर्ने हो क्या तपाईँ, लोकतान्त्रिक नियन्त्रणमा भएको भनेको सरकारको निर्णय।
1: जेएनजी आन्दोलनपछि सरकार बनाउनेदेखि निर्वाचनको बेलामा सघाउनेदेखि माहौल बनाउनसम्म नेपाली सेना प्रयोग गर्यो, परिचालित भए त भने नि, खुलेआम रूपमा भनिरहेका छन्
0: सेनाले।
1: यो मैले भनिरहेको छैन, म स्पष्ट पार्न चाहन्छु, संसदको रोस्टममा भनिरहेका छन् र सत्ता पक्ष र प्रतिपक्ष दुवैले त्यो अभिलेखबाट हटाउन, रेकर्डबाट हटाउनलाई माग पनि गरिरहेछन्, आवाज पनि उठाइरहेछन् त्यो भनाइमा।
0: रेकर्डबाट हटा नहटाएको तपाईँको जनताले, सेना भनेको जनता र देशको सुरक्षालाई हो, जनताले मूल्याङ्कन गर्छन्। त्यहाँ हटाउनु नहटाउनु चाहिँ हामीलाई मत पनि हुँदैन। हेर्नुहोस् है, त्यो राजनीतिक कुरा हो त्यो, होइन, त्यो उनीहरूले नै डिसाइड गर्छन्, उनीहरूले हटाउनु पऱ्यो उनीहरूले हटाउँछन्। तर सेनाले चाहिँ के हेर्छ भने तपाईँको आम जनताको भावना अनुकूल सेना चल्ने हो। आम जनताको भने त्यही हो, देशभरि विद्रोह भएको बेलामा सबै ठाउँ गोली हानेर नियन्त्रण लिनुपर्छ भन्नेको, म त्यो व्यक्तिगत त्यसमा म पनि त्यसको विरोधी हो म। हेर्नुहोस् है, किनभने तपाईँको जहिले पनि राष्ट्रिय सेना भनेको, अब अमेरिका त अमेरिकन सेना अमेरिकाभित्र परिचालन हुन पाउँदैन, नेसनल गार्ड मात्रै परिचालन हुन पाउँछ, होइन। अनि देशभित्र पनि तपाईँको चाहिँ कस्तो भने, यो आन्तरिक सुरक्षामा चाहिँ सेना गोली हान्न होइन, सेना जहिले पनि त्यसो घेरा मात्रै बस्ने हो, अगाडिकोलाई खालि तपाईँको मनोबल मात्रै उच्च पार्दिने हो, नेपाल प्रहरीले मनोबल उच्च पार्ने मात्रै हो। नेपाली सेनाले गोली हानेर न तपाईँको 46-47 आन्दोलन दबायो, न गोली हानेर 62-63 आन्दोलन दबायो, न अस्ति तपाईँको चाहिँ को घटनामा, भदौको घटनामा चाहिँ हतियार प्रयोग गरेर गोली हानेर आन्दोलन दबायो। यो तिनटैमा
1: नेपाली सेनाको शक्ति दुरुपयोग चाहिँ भएको छैन नि त।
0: अब नेपाली सेनाले कहिले हतियार प्रयोग गरेर चाहिँ आन्दोलन दबाउन खोजेको छ भने, जब मुक्ति सेनाले उसले पनि हतियार बोकेको हुनाले त्यो बेला चाहिँ युद्धै भएको हो, त्यो बेला चाहिँ मुक्ति सेनाले पनि सशस्त्र विद्रोह गरेको हुनाले त्यो बेलामा चाहिँ युद्ध लडेको हो, त्यसपछि माओवादीले पनि सशस्त्र विद्रोह गर्यो भने त्यसको विरुद्धमा चाहिँ गोली प्रयोग गरेको हो, हतियार प्रयोग गरेको होइन भने 46-47 आन्दोलन, 62-63 आन्दोलन सेनाले कहाँ मान्छे मारेको छ र? सेना जहिले पनि त्यसो घेरामा बसेर सशस्त्र जनपथलाई चाहिँ मनोबल उच्च पारेर चाहिँ उनीहरूले अगाडि नै उनीहरूलाई एग्रेसिभ बनाएर बसेको छ, आफू त अगाडि गएर गोली हानेकै छैन नि त। अनि त्यो जुन नर्म्स छ, त्यो परम्परा छ, त्यो अस्ति पनि त्यही फलो गरे हो नि त। तपाईँ आम विद्रोहमा सेनाले गोली चलाउला भनेर तपाईँले चाहिँ आशा नगरी पनि हुन्छ नि कुनै पनि देशको सेनाले।
1: अनि तत्कालीन राजा वीरेन्द्र शाहको हत्या प्रकरणमा चाहिँ सेना के भन्छ?
0: म त्यतिखेर तपाईँको अब म कहाँ थिएँ भनेर भन्दा बुझ्छ, त्यति हावामा जवाब दिएर कसरी पत्याउँदैन म कहाँ थिएँ भनेर भनेपछि तपाईँले चाहिँ यसलाई पनि केही थाहा रहेछ, यसले भनेको कुरा पनि केही चाहिँ दम छ भन्ने कुरा पत्याउला नै। म त्यतिखेर अहिले वीरेन्द्र सैनिक अस्पताल जान्छ नि छाउने, त्यो अस्पतालको अगाडिपट्टि जुन गण छ, त्यो गणको म गणपति थिएँ, भर्खरै भएको थिएँ, म एक महिना मात्रै भएको थियो है। त्यो अस्पतालको सुरक्षा त्यो गणको एक सेक्सनले गर्थ्यो, एक सेक्सन भनेको 13 जति हुन्छ होइन। त्यसपछि त्यहाँ शुक्रबार चाहिँ म त्यहीँ भित्रै थिएँ, दरबारमा गोली चल्यो, के अरे घाइतेहरू भट्टाबाट आउँदैछ भनेपछि हामीले चाहिँ मैले एक प्लटुन पठाएर त्यसको चाहिँ सुरक्षा मैले घेरा चाहिँ अलिक सुदृढ बनाएँ। बनाइसकेपछि गणपतिको हैसियतले म पनि त्यहाँ गएँ, त्यहाँ गइसकेपछि तपाईँको चाहिँ बिरामीको चाहिँ के अरे बडी कोही मृत्यु भयो जो छ भनौँ, घाइतेहरू ल्याउने क्रम थियो। अब हामी त त्यतिखेर पुरै हस्पिटल चाहिँ
1: राजा उहाँको परिवारै सबै
0: एडिसीहरूले भित्र
1: सर्वनाशै भयो,
0: एडिसीहरूले भित्र जानु हामीलाई चाहिँ दिएको थिएन, हामी चाहिँ बाहिरै उभिरहेको थियौँ, प्रधान सेनापति पनि बाहिर हुनुहुन्थ्यो, पछि गिरिजाप्रसाद कोइराला आउनु भने बाहिर हुनुहुन्थ्यो होइन। अब उहाँहरूको कुरा सुन्दाखेरि अनि एडिसीहरू पनि केही त्यहीँ उभिरहेको थियो, उहाँहरूको कुरा सुन्दाखेरि चाहिँ घटनास्थलभन्दा बाहिर चाहिँ तपाईँको ड्युटीमा बसेको एडिसी चाहिँ त्यो कोठाभन्दा बाहिरै थियो होइन, अब अरू राजपरिवारको सदस्यहरू मात्रै चाहिँ भित्र थिए होइन। अनि गोली चलिसके पनि चलिसकेपछि मात्रै यिनीहरू चाहिँ भित्र गए, किनभने यिनीहरूलाई भित्र जाने अनुमति थिएन होइन। भित्र एकैछिनमा गोली चल्ने भन्दा एकैछिनमा तपाईँ विदिन सेकेन्ड भनौँ न, धेरै मान्छेहरू मृत्यु भइसकेको हुन्छ नि त, उनीहरू जाँदाखेरि चाहिँ अब खालि घाइतेहरू होइन मृतकहरू मात्रै यिनीहरूले देखेर, त्यतिखेर युवराजले पनि सुसाइड आफैले गोली हालेर भन्छन् होइन,
1: युवराज दिपेन्द्र शाह
0: दिपेन्द्र चाहिँ घाइते बनाएर उहाँले मलाई हस्पिटल ल्याएको थियो, उहाँलाई चाहिँ उसमा राखेको थियो के अरे भनौँ अस्पतालमै, उहाँको मृत्यु भनेर घोषणा भएको थिएन होइन, उहाँ पनि बिरामी नै भनेर 2-3 दिनसम्म राजै हुनुभयो नि त, उहाँको मृत्यु त भइसकेको थिएन होइन। त्यसकारण चाहिँ मैले सुनेको चाहिँ त्यहाँभित्र चाहिँ जुन एडिसीहरूले भनेको अनुसार चाहिँ युवराज धीराजले नै हतियार लिएर गोली चला भनेर मैले त्यहाँ सुने हो त्यहाँ होइन
1: तपाईँको भनाइ
0: भनेपछि के
1: दिपेन्द्र शाहले हत्या गरे
0: मैले सेनाको चाहिँ के रोल थियो भन्ने म यहाँ भन्छु नि त मलाई होइन
1: राज परिवारको होइन परिवारकै सदस्यभित्रबाट हत्या भएको
0: मैले
1: शाहबाट
0: मैले चाहिँ तपाईँको अन्त नि बोलिसकेको एउटा यो कुरा हो है मैले के भनेको छु भने तपाईँको चाहिँ त्यो दरबारभित्रको सुरक्षाको जिम्मा आर्मीहरूबाट हुँदैन दरबारभित्रै प्रमुख सैनिक सचिवको हुन्छ त्यो जुन प्रमुख सैनिक सचिव त्यतिखेर सचिवले नि एउटा अन्तर्वार्तामा बोलिसक्नु भएको छ कि दरबारको सुरक्षा मेरो थियो भनेर उहाँले बोलिसक्नु भएको छ हेर्नुहोस् है विवेक कुमार शाह जसले यो बोलिसक्नु भएको छ होइन त्यस कारण उहाँको सुरक्षाको जिम्मा हुने बित्तिकै युवराज धीराजले हतियार राख्न पाउँथे कि पाउँथेन कोर्टमा राख्नु पर्थ्यो कि अथवा चाहिँ उहाँको कोठामा राख्नु पाउनु पर्थ्यो अथवा कहाँ राख्नु पर्थ्यो त्यो जतिखेर पनि झिक्न पाउने स्थिति हुन्थ्यो हुनुहुन्थ्यो हुन्थेन भन्ने जिम्मा चाहिँ त्यसको चाहिँ भनौँ न त्यसलाई व्यवस्थित गर्ने जिम्मा चाहिँ जो भी त्यो दरबारको सुरक्षाको अधिकारी हो मुख्य त्यो उहाँले नै राजासँग चाहिँ सरसल्लाह गरेर तय गर्ने कुरा थियो त्यसमा कमजोरी भएको हो त्यस नेपाली सेना पुरैलाई जुन मान्छेले चाहिँ अहिले आरोप लगाउँछ नि हो यो घटनालाई गहिरिएर बुझ्ने मान्छेले मात्रै सही कुरा बुझ्न सक्छ
1: 2058 भएको दरबार हत्याकाण्डको अहिलेसम्म पनि आधिकारिक रूपमा सत्य तथ्य नआउनु त्यसको रिपोर्ट नआउनु अनि अहिलेसम्म पनि रहस्यको पर्दाफास हुन नसक्नु भनेर गम्भीर कुरा हो नि होइन
0: त्यो त अझै पनि हरेक सरकारले चाहिँ फेरि अनुसन्धान गर्न सक्छ नि त हरेक सरकारले फेरि कतिपय जीवित छ नि त्यतिखेर घटना
1: सरकार पनि अनुसन्धान गर्न किन तयार हुँदैन
0: गरे हुने हो मेरो विचारमा त जनताको
1: राष्ट्रिय अन्तर्राष्ट्रिय
0: जनताको त्यो के राष्ट्र प्रमुखको हत्या हुँदा अनि उठेका प्रश्नहरू जनताले उठाएको प्रश्नहरूको उचित जवाफ दिनको लागि अनुसन्धान भनेको जहिले पनि गर्न मिल्छ यो समय सीमा हुँदैन जुनसुकै सरकारले जहिले पनि गर्न सक्छ जनताका दबाब हो भने अझै पनि त्यसको हुन सक्ला
1: त्यसमा देशी विदेशीको हात भन्ने कुरा चाहिँ फगत एउटा आरोपको लागि मात्रै आरोप हो भनाइ मात्रै हो
0: त्यतिखेर त्यो पार्टी भइरहेको बेला र त्यो वरिपरि बस्ने मान्छेहरू सबै त्यतिखेर सुरक्षाको जिम्मा लिएको मान्छेहरू सबै चाहिँ अझै पनि जीवितै छन् अब उहाँलाई फेरि दोहोऱ्याएर अन्तर्वार्ता लिन सकिन्छ दोहोऱ्याएर प्रश्न गर्न सकिन्छ अनुसन्धान गर्न सकिन्छ बरु त्यो चाहिँ चाँडै गर्नु चाहिँ उचित हुन्छ मेरो विचारमा
1: राष्ट्रिय अन्तर्राष्ट्रिय षड्यन्त्र भयो भनेर बगबग गर्नु बेकार हो
0: त्यो हुनसक्छ पछाडिपट्टि त हुनसक्छ नि अगाडिपट्टिको घटनामा मैले भने त सिनमा पो भने त पर्दा पछाडि के भयो भने त्यसको छुट्टै अनुसन्धान पाटो त छ नि
1: विभिन्न किसिमले हौवा फिजाइयो नि त फेरि
0: अनि यहाँ चाहिँ कस्तो भने तपाईँको चाहिँ हामी चाहिँ धेरै जस्तो हल्लामा विश्वास गर्ने देश हो होइन त्यही नकारात्मक हल्ला भयो भने हामी चाँडै विश्वास गर्छौँ म पनि तपाईँको चाहिँ सकारात्मक निस् भन्दा नकारात्मक बढी मेरो पनि ध्यान चाँडो जान्छ त्यो के भएछ भनेर हेर्न खोज्छु हामी नेपालीहरूको त्यो एउटा चाहिँ अन्त देशभन्दा अलिक फरक चाहिँ हामी नकारात्मक न्युजलाई चाँडो विश्वास गर्छौँ होइन यो राजपरिवारको घटना पनि तपाईँको चाहिँ त्यतिखेर बाबुराम भट्टराईले दिल्लीमा बसेर चाहिँ काठमाडौँ के त्यो कान्तिपुरमा होइन लेख लेखेको हुनाले चाहिँ त्यो हत्या गर्नेको नामै तोकेर उहाँले लेख्नु भएको लाग्छ मलाई होइन त्यसपछि त्यही विश्वास त्यो पहिलो जनताकोमा त्यो गयो अनि त्यही विश्वास गर्न थालेँ अनि त्यसको काउन्टर कुरा कसैले गर्यो भने कसैले पत्याउँदैन अहिले मैले भनेको कुरो कसैले पत्याउँदैन अहिले मैले जुन भने नि त्यो यहाँ धेरै मान्छेले चाहिँ पत्याउँदैन आखिर गएपछि सेनालाई नै दोष दिन्छन् है त्यस कारण म जनताले पनि अलिकति विवेक
1: स्पष्टसँगले भन्नुभयो दिपेन्द्र शाहले नै हत्या गरेको देखिन्छ
0: होइन मैले त्यहाँ तात्तातै जो दौडा दौड गरेर जुन हस्पिटलमा आएँ नि त्यो कुनै आफ्नो छुट्टै डिजाइन बनाएर अब योभन्दा ठिक होला कि भनेर नसुत्दाखेरिको अवस्थाको मैले कुरा गरेको है त्यतिखेर नै उनीहरूले चाहिँ उहाँले नै हानेको हो भनेर चाहिँ त्यतिखेर त्यहाँको एडिसहरू जुन दौडा दौड असिन पसिन गरेर आएको थिएँ नि उहाँहरूले मैले भनेको मैले सेवामा पछि उभिएर सुनेको कुरा हो है
1: स्थलगत अवलोकन म निरीक्षण पछि त
0: म आफू
1: एडिसिल त भन्न सक्यो नि त
0: अझै पनि अनुसन्धान गऱ्यो भने यो कुरा चाहिँ पहिलाको अनुसन्धानको रिपोर्ट गलत रहेछ भने अझै पनि सही आउन सक्छ हेर्नुहोस् अब मैले भन्ने संविधान जीवितै छन् होइन अझै पनि यसको अनुसन्धान गर्न सकिन्छ
1: यसमा बढी चाहिँ नेपाली सेनालाई जोड्ने भएको हुनाले यो विषय पनि मैले प्रष्ट जोडेको प्रष्टसँग
0: नेपाली सेनालाई त तपाईँको चाहिँ अब जोड्नु पर्ने होइन अहिले मैले भने दरबारको सुरक्षा र बाँकी सबै नेपाली सेना चाहिँ फरक हो
1: सेनाको घेराभित्र बस्ने राष्ट्र प्रमुख पनि असुरक्षित हुने हत्या हुने त्यो पनि एकजना मात्रै होइन राज परिवारै पुरै चाहिँ सर्वनाश हुने
0: होइन यस्तो हुन्छ कि तपाईँको
1: राज परिवारकै हत्या हुने
0: यस्तो हुन्छ अहिले नै तपाईँको कसैको घरमा चाहिँ लौन सहनीको झगडा भयो बाउ छोराको झगडा भयो र केही हानाहान छोरी हानाहान भयो भने त्यो छिमेकीले बजाउने मौकै हुँदैन क्या तपाईँको आफ्नै भित्रै भयो भने कसले के गर्न सक्छ बाहिरबाट हमला भयो भने पो हो त तपाईँको भित्रै तपाईँको मुर्गी हानाहान गरेर मान्छे मार्न सक्छ नि त त्यस्तो अवस्थामा चाहिँ तपाईँको चाहिँ के हेरेर बस्यो भन्दाखेरि कतिको उचित हुन्छ होइन त्यो आफै मनमनमा मनन गरेर भन्ने कुरा भएछ
1: नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी राष्ट्रिय अनुसन्धान विभिन्न सुरक्षा निकाय छन् नि उनीहरू बीच चाहिँ राष्ट्रिय

0: सुरक्षाको महत्त्वपूर्ण विषयहरूमा छलफल समन्वय सहकारी हुन्छ कि हुँदैन?
1: हुन्छ। एउटा चाहिँ सबभन्दा माथिल्लो तह भनेको राष्ट्रिय सुरक्षा परिषदको सचिवालय हो। त्यहाँ नेपाली सेनाको मेजर जनरल छ, त्यसको इन्चार्ज चाहिँ सचिव हो, रहेछ सचिव। त्यहाँ चाहिँ तिनटै चारवटा सुरक्षा निकायका चाहिँ अधिकृतहरू छन्, निजामतीको पनि छ, पाँचै ठाउँका छन् होइन। त्यहाँ चाहिँ दैनिक सुरक्षा सम्बन्धीको चाहिँ त्यहाँ आकलन हुने, मूल्याङ्कन गर्ने, छलफल गर्ने, रिपोर्ट बनाएर सम्बन्धित मन्त्रालय, प्रधानमन्त्री, राष्ट्रपतिका पठाउने चलन छ एउटा। दोस्रो तपाईँको चाहिँ जिल्ला के अरे केन्द्रीय सुरक्षा समितिमा मिटिङमा छलफल हुन्छ, जिल्ला सुरक्षा समितिको छलफल हुन्छ होइन। अनौपचारिक रूपमा कतिपय ट्रेनिङहरूमा चाहिँ सँगसँगै गरेर आर्मी स्टाफ कलेजमा सशस्त्र प्रहरी, नेपाल प्रहरीका मान्छेहरू छन् होइन। यस्तो किसिममा चाहिँ अन्तर्क्रिया भएर एउटै राष्ट्रिय सुरक्षामा चाहिँ एउटै बुझाइ राख्ने तालिमहरूमा पनि समय समय सहभागी भएर काम गर्छन्।
0: नेपाल प्रहरीको भूमिकाप्रति चाहिँ तपाईँको बुझाइ के छ जिएनजी आन्दोलनदेखि अहिलेसम्म आइपुग्दाखेरि?
1: हुन त अब कार्की आयोगले रिपोर्ट ल्याइसक्यो होइन। अब तिनकुने र बानेश्वरमा चाहिँ नेपाल प्रहरीले चाहिँ म आफू चाहिँ के भन्छु भने अलिक बढीभन्दा बढी प्रहरी लगाएर त्यहाँ डिप्लोय गरेको भए होइन त्यो गोली हान्नु पर्ने अवस्था सिर्जना हुन्थेन। जस्तो अहिले सुशीला कार्की सरकारदेखि आजसम्म कतिपय ठाउँमा चाहिँ यस्तो भद्रगोल हुँदाखेरि त्यहाँ यति धेरै प्रहरी किन लग्यो, यति धेरै सशस्त्र प्रहरी किन लग्यो भन्दाखेरि उनीहरूले गोली हान्नु नपरोस्, सङ्ख्याले नै तपाईँको चाहिँ एउटा
0: त्यति बेला चाहिँ
1: प्रहरी
0: सक्षमता र सुरक्षा सतर्कता कम अप्नायो भन्नु खोज्छ।
1: कम अप्नायो किनभने तपाईँको एभरेस्ट होटल अगाडि त्यो आन्दोलनकारी रोक्ने ठाउँमा पनि त जम्मा एक लाइन प्रहरी उभिएको छ, एउटा चाहिँ कारको चाहिँ घेरा नै छ होइन। त्यो त 10 लाइन 15 लाइन उभिनु पर्थ्यो नि त।
0: नेपाल प्रहरी निकै रक्षात्मक अवस्थामा पुग्नु पर्यो नि त्यसपछि।
2: होइन, प्रहरीहरूको भागाभाग भयो, मनोबल गिर्यो होइन। अहिले त खस्किएको मनोबल बिस्तारै उठ्दैछ, गिरेको मनोबल। त्यसपछि आइजिपी दानबहादुर कार्गीले एउटा गीत पनि लेख्नु भएको छ, म त खरानीबाट उठेर आएँ आमा, म त फर्केर आएँ भनेर। परिस्थिति त्यस्तो त भन्यो नि
1: है। मैले तपाईँलाई चाहिँ के भन्छ भने प्रहरीले चाहिँ आफूलाई चाहिँ यो आन्दोलनहरूमा कसरी आफूलाई चाहिँ प्रस्तुत गर्ने, कुन एप्रोचले चाहिँ त्यसलाई नियन्त्रण गर्ने भन्नेमा चाहिँ उनीहरूले चाहिँ एकदमै फेरि त्यसलाई चाहिँ तालिम गर्ने, विचार विमर्श गर्ने र त्यसलाई स्ट्राटेजी चेन्ज गर्नुपर्ने जरुरी। किन भन्दाखेरि म तपाईँलाई एउटा कुरा भनिदिन्छु, नेपाली सेना चाहिँ कहिले पनि प्रहरीले हुलदङ्ग नियन्त्रण गएको ठाउँमा प्रहरी जाने बित्तिकै 15 मिनटभित्रमा चाहिँ सेना फेरि गइहाल्नुपर्छ भनेर कहिले पनि सोचेकै हुँदैन। उसले 2-4 दिन जान्छ, त्यसपछि सेनाको आह्वान हुन्छ, अनि त्यो सेना पनि पछिल्लो घेरामा बसेर चाहिँ काम गर्छ भन्ने सोचाइ हुन्छ। तर बानेश्वरमा चाहिँ तपाईँले अहिले पनि त्यो कार्की आयोगलाई दिएको चाहिँ रिपोर्ट पढ्नुभयो भने ठ्याक्क तपाईँको चाहिँ 12-15 कतिमा गोली चलाएको छ, 15 मिनटपछि सेनालाई चाहिँ परिचालनलाई अनुरोध भएको छ। हेर्नुहोस् गोली के भयो तपाईँको, 100 जना चाहिन्छ उनीहरू 500 खटाउनु के बिग्रिँदैन नि। अहिले हेर्नु, अहिले त्यो चुनावमा भन्नुहोस्, चुनाव पनि सेना बढीभन्दा बढी प्रहरी बढीभन्दा बढी परिचालन भयो नि यो पटक।
0: दानबहादुर कार्कीले प्रहरी नेतृत्व सम्हालिसकेपछि चाहिँ उहाँ नेपाल प्रहरीको महानिरीक्षक आइजिपी बनिसकेपछि चाहिँ घटनाहरू निकै कम भइरहेछन् होइन। प्रहरी समय
1: माझी भन्दा
0: सुरक्षा सतर्कता
1: म यसमा योगदान चाहिँ
0: बढी देखेर
1: कार्कीलाई दिन चाहन्छु। किन दिन चाहन्छु भने उहाँलाई पनि म भन्छु, तर सुशीला कार्कीलाई म किन योगदान बढी चाहिँ उहाँको प्रश्न गर्न चाहन्छु भने सुशीला कार्कीले 2 ठाउँमा चाहिँ, एउटामा त मै पनि थिएँ दर्शकमा होइन सुन्नेमा, उहाँले चाहिँ यो चुनावको सिलसिलामा चाहिँ एकजना पनि मान्छे मरेको म सुन्न चाहन्न, म मरेको देख्न चाहन्न भन्नुभयो नि। हो त्यो चाहिँ के भने गभर्मेन्टको त्यो पोलिसी हो उहाँको होइन, त्यो पोलिसी एकजना पनि मार्न हुन्न भने चाहिँ अब त्यो नमारिकन कसरी परिस्थितिलाई नियन्त्रणमा ल्याउने भन्नेमा चाहिँ बढीभन्दा बढी प्रहरी परिचालन गर्ने, बढीभन्दा बढी सशस्त्र प्रहरी गर्ने, चुनाव पनि बढीभन्दा बढी सेना पठाएर चाहिँ तपाईँको चाहिँ बोली हान्न नपर्ने स्थितिसँग गरेको हो नि त। हो अहिले अहिले त्यसपछि त्यही फलो भइरहेको छ, अहिले आइजिपी कार्कीको पनि त्यही नै फलो भइरहेको हुनाले
0: आइजिपी दानबहादुर कार्कीको
1: यही
0: कार्य सम्पादन
1: यही त एकजना पनि मार्न हुन्न भन्ने,
0: त्यसपछि करियर ट्र्याकिङ उहाँले गरेको कामलाई चाहिँ तपाईँ कसरी मूल्याङ्कन गर्नुहुन्छ?
1: उहाँको काम एकदम राम्रो छ हेर्नुहोस् है, तर उहाँको काम राम्रो हुनलाई मैले भयो के भने सरकारको पनि नीति निर्देशन भएको हुनाले र त्यसलाई उहाँले चाहिँ असरदार रूपमा कार्यान्वयन गर्ने चाहिँ उहाँले चाहिँ क्षमता देखाउनु भएको हुनाले त्यो भएको नै हो। त्यो मैले त्यो सबैभन्दा मैले हाइलाइटै गरेँ किनभने एकजना मान्छे मर्नुहुन्न भन्ने चिज नै मूल मन्त्र हो क्या त्यो। त्यो त मैले भनिराख्नु भयो भनेदेखि सुरक्षा निकाले त्यही अनुसार आफूलाई प्रस्तुत गराउँछ क्या। हो त्यो चाहिँ जरुर महत्त्वपूर्ण कुरा हो। भोलि चाहिँ तपाईँ के भन्छ, जसरी भयो नियन्त्रण गर्नु, भोलि मान्छे मारेर भयो नियन्त्रण गर्नु भन्यो भने फेरि जस्तो अघि हान्न थाल्छन्। त्यस कारण सकेसम्म चाहिँ आन्तरिक सुरक्षामा
0: बलभन्दा बुद्धि प्रयोग गर्नु पर्यो,
1: डेटेरेन्स भन्छ नि, हो प्रहरी धेरै आयो सेना धेरै
2: आवेग भन्दा विवेक प्रयोग गर्नु पर्यो उत्तेजना भन्दा चेतना हुनु पर्यो प्रहरी अधिकारीहरुमा पनि
1: गोली हान्न नपरिकन
2: सुरक्षा निकायमा

0: नियन्त्रण लिन सक्ने क्षमता चाहिँ त्यो प्रदर्शन गर्न सक्नु पर्यो होइन. अझ तपाईँ के भने इन्टेलिजेन्स सबभन्दा महत्त्वपूर्ण कुरा हो, कति मान्छे जम्मा हुन सक्छन् भन्ने.
1: इट डिपेन्ड्स अन पुलिस कमान्डर होइन, फिल्ड कमान्डर
0: होइन. अहिले एनआइटी पनि छ सूचना सङ्कलनमा, ऊ पनि अलिकति पछि नै परेको अवस्था छ. त्यहाँ त्यसलाई पनि सङ्गठनमा एकदमै सबल बनाउन अति आवश्यक छ. सायद अहिलेको सरकारले अब त्यसबाट पाठ सिकेर केही न केही उपायहरू अप्नाउला, त्यसलाई चाहिँ अलिकति स्रोत साधन सम्पन्न, अलिकति त्यसलाई चाहिँ रिस्ट्रक्चरिङ होइन, अलिकति त्यसलाई चाहिँ तालिमहरू दिएर र अलिकति गैर राजनीति पनि बढाउनु पर्थ्यो. किनभने धेरै राजनीतिक दलले नै भर्ना गरे मान्छेहरू पनि छन् राष्ट्रिय अनुसन्धानमा पनि, त्यस कारण त्यसलाई अलिकति गैर राजनीतिक बनाउँदै लानु जरुरी छ होइन. त्यो सबै कारणले त्यो सबै भयो भनेदेखि चाहिँ बल्ल इन्टेलिजेन्स निकाय सबल हुन्छ र ओभरअल आन्तरिक सुरक्षा चाहिँ बलियो हुन्छ.
2: पछिल्लो समय चाहिँ राजनीतिक नियुक्तिहरू धेरै खारेज भएको छन्, त्यसमा राष्ट्रिय अनुसन्धानमा पनि केही काटछाँट भएको भए होइन, त्यता पनि पुनर्विचार भएको भए केही सहज हुन्थ्यो त्यस्तो लाग्छ.
0: मैले राष्ट्रिय अनुसन्धानमा चाहिँ एउटा कुरो चाहिँ के भने आन्तरिक सुरक्षामा पनि अहिले अलिकति उनीहरू प्रोफेसनलिजममा अलिकति खस्किएको अवस्था छ. उहाँहरूको अफसरहरूलाई पनि मैले कतिपय पढाउँछु नि अहिले, त्यो उहाँहरू पनि सुने हो. अलिकति त्यसलाई चाहिँ सुधार गर्नु आवश्यक छ भन्ने कुरो त्यहाँभित्रकै मान्छेले पनि भन्छन्. एक दोस्रो काउन्टर इन्टेलिजेन्स, विदेशीहरूले के कस्तो गतिविधि खेलिरहेको छ नेपालभित्र त्यो कुरो थाहा पाउनु पऱ्यो नि त. हो त्यो शाखा नै अहिले छैन.
2: राष्ट्रिय अनुसन्धान अहिले पनि विश्वसनीय छैन होइन त्यति.
0: अहिले विश्वसनीय भनेको एकताका त धेरै राजनीतिक दलहरूको मान्छेहरू उहाँले सिधै भर्ना गर्नुभयो नि त.
2: त्यो तत्कालीन गृहमन्त्री खुम्बहादुर खड्गा
0: सुरु भएको हो. त्यो राजनीतिकरण गर्दै गर्दै
2: गोविन्द राजदेखि
0: संस्थाहरू कमजोर हुँदै जाने हो. अब राजनीतिक त्यतिखेर भर्ना भएकोलाई पनि अब तपाईँको चाहिँ अहिले त कतिपय रिटायर पनि भइसक्यो होला होइन. अब चाहिँ अलिकति यसलाई गैर राजनीतिक बनाउनु पऱ्यो, एउटा पेसागत र यसलाई चाहिँ अलिकति सुशासन साधन सम्पन्न बनाउनु पऱ्यो. र यस्तो हुन्छ जहिले पनि इन्टेलिजेन्स भनेको म इन्टेलिजेन्स तालिम गरेर मान्छे हौ है, विदेशमा पनि गरेको छु नेपालमा गरेको छु. इन्टेलिजेन्समा भने के हुन्छ भने तपाईँले टास्किङ दिनुपर्छ क्या. म तपाईँले यो कुरा मलाई पत्ता लगाउने, मलाई यो कुरा चाहियो भनेर टास्किङ गर्नुपर्छ. हाम्रो नेपाल सरकारमा के छ भने म त राष्ट्रिय सुरक्षा परिषद सचिवालयमा पनि काम गरेको हुनाले प्रधानमन्त्रीले कुनै पनि टास्किङ त्यहाँ गरेको हुँदैन. ल मलाई यो सूचना चाहियो भनेर कहिले पनि भने हुँदैन. त्यो भन्यो भनेदेखि चाहिँ त्यो सूचना खोज्दै जान्छन् मान्छेहरू.
2: तपाईँ सुरक्षाविद भएको हिसाबले पनि सोधेको मैले होइन, अहिले पनि राष्ट्रिय अनुसन्धानबाट नेपाल प्रहरीमा समाहित भएका पुलिस अफिसरहरूलाई हेर्ने दृष्टिकोण नै फरक छ क्या.
0: संस्थामा जोडिँदाखेरि जहिले पनि हो, जस्तो पहिला सशस्त्रमा पनि त आर्मीबाट गएको नेपाल प्रहरीको गएको भन्नेमा अलिकति त्यहाँ अलिकति फरक तपाईँको नर्म्स भ्यालुजबाट आएको हो नि त. त्यो उनीहरूले फरक हुन्छ, अलिकति मिल्न गाह्रो हुन्छ केही समयलाई. सायद त्यही
2: कार्यक्षमतामा पनि प्रश्न उठाउन सक्ने ठाउँ हुन्छ र
0: तपाईँको अब एक दुई वर्षसँगै बसेपछि त फरक नहुनुपर्ने हो. तर बेसिक ट्रेनिङ एउटै ट्रेनिङ गरेको मान्छेहरूको चाहिँ सोचाइ बुझाइ काम गर्ने तरिका इन्टरेक्सनको चाहिँ सिस्टम ठ्याक्कै मिल्छ होइन. दुईवटा संस्थाबाट आउनु बित्तिकै अलिकति पछिसम्म पनि धेर थोर अलिकति कहाँ नमिले जस्तो चाहिँ हुने सम्भावना चाहिँ म देख्छु त्यो भइरहेको हुन्छ त्यो.
2: अनि सीमाको सुरक्षाको सन्दर्भमा चाहिँ नेपाली सेना त्यसपछि सशस्त्र प्रहरीको भूमिका कस्तो हुन्छ, कस्तो हुनुपर्छ?
0: तपाईँ अन्तर्राष्ट्रिय मान्यता अनुसार चाहिँ जस्तो अहिले हामीले टाढा नजाउँ बङ्गलादेश र इन्डियाको हेर्नु हो भनेदेखि चाहिँ ठ्याक्कै सिमानामा चाहिँ प्यारामिलिट्री फोर्स हाम्रो भन्यो भनेदेखि चाहिँ सशस्त्र प्रहरी, इन्डियाको सीमा सशस्त्र सीमा बल एसएसबी भन्छन् उनीहरूको चाहिँ एसएसबी छ सिमाना पुरै झन्झन 3.5 किलोमिटरको चाहिँ डिस्टेन्समा चाहिँ बोर्डर आउटपोस्ट बिओपी छ. हामीपट्टि चाहिँ अहिले झन्झन 7.5 किलोमिटरको चाहिँ दुरीमा छ, हाम्रो पातलो छ. इन्डियाको चाहिँ युद्धको कन्सेप्ट के हुन्छ भने जस्तो बाह्य देशबाट हमला भयो भने पहिला केही समयसम्म सूचना लिने, केही समयसम्म एक दुई घन्टा पनि फेक्ने काम चाहिँ त्यो प्यारामिलिट्री फोर्स हुन्छ. उसलाई पनि किन युद्ध हुने भन्ने बित्तिकै त्यो अहिले भइरहेको पोस्टलाई चाहिँ अर्को थप पठाएर त्यसलाई सुदृढीकरण गरेपछि त्यसले केही घन्टासम्म चाहिँ डिले गर्ने, गोली हानेर छेक्ने काम गर्छ. त्यो बेलासम्म पछाडिको सेनाले चाहिँ युद्धको लागि तयार भइसकेको हुन्छ होइन. त्यसपछि चाहिँ दुइटै मिलेर चाहिँ युद्ध लड्ने भन्ने कन्सेप्ट हो. अहिले युद्ध नभएको व्यवस्थामा बेलामा चाहिँ यो तपाईँले अहिले सरकारले खटाएको चाहिँ अहिले हाम्रो त धेर जस्तो चाहिँ इलिगल व्यापारहरूलाई नियन्त्रण गर्ने होइन, ह्युमन ट्राफिकिङलाई नियन्त्रण गर्ने,
2: सीमामा परिचालित भएन नेपाली सेना के हेरेर बसिरहेको छ भनेर धेरै नेताहरूले सांसदहरूले प्रश्न उठाउँछन् नि.
0: अनि भारतपट्टि पनि
2: प्रतिपक्षी सांसद श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पनि पटक पटक प्रश्न उठाइरहनु भएको छ.
0: त्यो मैले उहाँले
2: नयाँ पुराना सबै दलहरूले प्रश्न उठाउँछन्,
0: उहाँहरूले उठाएको पुरै राजनीतिक हो. मैले भनिहालेँ राजनीतिक फाइदाको लागि उठाएको हो. किन हो भन्दाखेरि

0: भारतपट्टि गृह मन्त्रालय अन्तर्गतको प्यारामिलिट्री फोर्स एसएसबी छ, तपाईँले भारतीय जनताले कहिले पनि किन त्यहाँ भारतीय सेना प्रयोग के अरे पहिचान नगरेको नेपाल सीमा नेपाल भारत सीमामा भनेर तपाईँले कहीँ कुनै पत्रिकामा पढ्नु भएको छ आजसम्म? पक्कै पनि पढ्नु भएको छैन होला, मैले पनि देखेको छु।
1: हर्क साम्पाङहरूले पनि यहाँ राजनीतिक रोटी सेकाउनको लागि मात्रै विषयहरू उठाइरहनु भएको छ।
0: पक्कै त हो,
1: अहिले सेना चाहिँ बढी अहिले देश विकास निर्माणका काममा सक्रिय हुने, फास्ट ट्र्याकका कामहरूमा सक्रिय हुने होइन
0: सेना,
1: अनि यहाँ राजनीतिक दलहरूले अनि दलका नेताहरूले आरोप लगाए जस्तो सुकुम्बासी बस्तीमा पुग्ने
0: यस्तो हो। सेना जम्मा अहिले तपाईँको सङ्ख्या भने 6000 छ। सडक खण्डमा चाहिँ इन्जिनियरिङ विभाग भन्ने छुट्टै एउटा छ, इन्जिनियर भएको, उनीहरूले बाहिरको ठेगादारलाई टेन्डर दिएर गर्छन्। नेपाली सेना पुरै त्यहाँबाट चाहिँ तपाईँ नेपाली सेना पुरै नभनौँ न, नेपाली सेनाभित्रको 6000 400 टोली हुन्छ इन्जिनियरको होइन, त्यो इन्जिनियरको टोली 400 पनि छैन होला।
1: पालन सरकारको अर्थमन्त्री डाक्टर सोनी मगले त सेनाको सङ्ख्या घटाउनुपर्छ भन्ने खालको सुझाव पनि दिनुभएको थियो विगतमा।
0: विगतमा अहिले त सरकारमै हुनुहुन्छ, अब त उहाँहरूले घटाउनु पनि सक्नुहुने ठाउँमा हुनुहुन्छ होइन, अब चाहियो भने बढाउनु पनि सक्ने ठाउँमा हुनुहुन्छ। त्यो हुनाले चाहिँ उहाँले अब देशको आवश्यकता के हो, चुनौती के हो होइन, अन्त जेन्जी आन्दोलनकै परिसन्दर्भमा चाहिँ सेनाको चाहिँ रोल अझ कमजोर भएको, अझ त्यसलाई चाहिँ सशक्त बनाउनलाई, अझ व्यावसायिक बनाउनलाई के गर्नुपर्ने हो भन्ने कुरा अहिले सोच्ने समय त अब आयो नि त।
1: सेनाभित्री रूपमा चाहिँ राजालाई फर्काउन चाहन्छ, राजावादी हो सेना भन्ने पनि आरोप लागिरहन्छ नि।
0: सेना त पुरै गणतन्त्रवादी हो नि, राष्ट्रपतिलाई
1: परमाधिपति मान्ने,
0: प्रधानाधिपति मानेको छ संविधानले दिएको त्यही अनुसार मानेर है, प्रधानमन्त्रीले नियुक्ति गरेको प्रधान सेनापति हुन्छ, उहाँले चाहिँ सिफारिस गरेको हुने हो होइन नियुक्ति, त्यो हुनाले त्यो यस्तो हो क्या तपाईँको, अब यो
1: कुनै न कुनै हिसाबले राजालाई स्पेस दिने, हिन्दू राष्ट्र बनाउने नेपाललाई भन्ने दिशामा चाहिँ नेपाली सेना पनि उद्धत छ,
0: नेपाली सेना
1: भनेर प्रश्न उठिरहन्छ क्या,
0: नेपाली सेना
1: आशंका टिका टिप्पणी भइरहन्छ।
0: त्यो नेपाली सेनाले राजाले जुन चाहेको भए सबभन्दा चाहिँ सुवर्ण अवसर कहिले थियो, त्यो भदौ 22-23 गते थियो होइन, ल्याए त
1: 26 गतेसम्म विभिन्न ठाउँहरू थिए,
0: जनताले लिउने क्या, राजा ल्याए पनि राजा फाले पनि जनताले नै आन्दोलन 2063-19 आन्दोलनले फालेको हो होइन, त्योभन्दा अगाडि माओवादीको विद्रोह थियो। मैले जस्तो भन्नु अहिले धेरैले गणतन्त्र आएकोमा नेकपा माओवादीले चाहिँ एकदम गर्व गर्छ, मैले हामीले ल्याएको भन्छ नि। खास तपाईँको चाहिँ एकजना भारतीय प्रधानमन्त्री पूर्व प्रधानमन्त्रीले चाहिँ भन्नुभएको थियो है, यो माओवादीको नेताहरू चाहिँ गणतन्त्र आउनु बित्तिकै दिनजना भेट्न गएको थियो, यो मीडिया पनि आएको कुरा है, मैले नयाँ कुरा भने होइन होइन, भेट्न जाँदाखेरि चाहिँ उनीहरूले गणतन्त्र ल्याउन सहयोग गरेकोमा भारतलाई धन्यवाद भन्दाखेरि भारतको त्यो नेताहरूले के भनेको थियो भने, तपाईँ धन्यवाद हामीलाई होइन, राजा ज्ञानेन्द्र दिनुहोस्, उहाँले गर्दा नेपालमा गणतन्त्र आएको हो भनेर भनेको कुरा त्यसरी मिडियामा आएको छ। हेर्नुहोस्, राजा ज्ञानेन्द्रले 19 गते माघ 19 गते सत्य नलेखे भए गणतन्त्र कहाँ आउँथ्यो नेपालमा, कहाँबाट आउँथ्यो भन्नु त, दलहरू शासन गरिरहेको थियो, कहाँबाट आउँथ्यो गणतन्त्र, माओवादी सेना लडिरहेको थियो, प्रहरी लडिरहेको थियो, सशस्त्र प्रहरी खडा भएर लडिरहेको थियो, तिनटै तपाईँको युनिफाइड कमान्ड भएर चाहिँ युद्ध लडिरहेको थियो, यतापट्टि तपाईँको चाहिँ दलहरू चाहिँ शासनमा थिए,
1: राजा र सेनाकै कारणले गणतन्त्र आयो।
0: मैले सेनाको कारणले भनिनँ, माघ 19 गते घटना नघटेको भए गणतन्त्र कसरी आउँथ्यो तपाईँ भन्नु न,
1: ज्ञानेन्द्र शाहले कु नगरेको भए
0: कसरी गणतन्त्र
1: नलिएको भए,
0: चान्सै थिएन, हेर्नुहोस्
1: होइन
0: चान्सै थिएन,
1: 21 दिन आन्दोलन नभएको भए
0: होइन, आन्दोलन
1: व्यक्तिहरू नमारिएको भए
0: कसलाई चाहिँ यसको क्रेडिट दिनुपर्छ,
1: ज्ञानेन्द्र शाहलाई
0: भन्दाखेरि उहाँले पनि माघ 1900 नचालेको भए गणतन्त्र आउँथेन भन्न खोजेँ मैले, क्या यो कुरा मैले भने होइन,
1: उहाँले जनताको नासो जनतालाई नै सुम्पिएँ भनेर निर्मल निवास जानुभयो।
0: त्यसपछि चाहिँ तपाईँको 1900 गतेको घटनापछि दलहरू 12 बुँदे मार्फत चाहिँ
1: सबै
0: तपाईँको दलहरू एक भए, एक भइसकेपछि तपाईँको पुरै राजनीतिक दल एक भइसकेपछि कसो के लाग्छ होइन, यहाँ त भन्दा त राजा बचाएन भन्छ नि सेनाले होइन, तर माघ 19 कदम नचालेको भए राज संस्था आज पनि हुन्थ्यो मेरो, मैले आफ्नो तपाईँको चाहिँ भित्री मनले
1: राजाकै कारणले राज संस्था गयो,
0: यो कुरा
1: राजतन्त्र ढल्यो नेपालमा,
0: यो कुरा
1: सिधा भन्दाखेरि
0: यो कुरा मैले मेरो पुस्तकमा पनि लेखेको छु, पहिलो कुरो है माघ 19 गतेको घटनाबाट तपाईँको चाहिँ संवैधानिक राजतन्त्र र बहुदलीय व्यवस्था ट्विन पिलार भन्छ नि, दुई खम्बे व्यवस्थाको डिक्लाइन,
1: त्यही भएर प्रश्न हुन जरुरी छ कि नेपाली सेनाले राज संस्था ल्याउन लाग्दैन, नेपाली सेनाको भूमिका हुँदैन,
0: नेपाली सेनाले राज संस्था जानमा पनि नेपाली सेनाले भूमिका खेलेको छैन, माघ 1900 कदम सेनाले चालेको होइन,
1: ऊ जहिले पनि चलिरहेको व्यवस्थाको पक्षमा उभिन्छ है त।
0: नभएदेखि तपाईँको अहिले दक्षिण एसियाको सबैभन्दा पुरानो सेना कसरी भयो? सबै तपाईँको भारतको, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तानको सेना कति
1: शान्ति सेना, शान्ति मिसनमा पनि नेपाली सेनाको भूमिका महत्त्वपूर्ण छ।
0: दक्षिण एसियाको सबै सेनाहरू 1947 ब्रिटिसले चाहिँ दक्षिण एसिया छोडेर गएपछि स्थापना भएको सेना,
1: विश्वमा शान्ति मिसनकै लागि चाहिँ हाम्रो कति सेना परिचालित छन्
0: त्यो पनि छ तपाईँको। अहिले
1: नेपाली सेना,
0: अहिले नेपालको न्युयोर्कमा जानुहोस् न, युनाइटेड नेसन भवनभित्र नेपाललाई चिन्ने भनेकै युनाइटेड नेसन पिस किपिङमा नेपाल चाहिँ एक नम्बरमा छ, र नेपालको तर्फ महिलाहरू पनि फेरि एक नम्बरमा छ, महिला कन्ट्रिब्युसनको हिसाबले पनि नेपाल एक नम्बरमा छ, यसरी चिन्छ त्यहाँ चाहिँ। किन त्यहाँ झन्डै सबै देशका चाहिँ त्यहाँ राजदूतावासहरू छ, सबैको त्यहाँ चाहिँ दैनिक जस्तो मिटिङ हुन्छ। नेपाली
1: महिला बहादुर नेपाली अहिले चाहिँ रक्षाको अवस्थामा
0: अनि
1: विश्वमा इमेज
0: सही भन्नु, सही भन्नु।
1: अनि तपाईँ त कूटनीति त्यसपछि भू राजनीतिको पनि जानकार होइन, तपाईँले अध्ययन पनि त्यही अनुसारको गर्नुभएको छ, विद्यावारिधि हासिल गर्नुभएको छ। नेपाल चाहिँ आजको दिनमा भू राजनीतिक दृष्टिकोणले कुन ठाउँमा छ?
0: अहिले नेपालमा त होइन, नेपाल जस्तो कमजोर देशहरू, साना देशहरू होइन, हामीले देखेको हाम्रो जीवनकालमा देखेको सबैभन्दा चाहिँ सङ्कटपूर्ण घडीमा छ। सङ्कटपूर्ण घडीमा कुन अर्थमा छ भने, अहिले ठुला शक्ति राष्ट्रहरू आफ्नो साना छिमेकीहरूमाथि चाहिँ अहिले चाहिँ दबाउने शक्तिशाली राष्ट्रहरूले र संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद एकदम कमजोर भएको हुनाले अहिले फेरि त्यहाँ चाहिँ इन्टरभेन्सन गर्ने अन्तर्राष्ट्रिय बलियो संस्थापन नभएको हुनाले अहिले थिचोमिचो गऱ्यो भनेदेखि चाहिँ थिचेको थिचे मिचेको मिचे हुन्छ। त्यही भएर म अस्ति कालापानी अर्को अन्तर्वार्तामा मैले अहिले कालापानी भन्नु नेपाल धेरै एग्रेसिभ हुनुहुन्न होइन, नेपाल चाहिँ अहिले चाहिँ के भने कुटनीतिमै जोड दिएर बस्नुपर्छ, कुटनीति वार्ता पनि
1: समयमित भएर कुटनीतिको पहल गर्नुपर्छ।
0: मध्य पूर्वको तनावले चाहिँ अब अहिले पनि हाम्रो आर्थिक प्रभाव त व्यापक परिसकेको छ होइन, हाम्रो नेपालीहरू त्यहाँ लाखौँ सङ्ख्यामा छन्, भोलि युद्ध चम्क्यो भनेदेखि तपाईँको उनीहरू फर्कनै पर्ने स्थिति हुन्छ धेरै जसो मान्छेहरू होइन, किनभने फ्रन्ट लाइनमा बस्नेहरू त त्यहाँ बस्न सक्दैन नि त, तुरन्त अर्को ठाउँमा जब पाउनु पनि भन्नु, उनीहरू जबलेस हुन्छ, फर्किनु पर्ने हुन्छ, त्यो तिनीहरूको सुरक्षाको एउटा चाहिँ प्राथमिकता पर्छ, तिनीहरूलाई विथड्र गराउन पनि फर्का दिनु पनि नेपाललाई चाहिँ ठुलो त्यो जिम्मेवारी चाहिँ गर्नै गाह्रो पर्ने खाले सङ्ख्या धेरै हुन्छ कि त्यसले हुनै सकिँदैन। त्यहाँ फेरि तपाईँको युद्ध भयो भने त एयरक्राफ्टले उड्दैन नि त, त्यहाँ कतिपय घाइते हुने मृत्यु हुने सम्भावना हुन्छ होइन, एउटा त्यो हो। अनि रिमिटेन्स भट्ने अर्को सम्भावना भइ हुन्छ, अनि यहाँ आइसकेपछि बेरोजगारीको समस्या सरकारले हेर्नुपर्ने हुन्छ होइन, अनि अर्को चाहिँ तपाईँको चाहिँ अब अन्तर्राष्ट्रिय लगानी पनि अहिले चाहिँ विश्वभरि चाहिँ सैनिक सुदृढीकरणमा खर्च भइरहेको छ होइन, हात हतियार किन्ने, फाइटर किन्ने, लडाकु विमान किन्ने, लडाकु चाहिँ जहाज किन्नेमा खर्च भइरहेको हुनाले नेपाललाई आउने आर्थिक सहयोग पनि कम हुँदै गएको हुनाले हामी आत्मनिर्भर हुनुपर्ने, विदेशी सहयोगहरू कमाउने र आत्मनिर्भर हुनुपर्ने अवस्था छ एउटा।
1: एमसिसी, एसपिपी अनि बिआरआईको सन्दर्भमा तपाईँको बुझाइ चाहिँ के हो? ठ्याक्कै
0: यसमा पनि सन्तुलन भयो हाम्रो मूल मन्त्र चाहिँ। हेर्नुहोस्, हाम्रो राष्ट्रिय हाम्रो जुन स्वार्थ छ नि, राष्ट्रिय स्वार्थ अनुसार हामीले कुन देशको चाहिँ विकास सहयोग लिने, कुन देशको नलिने, त्यो हामी आफैले निर्णय गर्ने कुरा हो, र विकास सहयोग लिनुपर्छ, सुरक्षा सहयोगमा चाहिँ पुनर्मूल्याङ्कन गर्नु, पुनर्विचार गरेर चाहिँ धेरै सोचेर लिनुपर्छ।
1: यो सरकारले एसपिपी लागू गर्न सक्छ?
0: गर्दैन होला जस्तो लाग्छ मलाई।
1: बालिङ सरकारलाई हेर्ने तपाईँहरूको दृष्टिकोण चाहिँ के हो? नेपाली सेनाले, त्यसपछि नेपाली सेनाका पूर्व अधिकारीहरूले होइन, पूर्व अधिकृतहरूले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको उदय, राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार, रवि लामिछाने, बालेन्द्र शाह होइन, अनि समग्र बालेन सरकारको विषयमा चाहिँ कुन रूपमा मूल्याङ्कन गरिरहेछ अथवा कसरी हेरिरहेछ, कसरी निहालिरहेछ?
0: दुई तिहाई करिबको सरकार हो एक होइन, त्यो अन्तर्गतमा नेपाली सेना पर्छ, हामीले बुझ्नुपर्ने मूल मन्त्र त्यहाँ छ। दोस्रो कुरा, ऊ आफूले चाहिँ नेपाललाई चाहिँ नेपाल फर्स्ट होइन, नेपाल पहिलो भन्ने नीति अन्तर्गत चाहिँ यहाँ व्यापक आर्थिक विकास गरेर स्थिरता दिने, 5 वर्षमा राष्ट्रभरि सरकार चलाउने उहाँको भनाइ त्यो छ नि, प्रतिबद्धता त्यो छ, त्यो अनुसार चाहिँ सुधारका क्रमहरू एकदमै तीव्रता दिएको हुनाले त्यो धेरै तीव्रतासँग काम गर्दा पनि कतिपय असर परिरहेको हुन्छ कि, नकारात्मक असर पनि तिनीहरूको छटपट्टि पनि हुन्छ, साथसाथै मैले भनिहालेँ होइन, त्यो त्यसरी चाहिँ तपाईँको जनआकाङ्क्षा अनुसार काम गर्दै गयो भने 5 वर्ष ठिक छ हेर्नुहोस् होइन। नेपाली सेनाले पनि तपाईँको चाहिँ
1: तपाईँहरूको प्रक्षेपणले चाहिँ के भन्छ? रवि बालन सम्बन्धमा खटपट आउने, चिसोपना आउने, बिचमा दरार हुने,
0: अहिले मैले त मेरो पुस्तक
1: अथवा दुर्घटना हुने देख्नुहुन्छ देख्नुहुन्न?
0: मेरो व्यक्तिगत तपाईँ सुन्नुहुन्छ, मैले यस्तो पुस्तकमा यो आन्तरिक राजनीति किन अस्थिर हुन्छ भन्ने विषयमा मैले हेर्दाखेरि तपाईँको चाहिँ यो केमिस्ट्री भन्छ नि राजनीतिक नेता ठुला नेताहरू
1: रवि बालन केमिस्ट्री चाहिँ मिल्न सक्छ।

0: सोचै सक्दैन। सेनाको बुझाइ के छ सिधा भन्दाखेरि क्या,
1: अहिलेसम्म त मिलेकै छ नि त, तर मैले के भने
0: पाँच वर्ष जान सक्छ
1: विगत हेर्ने हो भनेदेखि, मैले अलिकति छोटो टाइम छ भनेदेखि चाहिँ कृष्ण प्रसाद भट्टराई र गिरिजा प्रसाद कोइराला होइन, अहिले तपाईँको चाहिँ प्रचण्ड र ओली होइन, शेरबहादुर र चाहिँ तपाईँको चाहिँ त्यतिखेर शेखर कोइराला सरी गिरिजा प्रसाद कोइराला, यो केमिस्ट्री नमिलेर सघा ढलाएको छ नि त पटक पटक, पार्टीभित्र फुट आएको छ नि त पटक पटक, हो त्यो गल्ती
0: त्यो घटना फेरि पनि दोहोरिन सक्छ।
1: पाठ सिकेर उहाँहरूले चाहिँ पाँच वर्ष हामी जसरी पनि चलाउँछौँ यसरी मिलेर चलाउँछौँ, हामी व्यक्तिगत स्वार्थ केही छैन, राष्ट्रिय स्वार्थ छ भनेर पार्टीभन्दा नि माथि उठेर काम गर्छौँ भने हो नि टिक टिकिहाल्छ हेर्नुहोस्। तर के भने फुटाउन कोसिस गर्ने चाहिँ भित्री बाहिरी शक्ति धेरै हुने भएको हुनाले उहाँहरूले यो अब भर्खर त कति वर्ष धेरै भएको छ नि त होइन, सरकार गठन भएको धेरै भएको छैन, तर पाँच वर्ष पुरै बाँकी छ नि त, यो पाँच वर्ष भने लामो समयसम्म, लामो समयसम्म चाहिँ बाह्य तपाईँको चाहिँ यो आक्रामक फुटाउने नीति पहिलेदेखि देख्छौँ नि हामी, त्यो क्रियाशील भइ नै रहन्छ, त्यसबाट जोगिने एउटा
0: प्रधानमन्त्री बालेन्द्र शाहलाई तपाईँको सुझाव 10 सेकेन्डमा,
1: उहाँले चाहिँ राष्ट्रिय हितलाई सर्वोपरि राखेर जनताको हितलाई सर्वोपरि राखेर होइन चाहिँ सुधारका कामहरू जुन गरिराख्नु भएको छ यो आम जनताले चाहिँ यसलाई प्रशंसा गरेर म देख्छु, राजनीतिक कारणले दलहरूले त गर्ने कुरै भएन प्रतिपक्षकोले होइन, तपाईँले यसलाई चाहिँ निरन्तरता दिएर तर धेरै हतारिङ पनि हुँदैन,
0: उहाँबाट आशा अपेक्षा चाहिँ गर्न सकिन्छ,
1: गर्न सकिन्छ, विधि प्रक्रिया कानुन संविधान सबैलाई हेरेर पाँच वर्षभित्रमा चाहिँ आफूले निर्धारण गरेको लक्ष्य पुरा गरेपछि धेरै हतारिनु पर्दैन, किनभने त्यो उखान छ नि छिटो गयो भने भन्न सकिन्न, ढिलो गयो भने अवश्य पुगिन्छ भन्ने छ नि, त्यस कारण चाहिँ त्यो सबै विधि प्रक्रिया पुऱ्याएर उहाँले
0: चाहिँ गए अवश्य पुगिन्छ, हतार गरे
1: भन्न सकिन्छ, निर्धारणको लक्ष्य हासिल गरेर लाग्नु हो भने त्यो गन्तव्यमा पुगिन्छ, धेरै हतार गर्दाखेरि पनि कहिले कहिले चाहिँ दुर्घटना हुने सम्भावना चाहिँ नहुने होइन।
0: अनि रक्षा मन्त्रालय खाली भएको विषयलाई चाहिँ नेपाली सेनासँग जोड्छन्, नेपाली सेनाले रक्षा मन्त्री समेत नियुक्ति गर्न दिएन, प्रधानमन्त्रीकै मातहतमा हुनुपर्छ हामी भनेर अडान राख्यो, त्यही भएर रक्षा मन्त्री नियुक्त हुन सकेन, रक्षा मन्त्रालय चाहिँ प्रधानमन्त्री बालेन्द्र शाहकै मातहतमा छ, प्रधानमन्त्री बालेन्द्र शाहकै कमान्डमा छ भन्छन् नि।
1: 46 सालदेखि यता धेरै जसो चाहिँ रक्षा मन्त्रालय चाहिँ प्रधानमन्त्रीले नै सम्हालेको इतिहास छ हेर्नुहोस्, धेरै जसो फाटाफुटो मात्रै छुट्टै मन्त्री राखेको अवस्था छ, किन त्यहाँ धेरै काम हुँदैन क्या, अब कतिपय त तपाईँको एउटा तपाईँ थाहा होला, रामबहादुर थापाबाट कसरी रक्षा मन्त्री हुनु तपाईँ थाहा होला नि, के कङ्ग्रेसलाई चाहिँ अफर गरे हो नि त, किन उनीहरू भर्खर तपाईँको सेनासँग युद्ध लडेर चाहिँ आएको अवस्था थियो,
0: त्यो बेला त्यस बेलादेखि लकिरका फकिरसम्म आइपुग्दासम्म त
1: सुन न, अब त्यतिखेर चाहिँ
0: सेना र राजनीतिक दलको सम्बन्ध त
1: त्यतिखेर
0: नै चिसो बन्नु
1: पर्छ, युद्ध लडेर आएकोले लडाइ चाहिँ त्यो नेकपा माओवादीको चाहिँ सुरक्षा मात्रै हुनुहुन्न भन्ने थियो नि त बुझाइ साधन त, तर के भने त्यो आकर्षक मन्त्रालय नभएको भनेर नेपाली काङ्ग्रेसको पनि त्यहाँ जान मानेन, पहिलो कुरो त्यो मान्छेहरू त्यहाँ आकर्षण नभएको नै पनि जान चाहँदैन है, दोस्रो कुरो चाहिँ धेरै जसो प्रधानमन्त्री नै सम्हालेर आइरहेको भएको हुनाले
0: हेभीवेट मिनिस्ट्री नै भन्छन्,
1: धेरै तपाईँको चाहिँ
0: मिनिस्ट्री अफ डिफेन्सलाई त त्यसलाई हेभीवेट मिनिस्ट्री भन्छन् शीर्ष नेताहरूले पनि विगतमा नेतृत्व,
1: पहिला भन्दैन थियो, अब अहिले चाहिँ तपाईँको विवाद गर्नु भने होला, यसलाई चाहिँ मान्छे जानै खोज्दैन त्यहाँ, यहाँ चाहे चाहिँ मन्त्री राखे पनि कस्तो राखेको हुन्छ नि, प्रधानमन्त्री आफूले जे भने त्यही मान्ने नभए आफै लिने, त्यस्तो किसिमको राखेको हुन्छ, एकदम क्रियाशील केही गरौँ भन्ने भुटुटी भएको त राख्दैन क्या, त्यो देखेपछि देखिहाल्नु त म हेर्नु विगतदेखि नै
0: हस् होइन, समय संवाद र विचारका लागि यहाँलाई हार्दिक धन्यवाद,
1: हस् धन्यवाद ऋषि,
0: हस् नमस्कार।
2: स्वदेश FM 93.2 MHz।

0: जहाँ हजारौं किसिमका जडीबुटीहरू पाइन्छन्, हरेक नेपालीको विश्वासिलो नाम, जसले आयुर्वेदिक चिकित्सालाई हरेकको घर घरमा पुर्याउँदैछ, वैदिक आयुर्वेद सेवा प्रणालीको विश्वास, प्राकृतिक स्रोत शुद्धता, त्यसैले हाम्रा जडीबुटीहरू आफैले संकलन गरी आफ्नै प्रशोधन केन्द्रमा तयार गरिन्छ, जसको फलस्वरूप उपचारपछि निको भइसकेका बिरामी के भन्दै हुनुहुन्छ।
1: मेरो नाम पार्वती सुवेदी, रत्ननगर एक बकुलर हो घर मेरो। म पहिला एकदम ग्यास्ट्रिकले पीडित थिएँ, धेरै हस्पिटल गएँ, पुरा भरतपुरका हस्पिटल जति सबै सकेको है, सबै कुनमा गयो राम्रो हुन्छ भने त्यहीमा गयो, चेक गर्यो, फेरि औषधि एक झोला लयो खायो, अनि त्यो खानुन्जेरी हुन्छ डक्टरी औषधि, अनि त्यसपछि उस्तै हो। अब कहीँ गयो नि भने काठमाडौँ नर्विकमा जान पऱ्यो एकपटक भन्दा भन्दै, त्यहाँ वैदिक जानुहोस् त भनेपछि वैदिक आएँ, वैदिक आएर त्यति बेला सबै चेक गरेँ, हलबडी नै चेक गरेर आयो, अनि त्यसपछि यो औषधि खानुहोस् भनेर दिनुभयो। यो औषधि खान थालेपछि त यति राम्रो भयो कि यति राम्रो भयो, मैले सो आफैले पता थिइनँ कि यहाँ आएर यत्रो यत्रो खाना त नभएको, अब यसले मलाई के काम गर्ला र भनेर त आस नलगाई गरेका कामले अहिले सधैँभरि यही औषधि हो मैले त खाने, डक्टरी औषधि खाँदिनँ, यही हो। अझ कोही कोहीले भन्नुहुन्छ धुलाले असर गर्छ नखाने भन्नुहुन्छ, खै यस्तो राम्रो गरिराखे खा के को असर गर्ला र भन्नुहुन्छ, त्यस्तो छैन केही।
2: मेरो नाम रमेश सुवेदी, मेरो घर भरतपुर 11 पोखरी चोकमा रहेको छ, र पहिला समस्या मेरो चाहिँ यो ग्यास्ट्रिक, अम्लपित्त, पानी आउने, पेट दुख्ने, एसिडिटी बढ्ने लगायतको चाहिँ समस्या रहेको थियो। विगत 8-10 वर्षदेखि मैले अस्पतालमा देखाउने, चेक गर्ने, औषधि खाने गरिरहेको थिएँ। त्यसपछि यो टिभीमा विभिन्न विज्ञान विज्ञापनमा प्रचार सामग्रीमा त्यो वैदिक आयुर्वेदिक हस्पिटलको नाम सुनेपछि म यो 15 दिन अगाडि आएर चेक गराएँ, त्यसपछि 15 दिन औषधि खाँदा केही कम भयो। कम भएपछि अब अहिले पहिलाभन्दा कम भएपछि अवश्य नै हुन्छ भनेर फेरि अहिले आज दोहोऱ्याएर चेकाउन आएर 1 महिनाको औषधि लिएर गएको छु, विश्वास चाहिँ मलाई सन्चो हुन्छ।
3: नमस्ते, मेरो नाम पुनम गुरुङ, म लमजुङ बेसी सरबाट आएको। त्यहाँ यो के अरे यो अस्पतालमा राम्रो छ भनेर घुँडा दुखेको मेरो आमा घुँडाको पीडित हुनुहुन्थ्यो, अनि यहाँ टिभीमा आमाले देख्नुभएछ, अनि यहाँ आएको, अनि 15 दिन भयो आमालाई चेकअप गरेको, राम्रो भयो, अहिले पहिलाको भन्दा धेरै सुधार भएर यहाँ आमालाई लिएर आएको। डक्टरले राम्रै सल्लाह दिनुभयो, मुख यो के खानु हुँदैन, मुख बार्न लाउनु भयो, अनि त्यही अनुसार गरे आमाले, राम्रो भयो, पहिलाको भन्दा धेरै सुधार भयो अहिले।
4: मेरो नाम मिनबहादुर घिमिरे हो, माडी कीर्तनपुर नगरपालिका 7 मैले पुबुवालाई पनि पहिला पायस भएर लिएर आएको।

त्यो पास राम्रो भयो। अहिले म पनि अरू ठाउँ ठाउँमा गर्दाखेरि पनि यो मेरो छातीको अलिकति छाती गरुङ्गा हुने दुख्ने भएको हुँदा बौद्धिक आयुर्वेदले अरूहरूले पनि प्रचार गरेको हुँदा सन्चो हुन्छ भनेपछि म एकपल्ट विचार गर्नुपऱ्यो भनेर बौद्धिक आयुर्वेदमा आएको हुँ।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 98 550 77 061 र 98 550 77 053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4493 580 र 98 550 26 440
3: It's 9 o'clock. अहिले 9 बजेको छ.
4: नमस्कार म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ. सबैभन्दा पहिले मुख्य खबर. प्रतिनिधि सभाको बैठक बस्दै प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाब दिने कार्यसूची. 2 दिन सार्वजनिक बिदासँगै विद्यालयका लागि नयाँ कार्यतालिका निर्धारण. साबिकको 45 दिनबाट बिदा घट्यो. प्रार्थना र खाजाको समय पनि तोकियो. डिडिसीबाट सित्तैमा दुध घिउ खाने व्यवस्था तत्काल रोक्न कृषि मन्त्रीको निर्देशन. वार्षिक 78 लाख रुपियाँ जोगिने. किसानको बकेउता भुक्तानीमा खर्च गरिने. आफूमाथि फेरि आक्रमण भए युरेनियम प्रशोधनलाई अघि बढाउने इरानको चेतावनी. आणविक प्रविधि र युरेनियम सम्वर्धनमा कुनै सम्झौता गर्न नसकिने भनाई. र आइपिएल क्रिकेटमा आज आरसिबी र कोलकाता खेल्दै. नेपाल खबरमा अब पूरा खबर. प्रतिनिधि सभाको बैठक बस्दैछ. आज बिहान 11 बजे बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउनेछ. संसद सचिवालयको कार्यसूची अनुसार आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह बालेनले नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ. बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधन प्रस्तुत हुने र छलफल हुनेछ. आजै नीति तथा कार्यक्रममाथि को छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्रीले जवाब दिने कार्यसूचीमा उल्लेख छ. राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा अस्ति सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो. हिजो दलीय प्रतिनिधित्वको आधारमा सांसदहरूले नीति तथा कार्यक्रममाथि धारणा राख्नु भएको थियो. हप्तामा शनिबार र आइतबार 2 दिन सार्वजनिक बिदा हुन थालेपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको लागि नयाँ कार्यतालिका निर्धारण गरेको छ. मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक संस्थाहरूलाई पठन पाठनमा स्वीकृत पाठ्यक्रमले तोके अनुसार कार्यघण्टालाई मिलाएर कार्यान्वयन गर्न निर्देशन दिएको हो. मन्त्री परिषदको गएको चैत 22 गतेको निर्णय अनुसार शैक्षिक सत्र 2083मा विद्यालयमा पनि हप्ताको 2 दिन बिदा दिने निर्णय भएको थियो. यो निर्णय कार्यान्वयनका लागि मन्त्रालयले नयाँ कार्यतालिका बनाउन शैक्षिक संस्थालाई आग्रह गरेको हो. यो परिपत्र शिक्षा विकास तथा समन्वय इकाई सबै पालिका र विद्यालयलाई पठाइएको छ. परिपत्र अनुसार अब पठन पाठनलाई प्रभावकारी बनाउन हरेक दिन 15 मिनट प्रार्थना समय र 30 मिनट खाजा समयको व्यवस्थापन गर्नुपर्नेछ. त्यस्तै सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठन पाठनसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्नुपर्नेछ. हिउँदे र वर्षे विदाको अवधि साबिकको 45 दिनबाट घटाएर 30 दिन कायम गरिएको छ. अन्तिम परीक्षा तथा नतिजा प्रकाशनको लागि शैक्षिक सत्रको अन्तिमका 12 दिनलाई उपयोग गर्नुपर्नेछ. परियोजना तथा प्रयोगत्मक कार्यका लागि पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा रहेको परियोजना तथा प्रयोगत्मक कार्य सञ्चालन सहजीकरण पुस्तिका 2082बाट समेत सहयोग लिन सकिने केन्द्रले जनाएको छ. कृषि तथा पशुपक्षी विकास मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान डिडिसीका कर्मचारीहरूले सित्तैमा उपभोग गर्दै आएको दुध र घिउको सुविधा तत्काल रोक्न निर्देशन दिनुभएको छ. उहाँले डिडिसीका कर्मचारीले नियम विपरीत दैनिक दुध र मासिक रूपमा घिउ सित्तैमा पाउने गरेको गुनासा आएका भन्दै तत्काल रोक्न निर्देशन दिनुभएको हो. मन्त्री चौधरीको निर्देशन अनुसार कार्यान्वयन भएपछि संस्थानको वार्षिक 78 लाख रुपियाँ जोगिनेछ. दुग्ध विकास संस्थान अहिले घाटामा छ. किसानले भुक्तानी लगायत समस्या भोगिरहेका छन्, तर कर्मचारी ले वार्षिक लाखौं

0: कमको दुध र घिउ सित्तैमा लैजाने कुरा राम्रो नभएको मन्त्री चौधरीले बताउनुभयो। कर्मचारीको सुविधा कटौती गरेर जोगिने रकम अब किसानको बक्यौता भुक्तानी र दुग्ध उत्पादन वृद्धिका कार्यक्रममा खर्च गरिने कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ। आज सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भागका केही जिल्लामा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी बागमती र गण्डकी प्रदेशको केही ठाउँ तथा मधेस प्रदेशसहित बाँकी हिमाली र पहाडी भागका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। तराईका एक दुई ठाउँमा पनि हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। हिमाली भागमा हिमपातको सम्भावना छ। राति कोशी मधेस बागमती र गण्डकी प्रदेशको केही ठाउँमा तथा अन्य हिमाली र पहाडी क्षेत्र को एक दुई ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाले मेघ गर्जन चट्याङ र हावाहुरी सहितको सम्भावना भएका क्षेत्रमा सावधानी अपनाउन तथा यात्रा गर्दा पनि सतर्कता अपनाउन अनुरोध गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ।
1: विद्युतीय उपकरण बन्द गरौँ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ। थोरै बचत, धेरै कायदा। बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बिमा संस्थान।
0: सिधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। जलस्रोतको व्यवस्थापनलाई संघीय संरचना अनुरूप व्यवस्थित गर्न सरकारले जलस्रोत सम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी गरेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जलस्रोत विधेयक 2083 मसौदा परिमार्जन पूरा गर्दै त्यसलाई स्वीकृतिका लागि अघि बढाउने तयारी गरेको हो। अहिले कार्यान्वयनमा रहेको जलस्रोत ऐन 2049 प्रतिस्थापन गर्ने उद्देश्यसहित तयार गरिएको विधेयकले संविधानले व्यवस्था गरेको संघ, प्रदेश र पालिका बीचको अधिकार बाँडफाँडलाई कानूनी आधार दिनेछ। नयाँ ऐन जारी भएपछि प्रदेश तथा पालिकाले आफ्नो अधिकार क्षेत्र अनुसार छुट्टै कानून निर्माण गर्न सक्नेछन्। मन्त्रालयका अनुसार विधेयकको मुख्य उद्देश्य जलस्रोतको संरक्षण, बहुआयामिक उपयोग र समुचित विकास सुनिश्चित गर्नु हो। यससँगै जल उत्पन्न विपद न्यूनीकरण, जलस्रोतको दिगो उपयोग तथा एकीकृत व्यवस्थापनलाई विधेयकले प्राथमिकतामा राखेको छ। विधेयक मार्फत जल तथा ऊर्जा आयोगको सचिवालयलाई थप अधिकार सम्पन्न बनाउने प्रस्ताव गरिएको छ। सचिवालयलाई जलस्रोतको नियमन, नीति समन्वय र दीर्घकालीन योजना निर्माण गर्ने प्रमुख निकायका रूपमा विकास गर्ने तयारी गरेको मन्त्रालयले जनाएको छ। आयोजनाको विद्यमान कार्यक्षेत्रलाई विस्तार गर्दै थप जिम्मेवारी दिएको छ। मन्त्रालयले ऐनसँगै आवश्यक नियमावली तर्जुमाको काम पनि समानान्तर रूपमा अघि बढाएको जनाएको छ। तनहुँको देवघाट गाउँपालिका 4 126 मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजनाको प्रवेश सुरुङ निर्माण सुरु भएको छ। नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहुँ हाइड्रो पावर लिमिटेडले सुरुङ निर्माणका लागि आरके हाइड्रो इन्जिनियरिङ एन्ड एसोसिएट प्राली काठमाडौँसँग ठेक्का सम्झौता गरेको छ। 2080 फागुन 7 सम्पन्न ठेक्का सम्झौतापछि विस्फोटक पदार्थ प्रयोग सम्बन्धी स्वीकृति प्रक्रियामा भएको ढिलाइका कारण निर्माण केही समय प्रभावित भएको आयोजना प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो। आवश्यक स्वीकृति प्राप्त भएपछि अहिले सुरुङ निर्माण थालिएको उहाँले बताउनुभयो। तल्लो सेती जलविद्युत आयोजनाले पिकिङ रन अफ द रिभर प्रकृतिको अर्धसला जलाशयुक्त जलविद्युत आयोजना रहेको छ। आयोजनाबाट वार्षिक 520.78 करोड युनिट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ। आयोजनाको बाँध बन्दीपुर गाउँपालिका अन्तर्गत सारङघाट नजिक सेती नदीमा निर्माण गरिनेछ। बाँधको उचाइ 32 मिटर रहनेछ भने यसबाट झन्डै 12.7 किलोमिटर लामो जलाशय निर्माण हुनेछ। संचित पानीलाई 6.75 किलोमिटर लामो सुरुङ मार्फत देवघाट गाउँपालिका

0: चार गाईघाटी स्थित अर्धभूमिगत विद्युत गृहमा पुर्याइने योजना रहेको छ। आयोजनाका प्रमुख श्रेष्ठका अनुसार आयोजनाको विस्तृत परियोजना प्रतिवेदन एसियाली विकास बैङ्कको अनुदान सहयोगमा तयार गरिएको हो। अब विदेशको खबर। इरानले आफूमाथि फेरि आक्रमण भएमा युरेनियमलाई 90% शुद्धतामा प्रशोधन गर्ने चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीचको युद्धविरामलाई ठूलो जीवनको क्षति हुनबाट जोगाउने कदम बताएपछि इरानीको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रवक्ता इब्राहिम रेजाईले पछिल्लो टिप्पणी गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। इरानको आणविक ऊर्जा संगठनका प्रमुख मोहम्मद इस्लामीले देशको आणविक प्रविधि र युरेनियम सम्वर्धनमा कुनै सम्झौता गर्न नसकिने बताउनु भएको थियो। भएको फेब्रुअरी 28 तारिकमा तेहरान र अन्य इरानी सहरहरूमा अमेरिका इजरायलको संयुक्त आक्रमणबाट सुरु भएको 40 दिनको लडाईँपछि इरान अमेरिका र इजरायलले अप्रिल 8 युद्धविराम घोषणा गरेका छन्। युद्धविरामपछि इरानी र अमेरिकी प्रतिनिधि मण्डलहरूले अप्रिल 11 र 12 तारिकमा पाकिस्तानको राजधानी इस्लामाबादमा एक चरणको शान्तिवार्ता गरेका थिए तर त्यसमा सहमति जुट्न भने सकेन। विगतमा दुई पक्षले पाकिस्तानको मध्यस्थतामा द्वन्द्व अन्त्य गर्नका लागि शर्तहरू प्रस्तुत गर्दै धेरै प्रस्तावित योजनाहरू आदान प्रदान समेत गरेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले युद्ध अन्त्य गर्न प्रस्ताव गरेको पछिल्लो सन्देशमा इरानले प्रतिक्रिया दिएको थियो तर ट्रम्पले यसलाई पूर्ण रूपमा अस्वीकार्य भएको बताउनु भएको थियो। अब खेल खबर। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेङ्गलुरु आरसिबी र कोलकाता नाइट राइडर्स खेल्दैछन्। यो खेल नेपाली समयअनुसार बेलुका 7:45 रायपुरमा सुरु हुनेछ। आरसिबी 11 खेलमा 14 अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ भने 10 खेल खेलेको कोलकाता 9 अङ्कसहित तालिकाको 8 स्थानमा छ। आइपिएल क्रिकेटमा हिजो भएको खेलमा हैदराबादलाई हराउँदै गुजरात टाइटन्स तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। आइपिएल क्रिकेटमा 10 टोली सहभागी छन्। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभाको बैठक बस्दै प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाब दिने कार्यसूची। दुई दिन सार्वजनिक विदासँगै विद्यालयका लागि नयाँ कार्यतालिका निर्धारण। साविकको 45 दिनबाट विदा घट्यो। प्रार्थना र खाजाको समय पनि तोकियो। डिडिसीबाट सित्तैमा दुध घिउ खाने व्यवस्था तत्काल रोक्न कृषि मन्त्रीको निर्देशन। वार्षिक 78 लाख रुपियाँ जोगिने। किसानको बक्यौता भुक्तानीमा खर्च गरिने। आफूमाथि फेरि आक्रमण भए युरेनियम प्रशोधनलाई अघि बढाउने इरानको चेतावनी। आणविक प्रविधि र युरेनियम सम्वर्धनमा कुनै सम्झौता गर्न नसकिने भनाई। र आइपिएल क्रिकेटमा आज आरसिबी र कोलकाता खेल्दै।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: साली नदीको शिर,
3: मणिचूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भेटभाडबाट टाढा,
3: सहरबाट नजिकै।
2: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481। वेबसाइट झुले.com.np।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त।
6: माडीको धार्मिक पर्यटन प्रबन्धनका निम्ति शनि जयन्ती पर्वको अवसर पारी शनिधाम सगौरव प्रस्तुत गर्दछ।
7: 11 शनि जयन्ती उत्सव, विविध सांस्कृतिक कार्यक्रम, रमाइलो मेला साथमा

0: कार्यक्रमको मुख्य आकर्षण चर्चित लोकदोहोरी एवं भजन गायक प्रकाश पराजुलीको भजन र लोकदोहोरी प्रस्तुति।
1: मिति ज्येष्ठ 2 गते शनिबार शनि जयन्तीको दिन।
0: शनि धाम दर्शन गरौँ, शनि जयन्ती उत्सवमा सहभागी बनौँ र सफल पारौँ।
2: प्रकृतिको धनी देश नेपाल, जहाँ हजारौँ किसिमका जडीबुटीहरू पाइन्छन्, हरेक नेपालीको विश्वासिलो नाम।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँको टोखा नगरपालिकाले उपभोक्ताको हित संरक्षण र बजार व्यवस्थापनका लागि सुरु गरेको बजार अनुगमनको क्रममा 46 पसललाई कारवाही गरेको छ। टोखा नगरपालिका बजार अनुगमन निर्देशिका 2075 बमोजिम वैशाख 25 गतेदेखि नगरभित्रका 11 वडामा बजार अनुगमन सुरु गरिएको थियो। नगरपालिका, नगर प्रहरी, केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला, भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशाला, पशु सेवा कार्यालय, उद्योग वाणिज्य संघ टोखा र उपभोक्ता हित संरक्षण मञ्चको सहभागितामा बजार अनुगमन गरिएको हो। अनुगमनको क्रममा धेरैजसो व्यवसायले व्यवसाय दर्ता वा नवीकरण नगरी सञ्चालन गरेको भेटेको टोखाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले जानकारी दिनुभयो। बजार अनुगमनको क्रममा पसलहरूमा मूल्य सूची नराखिएको, म्याद गुज्रिएका सामान बिक्रीका लागि राखिएको, मासु पसलमा सरसफाईको अभाव, न्यूनतम मापदण्ड समेत पालना नगरेको लगायत पाइएको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बताउनु भयो। अनुगमनको क्रममा 39 माछा मासु पसल, दुध डेरी, भेटेनरी औषधि पसल, हस्तकला र खाद्यान्न पसललाई सचेत गराइएको छ भने 6 पसललाई 1,000 देखि 50,000 रुपियाँसम्म जरिवाना गरिएको र 1 पसललाई बन्द गरिएको टोखा नगरपालिकाले जनाएको छ। पशुपति क्षेत्र विकास कोषले 1 महिनाभित्र पशुपति गौशाला धर्मशालालाई आफैले सञ्चालन गर्ने गरी तयारी सुरु गरेको छ। उच्च अदालत पाटनले काठमाडौँ जिल्ला अदालतको फैसला सदर गर्ने आदेशपछि कोषले नै धर्मशाला सञ्चालन गर्ने तयारी गरेको निमित्त सदस्य सचिव सुभाष चन्द्र जोशीले जानकारी दिनुभयो। उच्च अदालतले गएको वैशाख 21 गते जिल्ला अदालत काठमाडौँको फैसला सदर गर्दै धर्मशाला कोष अन्तर्गत रहने फैसला गरेको थियो। फैसलासँगै मारवाडी सेवा समितिले व्यापार व्यवसाय सञ्चालन गरिरहेको धर्मशाला खाली प्रक्रिया सुरु भएको जोशीले बताउनुभयो। यसअघि जिल्ला अदालत काठमाडौँले 2.5 दशकदेखि समितिले प्रयोग गरिरहेको साबिक पशुपति वडा नम्बर 2 को कित्ता नम्बर 83 को 4 रोपनी, 15 आना 2 दाम र कित्ता नम्बर 85 को 4 रोपनी, 10 आना जग्गामा समितिको मोही हक नलाग्ने ठहर गरेको थियो। यसैलाई उच्च अदालत पाटनले सदर गरेको हो। उच्च अदालतका न्यायाधीश द्वय खड्गबहादुर केसी र रमेश प्रसाद गेवालीको इजलासले फैसला सदर गर्दै पशुपति क्षेत्र विकासको स्वामित्वको पशुपति गौशाला धर्मशालाको सम्पूर्ण जग्गा जमिनमा समितिको मैयानी हक नलाग्ने फैसला गरेको हो। धर्मशाला सञ्चालक समितिका महासचिव राजेश अग्रवालले भने कोषबाट अहिलेसम्म आधिकारिक प्राप्त पत्र प्राप्त नभएको बताउनुहुन्छ। अदालतको पूर्ण पाठ आएपछि फैसला अनुसार नै अघि बढ्ने उहाँले जानकारी दिनुभयो। काठमाडौँ उपत्यका प्रहरीकारले रानी पोखरीले उपत्यकाका विभिन्न ठाउँबाट सडक आश्रित व्यक्तिको उद्धार गरेको छ। उपत्यका प्रहरीकारले रानी पोखरी मातहत रहेको जिल्ला प्रहरी परिसर अन्तर्गतका प्रहरी इकाइले अभियान सञ्चालन गरी उद्धार गरेका हुन्। उपत्यका प्रहरीकारले रानी पोखरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक रमेश कुमार बस्नेतका अनुसार 66 पुरुष, 22 महिला, 9 बालक र 8 बालिका गरी 105 उद्धार गरिएको हो। उद्धार गरिएका मध्ये 40 गौशालाको होल्डिङ सेन्टरमा राखिएको छ भने 16 आफन्तको जिम्मा गएर पठाइसकिएको छ र बाँकी 49 स्क्यानिङ भइरहेको छ। त्यसै गरी जिल्ला प्रहरी परिसर ललितपुर अन्तर्गत पुरुष 19 र महिला 7 गरी 26 उद्धार गरिएको छ। तीमध्ये 2 मानव सेवा आश्रम धापाखेलमा राखिएको, 2 आफन्तको जिम्मा लगाइएको तथा 22 जिल्ला प्रहरी परिसर ललितपुरमा स्क्यानिङ भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले सडकमा माग्दै हिँड्ने व्यक्तिहरूको व्यवस्थापन, पुनर्स्थापना तथा सामाजिक सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग समन्वय गरी अभियानलाई निरन्तरता दिने जनाएको छ। बिहान 9 राष्ट्रिय र चार भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। 2 सार्वजनिक विदासँगै विद्यालयका लागि नयाँ कार्यतालिका निर्धारण, साबिकको 45 दिनबाट विदा घट्यो, प्रार्थना र खाजाको समय पनि तोकियो। काठमाडौँको टोखा नगरपालिकामा बजार अनुगमन, 46 व्यवसाय कारवाहीमा र पशुपति क्षेत्र विकास कोषले 1 महिनाभित्र गौशाला धर्मशाला आफैले सञ्चालन गर्ने। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको
1: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त
0: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र
2: पदम हार्डवेयर बसन्तपुर बजार माडी
3: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडा

0: तथा होम डेलिभरीको सेवा दिइन्छ।
1: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: मौलाकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
2: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
3: शल्य चिकित्सा, पेट, छाती, सुगर, थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
2: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
3: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, ईईजी, ईसीटी सहितको मनोरोग सेवा,
2: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
3: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
4: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 056-493-7383, मोबाइल 98550-88002।

0: पर्यावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छन्। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: हेलो
3: हेलो बुढी, के छ खबर?
2: ठिकै छ, चलेकै छ।
3: ल भिडियो अन गर्दा तलाई हेरम।
2: भिडियो अनै छ त, देख्नु भएन र?
3: खै देखिन त, मैले त नेट सोलो भयो क्या हो?
2: माडीको नेट यस्तै त हो नि।
3: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइल जोडिहाल्छ।
0: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
2: सेवाका लागि माडी सम्पर्क 056-5010-40 र 98-52-0-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
4: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं। टेकमाइललाई टेकमाइललाई
5: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
0: अत्याधुनिक अपरेशन थिएटर, आइसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
5: साथमा ब्लड सुगर, क्रिएटिनिन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
0: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98-550-26-440।
5: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता। माडीको धार्मिक पर्यटन प्रबन्धनका निम्ति शनि जयन्ती पर्वको अवसर पारी शनिधाम सगौर प्रस्तुत गर्दछ।
0: 11 शनि जयन्ती उत्सव, विविध सांस्कृतिक कार्यक्रम, रमाइलो मेला, साथमा नगर स्तरीय भजन र दुना टपरी बनाउने प्रतियोगिता।

0: कार्यक्रमको मुख्य आकर्षण चर्चित लोकदोहोरी एवं भजन गायक प्रकाश पराजुलीको भजन र लोकदोहोरी प्रस्तुति।
1: मिति ज्येष्ठ 2 गते शनिबार शनि जयन्तीको दिन।
0: शनिधाम दर्शन गरौँ, शनि जयन्ती उत्सवमा सहभागी बनौँ र सफल

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6553 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 10 o'clock. अहिले 10 बजेको छ।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा रिदम सिंहको नमस्कार। नेपाली कंग्रेसको सुस्थापन इतर समूहले आज काठमाडौँमा भेला गर्दैछ। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको समूह बागमती प्रदेश स्तरीय भेला गर्न लागेको हो। नेता प्रकाश मान सिंहको चाकसीबारी स्थित निवासमा 23 वैशाखमा सम्पन्न समूहको बैठकले बागमती प्रदेश स्तरीय भेला बोलाउने निर्णय गरेको थियो। पार्टीलाई एकताबद्ध बनाउनका लागि प्रदेश स्तरीय भेला आयोजना गर्ने निर्णय गरिएको नेताहरूको भनाइ छ। भेला बबरमहल स्थित कार्की बैंकुटमा दिउँसो 1 बजे शुरू हुने बताइएको छ। यसअघि यो समूहले विराटनगरमा कोशी प्रदेश स्तरीय भेला समेत आयोजना गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले महाधिवेशनको मिति तय गरेको छ। आगामी असार 7, 8 र 9 गते चितवनमा महाधिवेशन हुने घोषणा भएको नेता गणेश प्राजुलीले जानकारी दिनुभएको छ। आज पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति स्थान तोकेको हो। यसअघि पार्टीले चुनाव सकिएको 6 महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय समेत गरेको थियो। आज पनि प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक 11 बजेबाट शुरू हुने जनाइएको छ। आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले नीति तथा कार्यक्रममाथिको छलफल शुरू गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र छलफल हुनेछ। आजै नीति तथा कार्यक्रममाथिको छलफल उठेका प्रश्नहरूको प्रधानमन्त्रीले जवाब दिने कार्यसूची समेत रहेको छ। सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष 83-84 सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको चुनावी प्रतिस्पर्धा पोखरामा जारी छ। महासंघको नयाँ नेतृत्व चयन गर्न 387 संस्थाका 1663 प्रतिनिधि पोखरामा उपस्थित छन्। 27 गतेदेखि शुरू भएको 7 महाधिवेशनले देशभरका यातायात व्यवसायीहरूसँग सम्बन्धित प्राली कम्पनी समितिहरूको छाता संगठन महासंघको नयाँ नेतृत्व चयन गर्नेछ। नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष पुण्य प्रसाद सिटौला सरोज र अर्का वरिष्ठ उपाध्यक्ष हरिप्रसाद शरण बीच कडा प्रति स्पर्धा देखिएको छ। मंगलबार सिटौलाको पक्षमा कंग्रेस एमाले माओवादीको समेत सहमति गराउने प्रयास भएको थियो, तर एउटा समूहले असहमति जनाउँदा असफल हुन पुगेको जनाइएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।

0: TCL का विभिन्न होम अप्लायंसर को खरीदमा कैशबैक तथा श्योर शॉट गिफ्ट्स, वॉशिंग मशीन में 6 केजी एरियल मैटिक, एसी में फ्री इंस्टॉलेशन र नागरिकता मात्र भए पुग्छ। सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ। ग्लोबल नंबर वन TCL, इंस्पायर ग्रेटनेस।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब बाँकी खबर। भूमि सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी पीड़ितको बचत रकम फिर्ता गर्न चक्रीय कोषमा व्यवपोजीका रूपमा 25 करोड़ रूपियाँ व्यवस्थापन गर्न लागेको छ। यसका लागि मन्त्रालयले रकम उपलब्ध गराउन अर्थ मन्त्रालयसँग आग्रह गरेको छ। मन्त्रालयले पीड़ित नागरिकहरूलाई रकम फिर्ता तथा चक्रीय कोष सञ्चालनका लागि आवश्यक कार्यविधि निर्माण गरेको छ। मन्त्रालयले कोषमा रकम प्राप्त भएपछि पीड़ितको कागजातका आधारमा रकम फिर्ता गर्ने तयारी गरेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता गणेश प्रसाद भट्टले जानकारी दिनुभयो। र नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजना अन्तर्गत पश्चिम खण्डमा पहिरो रोकथामका लागि जग्गा प्राप्ति गर्ने प्रक्रिया अघि बढाइएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी गर्दै प्रभावित क्षेत्रका जग्गा धनीहरूलाई मुआवजा दावी गर्न 35 दिनभित्र दावी गरिसक्न म्याद तोकेको छ। नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यस आयोजनाको पश्चिमी खण्डमा हुन सक्ने पहिरो रोकथामका लागि थप जग्गा आवश्यक परेको हो। मन्त्री परिषदको मिति 2082/24 निर्णय अनुसार धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर 9 पर्ने निश्चित जग्गाहरू अधिग्रहण गर्न लागि जनाइएको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। नमस्कार।

दिउँसे स्यालै रहेछ नि, मलाई फकाउँथे फकाउँदै चम्पक खैछ नि, देख्दा सोझी थिए घुसघुसे स्यालै रहेछ नि, मलाई फकाउँथे फकाउँदै चम्पक।

0: तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब त्यसो भए त कति बाँच्ने अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेको छ।
2: आयुर्वेद सेवा प्रणाली लाइन चौक नारगढ़, फोन 0556-595-174, मोबाइल 98-550-50-934।

0: कार्यक्रमको मुख्य आकर्षण चर्चित लोकदोहोरी एवं भजन गायक प्रकाश पराजुलीको भजन र लोकदोहोरी प्रस्तुति।
1: मिति ज्येष्ठ 2 गते शनिबार शनि जयन्तीको दिन।
0: शनि धाम दर्शन गरौ, शनि जयन्ती उत्सवमा सहभागी बनौ र सफल पारौ।
2: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
2: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ सितोन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
0: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagad Phone 056-490-374-98510-61-356-356
2: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: सेवा दिइन्छ।
1: सम्पर्क 98119 32811 र 98653 73 687।
0: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
1: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
0: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
1: वन क्षेत्रमा आगो बाल्ने, चुरु वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
0: सानो लापरवाहीले वन डडेलोको कारण वन वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
1: जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98550 92 260 र वेबसाइट chitawannationalpark.gov.np।
2: यो बिजेपीले दाना खुवाउ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
3: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
0: बाढीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550 63172 र 98452 12 206।
3: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
4: बाढीवासीहरूका लागि खुसीको खबर।
5: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
3: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकै साथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
0: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी, मोबाइल 98459064977 र 98020 35212।
6: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
7: ए मेरो प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
0: तपाईँको घर अनि अफिस सजावटको साथै सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक हस्पिटल अगाडि।
8: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्ट्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर नरेश महतो, गीता महतो।
1: सम्पर्क 97625 73089, 98074 46182 र 98495

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 59 63 53 98 550 77 0 61 र 98 550 77 0 53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0 56 4 93 4 40 4 93 5 80 र 98 550 26 4 40
3: It's 11 o'clock. Ahile 11 bajeko cha.

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा रेदम सिंहको नमस्कार। प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूले सरकारको नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिन आज प्रतिनिधि सभा बैठकमा नजानुहुने भएको छ। प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डाक्टर सोडी मुवागले सांसदहरूका प्रश्नको जवाफ दिने अर्थमन्त्रीको सचिवालयले जनाएको छ। यसअघि संसद सचिवालयले जारी गरेको कार्यसूचीमा प्रधानमन्त्री शाहले संसदबाट जवाफ दिने भनिएको थियो। प्रधानमन्त्री भएपछि बालेन्द्र शाहले अहिलेसम्म संसदमा सम्बोधन गर्नुभएको छैन। नेपालको संसदीय इतिहासमा प्रधानमन्त्री नबोलेको सम्भवतः यो पहिलो पटक हो। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी पीडितको बचत रकम फिर्ता गर्न चक्रीय कोषमा बिउ पुँजीका रूपमा 25 करोड रुपियाँ व्यवस्थापन गर्न लागि छ। यसका लागि मन्त्रालयले रकम उपलब्ध गराउन अर्थ मन्त्रालयसँग आग्रह गरेको छ। मन्त्रालयले पीड़ित नागरिकहरूलाई रकम फिर्ता तथा चक्रीय कोष सञ्चालनका लागि आवश्यक कार्यविधि निर्माण गरेको छ। मन्त्रालयले कोषमा रकम प्राप्त भएपछि पीड़ितहरूको कागजातका आधारमा रकम फिर्ता गर्ने तयारी गरेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता गणेश प्रसाद भट्टले जानकारी दिनुभएको छ। सहकारीमा ससाना रकम बचतकर्ताको निक्षेप फिर्ता गर्दै सम्बन्धित सहकारी लिलाम गरी आएको रकम पुनः सोही कोषमा जम्मा गरेर आर्थिक स्रोत व्यवस्थापन गरिने जनाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको पहिलो राष्ट्रिय महाधिवेशन चितवनमा असारमा हुने भएको छ। रासपाले असार 7, 8 र 9 गते चितवनमा महाधिवेशन गर्ने भएको छ। रासपा नेता गणेश प्राजुलीले सामाजिक सञ्जालमा लेख्दै प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन चितवनमा हुने जानकारी दिनुभएको छ। रासपा सभापति रवि लामिछानेले पार्टीको प्रथम महाधिवेशन सहितका विषयमा छलफल गर्न आज पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा केन्द्रीय समितिको बैठक डाक्नु भएको थियो। बैठक चलिरहेको जनाइएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।

0: प्याक तथा सियोर सर्ट गिफ्ट्स। वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिसवासरमा वासिङ ट्याब्लेट्स, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब बाँकी खबर। जलस्रोत व्यवस्थापनलाई संघीय संरचना अनुरूप व्यवस्थित गर्न सरकारले जलस्रोत सम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी तीव्र पारेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जलस्रोत विधेयक 2083 को मसौदा परिमार्जन पूरा गर्दै त्यसलाई स्वीकृतिका लागि अघि बढाउने तयारी गरेको हो। हाल कार्यान्वयनमा रहेको जलस्रोत ऐन 2049 प्रतिस्थापन गर्ने उद्देश्य सहित तयार गरिएको विधेयकले संविधानले व्यवस्था गरेको संघ प्रदेश र स्थानीय तहबीजको अधिकार बाँडफाँडलाई कानूनी आधार दिनेछ। नयाँ ऐन जारी भएपछि प्रदेश तथा स्थानीय तहले आफ्नो अधिकार क्षेत्र अनुसार छुट्टै कानून निर्माण गर्न सक्नेछन्। मन्त्रालयका अनुसार विधेयकको मुख्य उद्देश्य जलस्रोतको संरक्षण, बहुआयामिक उपयोग र समुचित विकास सुनिश्चित गर्नु रहेको जनाइएको छ। र बितेको 24 घण्टामा 1687 सवारी चालक सवारी नियम उल्लङ्घनको कारवाहीमा परेका छन्। यसबाट राज्य कोषमा 20,31,506 रुपियाँ राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको 85, नियम विपरीत राइड सेयरिङ गरेको 163, संकेत बत्ती उल्लङ्घनकर्ता 142 र तीव्र गतिमा सवारी साधन हुइकाएका 117 जना कारवाहीमा परेका छन्। यसै गरी लेन अनुशासन पालना नगर्ने 66, निषेधित क्षेत्रमा हर्न बजाउने 86, सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने 98, एकतर्फी सड़कमा सवारी चलाउने 121 र अन्य सवारी नियम पालना नगर्ने 804 जना कारबाहीमा परेका हुन्। काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा मा फाउँदेखि न घुमा क्या यदि दिदी कता गयौँ कता गएन होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छादेको पनि देखिन्छ क्यारे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताई अनि त्यहाँबाट फेरि त्यहीँ पनि छाडेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पऱ्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाऊँ भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु तर म त डाँडो काटेर आएँ डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ
1: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
2: सम्पर्क लाइन चोक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98 550 50 934
3: चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
4: चापागाई सप्लायर्स कीर्तनपुर बजार माडी
5: हामी कहाँ एक दिनमै घर गोठ निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
4: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
6: तपाईँ उत्कृष्ट तपाईँको विचारलाई तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर
7: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाटै
8: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
9: प्रोप्राइटर रामबाबु विक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550 83852 98453 72852 र 98065 68852

0: आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184293।
1: कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
2: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
3: शल्य चिकित्सा, पेट, छाती, सुगर, थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
2: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
3: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
2: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
3: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
0: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड। फोन 0564937338। मोबाइल 98550880002।
4: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार। हैन, भोक लागेको छैन तिमीहरूलाई?
5: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन पनि चित्त बुझाउनु त होला नि।
6: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
1: नारायणी होटल एन्ड रेस्टुरेन्ट, स्वदेश एफएम सँगै बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना स्याङ्जाली। सम्पर्क 97 45 23 91 63।
0: माडीको धार्मिक पर्यटन प्रबन्धनका निम्ति शनि जयन्ती पर्वको अवसर पारी शनिधाम सगौरव प्रस्तुत गर्दछ।
1: 11 शनि जयन्ती उत्सव, विविध सांस्कृतिक कार्यक्रम, रमाइलो मेला, साथमा नगर स्तरीय भजन र दुनाट

0: कार्यक्रमको मुख्य आकर्षण चर्चित लोकदोहोरी एवं भजन गायक प्रकाश पराजुलीको भजन र लोकदोहोरी प्रस्तुति।
1: मिति ज्येष्ठ 2 गते शनिबार शनि जयन्तीको दिन।
0: शनिधाम दर्शन गरौँ, शनि जयन्ती उत्सवमा सहभागी बनौँ र सफल पारौँ।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 98 550 77 061 र 98 550 77 053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4493 580 र 98 550 26 440
3: It's 12 o'clock. अहिले 12 बजेको छ।
4: सीधा कुरा प्रश्न विचार
5: उज्यालो रेडियो नेटवर्क
6: अहिले मध्याह्नको 12 बज्यो।
7: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
6: राष्ट्रको शान किसान।
7: A complete piping solutions.

नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राजसभाको पहिलो राष्ट्रिय महाधिवेशन असार 7-9 गतेसम्म चितवनमा हुने। सभापति लामिछानेको संयोजकत्वमा मूल समारोह समिति गठन। सगरमाथाको शिखरसम्म बाटो खुल्यो, मौसम अनुकूल हेरेर आरोहीहरू शिखरतर्फ जाने। इन्भेस्टमेन्ट मेगा ब्याङ्कका सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ, नेपाल राष्ट्र ब्याङ्कले आज 40 अर्ब निक्षेप तान्दै। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा जाँदै, द्विपक्षीय व्यापार र प्रविधिसँगै इरान युद्धको विषय मुख्य प्राथमिकतामा। र आईपीएल क्रिकेटमा आज आरसीबी र कोलकाता खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको पहिलो राष्ट्रिय महाधिवेशन आउँदो असार 7-9 गतेसम्म चितवनमा हुने भएको छ। पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन असार 7, 8 र 9 चितवनमा हुने रासपा संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिनुभयो। आजै रासपाको केन्द्रीय समितिको बैठक वनस्थली काठमाडौँमा रहेको पार्टी केन्द्रीय कार्यालयमा बसेको छ। बैठकमा महाधिवेशनको मिति, ठाउँ, सांगठनिक कार्ययोजना तथा समसामयिक विषयमा छलफल भएको थियो। बैठकले प्रथम अधिवेशनको मिति र ठाउँ तय गरेको पार्टीका संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारले जानकारी दिनुभयो। रासोपाले सभापति रवि लामिछानेको संयोजकत्वमा महाधिवेशन आयोजक मूल समारोह समिति पनि गठन गरेको छ। रासोपा 2079 साल असार 7 स्थापना भएको थियो। प्रतिनिधि सभाको बैठक अहिले बसिरहेको छ। बैठक सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा केन्द्रित छ। सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ दिने यसअघि संसद सचिवालयको कार्यसूचीमा उल्लेख भए पनि उहाँको सट्टा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जवाफ दिनुहुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा अस्ति सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो। हिजो दलीय प्रतिनिधित्वको आधारमा सांसदहरूले नीति तथा कार्यक्रममाथि धारणा राख्नु भएको थियो। यस वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथाको शिखरसम्म बाटो खुलाउने काम सम्पन्न भएको छ। दोस्रो शिविर भन्दा माथि डोरी टाँग्दै बाटो खुलाउन खटिएको अनुभवी आरोहीहरूको टोली केही बेर अघि शिखरमा पुगेको डोरी टाँग्ने टोलीको व्यवस्थापन गरिरहेको कम्पनी एक्सपिडिसन अपरेटर एसोसिएसन अफ नेपालले जनाएको छ। कम्पनीका अनुसार मिङमा तेङमा शेर्पाको नेतृत्वमा पासाङ नुर्बु शेर्पा र देन्डी शेर्पा रहेको टोली आज बिहान 10:25 शिखरमा पुगेको हो। आरोहणका लागि हरेक सिजनमा गरिने डोरी टाँग्ने काम अत्यन्त महत्वपूर्ण हुन्छ। अब आरोहीहरू तीनै डोरी प्रयोग गर्दै शिखरतर्फ जानेछन्। यस सिजनमा खुम्बु आइसफलमा पुरानो मार्ग अवरुद्ध भएपछि समस्या भएको थियो। आइसफल डाक्टरहरूले खुम्बु आइसफलमा बाटो खुलाएपछि दोस्रो शिविरभन्दा माथि अनुभवी आरोहीहरू खटिएका हुन्। शिखरसम्म डोरी टाँग्ने काम भइरहेकाले अब मौसम अनुकूल हेरेर आरोहण शुरू हुनेछ। यसपालि सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै 492 जनाले अनुमति लिएका छन्। सगरमाथाबाट मात्रै रोयल्टी बापत 1 अर्ब रूपियाँ भन्दा बढी संकलन भएको छ। सर्वोच्च शिखरको आरोहण हरेक वर्ष विश्वव्यापी चर्चाको विषय बन्ने गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत सीईओ ज्योति प्रकाश पाण्डेलाई पक्राउ गरेको छ। पाण्डेलाई सिन्धुलीको कमलामाई गाउँ नगरपालिका 6 बस पार्कबाट गैराति पक्राउ गरेको सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार पक्राउ परेका सीईओ पाण्डेलाई काठमाडौँ ल्याएर थप अनुसन्धान भइरहेको छ। स्मार्ट टेलिकमको सम्पत्ति लिलामी बिक्री प्रकरणमा पाण्डे पक्राउ परेको सीआईबीले जनाएको छ। ललितपुरको मान भवन बस्दै आएका 63 वर्षीय पाण्डे विरूद्ध मुलुकी अपराध संहिताको ठगी तथा आपराधिक विश्वासघातको कसुरमा अनुसन्धान अघि बढाइएको हो। नेपाल राष्ट्र ब्याङ्कले आज 40 अर्ब निक्षेप खिच्दैछ। अधिक तरलता कायमै रहेपछि 42 दिनका लागि राष्ट्र ब्याङ्कले आज फेरि निक्षेप संकलन उपकरण बोल कबुल मार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप 75 खर्ब भन्दा धेरै पुगेको छ। केन्द्रीय ब्याङ्कले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा मार्फत तरलता खिच्दै आएको छ। बोल कबोलमा राष्ट्र ब्याङ्कबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। आज बोल कबोल हुने निक्षेप संकलन उपकरणको सामा तथा ब्याज आउँदो असार 10 भुक्तानी हुने राष्ट्र ब्याङ्कले

0: जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा काठमाडौँ महानगरले कक्षा 11 र 12 विद्यार्थीलाई प्रदान गर्ने छात्रवृत्तिको आवेदन खुला, आज सुनको भाव घट्यो चाँदीको बढ्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ या हिटर निभाउन नबिर्सौ।
1: ग्यास सिलिन्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास चुहावट भएको छ कि छैन ख्याल गरौ।
2: सलाई, लाइटर जस्ता आगो सल्काउने वस्तु बाल बालिकाले भेटाउन सक्ने ठाउँमा नराखौ।
1: गोठमा कुरो पकाइसकेपछि राम्ररी पानी छापेर आगो निभाऊ।
2: बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा छैन नियमित जाँच गरौ।
1: जोखिममा रहेको घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अरू कुनै तरिकाले पानीको जोहो गरौ। सेउला, माटो, बालुवा थुपारेर राखौ।
2: आग लागि बारे चासो राखौ, चनाखो बनौ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले राज्यसभाको पहिलो राष्ट्रिय महाधिवेशन असार 7-9 गतेसम्म चितवनमा हुने सभापति लामिछानेको समेत जगतमा मूल समारोह समिति गठन सगरमाथाको शिखरसम्म बाटो खुल्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। काठमाडौँ महानगरपालिकाले कक्षा 11 र 12 को छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गरेको छ। महानगरको शिक्षा विभागले आज सूचना निकालेर पर्सि जेठ 1 गते बिहान 10 बजेदेखि आवेदन खुला हुने जानकारी दिएको हो। आवेदन आउँदो जेठ 10 गते राति 12 बजेसम्म दिन सकिन्छ। महानगरपालिकाको वेबसाइट वा entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन दिन सकिनेछ। छात्रवृत्तिका लागि जेठ 17 गते बिहान 8 बजेदेखि 10 बजेसम्म परीक्षा सञ्चालन हुनेछ। परीक्षामा माध्यमिक तह कक्षा 10 को पाठ्यक्रममा आधारित भएर 100 वस्तुगत बहुभाव वैकल्पिक प्रश्नहरू सोधिने सूचनामा उल्लेख छ। 2082 को एसईईमा ग्रेडेड भई देशभरका सामुदायिक विद्यालयबाट अध्ययन गरी एसईई पूरा गरेको वा काठमाडौँ महानगरको स्थायी बासिन्दा रहेका लगायत हुनुपर्नेछ। आज सुनको भाव घटेको छ, चाँदीको भाव बढेको छ। हिजो एकै दिन तोलामा 4,400 रुपियाँले बढेको सुनको भाव आज तोलामा 700 रुपियाँले घटेको छ। आज भाव घटेर सुन तोलाको 3,2,200 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलाको 3,2,900 रुपियाँ थियो। चाँदीको भाव आज तोलामा 15 रुपियाँले बढेको छ। हिजो चाँदी तोलामा 355 रुपियाँले बढेको थियो। हिजो तोलाको 5,695 रुपियाँ रहेको चाँदीको भाव आज 5,710 रुपियाँ पुगेको महासंघले जनाएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज चीन भ्रमणमा जाँदै हुनुहुन्छ। चिनिया राष्ट्रपति सी जिनपिङले बेजिङमा ट्रम्पको स्वागत गर्ने कार्यक्रम रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। भोलि चीनमा हुने शिखर वार्तामा आपसी हित तथा द्विपक्षीय व्यापार सम्बन्ध सुधारका विषयमा छलफल वा सहमति हुने अपेक्षा गरिएको छ। ट्रम्पले भोलि राष्ट्रपति सीसँग भेट गर्ने र पर्सि नै अमेरिका फर्कने कार्यतालिका रहेको खबरमा उल्लेख छ। भ्रमणका क्रममा द्विपक्षीय व्यापार र प्रविधिको विषय प्राथमिकतामा रहनेछ। ट्रम्पसँगै एलन मस्क र टिम कुक सहित 16 ठूला कम्पनीका कार्यकारी सञ्चालक पनि बेजिङ जाँदैछन्। भ्रमणका क्रममा इरान युद्धको विषय नै केन्द्रमा रहने बताइएको छ। अमेरिकाले चीन मार्फत दबाव दिएर इरानलाई आफ्ना शर्तहरूमा झुकाउन सक्ने अपेक्षा गरेको छ। अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी र कोलकाता नाइट राइडर्स खेल्दैछन्। यो खेल नेपाली समयअनुसार बेलुकी 7:45 रायपुरमा शुरू हुनेछ। आरसीबी 11 खेलमा 14 अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ भने 10 खेल खेलेको कोलकाता 9 अङ्कसहित तालिकाको 8 स्थानमा छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राज्यसभाको पहिलो राष्ट्रिय महाधिवेशन असार 7-9 गतेसम्म चितवनमा हुने सभापति लामिछानेको समेत जगत्तमा मूल समारोह समिति गठन सगरमाथाको शिखरसम्म बाटो खुल्यो मौसम अनुकूल हेरेर आरोहीहरू शिखरतर्फ जाने इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ नेपाल राष्ट्र बैंकले आज 40 अर्ब निक्षेप तान्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा जाँदै द्विपक्षीय व्यापार र प्रविधिसँगै इरान युद्धको विषय मुख्य प्राथमिकतामा र आईपीएल क्रिकेटमा आज आरसीबी र कोलकाता खेल्दै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

अनुहार भरी कालो पोतो छन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन। तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: ओखती फेसबुक जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
2: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्युरोसर्जन सहित विशेषज्ञ डाक्टरहरू

0: सम्पूर्ण उपचार सेवा
1: साथमा ब्लड सुगर क्रिएटिनिन लिपिड प्रोफाइल ईसीजी यूरिन रुटीन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
0: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98550-26440
1: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता। माडीको धार्मिक पर्यटन प्रबन्धनका निम्ति शनि जयन्ती पर्वको अवसर पारी शनिधाम सगौरव प्रस्तुत गर्दछ
0: 11 शनि जयन्ती उत्सव विविध सांस्कृतिक कार्यक्रम रमाइलो मेला साथमा नगर स्तरीय भजन र

0: कार्यक्रमको मुख्य आकर्षण चर्चित लोकदोहोरी एवं भजन गायक प्रकाश पराजुलीको भजन र लोकदोहोरी प्रस्तुति।
1: मिति ज्येष्ठ 2 गते शनिबार शनि जयन्तीको दिन।
0: शनि धाम दर्शन गरौ, शनि जयन्ती उत्सवमा सहभागी बनौ र सफल पारौ। आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
1: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000।
0: घडेरीका विशेषताहरू:
1: निर्माणाधीन IOS रिसोर्टको छेउमा रहेको, मेन हाइवेबाट 390 मिटर भित्र, लाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको, तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने, प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ, नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर रोजेर र काटेर लिन मिल्ने, बसन्तपुरमा रहेका नापी मालपोत र उडा कार्यालयबाट मात्र 300-400 मिटर दूरीमा अवस्थित।
2: जग्गा धनी सिधा सम्पर्क 98172054 र 98456

0: पर्यटन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
1: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
0: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
1: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डढेलो सल्किन

0: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ पनि अझै अस्त व्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
1: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
0: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
1: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 53, 98550 77061 र 98550 77053।
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
3: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
1: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउनिवास चितवन र स्वदेश FM द्वारा जारी संयुक्त अनुरोध।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5569 53 98 550 77 061 र 98 550 77 53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4394 443 4395 80 र 98 550 26 440
3: It's 1 o'clock. अहिले 1 बजे को सा।
4: कसले बोल्नुहुन्छ? आज पहिला कसले बोल्नुहुन्छ?
5: धन्यवाद। सम्माननीय सभामुख महोदय, यो संसद नेपाली जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने सर्वोच्च थलो हो। हामीले सुरुदेखि भन्दै आइरहेका छौँ, संसदलाई सर्वोपरि देश लोकतन्त्र र जनताको हितमा यसलाई सञ्चालन गरिनुपर्दछ, अगाडि बढाइनुपर्दछ। र यो संसद नेपाली जनताको ठुलो आशा र भरोसाको एउटा सर्वोच्च संस्था पनि हो, थलो पनि हो। पटक पटक, खास गरिकन सत्ता पक्षबाट, सरकारबाट पटक पटक संसदको हुर्मत लिने, संसदको हुर्मत लिने काम भएको छ। पहिले पनि योभन्दा अगाडि नित्यता कार्यक्रमको प्रस्तुतिको बेलामा पनि सम्मान्य प्रधानमन्त्रीका बारेमा यहाँ प्रश्न उठेका छन्, त्यसको जवाब पनि अहिलेसम्म आएको छैन। आज पनि कार्यसूचीमा प्रष्ट रूपमा सम्मान्य प्रधानमन्त्रीले प्रस्ताव टेबल गर्ने, नीति तथा कार्यक्रम माथिको छलफल गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्रीले टेबल गर्ने भन्ने कुरा सम्मान्य सभामुखज्यूले जारी गर्नुभएको कार्यसूचीमा स्पष्ट रूपमा उल्लेख छ। त्यो कुरा उल्लेख हुँदाहुँदै बिना जानकारी, सदनलाई कुनै जानकारी नगराइकन, मान्य सदस्यहरूको जानकारीलाई कुनै पनि जानकारी नगराइकन 81 अर्को मन्त्रीबाट जसरी टेबल गर्ने प्रयास भयो, यो नियमावली, संसदको नियमावली, संविधान सबै कुराको बरखिलाफमा छ। सम्मान्य सभामुखज्यूले पटक पटक नियमावलीको कुरा गर्नुभयो, नियमावलीको नियम 38 उपनियम कमा दफा कमा यो कुरा उल्लेख छ। हामी मान्छु प्रधानमन्त्रीको उपस्थितिमा अनुपस्थितिमा तोकेको मन्त्रीले पेस गर्न सक्नेछ भन्ने छ। पहिलो कुरा, यो कुरा आज प्रधानमन्त्री अनुपस्थित हुन सक्ने भए पहिलो कुरा कार्यसूचीमा आउनु पर्थ्यो, निजको अनुपस्थितिमा फलानुले गर्ने भन्ने कुरा नम्बर 1। दोस्रो कुरा, प्रधानमन्त्रीको कुरा कार्यसूचीमा उल्लेख गरिसकेपछि प्रधानमन्त्री आउन नसक्ने कुरा यहाँ उल्लेख गरिनु पर्दथ्यो। 2, त्यस्तो कुरा म सभामुखज्यूलाई अनुरोध गर्न चाहन्छु, संविधान ठुलो हो कि प्रतिसभाको नियमावली ठुलो हो? संविधानको मातहतमा सबै प्रतिसभाका नियमावली र सबै कानुनहरू तय गरिएका हुन्छन्, त्यस मातहत हुन्छन्। संविधानको धारा 76 उपधारा 10 प्रष्ट रूपमा भनेको छ, प्रधानमन्त्री र मन्त्रीहरू सबै सङ्घीय संसदप्रति उत्तरदायी हुनेछन् भनेको छ। खोइ त कुन बेला उत्तरदायी हुने हो? आज प्रधानमन्त्रीको जवाब, प्रधानमन्त्रीको चाहिँ आवाज नेपाली जनताले खोज चाहिरहेका छन्, संसदले चाहिरहेको छ। अनि जब प्रधानमन्त्रीले केही काम गर्नुपर्ने कार्यसूची आउँछ, त्यहाँबाट भाग्ने, त्यहाँबाट पन्चिने जुन प्रकारको प्रयास निरन्तर भइरहेको छ, यो कुरा संसदलाई र नेपाली जनतालाई र हामी विपक्षमा रहेका कुनै पनि मान्यलाई सही हुँदैन। यो कुरा चाहिँ मान्य हुँदैन। यो कुरा म सभामुखज्यूलाई अनुरोध गर्न चाहन्छु र म भन्न चाहन्छु, प्रधानमन्त्रीज्यूको उपस्थित गराएर मात्रै सभामुखज्यूले जसरी कार्यसूचीमा प्रधानमन्त्रीले टेबल गर्ने भन्ने कुरा उल्लेख गर्नुभएको छ, त्यो कुरालाई चाहिँ कार्यान्वयन गरोस् र सदनको कार्यवाही अगाडि बढाओस् भन्न चाहन्छु। अन्यथा सदनको कार्यवाही अगाडि बढाउनु हुँदैन। म मेरा भनाइ अन्त्य गर्छु। धन्यवाद।
4: मान्य सदस्य, यतापट्टि एउटै पार्टीबाट एउटा सदस्य, एकजना सदस्यलाई मैले दिइसकेपछि विषयवस्तु तिनै हुन्, एकछिन बसिदिनुहोस्, म युवराज दुलाललाई समय दिन्छु, तर एकैछिन युवराज, मान्य सदस्य युवराज दुलाललाई एकछिन पर्खन अनुरोध गरेँ, एकछिन वेट गर्न अनुरोध गरेँ। सत्ता पक्षबाट पनि उठिरहनु भएको भएर एकजना सत्ता पक्षलाई दिएपछि म तपाईँलाई समय दिन्छु। मान्य सदस्य कविन्द्र बुर्लाकोटी, छोटोमा आफ्नो विषयवस्तु राख्नुहोस्।
6: सभामुख महोदय, हामी अहिले सदन नियमावलीको अधीनमा बसेर चलाइराखेका छौँ। यो सदन भावनाले चल्दैन र यो नियमावलीको अधीनमा बस्दै गर्दाखेरि यो प्रतिनिधि सभा नियमावली 79 मा स्पष्ट व्यवस्था गरिएको छ कि प्रधानमन्त्री उपस्थित हुन नसक्ने अवस्थामा प्रधानमन्त्रीले तोकेको मन्त्रीबाट यो नीति तथा कार्यक्रमको छलफलमा भाग लिने र जवाफ दिने भन्ने स्पष्ट तोकेको छ। त्यो कारणले गर्दाखेरि सदनलाई नअल्झाइकन यो नियालीको 38(3) अनुसार छलफललाई अगाडि बढाउन म विनम्र अनुरोध गर्न चाहन्छु र यस सम्बन्धमा प्रधानमन्त्रीको कार्यालयबाट आज प्रधानमन्त्रीज्यूले अर्थमन्त्रीज्यूलाई प्रतिनिधि तोकी पठाएको जानकारी मलाई मुख्य सचेतकको हैसियतमा जानकारी भएको बेहोरा पनि जानकारी गराउँछु। धन्यवाद सर।
4: माननीय सदस्य युवराज दुलाल, छोटोमा आफ्नो कुरा राख्नुहोस्।
0: सम्माननीय सभामुख महोदय, सम्माननीय प्रधानमन्त्रीज्यूको यो गरिमामय संसदमा आवाज सुन्न पाउनुपर्छ भन्ने यो हाम्रो माग हो। आजको मात्रै उपस्थितिको सवाल होइन, हामी सम्माननीय सभामुख मार्फत सम्माननीय प्रधानमन्त्रीबाट के जवाफ चाहन्छौँ भने उहाँको कार्यकाल यो संविधान अनुसार 5 वर्षको कार्यकाल उहाँको रहेको छ। के 5 वर्ष हामी धारा 38 नियमावलीको धारा 38 देखाएर सम्माननीय प्रधानमन्त्रीको एउटा पनि आवाज यो संसदमा सुन्न नपाउने हो? नम्बर एक। नम्बर दुई, प्रवक्ता मान्यज्यूले राखिसक्नु भएको छ यो नियमावली जटिल अवस्थामा सम्माननीय प्रधानमन्त्रीज्यू विदेश हुँदा, बिरामी हुँदा, असहज परिस्थिति हुँदा अरूको लागि काम कारवाही नरोकियोस् भनेर बनाइएको सुविधालाई आधार मानेर कानुनी तर्क हामी गरिरहँदा हाम्रो संविधानको धारा 76(10)ले सङ्घीय संसद प्रधानमन्त्री र मन्त्रीहरू सङ्घीय संसदप्रति उत्तरदायी हुनेछन् भन्ने कुराको कतै खिल्ली उडाइएन र त्यस कारणले हामीले मात्रै होइन सम्माननीय सभामुख महोदय, आज सिङ्गो जनताले, सिङ्गो समाजले सम्माननीय प्रधानमन्त्रीज्यूको आवाज सुन्न चाहिराखेको छ र प्रतिपक्ष हुनुको नाताले तपाईँहरूले यो जवाब, यो प्रश्न संसदमा गरिदिनुहोस् भन्ने नेपाली नागरिकहरूको पनि प्रतिनिधित्व आवाज हो यो भन्ने कुरा सम्माननीय सभामुखले बुझिदिनु होला। धन्यवाद।
4: माननीय सदस्य गुरु बराल, के विषय हजुरको? विषयवस्तु यही हो कि अरू केही फरक हो? एक मिनटमा भनिदिनुहोस्।
0: सभामुख महोदय, आज यत्रो ठुलो बहुमत प्राप्त राजनीतिक शक्ति सत्तापक्षले यो प्रतिपक्षले उठाएका कुराहरूलाई अनदेख गरेर बलात् असहज अवस्था ल्याउने दिशातर्फ किन उन्मुख भइरहेको छ सत्तापक्ष मैले अनुभूत गरेको छैन। सभामुख महोदय, त्यहाँ अहिले भर्खरै कार्यव्यवस्था समितिको बैठक भएको थियो, छलफल भएको थियो, अहिले माननीय प्रमुख सचेतक सत्तापक्षकोले जे सङ्केत गर्नुभयो त्यो त त्यहाँ हुने होला, सभामुख मार्फत त्यो चिज हामीले थाहा पाउने होला। आज किन असहज अवस्थामा संसदलाई लान खोजिँदैछ? यो संसद लोकतान्त्रिक पद्धति अन्तर्गत कार्यपालिकाका सबै गतिविधिहरूलाई निगरानी गर्ने, नियमन गर्ने यो संसद हो र यो संसदलाई तदनुरूप लानुपर्छ। दफा 38 पटक पटक वाचन गरेर किन सत्तापक्ष असहज बनाइरहेको छ परिस्थितिलाई? आज प्रधानमन्त्री यहाँ आउन केले रोकेको छ? उहाँ कहाँ हुनुहुन्छ? पहिला त्यो सबै कुरा त हाउसले थाहा पाउनु पर्यो नि। अनि यदि उचित कारण प्रधानमन्त्री आउन नसक्ने रहेछ भने प्रधानमन्त्रीले तोकेको व्यक्ति अथवा सभामुखले निर्देश गरेको व्यक्तिले त्यो प्रस्तुत गर्नु होला। तर आज किन यो सत्तापक्ष असहज भइरहेको छ र प्रतिपक्षको यो भावनालाई किन सम्बोधन गरिरहेको छैन? सभामुख महोदय, यसप्रति अत्यन्त गम्भीर हुन र सत्तापक्षले पनि लोकतान्त्रिक अभ्यास र पद्धतिलाई खालि दफाहरू किचान गरेर अगाडि नबढ्न म हार्दिक अनुरोध गर्छु। प्रधानमन्त्रीजीको उपस्थितिबाट यो प्रक्रियालाई अगाडि बढाइयोस्। धन्यवाद।
4: माननीय सदस्य, विषयवस्तु यही नै हो, त्यस कारणले यसलाई हामी यही विषयमा सबै मान्य सदस्यले बोलिरहनु भयो भने अन्त सदन त अगाडि नै बढ्दैन। हस् हस् माइक दिनुहोस्, एक मिनटमा आफ्नो कुरा राखिदिनुहोस् मान्य सदस्य।
7: सम्माननीय सभापति महोदय, यो अहिले जसरी सदन अवरुद्ध भएको अवस्था छ र यो छलफल र बहस यसरी नै गयो भने यो नेभर एन्डिङ प्रोसेस जस्तो पनि हुन्छ। त्यसले गर्दा मेरो आग्रह छ सभामुख महोदयलाई, संसद दलको नेताहरू यहाँ हुनुहुन्छ, जिम्मेवार पदाधिकारीहरू पनि हुनुहुन्छ संसदमा, 10-15 मिनटको लागि सभामुखजीले संसद दलको नेता र पदाधिकारीहरू सहित यो विषयको सम्बन्धमा अलिकति छलफल गर्यो भने मलाई लाग्छ बसिसक्दा यसको निकास निस्किन्छ। त्यसले गर्दाखेरि त्यसका प्रति सभामुखको ध्यान जाओस्, म त्यो आग्रह गर्न चाहन्छु। धन्यवाद।
4: माननीय सदस्यहरू, प्रमुख प्रतिपक्षी दलका नेता मान्य अर्जुन नरसिंह केसीले विषयवस्तु स्पष्टसँग राखि नै राख्नु भएको छ सुरुमै बोल्दाखेरि, त्यस कारणले पक्कै पनि यहाँहरूले राख्नुभएको जिज्ञासा, यहाँहरूको जुन विषयमा मलाई ध्यानाकर्षण गराउनु भएको छ त्यो विषयमा मेरो ध्यानाकर्षण भएको छ। हामी फेरि पनि यो नियमावलीलाई हामीले त्यति हल्का पनि नलिउँ, तपाईँ हामी सबैजनाले सर्वसम्मतिबाट पारित गरेर आएको नियमावली जसबाट यो सदन सञ्चालन हुन्छ, त्यस कारणले मान्य सदस्यहरूले अहिले प्रधानमन्त्रीज्यू आफू उपस्थित हुन नसकिसके पछाडि अर्का मन्त्रीज्यूलाई तोकेर पठाउनु भएको विषयलाई हामीले सम्मान गर्दै अहिले टेबल गरौँ, यसको छलफल गरौँ, त्यसपछि यहाँहरूले भन्नुभएको जस्तै फेरि हामी यस पछाडि सरकारसँग संवाद गरि नै हाल्छौँ, त्यसपछि यसको यो त प्रक्रिया अगाडि बढ्दै जान्छ, यहाँले हामी सदन चलेको भर्खरै नै हो, तपाईँको यहाँले भनेकै कुरालाई मैले सापट लिँदा नि यो त 5 वर्ष चल्ने कुरा हो, आज नै हामीले यो एउटा टेबल गर्ने विषयमा यति धेरै हामी अप्ठ्याराहरू भित्र निम्ताइरहनु पर्छ जस्तो लाग्दैन, त्यस कारणले हामी यसलाई यो किन लामो छलफल गर्नुपर्ने छ, समय तपाईँ हामीले नै तोकेका छौँ, अघि हामी बसेका थियौँ कार्यव्यवस्था सचेतकज्यूहरूसँग बसेका थियौँ, बसेर संवाद गरेर छलफल गरेर आएका हौँ, तर सम्माननीय प्रधानमन्त्रीज्यू नआउने कुरा त्यस पछाडि हामी सदन त त्यसपछि नै करिब 2 घन्टा चलिसकेको छ, त्यस कारणले सदन चल्दै गर्दाखेरि आएको र उहाँले पठाउनु भएको सूचनाको आधारमा हामीले गर्दैछौँ, त्यस कारणले अहिले हामी टेबल गर्न दिउँ, टेबल गरेर यसमा छलफल अगाडि बढाउँ, त्यसपछि यसको त हामीले अब यहाँहरूले भन्नुभएको जस्तै यसको छलफल सकिसके पछाडि यसको चाहिँ प्रत्युत्तर दिने कुरा बाँकी नै छ, त्यसो गरेर जाउँ। होइन अब मान्य सदस्यहरूले भन्ने कुरा राखिसक्नु भएको छ, होइन सदन चल्न नदिने नै तपाईँहरूको उद्देश्य हो भने त्यो विषयमा छलफल गरौँ, होइन भने यहाँहरूको सबै कुरा त मैले ध्यान दिएर मैले यहाँहरू 4-5 जना मान्य सदस्यहरूले कुरा राख्दाखेरि मैले त्यो कुरा सुने र मैले आफ्ना कुरा पनि राखेँ, मैले सत्तापक्षको कुरा पनि यहाँहरूले सुन्नुभयो, त्यस कारणले अब सदन अगाडि बढाउँ। सत्तापक्षले बोल्नु
8: Thank you.
4: अन्य सदस्यहरू बस्नुहोस्, सदन अगाडि बढाउँ, बस्नुहोस्। म मान्य सदस्यहरूलाई अनुरोध गर्छु बस्नुहोस्। मान्य सदस्यहरू बस्नुहोस्, सदन अगाडि बढाउँ, बस्नुहोस्, सभालाई अगाडि बढाउँ।
8: हामीसँग सुविधा छ, प्रधानमन्त्री जो नजिक हुनुहुन्छ, टेलिफोनबाट तुरुन्तै सम्वाद हुन सक्छ, दुई मिनटमा उहाँलाई उपस्थित गराउन सकिन्छ।
4: प्रधानमन्त्रीज्यूले आफ्नो सेड्युल बुझेअनुसार उहाँले पत्र पठाइसकेको छ, यहाँले सूचना त पाइसक्नुभयो। त्यस कारणले मैले फेरि पनि विपक्षी दलका सबै मान्य सदस्यहरूलाई मान्य सदस्यहरू, अब यो बैठक 15 मिनटको लागि स्थगित हुन्छ।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-6553 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 2 o'clock. अहिले 2 बजेको छ।

Radio N Aryan 99.1 समय को ख्याल राखौं 2 बज्यो।

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। प्रधानमन्त्री बालेन्द्र शाहको खोजीमा आज सदन तातेको छ। विपक्षी सांसदहरूले संसदमा प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरेका छन्। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफमा उपस्थित नभएको भन्दै विपक्षीहरूले

0: राजीनामा माग गरेका हुन् आज बाटो नीति तथा कार्यक्रममाथि छलफल थाल्ने कार्यसूची छ जसमा प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले दिन लागेपछि विपक्षीले अवरोध गरेका हुन् उनीहरूले प्रधानमन्त्रीको खोजी गर्दै विरोध गरेका छन् यसै गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफ दिन प्रधानमन्त्री बालन शाह संसदमा उपस्थित नभएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले बैठक बहिष्कार गरेका छन् सो पार्टीका अध्यक्ष हर्क साम्पाङ सहितका सांसदहरू बैठक छोडेर बाहिर अर्थमन्त्री वागले प्रतिनिधि सभामै रोकिएपछि यता राष्ट्रिय सभा बैठक स्थगित भएको छ अर्थमन्त्री वागले अनुपस्थित भएपछि पाँच मिनटका लागि स्थगित भएको राष्ट्रिय सभाको बैठक अझै शुरू हुन सकेको छैन नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले बोलेका असंसदीय शब्द संसदीय रेकर्डबाट हटेको छ सभामुख डोलप्रसाद अरियालले प्रतिनिधि सभा नियमावलीको नियम एक्काइसको खण्ड घ विपरीत बादलले बोलेका विषयहरू संसदीय रेकर्डबाट हटाउन संसद सचिवालयलाई रूलिङ गर्नुभएको हो प्रतिनिधि सभा नियमावलीको नियम एक्काइसमा छलफलमा भाग लिने सदस्यले पालना गर्नुपर्ने नियमहरू रहेका छन् जसमा छलफलमा भाग लिने सदस्यहरूले पालना गर्नुपर्दछ जस अनुसार सभामुखको ध्यानकर्षण गर्नको निमित्त उठ्नुपर्ने र सभामुखले निजको नाम बोलाएपछिमा वा इशारा गरेपछि मात्र बोल्नुपर्ने हुन्छ थापाले राजसभाको उदय जेन्जी आन्दोलनका क्रममा देखिएका दृश्य र नेपाली सेनाबारे प्रश्न उठाउनु भएको थियो यसअघि प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा र नेकपा एमालेका सांसदहरू आज आमने सामने भएका थिए एकअर्काका अभिव्यक्तिलाई लिएर उनीहरू संसदमै सवाल जवाफमा उत्रिएका हुन् न्यायाधीशहरूबारे राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको टिप्पणीमा नेपाली कंग्रेसले आपत्ति जनाएको छ प्रतिनिधि सभाको बैठकमा बोल्दै राष्ट्रपा संसदीय दलका उपनेता गणेश पराजुलीले सर्वोच्च अदालतको न्यायाधीश भएर व्यापारिक घरानाका कार्यक्रममा जाने दुई तिहाईको सरकारलाई लकार्ने भन्दै प्रश्न गर्नुभएको थियो त्यसपछि बुधबार कंग्रेसका सचेतक निष्कल राईले आपत्ति जनाउनु भएको हो उहाँका अनुसार संविधानमा न्यायाधीशहरूको विषयमा संसदमा बहस नगर भन्छ महाअभियोग लगाएको अवस्थामा बाहेक अन्य साधारण अवस्थामा न्यायाधीशहरूबारे संसदमा बहस गर्न नपाइने विषय संविधानमा उल्लेख भएको उहाँले बताउनु भएको छ हामीसँग खबर अझै बाँकी छन् नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला
1: परदेश

0: कति वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौ

0: एन्सर को खरीदमा क्याशब्याक तथा स्योर साउन्ड गिफ्ट्स, वाशिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर 1 TCL, इन्स्पायर ग्रेटनेस।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। नेपाली कांग्रेसको देउवा पक्षीय नेता प्रकाश शरण महतले पार्टीमा बृहत्तर एकता आवश्यक रहेको बताउनु भएको छ। देउवा पक्षले काठमाडौँमा आयोजना गरेको प्रदेश स्तरीय भेलालाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो, आम निर्वाचनपछि 15 महाधिवेशन सम्पन्न गर्ने दृष्टिकोण हुँदाहुँदै पनि विशेष महाधिवेशन आयोजना गरिएको हो। सर्वोच्च अदालतको निर्णयपछि कानूनी हैसियतले आफूहरूले प्रश्न नगरेको उहाँको भनाइ छ, तर विशिष्ट अवस्थामा राजनैतिक रूपले पार्टीलाई मिलाउनु पर्ने अवस्थामा नेपाली कंग्रेस एक हुने कि नहुने भन्ने प्रश्न गर्नुभएको छ। कंग्रेसलाई बृहत्तर एकताको बाटोमा लगेर रूपान्तरण गर्नुपर्ने उहाँको भनाइरहेको छ। र सर्वोच्च अदालतको इजलासमै हुल हुज्जत गरेपछि वादी अभियन्ता रोशनी वादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उहाँलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको काठमाडौँका प्रहरी प्रवक्ता पवन भट्टराईले जानकारी दिनुभएको छ। हाल प्रदर्शनमा रहेको चलचित्र लाली भजार विरूद्ध संघर्ष गरिरहेकी रोशनी आज आफ्नो मुद्दाको सुनवाईका लागि इजलासमा उपस्थित हुनुभएको थियो। आफूले हालेको रिटमा सुनवाई भइरहँदा उहाँले हुल हुज्जत गरेको भट्टराईको भनाइ छ। त्यहाँबाट नियन्त्रणमा लिएर होल्ड गरिएको छ। यो चलचित्रले वादी समुदायका महिलाहरूलाई बदनाम गरेको भन्दै प्रदर्शन रोक्नुपर्ने माग रोशनीको रहेको छ। केही दिन अघि उहाँ राष्ट्रपा सभापति रवि लामिछानेको गाडी अगाडि सुतिदिनु भएको थियो। हस्त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। दिउँसो 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब तिस वर्षदेखि त कति बाँच्ने, अब साठी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो। 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेछ।
2: आयुर्वेद सेवा प्राली लाइन चौक नारगढ़, फोन 0556951174, मोबाइल 98555950934।

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालिन पानी तान्ने पम्प।
1: माडीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी सम्पर्क 98455718705 र 98456513।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSBC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagarh Phone 056-496-74-95-510-61-356
3: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

अनुहार भरी कालो पोतो छन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन। तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यसले

0: मुख अति फेसबुक जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: माडीको धार्मिक पर्यटन प्रबन्धनका निम्ति शनि जयन्ती पर्वको अवसर पारी शनिधाम सगौरव प्रस्तुत गर्दछ
2: एघारौं शनि जयन्ती उत्सव विविध सांस्कृतिक कार्यक्रम रमाइलो मेला साथमा नगर स्तरीय भजन र दुनाटो

0: कार्यक्रमको मुख्य आकर्षण चर्चित लोकदोहोरी एवं भजन गायक प्रकाश पराजुलीको भजन र लोकदोहोरी प्रस्तुति।
1: मिति ज्येष्ठ 2 गते शनिबार शनि जयन्तीको दिन।
0: शनिधाम दर्शन गरौँ, शनि जयन्ती उत्सवमा सहभागी बनौँ र सफल पारौँ।
2: हेलो आयन, के छ?
3: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर? हाम्रो नेपालमा
2: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
3: भिडियो अन गर न यार।
2: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
3: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
1: माडीकै पहिलो इन्टरनेट।

नमस्कार, म भोजनर बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिपक्षीहरूको अवरोध कारण स्थगित भएर शुरू भएको प्रतिनिधि सभा बैठकमा पुनः अवरोध। सरकारका नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूमाथि प्रधानमन्त्री शाहले नै जवाफ दिनुपर्ने माग। संघीय सरकारको कार्य विभाजन नियमावली स्वीकृत। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सहित 18 मन्त्रालय रहने। सगरमाथाको शिखरसम्म बाटो खुल्यो। 3 शेर्पा शिखरमा अब अरू आरोहीहरू अनुकूल मौसम हेरेर शिखरतर्फ जाने। सुडानमा द्वन्द्वका कारण विस्थापित भएका झण्डै 41 लाख नागरिक मूल थलोमा फर्किए। फर्किएकाहरू बिजुली, पानी, स्वास्थ्य र शैक्षिक सेवाको अभाव सामना गर्न बाध्य। र मेक्सिकोमा फिफा विश्वकप अघि शैक्षिक वर्ष छुट्याउने योजना रद्द। नेपाल खबरमा अब पूरा खबर। प्रतिपक्षी दलहरूले अवरोध गरेका कारण स्थगित भएको प्रतिनिधि सभा बैठक फेरि शुरू भएको छ। सरकारका नीति तथा कार्यक्रममाथि उठेका प्रश्नबारे प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ दिने कार्यसूची भए पनि उहाँको सट्टा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बोल्न सभामुखले समय दिएपछि प्रतिपक्षी दलहरूले विरोध गरेका हुन्। प्रतिपक्षी दलहरूले प्रधानमन्त्री सदनमा नआएको भन्दै विरोध गरेका छन्। कतिपय प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीको राजीनामा पनि माग गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, विपक्षी दलहरू नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी, राप्रपाले सदनमा अवरोध गरेका हुन्। अहिले दोस्रो पटक शुरू भएको प्रतिनिधि सभा बैठकमा पनि विपक्षी दलहरूले अवरोध गरिरहेका छन्। यसैबीच नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री नआएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद बैठक बहिष्कार गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट स्वर्णिम वाग्ले प्रस्तावक प्रस्तुत गर्ने तयारी गरेपछि उठेर प्रधानमन्त्रीको राजीनामा आएका साम्पाङ सभामुखले प्रमुख प्रतिपक्षीलाई बोल्न समय दिएसँगै उठेर हिँड्नु भएको हो। नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले बोलेका असंसदीय

0: यी शब्दहरू संसदीय रेकर्डबाट हटेको छ। सभामुख डुलप्रसाद अर्यालले प्रतिनिधि सभा नियमावलीको नियम 21 खण्ड घ विपरीत बादलले बोलेका विषयहरू संसदीय रेकर्डबाट हटाउन संसद सचिवालयलाई रूलिङ गर्नुभएको हो। सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिने क्रममा हिजो थापाले राष्ट्रपाको उदय नवयुवा आन्दोलनको क्रममा देखिएका दृश्य र नेपाली सेनाबारे प्रश्न उठाउनु भएको थियो। बोल्न पाउने अधिकारलाई सदनको कार्यमा बाधा पार्ने मनसायले दुरूपयोग गर्न नहुने विषय नियमावलीमा उल्लेख छ। नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत भएको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले नियमावली स्वीकृत गरेको संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। नियमावलीले यसअघि 22 रहेका मन्त्रालयको संख्या घटाएर 17 झारेको छ। अब प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सहित मन्त्रालयको कुल संख्या 18 हुनेछ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव गोविन्द बहादुर कार्की नेतृत्वको पुनर्संरचना व्यवस्थापन सचिवालयले युवा तथा खेलकुद, खानेपानी तथा सरसफाई, शहरी विकास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय खारेज गर्नुपर्ने राय दिएको थियो। पुनर्संरचना अनुसार खेलकुदलाई शिक्षा मन्त्रालयमा गाभेर शिक्षा तथा खेलकुद मन्त्रालय बनाइनेछ। युवा, महिला, बालबालिका, ज्येष्ठ नागरिक, स्वास्थ्य तथा जनसंख्या र सामाजिक सुरक्षा मन्त्रालय एकीकृत गरेर लैंगिक समानता तथा सामाजिक विकास मन्त्रालय बनाइनेछ। खानेपानी, सरसफाई र शहरी विकास भौतिक पूर्वाधार मन्त्रालयलाई गाभेर एकीकृत भौतिक पूर्वाधार मन्त्रालय गठन हुनेछ। यस्तै संघीय मामिला तथा सामान्य शासन मन्त्रालयको नाम मानव संसाधन मन्त्रालय रहनेछ। गाभिएका र खारेज गरेका मन्त्रालयको विस्तृत सूची राजपत्रमा प्रकाशित हुनेछ। यस वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथाको शिखरसम्म बाटो खुलाउने काम सम्पन्न भएको छ। मिङ तेम्बा शेर्पा, पासाङ नुर्बु शेर्पा र देन्डी शेर्पा डोरी टाँग्दै बिहान 10:25 शिखरमा पुगेका सेभेन समिट ट्रेक्सले जनाएको छ। सगरमाथा आरोहणका लागि हरेक वर्ष बाटो बनाउनुपर्छ। यस वर्ष पुरानो बाटो अवरूद्ध भएका कारण खुम्बु आइसफलमै बाटो खोल्न 1 महिनाभन्दा बढी ढिला भएको थियो। अब आरोहीहरू अनुकूल मौसममा सगरमाथा आरोहण गर्नेछन्। यस वर्ष सगरमाथा आरोहणका लागि 492 अनुमति लिएका पर्यटन विभागले जनाएको छ। उनीहरूबाट 1 अर्ब रूपियाँभन्दा बढी रोयल्टी संकलन भएको छ। यस्तै यस सिजनका लागि नेपालका 30 हिमालका लागि 55 देशका 1131 अनुमति लिएका छन्। उनीहरूबाट 1,24,41,00,000 रूपियाँ रोयल्टी संकलन भएको छ। अहिले अनुमति लिएका सबैजसो हिमालमा आरोहण शुरू भइसकेको छ। यस वर्ष अहिलेसम्म सगरमाथा आरोहणका लागि गएका मध्ये 3 र मकालु हिमाल आरोहणका क्रममा 2 ज्यान गइसकेको पर्यटन विभागले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556-94-333, 94-555।
5: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
6: हावाहुरी चल्न थाल्दा झ्याल ढोका थुनेर घरभित्रै बसौँ।
5: घर बाहिर भेटभाडका बेला हावाहुरी चल्दा भागदौड नगरौँ, बिस्तारै सुरक्षित ठाउँमा जाउँ।
6: रुख, बिजुलीका खम्बा र कमजोर संरचना नजिक नबसौँ।
5: मोटरसाइकल र गाडी चलाइरहेको बेलामा हावाहुरी चल्दा रोकेर सुरक्षित ठाउँमा बसौँ।
6: हावाहुरीबाट बच्न घरको संरचना बलियो बनाऊ।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू दिचो पत्र बजार पूँजीकरण 48 खर्ब 32 अर्ब रुपियाँ पुगेको छ नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार 2082 सालको चैत मसान्तसम्म दिचो पत्र बजार पूँजीकरण 48 खर्ब 32 अर्ब रुपियाँ पुगेको हो अघिल्लो चैतमा दिचो पत्र बजार पूँजीकरण 44 खर्ब 25 अर्ब रुपियाँ थियो कुल गृहस्थ उत्पादनसँगको अनुपातमा 71.38% बढेर 73.23% पुगेको छ नेप्सीमा सूचीकृत कम्पनीहरूको संख्या एक वर्षमा 270 बढेर 294 पुगेको छ जसमध्ये बैंक वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा सबैभन्दा धेरै 50.2% छ जलविद्युत कम्पनीको हिस्सा 17.8 र उत्पादन तथा प्रशोधन उद्योगको 8.8% हिस्सा रहेको छ चालु आर्थिक वर्षको 9 महिनामा 1 खर्ब 32 अर्ब 36 करोड़ रुपियाँ बराबरका धितोपत्र सूचीकृत भएका छन् नेपाल धितोपत्र बोर्डले 41 अर्ब 53 करोड़ रुपियाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ विदेशको खबर द्वन्द्वका कारण विस्थापित भएका झण्डै 41 लाख सुडानी नागरिक आफ्नो मूल थलोमा फर्केका आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन आईओएमले घोषणा गरेको छ सुडानका लागि आईओएमका मिशन प्रमुख मोहम्मद रेफार्टले सुडानभित्र वा बाहिरबाट मूल थलोमा फर्कने व्यक्तिहरूको संख्यामा निरन्तर वृद्धि भएको बताउनु भएको कतार न्यूज एजेन्सीले जनाएको छ संयुक्त राष्ट्रसंघका अधिकारीहरूले स्वैच्छिक फिर्तीको बढ़दो दरले सुडानी नागरिकहरूले सुरक्षा स्थितिमा सामान्य सुधार भए पनि थप आशा राखेर आफ्नो भूमिमा फर्केको जनाएका खबरमा उल्लेख छ फर्केका सबैजसो मानिसहरूले आफ्नो मूल क्षेत्रमा कठोर अवस्थाको सामना गर्नुपर्ने चेतावनी दिइएको छ राजधानी खार्तुममा युद्धका कारण झण्डै 70% घरहरू आंशिक वा पूर्ण रूपमा नष्ट भएका छन् भने विस्थापितहरू फर्कने क्षेत्रमा बिजुली पानी स्वास्थ्य र शैक्षिक सेवाहरूको अभावग्रस्त छन् अब खेल खबर मेक्सिको सरकारले फिफा विश्वकप 2026 अघि आफ्नो शैक्षिक वर्ष छुट्याउने योजना रद्द गरेको छ अभिभावक थिङ्क ट्याङ्क र स्थानीय अधिकारीहरूबाट व्यापक विरोधपछि मेक्सिको सरकार आफ्नो योजनाबाट पछि हटेको समाचार संस्था अल जजिराले जनाएको छ यसअघि शिक्षा सचिव मारियो डेल गाडोले विद्यालय वर्ष झण्डै 40 दिन अगावै समाप्त हुने घोषणा गरेपछि चौतर्फी आलोचना भएको थियो यसपछि शिक्षा र अन्य सरकारी अधिकारीहरूले अभिभावकहरूबाट सुझाव संकलन गर्न र विकल्पहरू विचार गर्न राष्ट्रपति क्लाउडिया सेनबाउमले घोषणा गर्नुभएको बैठकमा भेला भएका थिए बैठकमा स्कूल क्यालेण्डरलाई मूल योजना अनुसार राखेर जुलाई 15 अन्त्य गर्ने र अगस्त 31 कक्षाहरू पुनः शुरू गर्ने सहमति भएको खबरमा उल्लेख छ मेक्सिको अमेरिका र क्यानाडाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकप जुन 11 शुरू हुनेछ चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक प्रतिपक्षीहरूको अवरोधका कारण स्थगित प्रतिनिधि सभाको बैठक पुनः शुरू फेरि पनि अवरोध सरकारका नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमाथि प्रधानमन्त्री शाहले नै जवाफ दिनुपर्ने माग संघीय सरकारको कार्य विभाजन नियमावली स्वीकृत प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सहित 18 मन्त्रालय रहने सगरमाथाको शिखरसम्म बाटो खुल्यो 3 शेर्पा शिखरमा अब अरू आरोहीहरू अनुकूल मौसम हेरेर शिखरतर्फ जाने सुडानमा द्वन्द्वका कारण विस्थापित भएका झण्डै 41 लाख नागरिक मूल थलोमा फर्किए फर्किएकाहरू बिजुली पानी स्वास्थ्य र शैक्षिक सेवाहरूको अभाव सामना गर्न बाध्य र मेक्सिकोमा फिफा विश्वकप अघि शैक्षिक वर्ष छुट्याउने योजना रद्द
7: साली नदीको शिर
8: मणिचूडको काख
7: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
8: शान्ति र आनन्दको अनुभूति
7: भेटभाडबाट टाढा
8: सहरबाट नजिकै
7: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
8: झुले अर्ग्यानिक फार्म रिजोर्ट
9: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481 वेबसाइट झुले.com.np
10: बुकिङ गर्न सिट छान्न टिकट काट्न इजी न लाइन बस्नु पर्ने न त कुर्नै पर्ने मोबाइलमै टिकट डिजिटल नै मिल्ने माइक्रोबस वा हायस सबै आफ्नो चोइस अब जानै पर्दैन टिकट काउन्टर बस टिकट काट्न ई सेवा नै बेटर अब झन्झट लिनै पर्दैन ई सेवाबाटै सजिलै बसको टिकट काटी ढुक्कसँग यात्रा गर्नुहोस् बस टिकट अब सजिलै ई सेवाबाटै ई सेवा सबै सधैँ सँगै
11: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको

0: उपचार, नाक कान घाटी को उपचार, सामाजिक सुरक्षा कोष को स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नंबर 01-5224-352-5224-353।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले कक्षा 11 र 12 छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुल्ला गरेको छ। महानगरको शिक्षा विभागले आज सूचना निकालेर पर्सि जेठ 1 गते बिहान 10 बजेदेखि आवेदन खुल्ला हुने जानकारी दिएको हो। आवेदन आउँदो जेठ 10 गते राति 12 बजेसम्म दिन सकिन्छ। महानगरपालिकाको वेबसाइट वा entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन दिन सकिनेछ। छात्रवृत्तिका लागि जेठ 17 गते बिहान 8 बजेदेखि 10 बजेसम्म परीक्षा सञ्चालन हुनेछ। आवेदन दिनका लागि 2082 सालको एसीईमा ग्रेडेड भई देशभरका सामुदायिक विद्यालयबाट अध्ययन गरी एसीई पूरा गरेको वा काठमाडौँ महानगरको स्थायी बासिन्दा रहेको लगायत हुनुपर्नेछ। 2079 सालदेखि महानगरले संस्थागत विद्यालयमा कक्षा 11 र 12 पढ्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न थालेको हो। यसैबीच यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसीईमा काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयबाट 3,198 जना अर्थात 76.75% विद्यार्थी ग्रेडेड भएका छन्। परीक्षामा सहभागी 4,167 विद्यार्थी मध्ये 4 GPA प्राप्त गर्ने 28 जना विद्यार्थी छन्। विगतका 24 घण्टामा 1,687 जना गाड़ी चालक ट्राफिक नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। यसबाट राज्य कोषमा 20,31,506 रूपियाँ राशि दाखिल भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जाँड रक्सी खाएका 85, नियम विपरीत राइड सेयरिङ गरेका 163, संकेत बत्ती उल्लंघन गरेका 142 र तीव्र गतिमा गाड़ी चलाएका 117 जना कार्यवाहीमा परेका हुन्। यसैगरी लेन अनुशासन पालना नगर्ने 66, निषेधित क्षेत्रमा हर्न बजाउने 86, सड़क पेटीमा गाड़ी पार्किङ गर्ने 98, एकतर्फी सड़कमा गाड़ी चलाउने 121 र अन्य नियमहरू पालन नगरेका 804 जनालाई ट्राफिक प्रहरीले कार्यवाही गरेको हो। सहकारी पीड़ितहरूले बागमती प्रदेश सहकारी रजिष्ट्रार कार्यालय घेराउ गरेका छन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको नेतृत्वमा सहकारी पीड़ितहरूले आज कार्यालय घेराउ गरेका हुन्। देउराली सहकारी सहित अरू सहकारी पीड़ितहरूले सहकारीलाई समस्याग्रस्त घोषणा गरी आफूहरूको बचत फिर्ता दिलाउन माग गर्दै कार्यालयमा दबाव दिएका छन्। सहकारी पीड़ितहरूले बागमती प्रदेशमा रहेका 16 सहकारीलाई समस्याग्रस्त घोषणा गर्न माग गरेका छन्। पीड़ितहरूले कार्यालयमा पटक पटक ध्यानाकर्षण गराउँदा पनि माग सम्बोधन नभएको भन्दै आक्रोश कर्मचारीहरूसँग आक्रोश व्यक्त गरेका छन्। र काठमाडौँ महानगरपालिका वडा नम्बर 16 माछा पोखरी चोक नजिकबाट लागु औषध सहित 2 जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोलखा घर भई भक्तपुरको च्यामा सिंह बस्ने 28 वर्षका विनोद खड्का र गोर्खा घर भई काठमाडौँको नयाँ बस पार्क बस्ने 24 वर्षका विपिन सिजापति रहेका छन्। प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनीहरूले प्रयोग गरेको B79P7383 नम्बरको मोटरसाइकलबाट लागु औषध बरामद गरेको हो। यस्तै काठमाडौँको चन्द्रागिरी नगरपालिका 8 कचन बस्तीबाट मकवानपुरका प्रेमबहादुर स्याङतन लागु औषध सहित पक्राउ परेका छन्। प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलीले उनको कोठा तलाशी गर्दा लागु औषध बरामद गरेको हो। प्रहरीले फरार रहेका 1 जनाको खोजी गरिरहेको जनाएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। संघीय सरकारको कार्य विभाजन नियमावली स्वीकृत, प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सहित 18 मन्त्रालय रहने। काठमाडौँ महानगरद्वारा कक्षा 11 र 12 विद्यार्थीका लागि छात्रवृत्तिको आवेदन खुल्ला, पर्सि शुक्रबारदेखि जेठ 10 गतेसम्म आवेदन दिन सक्ने। र काठमाडौँ उपत्यकामा 24 घण्टामा 1,687 जना गाड़ी चालक ट्राफिक कार्यवाहीमा 20,31,000 रूपियाँ भन्दा धेरै राशि संकलन। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

मान्य सदस्यहरू बस्नुहोस्। सभा सुचारू गरौँ। मान्य सदस्यहरू बस्नुहोस्।

मान्य सदस्यहरू बस्नुहोस्, सभालाई अगाडि बढाउँ, महत्त्वपूर्ण विषय छ, बस्नुहोस्। मान्य सदस्यहरू, अब यो बैठक आजै 15 मिनटका लागि स्थगित हुन्छ।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6553 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 5 o'clock. अहिले 5 बजेको छ।

Puyan Aryan 99.1 समय को ख्याल राखौं। 5 बज्यो।

नेपाली रेडियो नेटवर्कको साँझ पाँच बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। नेपाल बार एसोसिएशनले राष्ट्रिय स्वतन्त्र पार्टीका उपनेता एवं सांसद गणेश पराजुलीले संसदमा न्यायालयबारे दिनुभएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। बारले यसबारे सभामुखलाई पत्र लेख्दै ध्यानकर्षण समेत गराएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसद पराजुलीले कायम मुकायम प्रधान न्यायाधीशले सड़कबाट दुई तिहाई सरकारलाई ललकारेको भनी टिप्पणी गर्नुभएको थियो। बारले उक्त अभिव्यक्तिलाई निरंकुशताको विचारोपण र प्रवर्धनको रूपमा व्याख्या गर्दै यसले न्यायपालिकाको स्वतन्त्रतामाथि प्रहार गरेको ठहर गरेको छ। सभामुखलाई पठाएको पत्रमा संविधानको धारा 105 बमोजिम अदालतमा विचाराधीन मुद्दा र न्यायाधीशको कार्य सम्पादनका विषयमा संसदमा बहस गर्न नपाइने व्यवस्थाको स्मरण गराइएको छ। बारले आगामी दिनमा यस्ता टीका टिप्पणी हुन नदिन र स्वतन्त्र न्यायपालिकाको गरिमा जोगाउन सभामुखसँग विशेष रूलिङको माग समेत गरेको छ। प्रतिनिधि सभाको नयाँ सचिवमा प्रकाश अधिकारी नियुक्त हुनुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सभामुखको सिफारिशमा अधिकारीलाई आज सो पदमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। यसअघि हिजो सभामुख टेपी अर्यालको सिफारिशमा हर्कराज राईलाई पदबाट पदमुक्त गरिएको थियो। यता नेपाल आयल निगमका कार्यकारी निर्देशक डाक्टर चण्डिका भट्टले पदबाट राजीनामा दिनुभएको छ। आज उहाँले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवलाई आफ्नो राजीनामा पत्र बुझाउनु भएको हो। सरकारले राजनैतिक नियुक्ति पाएका पदाधिकारीहरूलाई नयाँ कार्यशैलीका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेसँगै भट्टले सोही अनुरूप राजीनामा दिनुभएको हो। राजीनामा बुझाउँदै डाक्टर भट्टले सरकारको कामकाजलाई थप सहज बनाउने उद्देश्यले आफूले पद त्याग गरेको बताउनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन IME गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
2: IME गरौँ।

0: यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर जारी। बसन्त ऋतुको हिमालयारोहणका क्रममा हालसम्म 5 जना आरोही तथा सहयोगीको ज्यान गएको छ। पर्यटन विभागका अनुसार मृत्यु हुने माछागरमाथा क्षेत्रका 3 र मकालु हिमाल क्षेत्रका 2 जना रहेका छन्। बसन्त ऋतुमा हिमाल चढ्नेको संख्या बढी हुने भएकाले यो सिजनमा मानवीय क्षति समेत धेरै हुने गर्दछ। विशेष गरी लेख लाग्ने समस्या र प्रतिकूल प्राकृतिक अवस्थाका कारण आरोही तथा सहयोगीहरूको ज्यान जाने गरेको छ। विगत 10 दिनदेखि अवरुद्ध राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा पुनः सुचारू भएको छ। राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा प्राविधिक समस्या आएका कारण गत वैशाख 21 गतेदेखि अवरुद्ध भएको राष्ट्रिय परिचय नम्बर भ्यालिडेट गर्ने सेवा आजदेखि सुचारू भएको हो। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले एक सूचना जारी गर्दै मर्मत कार्य सम्पन्न भएकाले आजदेखि सेवा सुचारू भएको जानकारी दिएको छ। सेवा अवरुद्ध हुँदा सेवाग्राहीमा पर्न गएको असुविधाप्रति विभागले क्षमा समेत मागेको छ। र अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिका कर्मचारी र पदाधिकारीहरू विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। वीरेन्द्रनगर स्थित समितिको स्वामित्वमा रहेका सटर र जग्गाको भाडा बापत उठेको 2,94,78,000 रूपियाँ भन्दा बढी राजस्व हिनामिना गरेको आरोपमा यो कदम चालिएको हो। अनुसन्धानका क्रममा समितिका सदस्य सचिवहरू टीकाराम ढकाल, नरहरि तिवारी, गेहेन्द्र बहादुर डाँकी र अन्य कर्मचारीको मिलेमतमा अपचलन गरेको पाइएको अख्तियारको ठहर छ। यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। साँझ 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब त्यसो भएपछि त कति बाँच्ने अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो। 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेको छ।
2: आयुर्वेद सेवा प्रणाली लाइन चौक नारगढ़, फोन 0556-595-174, मोबाइल 98-550-50-934।

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालेन्ट पानी तान्ने पम्प।
1: बारीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी। सम्पर्क 98455 18705 र 98456513।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSBC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374-98510-61-356-356
3: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ,
0: कहाँ गएर के सिप सिकौ भन त। अब
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagad Phone 056-490-374 98-510-61-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा। के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98-042-21-343 र 98-184-29-230।
1: माडीको धार्मिक पर्यटन प्रबन्धनका निम्ति शनि जयन्ती पर्वको अवसर पारी शनिधाम सगौरा प्रस्तुत गर्दछ।
2: 11 शनि जयन्ती उत्सव, विविध सांस्कृतिक कार्यक्रम, रमाइलो मेला, साथमा नगर स्तरीय भजन र दुनाट

0: कार्यक्रमको मुख्य आकर्षण चर्चित लोकदोहोरी एवं भजन गायक प्रकाश पराजुलीको भजन र लोकदोहोरी प्रस्तुति।
1: मिति ज्येष्ठ 2 गते शनिबार शनि जयन्तीको दिन।
0: शनिधाम दर्शन गरौँ, शनि जयन्ती उत्सवमा सहभागी बनौँ र

0: 5453
1: 24 घंटा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 स्थित वन फोन 0564394440 4395580 र 98550264440
2: It's 6 o'clock. अहिले 6 बजेको छ।
3: सीधा कुरा प्रश्न विचार
4: उज्यालो रेडियो नेटवर्क
3: अहिले बेलुकीको 6 बज्यो।
5: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
3: राष्ट्रको शान किसान
5: अ कम्प्लीट पाइपिंग सोल्युशन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रधानमन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभामा विपक्षीहरूको अवरोध, तेस्रो पटकको बैठकमा पनि अवरोध भएपछि भोलिसम्मका लागि स्थगित। नीति तथा कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने विपक्षीहरूको माग।
0: विद्यालयको बर्खे र हिउँदे विदा कटौती गरी पठन पाठनको समय बढाउने सरकारको निर्णय, गुणस्तरीय शिक्षाका लागि प्रविधि र शिक्षक अध्यावधिक मुख्य आवश्यकता रहेको विज्ञको भनाई।
2: तरिका जानु, त्यो तरिकामा शिक्षक अब्बल ठहरिएको दिनमा यो जे गरे पनि ठिक हो, जुन दिनमा यो गर्न सकिँदैन त्यो दिन चाहिँ पछि फर्कनु पर्ने अवस्था हुन्छ।
1: विद्युतीय कारोबारमा उल्लेख्य वृद्धि, क्युआर भुक्तानी सबैभन्दा अगाडि, थितोपत्र बजार पुँजीकरण 48.32 अर्ब पुग्यो।
0: अमेरिकी राष्ट्रपति ट्रम्प चीन भ्रमणका लागि बेजिङ पुग्दै चीनसँग व्यापार, प्रविधि र भू राजनीतिक तनावलाई नयाँ ढंगले व्यवस्थापन गर्ने संकेत।
1: र पाकिस्तानमाथि ऐतिहासिक टेस्ट जीत पछि बंगलादेशका खेलाड़ीको आईसीसी वरियतामा सुधार। आईपीएल क्रिकेटमा आज राति बेंगलुरू र कोलकाता खेल्दै।
3: फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
4: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
5: जीवनाशक विषादी विष हो, औषधि होइन, यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिस गरिएको बालीमा सिफारिस मात्रामा सुरक्षित तवरले प्रयोग गरौ। विषादी प्रयोग पछि पर्खनु पर्ने अवधिको पालना गरौ।
4: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
5: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको अवरोध भएपछि आज तेस्रो पटक बसेको बैठक पनि स्थगित भएको छ। लगातार दुई पटकै बैठकमा अवरोध गरेका विपक्षी दलहरूले तेस्रो पटक बसेको बैठकमा पनि अवरोध कायम राखेपछि सभामुख डोलप्रसाद अरियालले भोलि बिहान 11 बजीसम्मका लागि बैठक स्थगित गर्नुभएको हो। सरकारको नीति तथा कार्यक्रममाथि छलफल तथा जवाफ दिने कार्यसूचीमा समेत प्रधानमन्त्री बागेन्द्र शाह अनुपस्थित भएको भन्दै विपक्षी दलहरूले अवरोध गरेका हुन्। प्रतिनिधि सभाको आजको कार्यसूची सार्वजनिक भएपछि प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा जवाफ दिन लागेको चर्चा चलेको थियो, तर संसद बैठक शुरू हुँदासम्म मन्त्री परिषद बैठक चलाइरहेका प्रधानमन्त्री बालेन्द्र शाह संसदमा जानु भएन। प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदमा प्रधानमन्त्री खोज्दै गर्दा सभामुख डोलप्रसाद अरियालले प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेलाई छलफल शुरू भएको प्रस्ताव प्रस्तुत गर्ने अनुमति दिनुभयो। त्यसपछि विपक्षी दलका सांसदहरूले बैठक अवरूद्ध गरे। एमाले सांसद गुरूप्रसाद बरालले प्रधानमन्त्री आउन नसक्ने उचित कारण बताउनु पर्ने माग गर्नुभयो। बहस र विवाद लम्बिँदै गएपछि कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेमेले अवरोधको निकास निकाल्न केही समय बैठक स्थगनको सुझाव सभामुखलाई दिनुभयो। सभामुख अरियालले 15 मिनटको लागि स्थगित गर्नुभएको बैठक ढिलो गरी शुरू भयो। विपक्षीले अर्थमन्त्रीलाई प्रस्ताव टेबल गर्न सहमति दिएपछि बैठक अघि बढ़्यो, तर कांग्रेस संसदीय दलका नेता आङदेम्बेले छलफलमा उठेका प्रश्नहरूको उत्तर दिने क्रममा भने प्रधानमन्त्रीको अनिवार्य उपस्थितिको निम्ति सभामुखले रूलिङ गर्नुपर्ने अडान लिनुभयो।
6: हामीले मात्र कति चाहेको भन्दाखेरि उहाँ आफैले हस्तान्तरण गर्नुभएको, उहाँकै नेतृत्वमा प्रस्तुत भएको नीति कार्यक्रममा उहाँको उपस्थिति खोजेको हो। उहाँले आएर यो छलफलमा भाग लिनुहोस् भनेर, किनभने कयौं प्रश्नहरू छन् उहाँले जवाफ दिनु पर्दछ। के यसो भन्नु गल्ती हो र? हामी त फेरि पनि भनिरहेका छौं उहाँ आउनुहोस्, यसलाई सौहार्दपूर्ण वातावरणबाट यसको निकास निकौं। उहाँको उपस्थिति अनिवार्य छ, छलफलमा उहाँ आउनुहुन्छ भन्ने विश्वासमा उहाँलाई चाहिँ यहाँले रूलिङ गर्नु पर्यो, बोलाइदिनु पर्यो।
0: नियमावलीमा प्रश्नहरूको जवाफ छलफलको अन्त्यमा प्रधानमन्त्री वा निजको अनुपस्थितिमा निजले तोकेको मन्त्रीले दिनेछ भन्ने उल्लेख रहेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले त्यसमा टेकेर छलफल अघि बढाउनु पर्ने तर्क प्रस्तुत गर्नुभयो। सभामुख डोलप्रसाद अरियालले पनि नियमावलीको प्रावधान उद्धृत गर्दै अवरोध नगर्न विपक्षीलाई आग्रह गर्नुभयो।
7: त्यही हामीले बनाएको नियमावलीमा टेकेर हामी सदन सञ्चालन गरिरहेका छौँ। तर अहिले मान्य सदस्यहरूले के प्रश्न गरिरहनु भएको छ भने, सम्माननीय प्रधानमन्त्रीज्यू आउने सुनिश्चितता गर्नु पर्यो भनेर। म मान्य सदस्यहरूलाई आगामी दिनमा पनि सम्माननीय प्रधानमन्त्रीज्यूको मात्र होइन, कोही पनि मान्य सदस्यज्यूहरू भोलि यो सभामा आउन सक्नुहुन्छ या सक्नुहुन्न भनेर आज नै सभामुखले उहाँ सदस्यको भोलिसम्मको कार्यतालिका तोक्न सक्ने कुनै आधार र अधिकार मैले देख्दिन।
0: तर विपक्षी दलहरूले नमानेपछि पुनः बैठक स्थगित भयो। आज तेस्रो पटक शुरू भएको बैठकमा पनि विपक्षी दलहरूले अवरोध कायम राखेपछि प्रतिनिधि सभाको बैठक भोलि बिहान 11 बजेसम्मका लागि स्थगित भएको हो। प्रधानमन्त्री शाह आफू वरिष्ठ नेता रहेको आफ्नो पार्टी राष्ट्रपाको बैठकमा पनि सहभागी भएको देखिनु भएको छैन। सभामुख अरियालले नीति तथा कार्यक्रममाथिको छलफलपछि प्रधानमन्त्रीसँग परामर्श गर्ने आश्वासन दिनुभएको छ।
1: सरकारले ल्याएको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम छलफलका लागि राष्ट्रिय सभामा पेश भएको छ। बसेको सभाको दोस्रो बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको हो। नीति तथा कार्यक्रममाथि आजै छलफल शुरू भएको छ। छलफलमा भाग लिने राष्ट्रिय सभाका सांसदहरूले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको राष्ट्रिय सभामा चर्को आलोचना गरेका छन्। नेपाली कम्युनिष्ट पार्टीका राष्ट्रिय सभा संसदीय दलका नेता झक्कु प्रसाद सुवेदीले नीति तथा कार्यक्रममा नयाँ आर्थिक नीति, स्पष्ट विकास मोडल तथा रूपान्तरणकारी दृष्टिकोणको अभाव रहेको टिप्पणी गर्नुभयो। देशको अवस्थाको यथार्थ विश्लेषण नगरी नारा केन्द्रित कार्यक्रम ल्याइएको उहाँको आरोप छ। नेकपा एमालेका राष्ट्रिय सभा संसदीय दलका नेता प्रेम प्रसाद दंगालले सरकारको नीति तथा कार्यक्रमलाई सारहीन, लक्ष्यहीन र गन्तव्यहीन भएको टिप्पणी गर्नुभयो। उहाँले देशको आर्थिक अवस्था, लगानी संकट, व्यावसायिक सुस्थता तथा आर्थिक वृद्धिमा आएको संकुचन जस्ता गम्भीर विषयलाई नीति तथा कार्यक्रमले सम्बोधन गर्न नसकेको बताउनुभयो। नेपाली काँग्रेसका सांसद किरण बाबु श्रेष्ठले सरकारले वर्तमान आर्थिक तथा सामाजिक संकटलाई समाधान गर्ने गरी सरकारले नीति तथा कार्यक्रम ल्याउन नसकेको बताउनुभयो। उहाँले 2081 र 2083 सालमा प्रस्तुत नीति तथा कार्यक्रमबीच उल्लेखनीय भिन्नता नदेखिएको टिप्पणी गर्दै अधिकांश कार्यक्रम दोहोरिएको आरोप लगाउनुभयो। उहाँले केही सुधारात्मक र महत्वाकांक्षी विषय समेटिए पनि नयाँपन नदेखिएको उल्लेख गर्नुभयो। सांसदहरूले नीति तथा कार्यक्रम कार्यान्वयन योग्य, जवाफदेही र नतिजामुखी हुनुपर्नेमा जोड़ दिएका छन्।
0: नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत भएको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले नियमावली स्वीकृत गरेको संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। नियमावलीले यसअघि 22 रहेका मन्त्रालयको संख्या घटाएर 17 झारेको छ। अब प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सहित मन्त्रालयको संख्या 18 हुनेछ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव गोविन्द बहादुर कार्की नेतृत्वको पुनर्संरचना व्यवस्थापन सचिवालयले युवा तथा खेलकुद, खानेपानी तथा सरसफाई, शहरी विकास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय खारेज गर्नुपर्ने राय दिएको छ। पुनर्संरचना अनुसार खेलकुदलाई शिक्षा मन्त्रालयमा गाभेर शिक्षा तथा खेलकुद मन्त्रालय बनाइनेछ। युवा, महिला, बालबालिका, ज्येष्ठ नागरिक, स्वास्थ्य तथा जनसंख्या र सामाजिक सुरक्षा मन्त्रालयलाई एकीकृत गरी लैंगिक समानता तथा सामाजिक विकास मन्त्रालय बनाइनेछ। खानेपानी, सरसफाई र शहरी विकासलाई भौतिक पूर्वाधार मन्त्रालयमा गाभेर एकीकृत भौतिक पूर्वाधार मन्त्रालय गठन हुनेछ भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नाम मानव साधन मन्त्रालय राखिनेछ। गाभिएका र खारेज गरिएका मन्त्रालयको विस्तृत सूची राजपत्रमा प्रकाशित हुनेछ।
1: नेपाली काँग्रेसको देउबा समूहले 15 महाधिवेशनका लागि सहमतिको साझा संयन्त्र निर्माण अपरिहार्य रहेको निष्कर्ष निकालेको छ। निवर्तमान सभापति शेरबहादुर देउवाको समूहले काठमाडौँमा आयोजना गरेको वृहत्तर एकता र पुनर्जागरणका लागि बागमती प्रदेश स्तरीय भेलाले साझा संयन्त्र निर्माण अपरिहार्य रहेको निष्कर्ष निकालेको नेताहरूले बताएका छन्। देउबा समूहले पार्टीको बहुमत एकता, संगठनात्मक पुनर्जागरण, विधान संशोधन, आन्तरिक लोकतन्त्र र आगामी राजनीतिक दिशाका विषयमा गम्भीर छलफल गर्न शीघ्र पूर्ण महासमितिको बैठक आयोजना गर्नुपर्ने बताएको छ। देउबा समूहले फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा चुनावमा पार्टीको पराजयबारे बिना पूर्वाग्रह निर्मम समीक्षा गर्नुपर्ने खाँचो पनि औलाएको छ।
0: यस वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथाको शिखरसम्म बाटो खुलाउने काम सम्पन्न भएको छ। मिङ तेम्बा शेर्पा, पासाङ नोल्पु शेर्पा र देन्डी शेर्पा डोरी टाँग्दै बिहान 10:25 शिखरमा पुगेका 7 समिट ट्रेकले जनाएको छ। सगरमाथा आरोहणका लागि हरेक वर्ष बाटो बनाउनुपर्छ। यस वर्ष पुरानो बाटो अवरूद्ध भएका कारण खुम्बु आइसफलमै बाटो खोल्न 1 महिनाभन्दा बढी समय लागेको थियो। अब आरोहीहरू अनुकूल मौसममा सगरमाथा आरोहण गर्नेछन्। यस वर्ष सगरमाथा आरोहणका लागि 492 जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ। उनीहरूबाट 1 अर्ब रुपियाँ भन्दा बढी रोयल्टी संकलन भएको छ। यस्तै सिजनका लागि नेपालका 30 वटा हिमाल आरोहणका लागि 55 देशका 1131 जनाले अनुमति लिएका छन्। उनीहरूबाट 1 अर्ब 24 करोड 41 लाख रुपियाँ रोयल्टी संकलन भएको छ। अहिले अनुमति लिएका सबैसो हिमालमा आरोहण शुरू भइसकेको छ। यस वर्ष अहिलेसम्म सगरमाथा आरोहणका लागि गएका मध्ये 3 जना र मकालु हिमाल आरोहणका क्रममा 2 जना गरी 5 जनाको हिमालमा ज्यान गइसकेको पर्यटन विभागले जनाएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। विद्यालयको बर्खे र हिउँदे विधा कटौती गरी पठन पाठनको समय बढाउने सरकारको निर्णय बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
9: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
12: फोन 0556943334955।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रधानमन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको अवरोध, तेस्रो पटकको बैठकमा पनि अवरोध भएपछि भोलिसम्मको लागि स्थगित, नीति तथा कार्यक्रममा उठेका प्रश्नहरूको जवाब प्रधानमन्त्रीले नै दिनुपर्ने विपक्षीहरूको माग, राष्ट्रिय सभामा सरकारको नीति तथा कार्यक्रमको चर्को आलोचना, नेपाल सरकार र कार्य विभाजन नियमावली 2083 स्वीकृत, अब मन्त्रालयको संख्या 17 वटा हुने, यस वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथाको शिखरसम्म बाटो खुलियो लगायतका खबर
1: नेपाल दर्पणमा। अब बाँकी प्रसंग, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको बर्खे तथा हिउँदे विदा अब वर्षमा 30 दिन मात्रै दिने निर्णय गरेको छ। यसअघि 1 शैक्षिक सत्रमा 45 दिनसम्म विदा दिँदै आएको थियो। शनिबार र आइतबार 2 दिन सार्वजनिक विदा लागू गरेपछि पठन पाठनको समय घट्ने अवस्था सृजना भएकाले विदा कटौती गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ। साथै विद्यालयमा दैनिक प्रार्थना समय 15 मिनट र खाजा समय 30 मिनटमा सीमित गरिने भएको छ। विदा कटौती मात्र समाधान नभई शिक्षकको क्षमता विकास र प्रविधि मैत्री शिक्षामा जोड़ दिनुपर्ने कतिपयको मत छ। यसै विषयमा साथी हृदय रिमालले बर्खेर हिउँदे विदा कटौती गर्ने सरकारको निर्णयले पठन पाठनमा कस्तो प्रभाव पार्छ भनेर शिक्षाविद प्राध्यापक डाक्टर विद्यानाथ कोइरालासँग कुराकानी गर्नुभएको छ।
13: हामी कहाँ मिन 50 किन छुट्टी दिन्थ्यो भने जाडो हुन्थ्यो काठमाडौँमा, त्यसैले काठमाडौँमा मिन 50 छुट्टी दिन्थ्यो। बर्खामा छुट्टी किन दिन्थ्यो भन्दाखेरि कृषकहरूका सन्तानहरू पढ्छन् स्कुलमा, त्यसैले गर्दाखेरि छुट्टी दिन्थ्यो। शिक्षक पनि कृषकहरू हुन् त्यो किसिमकोबाट सोचेको हो। अब सायद उहाँहरूले कृषक पनि छैन मिन पचास पनि हुँदैन भन्ने दृष्टिकोण राख्नुभयो एउटा मलाई लाग्छ त्यसरी हो। उहाँहरू लहरमा बढ्दा काम गर्नुहुन्छ जस्तो देखिन्छ यसो हेर्दाखेरि वस्तुस्थितिलाई त्यति धेरै बुझ्नुहुन्न कि जस्तो किसिमको लाग्छ मलाई। अब कति दिन पढाए हुन्छ भन्दा भन्ने चाहिँ फेरि संस्कृति हेर्नु पर्दो रहेछ। चाइनिजहरूले 7 बजेदेखि क्लास लिँदा रहेछन् उनले 2 दिन छुट्टी गर्दैन। उनीहरूले के गर्छन् भने विद्यार्थीहरूलाई कसरी व्यस्त राख्ने भन्ने किसिमको कुराकानी सोध्दा रहेछन्। अब हाम्रो नियति के रहेछ भनेदेखि न हाम्रो संस्कृति केटाकेटीहरूले खेती गर्नुपर्छ भन्ने संस्कृति बुझ्न सकियो न व्यस्त राख्ने किसिमको कला जाने। शिक्षक नै पाठ्यक्रम हो, शिक्षक नै पाठ्य पुस्तक हो। त्यहाँ पाठ्यक्रमको भाषा पनि हुँदैन पाठ्य पुस्तकको भाषा पनि हुँदैन। नर्वे फिनल्यान्ड आदि इत्यादि देशहरूमा हेर्नु हो भने शिक्षक नै पाठ्यक्रम। अब शिक्षकलाई के भन्नु यो उद्देश्य हासिल गर्नको निम्ति हजुरहरूले यो काम गर्नुपर्छ चाहिँ उद्देश्य चाहिँ हासिल गर्नुपर्छ। अब हाम्रो शिक्षकको चलन जति के रहेछ सबै विद्यार्थीलाई एउटै असाइनमेन्ट दिँदो रहेछ। युरोपमा हेर्नु हो भनेदेखि सबै विद्यार्थीको एउटै असाइनमेन्ट हुँदैन, विद्यार्थीको क्षमता अनुसार हो नि असाइनमेन्ट भनेर। शिक्षकको तयारी चुनौती हो, उहाँले निर्णय अर्कोतिरबाट गर्नु हो क्या। अब केटाकेटी एआईमा जोडिसके किताब पढाएर हुन्छ त्यो एआईसँग जोडेर एआई किताब र त्यसपछि गएर सन्दर्भ र उसको जिन्दगी कहाँनिर जोड्ने भन्ने किसिमको तागत शिक्षकसँग नआइकन हामीले यस्ता निर्णय गर्नुहुन्छ र प्रश्न
12: जस्तो भौगोलिक रूपमा त तराईको एउटा किसिमको हावापानी पहाड हिमालतिरको एउटा छ त्यहाँ बस्न सक्ने अवस्था हुन्छ 6 महिना। अब काठमाडौँ उपत्यकामा अझै फरक छ। यो हेर्दाखेरि यसले चाहिँ भौगोलिक रूपमा कस्तो असहजता सृजना गर्ने सम्भावना देख्नुहुन्छ? अघि
13: ल्याउनु भयो हिमाली भेगमा बस्न नसक्ने किसिमको अवस्था छ भनेर भन्छ। अब हाम्रो शिक्षक के गर्दो रहेछ भनेर मैले डोल्पाको शिक्षकलाई हेरेँ, मैले मनाङको शिक्षकलाई हेरेँ। उहाँहरू के गर्नु चाहिँ बस्नै सकिँदैन सर, केटाकेटीहरू पनि उ गर्छन्, अब हामी त हिँड्यौँ। अब शिक्षकलाई यो न्यूनतम जिम्मेवारी यो हो है, गुणस्तरको मानक यो हो है, यो मानक पुरा गर्न हजुर कसरी सक्नुहुन्छ त भन्नु पर्यो नि। त्यसो भए चाहिँ हिमालमा कसरी सक्नुहुन्छ, पहाडमा कसरी सक्नुहुन्छ, मधेसमा सक्नु कसरी सक्नुहुन्छ, त्यो त उसले ग्यारेन्टी गर्नु पर्यो क्या। पहाडको बेग्लै, मधेसको बेग्लै, हिमालको बेग्लै किसिमको अवस्था भएर हुनाले अब त्यसैले स्थानीय विधा देऊ निर्णय गर भनेर दिएको कारण त्यो हो। जिम्मेवारीबाट शिक्षकहरूलाई हामी जिम्मेवार बनाउनै सकेनौँ। गुणस्तर भनेको मानक यो हो भनेर भन्ने सरकारले बनाउनै सकेन, अनि शिक्षकले यो हाम्रो जिम्मेवारी हो भनेर भन्ने बोक्नै सकेन।
12: यसमा यहाँको सुझाव के छ यो शिक्षण विधि सुधारका लागि?
13: मैले चाहिँ देखेको के हो भने शिक्षक शिक्षक शिक्षक हो, माटो सुहाउँदो पनि एउटा कुराकानी हो, उहाँहरूको जोस सुहाउँदो पनि हो। जोसकोलाई चाहिँ सम्मान गर्छु, प्रविधिमा जोड्नलाई बल गर्नुभएको छ सम्मान गर्छु। त्यो प्रविधि र जोसमा जोडेर हाम्रो शिक्षकहरूको तागत बनाउने किसिमको तरिका जबसम्म गर्न सक्दैनौँ नि, शिक्षकको तलब योग्यतामा आधारित हुन्छ भन्न थाल्नु पर्यो क्या। अब राम्रो शिक्षकहरू वा योग्यता प्राप्त शिक्षकहरू हिमाली भेगतिर जान्छन् भन्नु पर्यो। अब विद्यार्थीहरू यति विद्यार्थीलाई यतिजना शिक्षक दिन सकिन्छ, कक्षा पछि शिक्षक दिन सकिँदैन भन्ने हिम्मत गर्नु पर्यो। यसरी गरिदियो भने त्यसले चाहिँ शिक्षक पनि तयारी बन्दै जान्छ, प्रविधिलाई उहाँहरूले उपयोग गर्ने, शिक्षकलाई अध्यावधि गर्ने, अनि शिक्षकले असाइनमेन्ट दिएर हुन्छ कि प्रोजेक्ट वर्क दिएर हुन्छ कि विद्यार्थीलाई अनुसन्धान गराएर हुन्छ कि व्यस्त राख्ने तरिका जान्ने वा कमाउने किसिमको कुराकानी गरेर कमाएर यो पढाइलाई चाहिँ जोड्ने किसिमको तरिका गर्ने, जुन दिन यो गर्न सकिँदैन त्यो दिन चाहिँ निर्णय गर्न त पाइन्छ तर पछि फर्किनु पर्ने अवस्था हुन्छ।
1: उहाँ हुनुहुन्थ्यो शिक्षाविद प्राध्यापक डाक्टर विद्यानाथ कोइराला। नेपाल दर्पणमा खबरकै सिलसिला। नेपालमा विद्युतीय कारोबारको प्रयोग तीव्र रूपमा बढ्दै गएको देखिएको छ। 2082 सालको चैत मसान्तसम्म डेबिट कार्ड, मोबाइल बैंकिङ तथा क्यूआर कोड मार्फत हुने कारोबारमा उल्लेख्य वृद्धि भएको तथ्याङ्कले देखाएको हो। नेपाल राष्ट्र बैंकका अनुसार 2082 चैत मसान्तसम्म डेबिट कार्ड प्रयोगकर्ताहरूले 1,03,00,000 कारोबार मार्फत 80,09,00,00,000 रुपियाँ बराबरको कारोबार गरेका छन्। त्यसैगरी मोबाइल बैंकिङ मार्फत 7,44,00,000 पटक कारोबार हुँदा 6,18,71,00,00,000 रुपियाँ बराबरको कारोबार भएको छ। मोबाइल बैंकिङ अहिले दैनिक आर्थिक गतिविधिको प्रमुख माध्यम बन्दै गएको देखिन्छ। यता क्यूआर कोड भुक्तानी प्रणाली पनि तीव्र रूपमा विस्तार भइरहेको छ। तथ्याङ्क अनुसार 5 करोड 46 लाख कारोबार मार्फत 1,53,47 करोड बराबरको कारोबार भएको छ।
0: धितोपत्र बजार पुँजीकरण 48,32 अर्ब रुपियाँ पुगेको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार 2082 सालको चैत मसान्तसम्ममा धितोपत्र बजार पुँजीकरण 48,32 अर्ब रुपियाँ पुगेको हो। अघिल्लो चैतमा धितोपत्र बजार पुँजीकरण 44,25 अर्ब रुपियाँ थियो। कुल गृहस्थ उत्पादनसँगको अनुपातमा 71.38% बढेर 73.23% पुगेको छ। नेप्सीमा सूचीकृत कम्पनीहरूको संख्या एक वर्षमा 270 बढेर 294 पुगेको छ, जसमध्ये बैंक वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा सबैभन्दा धेरै 50.2% छ। जलविद्युत कम्पनीको 17.8% र उत्पादन तथा प्रशोधन उद्योगको 8.8% हिस्सा रहेको छ। चालू आर्थिक वर्षको 9 महिनामा 1,32,36 करोड रुपियाँ बराबरका धितोपत्र सूचीकृत भएका छन्। नेपाल धितोपत्र बोर्डले 41,53 करोड रुपियाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ।
1: शेयर बजार लगातार दोस्रो दिन घटेको छ। शेयर बजार परिसूचक नेप्से 4.15 अङ्कले घटेर 2,740.25 बिन्दुमा झरेको छ। हिजो शेयर बजार 39 अङ्कले ओह्रालो लागेको थियो। आज उत्पादन तथा प्रशोधन र व्यापार बाहेक सबै समूहको सूचक घटेको छ। आज 176 कम्पनीको शेयर घटेकोमा 82 बढेको छ। यस्तै 12 कम्पनीको शेयर भने घटबढ भएको छैन। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4,66 करोडको कारोबार भएकोमा आज 339 कम्पनीका 56,43,000 कित्ता शेयर 2,80 करोड रुपियाँमा किनबेच भएको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
14: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
15: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
16: हर घर हुनेछ अयोध्या हर घरमा प्रकट हुनेछन् राम बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा
17: के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ
18: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्
17: हाम्रा सेवाहरू
18: ओपिडी सेवा
17: विशेषज्ञ ओपिडी सेवा
18: निशुल्क औषधि वितरण
17: सशुल्क फार्मेसी सेवा
18: फिजियोथेरा सेवा
17: अकुपञ्चर सेवा
18: योग परामर्श सेवा
17: क्रियाकल्प सेवा
18: पूर्व कर्म पञ्चकर्म सेवा
17: छार सूत्र सेवा
18: जलौका सेवा
17: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
18: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
17: विस्तृत जानकारीका लागि
18: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ फोन नम्बर 01-4110-696-98514-24063
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर प्रतिनिधि सभाको सचिवमा प्रकाश अधिकारी नियुक्त हुनुभएको छ। प्रतिनिधि सभाका सभामुख डीपी अर्यालको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा नियुक्त गर्नुभएको हो। अर्यालकै सिफारिशमा राष्ट्रपति पौडेलले हिजो सचिव हर्कराज राईलाई पदमुक्त गर्नुभएको थियो। यसैबीच नेपाल आयल निगमका कार्यकारी निर्देशक डाक्टर चण्डिका प्रसाद भट्टले पदबाट राजीनामा दिनुभएको छ। भट्टले आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाउनु भएको हो।
0: गएको फागुन 21 गते सम्पन्न प्रतिनिधि सभाको चुनाव बारेमा अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षण संस्था एसियन नेटवर्क फर फ्री इलेक्सन्सले प्रश्न उठाएको छ। संस्थाले आज काठमाडौँमा कार्यक्रम गर्दै चुनावमा मतदाता शिक्षा कमजोर रहेकोदेखि पर्यवेक्षणले समेत स्वतन्त्रता पाउन नसकेको बताएको हो। संस्थाकी मुख्य निर्वाचन विश्लेषक एनए रोना आन कार्तोसले गएको चुनावमा निर्वाचन आयोगको तयारी अपर्याप्त रहेको बताउनुभयो। उहाँले पर्यवेक्षणका क्रममा सुरक्षाकर्मीको व्यवहारका कारण पर्यवेक्षण कार्य प्रभावित भएको समेत बताउनुभयो। कार्तोषका अनुसार कतिपय सुरक्षाकर्मीले पर्यवेक्षकको अधिकार र भूमिका बारे स्पष्ट जानकारी नहुँदा पर्यवेक्षकलाई केन्द्र प्रवेशमै रोक लगाइएको थियो।
1: मुकुमलुङ अर्थात पाथिभरा क्षेत्रमा निर्माणाधीन केबल कार परियोजनाको विरोधमा मुकुमलुङ तान्सेप चुङ्गो तथा मुकुमलुङ संरक्षण अन्तर्दलीय संघर्ष समितिले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै समितिले सरकारले निर्माण कार्य रोक्न निर्देशन दिँदा समेत केबल कार निर्माणलाई निरन्तरता दिएको भन्दै चरणबद्ध आन्दोलन गर्ने भएको हो। पत्रकार सम्मेलनमा बोल्दै पहिचानवादी नेता डकेन्द्र सिंह थेगिमले गैरकानूनी रूपमा ठगी भ्रष्टाचार तथा फर्जी कागजको आधारमा मुकुमलुङ अतिक्रमण गरी केबल कार निर्माण अघि सारेको आरोप लगाउनुभयो।
0: काठमाडौँ महानगरपालिकाले कक्षा 11 र 12 को छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुल्ला गरेको छ। महानगरको शिक्षा विभागले सूचना निकालेर पर्सि जेठ 1 गते बिहान 10 बजेदेखि आवेदन खुल्ला हुने जानकारी दिएको हो। आवेदन आउँदो जेठ 10 गते राति 12 बजेसम्म दिन सकिन्छ। छात्रवृत्तिका लागि जेठ 17 गते बिहान 8 बजेदेखि 10 बजेसम्म परीक्षा सञ्चालन हुनेछ। आवेदन दिनका लागि 2082 सालको एसईईमा ग्रेजुएट भई देशभरका सामुदायिक विद्यालयबाट अध्ययन गरी एसईई पूरा गरेको वा काठमाडौँ महानगरको स्थायी बासिन्दा रहेको लगायत हुनुपर्नेछ। 2079 सालदेखि महानगरले संस्थागत विद्यालयहरूमा कक्षा 11 र कक्षा 12 पढ्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न थालेको हो।
1: महोत्तरीका मध्य र सुदूर दक्षिणी भेगका बस्तीहरूमा नीलगाई र बदेलको संख्या बढेपछि किसान समस्यामा परेका छन्। पूर्व पश्चिम राजमार्गसँग जोडिएको वन क्षेत्रबाट 3-4 वर्ष पहिले तल झरेका यी वन्यजन्तुहरू अब बस्ती आसपासकै झाडी र घारीमा बच्चा जन्माउन र हुर्काउन थालेपछि संख्या उल्लेखनीय रूपमा बढेको स्थानीय बासिन्दाहरू बताउँछन्। दिनभरि उखुघारी र घाँसघारीमा लुकेर बस्ने यी वन्यजन्तुहरूले राति किसानका बाली नाली सखाप पार्ने गरेका छन्।
0: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणका लागि बेइजिङ पुग्नु भएको छ। झण्डै 1 दशकपछि अमेरिकी राष्ट्रपतिको चीन भ्रमण भएको हो। यो भ्रमण विश्वका सबैभन्दा ठूला दुई अर्थतन्त्र बीचको सम्बन्धमा निर्णायक क्षण हुने ठानिएको बीबीसीले जनाएको छ। ट्रम्पले चीनसँग व्यापार प्रविधि र भू राजनीतिक तनावलाई नयाँ ढंगले व्यवस्थापन गर्ने संकेत दिनुभएको छ। यस भ्रमणलाई ट्रम्प प्रशासनले केवल कूटनीतिक भेटका रूपमा नभई आर्थिक र रणनीतिक सम्बन्ध पुनर्सन्तुलन गर्ने अवसरको रूपमा अघि सारेको देखिएको छ। यही कारण व्यापार र प्रविधि क्षेत्रका चर्चित अमेरिकी व्यवसायीहरू पनि ट्रम्पको टोलीसँग बेइजिङ गएका छन्। सन् 2017 पछि ट्रम्पको पहिलो चीन भ्रमणमा भोलि र पर्सि सी जिनपिङसँग औपचारिक वार्ता हुनेछ। दुर्लभ खनिज निर्यातमा चीनको नियन्त्रण, एआई क्षेत्रमा प्रतिस्पर्धा, व्यापार असन्तुलन र प्रविधि सुरक्षा सम्बन्धी प्रश्न पनि शिखर वार्ताका प्रमुख एजेण्डा बन्ने अपेक्षा छ। अमेरिका र चीनले पछिल्ला वर्षहरूमा व्यापार, सुरक्षा र भू राजनीतिक क्षेत्रमा एक अर्कालाई प्रतिस्पर्धीका रूपमा हेर्दै आएका छन्। त्यसका बावजूद दुवै पक्षले सम्बन्धपूर्ण बिग्रन नदिने प्रयास गरेका छन्। ट्रम्पले बारम्बार सी जिनपिङसँगको व्यक्तिगत सम्बन्ध राम्रो रहेको दावी गर्दै आउनु भएको छ। सन् 2017 यता चीन आर्थिक र सामरिक रूपमा अझ आत्मविश्वासी बनेको छ भने ट्रम्प प्रशासन इरान युद्ध र विश्वव्यापी तनाव बीच दबावमा परेको देखिन्छ। यद्यपि चीनको अर्थतन्त्र पनि चुनौती रहित भने छैन। कमजोर घरेलु माग, सुस्त उपभोग र रियल इस्टेट क्षेत्रमा ऋण संकटले चीनमाथि आर्थिक दबाव बढ़ाइरहेका छन्। यही अवस्थामा हुन लागेको ट्रम्प सी शिखर वार्ताले विश्व राजनीति र तन्त्रमा नयाँ दिशा दिन सक्ने विश्लेषकहरूको अनुमान छ।
1: नेपाल दर्पणमा अब खेल खबर। पाकिस्तानमाथि ऐतिहासिक टेस्ट जितपछि बंगलादेशका खेलाड़ीहरूको आईसीसी वरियतामा सुधार भएको छ। घरेलु मैदान मिरपुरमा भएको पहिलो टेस्टमा पाकिस्तानलाई 104 रनले हराएपछि बंगलादेशका खेलाड़ीहरूको वरियतामा सुधार भएको हो। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सार्वजनिक गरेको पछिल्लो टेस्ट ब्याटिङ वरियतामा बंगलादेशका कप्तान नजमुल हुसेन सान्तो एकै पटक 16 स्थान सुधार गरेर 24औंमा पुगेका छन्। मोमिनुल हक 12 स्थान सुधार गर्दै 35औं स्थानमा आइपुगेका छन्। यस्तै टेस्ट बलिङ वरियतामा नहिद राणा 5 स्थान सुधार गर्दै 64औं स्थानमा, तैजुल इस्लाम 3 स्थान सुधार गर्दै 13औं स्थानमा आइपुगेका छन्। मिरपुर टेस्टमा बंगलादेशका कप्तान सान्तोले पहिलो पारीमा 101 र दोस्रो पारीमा 87 रन बनाएका थिए। यस्तै मोमिनुल हकले पहिलो पारीमा 91 र दोस्रो पारीमा 56 रन बनाएका थिए। यसै गरी नहिद राणाले पहिलो पारीमा 1 र दोस्रो पारीमा 5 विकेट तथा तैजुल इस्लामले पहिलो र दोस्रो पारीमा 2-2 विकेट लिएका थिए। अहिले चलिरहेको विश्व टेस्ट च्याम्पियनसिप क्रममा बंगलादेशको यो पहिलो जित हो। दुई खेलको टेस्ट श्रृंखलाको अन्तिम खेल आउँदो शनिबारदेखि सिल्ट हल्टमा शुरू हुनेछ।
0: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राति रोयल च्यालेन्जर्स बेंगलुरु र कोलकाता नाइट राइडर्स खेल्दैछन्। यो खेल रायपुरमा राति 7:45 शुरू हुनेछ। प्रतियोगितामा बेंगलुरु 11 खेलमा 14 अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ। कोलकाता 10 खेलमा 9 अङ्कसहित 8 स्थानमा छ। आईपीएलमा यी दुई टोली बीच अहिलेसम्म 35 पटक भेट भएकोमा कोलकाता 20 र बेंगलुरु 15 खेलमा विजयी भएका छन्। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: प्रधानमन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभामा विपक्षीहरूको अवरोध, तेस्रो पटकको बैठकमा पनि अवरोध भएपछि भोलिसम्मका लागि स्थगित, नीति तथा कार्यक्रममा उठेका प्रश्नहरूको जवाब प्रधानमन्त्रीले नै दिनुपर्ने विपक्षीहरूको माग,
0: विद्यालयको बर्खे र हिउँदे विदा कटौती गरी पठन पाठनको समय बढाउने सरकारको निर्णय, गुणस्तरीय शिक्षाका लागि प्रविधि र शिक्षक अध्यावधिक मुख्य आवश्यकता रहेको विज्ञको भनाई,
1: विद्युतीय कारोबारमा उल्लेख्य वृद्धि, क्यूआर भुक्तानी सबैभन्दा अगाडि, धितोपत्र बजार पुँजीकरण 48 खर्ब 32 अर्ब पुग्यो,
0: अमेरिकी राष्ट्रपति ट्रम्प चीन भ्रमणका लागि बेजिङमा, चीनसँग व्यापार प्रविधि र भू राजनीतिक तनावलाई नयाँ ढंगले व्यवस्थापन गर्ने संकेत,
1: र पाकिस्तानमाथि ऐतिहासिक टेस्ट जितपछि बंगलादेशका खेलाड़ीको आईसीसी वरियतामा सुधार, आईपीएल क्रिकेटमा आज राति बेंगलुरू र कोलकाता खेल्दै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
19: तपाईको समुदायको अनि तपाईको सरोकारको
20: खबर, तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
19: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर, स्वदेश खबर।

0: माडीको धार्मिक पर्यटन प्रबन्धनका निम्ति शनि जयन्ती पर्वको अवसर पारी शनिधाम सगौरव प्रस्तुत गर्दछ।
1: 11 शनि जयन्ती उत्सव विविध सांस्कृतिक कार्यक्रम रमाइलो मेला साथमा नगर स्तरीय भजन र दुनाटक

नमस्कार। स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म निशान। माडी नगरपालिकाले नगरभित्रका सबै सामुदायिक विद्यालयलाई विद्यालय व्यवस्थापन समिति पुनर्गठन गर्न निर्देशन दिएको छ। नगर कार्यपालिकाको कार्यालयले 2083 वैशाख 20 गते प्रमाणीकरण भएको केही नेपाल ऐन संशोधन अध्यादेशलाई आधार मानि विद्यालय व्यवस्थापन समितिहरू पुनर्गठन गर्न निर्देशन दिँदै त्यसको जानकारी गराउन परिपत्र गरेको हो। सो परिपत्रसँगै अब माडी नगरपालिकाको सम्पूर्ण सामुदायिक विद्यालयका व्यवस्थापन समितिहरू पुनर्गठन हुने भएका छन्। यसअघि विद्यालयका संस्थापक स्थानीय बुद्धिजीवी शिक्षा प्रेमी र विद्यालयका सहयोगी मध्येबाट दुईजना सदस्य मनोनित गर्ने व्यवस्था थियो। अध्यादेशले उक्त व्यवस्थालाई खारेज गरिदिएसँगै अब व्यवस्थापन समितिमा रहन विद्यालयका छात्र छात्राका अभिभावक हुनै पर्ने बाध्यात्मक परिस्थिति बनेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन आगामी असार 7, 8 र 9 गते चितवनमा हुने भएको छ। बुधबार बिहान पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति र स्थान तय गरेको हो। रासोपा 2079 असार 7 गते स्थापना भएको थियो। स्थापना भएको करिब 4 वर्षपछि रासोपाले पहिलो पटक राष्ट्रिय महाधिवेशन गर्न लागेको हो। आगामी जेठ महिनाभर संगठन निर्माण तथा अधिवेशन केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्ने सो पार्टीको योजना छ। यसअघि रासोपाले आगामी 23 र 24 जेठ जिल्ला अधिवेशन गर्ने निर्णय गरेको थियो। आगामी 2 जेठमा ओडा भेला, 3 जेठमा ओडा अधिवेशन, 9 जेठमा पालिका भेला, 10 जेठमा पालिका अधिवेशन गर्ने सो पार्टीको सचिवालयको निर्णय हो। चितवनको कालिका नगरपालिका प्रमुखको गाडी किन्ने बजेटबाट सब वाहन खरिद गरिएको छ। गत भदौमा भएको जेन्जी आन्दोलनका क्रममा नगर प्रमुखको सहित 3 गाडी जलेको थियो। प्रमुखले मोटरसाइकल प्रयोग गरेर सब वाहन खरिद गरिएको हो। नगर प्रमुख विनोद रेग्मीले 31 लाख रुपियाँमा सब वाहन खरिद गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, नगरपालिकामा एउटा पनि गाडी छैन। नगरपालिकाको लागि गाडी खरिद गर्ने भनेर बजेट छुट्याइएको थियो, त्यसबाट सब वाहन खरिद गरियो। जिल्लाको पहाडी भूभाग सहित पर्ने नगरपालिकाको विपन्न समुदायले मृत्युपछि अन्त्येष्टिका लागि लैजान सवारीमा खर्च गर्न नसक्ने भएकोले निशुल्क सञ्चालन गर्न सब वाहन खरिद गरिएको रेग्मीले बताउनुभयो। कतिपय खाडी मुलुकबाट काठमाडौँसम्म ल्याएको सब समेत ल्याउन समस्या हुने गरेकोले सब वाहनलाई प्राथमिकता दिएको उहाँको भनाइ छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले शिक्षामा सबै वर्ग र क्षेत्रको पहुँच अभिवृद्धि गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। शिक्षा मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित साक्षर मधेस प्रदेश घोषणा पूर्व तयारी अध्ययनरत उच्च स्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले स्पष्ट नीति अवलम्बन गरी शिक्षामा सबैका पहुँच पुर्याइदिने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। प्रतिनिधि सभाको बैठकमा फेरि पनि विपक्षीहरूले अवरोध गरेका छन्। यसअघि आजै बसेको 2 बैठकमा पनि विपक्षी दलहरूले अवरोध गरेका थिए। सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन शाह उपस्थित हुनैपर्ने भन्दै विपक्षीहरूले लगातार अवरोध गरिरहेका हुन्। सभामुख डोलप्रसाद आर्यले बैठक अवरोध नगर्न आग्रह गरिरहेका छन्। अखिल नेपाल सुगमवासी सङ्घले पूर्व पश्चिम राजमार्ग 5 घण्टाका लागि चक्का जामको घोषणा गरेका छन्। बुधबार राजधानीको संवाद डब्लीमा पत्रकार सम्मेलनको आयोजना गरी वैशाख 31 गते बिहान 5 बजेदेखि 10 बजेसम्मका लागि चक्का जामको घोषणा गरेको जानकारी छ। नेपाली कम्युनिस्ट पार्टी निकट अखिल नेपाल सुगुम्बासी सङ्घका इन्चार्ज नहेन्द्र खड्काले भोलि 5 घण्टाका लागि घोषित चक्का जाम कार्यक्रममा सबैलाई सहयोग गर्न अपिल गरेका छन्। चक्का जाम कार्यक्रम आफ्नो सङ्गठनले आयोजना गरे पनि देशका सुगुम्बासीको अधिकारका लागि भएकोले कुनै पार्टी सङ्गठन विशेषको नठानी सहभागी हुन आग्रह गरेका छन्। नेपाल आयल निगमका कार्यकारी निर्देशक डाक्टर चण्डिका भट्टले राजीनामा दिएका छन्। बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई राजीनामा पत्र बुझाएको मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिए। सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 मार्फत ठूलो सङ्ख्यामा राजनीतिक नियुक्तिहरू खारेज गर्ने प्रक्रिया अघि बढाएको छ। सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरे पनि आयल निगमको नेतृत्व त्यसमा नपरेको भए पनि भट्टले आफै राजीनामा दिएर सरकारलाई मार्ग प्रशस्त गरेका हुन्। भट्टलाई 2080 फागुन 6 गते मन्त्री परिषदले नियुक्ति गरेको थियो। त्यसअघि 2070 पनि कार्यकारी निर्देशक भएर काम गरेका थिए। उनको कार्यकालमा
2071 असोज 13 गते आयल निगमले स्वचालित मूल्य प्रणाली सुरु गरेको थियो। नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले बोलेका 3 शब्दहरू संसदको रेकर्डबाट हटाइएको छ। नेता थापाले मङ्गलबारको संसद बैठकमा सम्बोधन गर्ने क्रममा असंसदीय शब्द प्रयोग गरेको भन्दै रेकर्डबाट हटाउन सत्तापक्षको संसदको माग अनुसार ती शब्दहरू हटाइएको सभामुख डोलप्रसाद अर्यालले बुधबार बैठकमा जानकारी गराएका हुन्। सभामुख अर्यालले प्रतिनिधि नियमावली नियम 21 को खण्ड घ विपरीत थापाले बोलेको केही शब्दहरू सङ्घीय रेकर्डबाट हटाउन संसद सचिवहरूलाई रुलिङ गरेका थिए, तर कुन शब्द हट्यो भन्ने जानकारीका लागि एमाले संसदले माग गरेका थिए। एमाले प्रमुख सचेतक एन महराले यसबारे जानकारी माग गरेपछि सभामुख अर्यालले त्यसबारे जानकारी दिएका थिए। सभामुखलाई अराजकहरूको भिड, राष्ट्रिय झण्डा ओढेर देश जलाउनेहरू, नेपाली सेना मुखदर्शक भन्ने शब्दहरू सभाको अभिलेखबाट हटाउन सचिवलाई निर्देशन गरेको छ। सभामुख अर्यालले जानकारी दिए, तर बादलले बोलेको शब्द हटाएर कुनै एक संसदको मान मर्यादन गरेको भन्दै एमालेको अर्का संसद गुरु बराले सभामुखको पुनः ध्यानाकर्षण गराएका थिए। उनले अन्य संसदका अमर्यादित शब्दहरू पनि हटाउनु पर्ने माग गरेका छन्। नेपाल प्रहरीले बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन तथा सुरक्षित कारोबार ऐन अनुरूप धितो लिलाम गर्दा नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कका प्रमुख कार्यकारी अधिकृत सिओ ज्योति प्रकाश पाण्डेलाई गैरकानुनी रूपमा पक्राउ गरेको खुलेको छ। स्मार्ट टेलिकम प्रणालीले लामो समयदेखि ऋण भुक्तानी नगरेपछि एनआइएमबीले धितो कम्पनीका टावर तथा उपकरण लिलामी बिक्री गरी 4.60 करोड ऋण असुली गरेको थियो। सभामुख डोलप्रसाद अर्यालले सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको जवाफ दिने दिन तोकेका छन्। सम्माननीय राष्ट्रपतिको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष 2083-84 लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्तुत गर्न छलफलमा भाग लिन सम्माननीय प्रधानमन्त्रीबाट जवाफ दिनका लागि समेत प्रतिनिधि सभामा नियमावली 2079 नियम 38 उपनियम 1 बमोजिम 2083 वैशाख 31 गतिका दिन तोकेको जानकारी गराउँदछु सभामुख अर्यालले भने। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सत्तारूढ दलले संसदलाई मनपरे ढङ्गले सञ्चालन गरिरहेको आरोप लगाएका छन्। बुधबार बसेको प्रतिनिधि सभा बैठक बहिष्कार गरेर संसद भवन बाहिरिने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रक्रिया दिँदै उनले प्रधानमन्त्री संसदमा उपस्थित भएर जवाफ दिनबाट निरन्तर टाढा रहेको भन्दै असन्तुष्टि जनाए। उनले भने, हामीले संसद बैठक बहिष्कार गरेका हौँ, प्रधानमन्त्री कहिले पनि नआउने, प्रधानमन्त्री टेबल गर्नुपर्ने विषय अरूलाई पठाउने भइरहेको, सत्तारूढ दलले संसद मनखुसी चलाइरहेको, संसदहरूलाई ठेलीका ठेली किताब दिएर भोलि पढेर ल्याउनु भने जस्तो गरिएको छ। अध्यक्ष साम्पाङले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका लागि पर्याप्त समय नदिएको पनि गुनासो गरे। उनका अनुसार संसदमा प्रभावकारी बहस हुनुपर्ने विषयलाई औपचारिकतामा सीमित गरिएको छ। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै म निशान बिदा हुन्छु। नमस्कार।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-53 98-5570-7061 र 98-5570-53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-5570-2640
3: It's 7 o'clock. अहिले 7 बजे को छ।
4: साँझ 7 बजे को समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार।

0: सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथिको छलफलमा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै प्रतिपक्षी दलहरूको विरोधका कारण प्रतिनिधि सभाको बैठक स्थगित। राष्ट्रिय सभामा भने नीति तथा कार्यक्रम माथिको छलफल प्रारम्भ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन आगामी असार 7-9 गतेसम्म चितवनमा गर्ने केन्द्रीय कार्य समितिको निर्णय। मन्त्री परिषदद्वारा नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत। सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरका तत्कालीन सदस्य सचिव टीकाराम ढकाल सहित 5 विरुद्ध अख्तियारद्वारा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प 2 चीन भ्रमणका क्रममा आज बेजिङमा।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षीहरूको विरोधका कारण स्थगित भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिको माग गर्दै प्रतिपक्षी दलका सांसदहरूले बैठक अवरोध गरेपछि आज तेस्रो पटक सुरु बैठकमा पनि अवरोध कायम रहेपछि सभामुख डोलप्रसाद अर्यालले भोलि 11 बस्ने गरी बैठक स्थगित गर्नुभएको हो। बैठकमा सभामुख अर्यालले 2 स्थगित भएर पुनः सञ्चालन भएको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले पुरानै अडान राखेर बैठकमा अवरोध जारी राखेपछि भोलि बस्ने बैठकमा प्रधानमन्त्री शाहको उपस्थिति रहने र धारणा पनि राख्नुहुने जानकारी गराउनुभयो। यसअघि बैठकमा प्रधानमन्त्री शाहका तर्फबाट अर्थमन्त्री डाक्टर सोनी मुवाक्लेले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले प्रस्ताव प्रस्तुत गरे लगत्तै प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री शाहको उपस्थितिको माग गर्दै अवरोध शुरू गर्नुभयो। अवरोधका बीच सभामुख अर्यालसँग समय माग गरी नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले नीति तथा कार्यक्रम माथिको छलफलमा प्रधानमन्त्री शाहको उपस्थिति आवश्यक र अनिवार्य रहेको बताउनुभयो। नेकपा एमालेका नेता सांसद पद्म अर्यालले नीति तथा कार्यक्रमको प्रमुख जिम्मेवार प्रधानमन्त्री नै हुने र सांसदहरूले उठाएका विषयमा जवाब दिने जिम्मेवारी पनि प्रधानमन्त्रीको नै रहने भएकाले प्रधानमन्त्री शाहलाई उपस्थितिका लागि रुलिङ गर्न माग गर्दै रुलिङ भएको अवस्थामा बैठक चल्न दिने बताउनुभयो। नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री शाहको उपस्थितिको विषयमा आजको मात्रै सवाल नभएको भन्दै 5 कार्यकालभरि नियमावलीको धारा 38 देखाएर प्रधानमन्त्रीको आवाज संसदले सुन्न नपाउने हो भनी प्रश्न गर्नुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीको दलका नेता ज्ञानबहादुर शाहीले नीति तथा कार्यक्रममाथिको छलफल सुन्ने र जवाब दिनुपर्ने भन्दै प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति अनिवार्य रहेको बताउनुभयो। प्रतिपक्षी दलका सांसदहरूले विषय राख्दै बैठकमा अवरोध जारी राखेपछि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीले नै नीति तथा कार्यक्रमको छलफलमा भाग लिनुपर्ने कानुनी बाध्यता नरहेको बताउनुभयो। मुख्य सचेतक बुर्लाकोटीले मन्त्रीले टेबल गरिसकेपछि कुन नियमले प्रधानमन्त्री बिना छलफल अगाडि बढ्न नसक्ने हो त्यो भनिदिनु पर्यो भन्दै आफूहरू पुराना धेरै नियम तोडेर अगाडि बढ्न आएको बताउनुभयो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कव साङपाङ प्रधानमन्त्री शाह आफूले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा उपस्थित नभएको भन्दै बैठकबाट बाहिरिनु भएको थियो। सभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाको मंगलबार सभाको बैठकमा दिनुभएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिनुभएको थियो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक वर्ष 2083-84 लागि सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डाक्टर सोनी मोहग्लेले राष्ट्रपतिबाट संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत आर्थिक वर्ष 2083-84 लागि सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नु भएसँगै छलफल सुरु भएको हो। बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी सांसदहरूले नीति तथा कार्यक्रमले वास्तविक किसानलाई राहत दिन नसकेको बताउनुभयो। सांसदहरूले प्रस्तुत नीति तथा कार्यक्रमले नागरिकमा आशा र भरोसा जगाउन नसकेको भन्दै प्राकृतिक ग्यास उत्पादन र यसको उचित प्रयोग, जल विद्युत आयोजनाहरूको प्राथमिकीकरणका विषयलाई समेट्न पनि सुझाव राख्नुभयो। सांसदहरूले विपन्न वर्ग, मधेस प्रदेश, सबल संघीयता, समावेशिताको सुदृढीकरण लगायतका विषयमा नीति तथा कार्यक्रम मौन रहेको भन्दै सरकारको कार्यशैली र नीतिमा एकरूपता नभएको जिकिर गर्नुभयो। यस्तै सांसदहरूले मुलुकको साधन स्रोत, उचित परिचालन, कृषि, शिक्षा, रोजगारी र आर्थिक विकासका लागि स्पष्ट नीति तथा कार्यक्रम ल्याउन नसकेको बताउनुभयो। यस्तै आजको बैठकमा विधान व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकायले अभौतिक असांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 सम्बन्धी विधान व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नुभयो। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाह सदन र प्रश्नहरूप्रति जवाबदेही र उत्तरदायी हुनुपर्नेमा सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै सांसदहरूले सुकुम्बासीहरूको उचित व्यवस्थापन गर्ने योजना बिनै सरकारले घरवास विहीन बनाएको उल्लेख गर्दै सुकुम्बासीहरूलाई उचित घाँसवास तथा रोजगारीको व्यवस्थापन गर्नुपर्नेमा सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि बिहान 11:15 बस्नेछ। सरकारले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले जानकारी दिनुभयो। बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश 2079 संशोधन स्वीकृत गर्ने निर्णय गरेको छ। यसैगरी बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधि सभाका सदस्य सुशील खड्का र योगेश गौचन थकालीलाई मनोनयन गर्ने निर्णय गरेको छ। यस्तै बैठकले भूमि सम्बन्धी 21 संशोधन नियमहरू 2083 स्वीकृत गर्ने पनि मन्त्री परिषद बैठकले निर्णय गरेको संचार मन्त्री डाक्टर तिमल सिन्हाले जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा केन्द्रीय कार्य समितिको बैठकले प्रथम महाधिवेशन आगामी असारमा चितवनमा गर्ने निर्णय गरेको छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा आज बसेको राष्ट्रिय कार्य समिति बैठकले प्रथम महाधिवेशन आगामी असार 7, 8, र 9 गर्ने निर्णय गरेको पार्टी संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारले जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी 2079 साल असार 7 स्थापना भएको थियो। संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले संस्थागत भ्रष्टाचार नियन्त्रण गरी राज्यका स्रोत साधन जनताको हितमा प्रयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। संचार मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री डाक्टर तिमल सिन्हाले सरकारका कुनै पनि निकाय कसैको उद्देश्य वा स्वार्थपूर्तिका लागि प्रयोग भएको देखिएमा राज्यका निकायहरूबाट त्यस अवस्थाबारे गम्भीर र निष्पक्ष छानबिन गरिने बताउनुभयो।
4: सरकारका कुनै पनि निकायहरू कसैको स्वार्थपूर्ति गर्नको लागि प्रयोगमा हुने स्थिति आयो भने राज्यका निकायहरूले गम्भीरतापूर्वक लिएर छानबिन हुन्छ। किनभने अब कोही व्यक्ति, चाहे त्यो राजनीति क्षेत्रको होस्, प्रशासनिक क्षेत्रको होस् अथवा बिचौलिया तन्त्रको होस्, अब जनताको सम्पत्तिको दुरुपयोग गर्ने दिन गइसकेको छ।
0: मन्त्री डाक्टर तिमल सिन्हाले लोकतन्त्र बलियो बनाउन जिम्मेवार पत्रकारिताको आवश्यकता रहेको बताउँदै गैर जिम्मेवार पत्रकारिता तथा लोक कल्याणकारी विज्ञापनका नाममा भएका अनियमिततालाई रोक्नुपर्नेमा जोड दिनुभयो। मन्त्री डाक्टर तिमल सिन्हाले इन्टरनेट सेवा विस्तारबारे जानकारी दिँदै पहिलो चरणमा 4G सेवाको अधिकतम उपयोग सुनिश्चित गरिसकेपछि दोस्रो चरणमा मात्र 5G सेवालाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्ने तयारी भइरहेको बताउनुभयो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरका तत्कालीन सदस्य सचिवहरू सहित 5 जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। सटर कवल भाडा बापतको आमदानी बुझिली बैंक दाखिला नगरी आमदानी रकममा अनियमितता गरेको अभियोगमा तत्कालीन सदस्य सचिव टीकाराम ढकाल विरुद्ध 64,28,000 भन्दा बढी बिगो माग दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो। यस्तै आयोगले तत्कालीन सदस्य सचिवहरू नरहरि तिवारी विरुद्ध 1,04,71,000 र गेहेन्द्र बहादुर डाङ्गी विरुद्ध 72,78,000 भन्दा बढी बिगो माग दावी गर्दै मुद्दा दायर गरेको छ। यस्तै आयोगले तत्कालीन लेखा अधिकृत हरिबहादुर छेत्रीको श्रीमती सीमा कुमारी चन्द छेत्री विरुद्ध 2,90,96,000 र तत्कालीन सहलेखापाल खड्ग बहादुर राणा विरुद्ध 2,94,78,000 भन्दा बढी बिगो माग दावी गर्दै मुद्दा दायर गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो। केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले सरकारी सम्पत्ति क्षति गरेको अभियोगमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई सिन्धुलीबाट पक्राउ गरेको छ। निजी क्षेत्रको स्मार्ट टेलिकमको सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको अवस्थामा उक्त सम्पत्तिमा सरकारी हक टुटाएर लिलामी प्रक्रियामा संलग्न भएको आरोपमा पक्राउ गरिएको जनाएको छ। ब्युरोका प्रवक्ता शिव कुमार श्रेष्ठका अनुसार प्रमुख कार्यकारी अधिकृत पाण्डे लोन रिकभरी कमिटीको अध्यक्षको हैसियतमा उक्त लिलामी प्रक्रियामा सहभागी भएको अनुसन्धानबाट खुलेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले शिक्षामा सबै वर्ग र क्षेत्रको पहुँच अभिवृद्धि गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। शिक्षा मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित साक्षर मधेस प्रदेश घोषणा पूर्व तयारी अध्ययन उच्च स्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा मन्त्री पोखरेलले स्पष्ट नीति अवलम्बन गरी शिक्षामा सबैको पहुँच पुर्याइने प्रतिबद्ध रहेको र त्यसमा वर्तमान सरकारलाई सहयोग गर्न सम्बद्ध सबैसँग अनुरोध गर्नुभयो। सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री पोखरेलले मधेस प्रदेशमा अझै पनि विद्यालय बाहिर रहेका बालबालिका, निरक्षर वयस्क तथा आर्थिक अभावका कारण शिक्षा प्राप्त गर्न नसकेका समुदायलाई लक्षित गरी विशेष अभियान सञ्चालन गरिने बताउनुभयो। कार्यक्रममा मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले मधेस प्रदेश सरकारले विद्यालय शिक्षासँगै वयस्क शिक्षा, जीवनोपयोगी र व्यावहारिक शिक्षा, सिपमूलक तालिम तथा समुदायमा आधारित शिक्षण सिकाइ कार्यक्रमलाई प्राथमिकता दिँदै आएको बताउनुभयो। सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउन सक्ने चेतावनी दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सूचना जारी गर्दै निजामती कर्मचारीलाई अनुशासन र आचरण सम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो। सूचनामा नेपालको संविधान र निजामती सेवा ऐन अनुसार निजामती सेवा राजनैतिक रूपमा तटस्थ, निष्पक्ष र उत्तरदायी हुनुपर्ने उल्लेख छ। यस्तै मन्त्रालयले निजामती सेवा ऐनमा कर्मचारीले राजनीतिमा भाग लिएमा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने व्यवस्था रहेको सम्झाउँदै मन्त्रालयले कर्मचारी राजनीतिक दल, भातृ संगठनमा आबद्ध हुन नपाइने जनाएको छ। सूचनामा राजनीतिक गतिविधिमा संलग्न हुने, संगठनको सदस्यता लिने वा निर्वाचनमा उम्मेद्वार बन्ने कर्मचारीलाई सेवाबाट हटाउन सकिने व्यवस्था रहेको मन्त्रालयले उल्लेख गरेको छ। सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोग विरुद्ध दायर गरेको रिट निवेदनमा कारण देखाओ आदेश जारी गरेको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आज कारण देखाओ आदेश गर्दै यही वैशाख 29 गते छलफलका लागि बोलाएको थियो। यस्तै अधिवक्ता डाक्टर प्रेमराज सिलवालले सम्पत्ति छानबिन आयोग असंवैधानिक र क्षेत्राधिकार विहीन भएको उल्लेख गर्दै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई विपक्षी बनाई रिट निवेदन दायर गर्नुभएको थियो। सरकारले अध्यागमन सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न विधेयकको मस्यौदा तयार पारेको छ। गृह मन्त्रालयले अध्यागमन सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको मस्यौदामाथि सुझाव दिन सर्वसाधारणसँग अनुरोध गरेको छ। मन्त्रालयले आज उक्त मस्यौदा सार्वजनिक गर्दै 7 दिनभित्र सुझाव दिन अनुरोध गरेको हो। विगतमा बाल विवाहको दर निकै उच्च रहेको पाल्पाको निस्ती गाउँपालिकाले पछिल्लो समय बाल विवाह न्यूनीकरण गर्न सफल भएको छ। सामाजिक आर्थिक तथा भौगोलिक हिसाबले पछाडि परेको निस्ती गाउँपालिकामा अहिले विद्यार्थी विद्यालय र स्थानीय सरकारको संयुक्त प्रयासबाट सामाजिक परिवर्तनको राम्रो शुरूआत देखिन थालेको स्थानीय बताउँछन्। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
5: निस्ती गाउँपालिका चार मित्यालमा रहेको गौरीशंकर माध्यमिक विद्यालयका विद्यार्थीहरूले आफ्नै शब्द र लयमा बाल विवाह विरुद्ध गीत गाउँदै सन्देश दिएका छन्। निस्ती गाउँपालिका भित्र डरलाग्दो अवस्थामा रहेको बाल विवाहको ग्राफ घटाउन गाउँपालिका समुदाय र विद्यालयहरू मिलेर पालिकामा बाल भेला आयोजना गर्यो। बाल बालिकाले सड़क नाटकबाट चेतना फैलाइरहेका छन्। नाटकमा सहभागी विद्यार्थी सृष्टि सुनारी मगर बाल विवाह न्यूनीकरणका लागि पालिकाले सचेतना मूलक कार्यक्रममा जोड़ दिएको छ। पालिकाले पटक पटक बाल मेला सड़क नाटक र पालिका स्तरमा बाल विवाह न्यूनीकरण गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्न थालेपछि पछिल्ला वर्षमा बाल विवाह हुने क्रम घट्दो अवस्थामा छ। बाल विवाह न्यूनीकरण गर्न सचेतना मूलक कार्यक्रमले सहयोग पुर्याएको बताउनुहुन्छ गौरीशंकर मावि मित्यालका प्रह केश बहादुर सुनारी।
6: अहिले सचेतनाका कुराहरू सड़क नाटकहरू प्रदर्शनी अहिले भइरहेको छ जुन सचेतनामूलक बाल विवाह अन्तको लागि भनेर बाल नृत्य प्रतियोगिता पनि भएको छ। त्यसले गर्दा हिजोको दिन र आजको दिनमा केही फरक छ।
5: निस्ती गाउँपालिकाले बाल विवाह कम गर्न बजेटमा मुख्य प्राथमिकता दिएको छ। बाल विवाह न्यूनीकरणलाई केवल एउटा नारामा मात्र सीमित नराखी यस वर्षको बजेटमा लक्षित वर्गका कार्यक्रम किशोरीहरूको आत्मरक्षा र सचेतनाका लागि विशेष बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर चितौरेले जानकारी दिनुभयो।
7: फोकल पर्सनहरू ओडामा बाल मैत्री सहजकर्ता बाल कल्याण अधिकारी राखेर जनशक्ति त्यसरी व्यवस्थापन छ भने पालिकाको 15% जति बजेट डाइरेक्ट छ तर अप्रत्यक्ष रूपमा फेरि अन्य कार्यक्रमहरू जोडिएर फेरि त्यसमा चाहिँ सहयोग भएको अवस्था छ।
5: बाल विवाह न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रममा जोड दिन थालेपछि निस्तीमा 2079 सालमा 276 जोडीले बाल विवाह गरेकोमा हाल आएर यो संख्या 7 जोडीमा मात्र सीमित भएको छ। 83 साल भित्रै बाल मैत्री र बाल विवाह मुक्त गाउँपालिका घोषणा गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारूले जानकारी दिनुभयो।
8: बाल विवाहलाई नामित पार्ने गरी घोषणा गर्ने गरी हामी अगाडि बढिरहेका छौँ।
5: 2079 सालदेखि निरन्तर सञ्चालित विभिन्न अभियानका कारण मिस्तीमा अहिले उमेर नपुग्दै घरजम गर्नेको संख्या निकै कम भएको छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
0: कञ्चनपुरको गड्डा चौकीदेखि कैलालीको चिसापानीसम्म पूर्व पश्चिम महेन्द्र राजमार्गको अतिक्रमण क्षेत्र खाली गरिने भएको छ। सड़क डिभिजन कार्यालय महेन्द्रनगरले आज सूचना जारी गर्दै महेन्द्रनगर राजमार्ग गड्डा चौकी अतरिया चिसापानी सड़क सीमा सड़क केन्द्रबाट 25-25 मिटर दायाँ बायाँ कायम रहेको जनाउँदै सो क्षेत्रमा बनेका टहरा संरचना हटाउन 15 दिनको समय सीमा तोकेको छ। सड़क विभागको स्वीकृति बिना अस्थायी स्थायी घर टहरा निर्माण गर्ने, निर्माण सामग्री राख्ने, मालवस्तु मा राख्ने, ढल तथा पानी सड़क किनारको नालामा मिसाउने लगायतका कार्य नगर्न आग्रह गरेको छ। नेपाली कंग्रेसले पार्टीको केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेको छ। पार्टी सभापति गगन कुमार थापाले कंग्रेसको विधान बमोजिम गठित केन्द्रीय अनुशासन समिति आज पुनर्गठन गर्नुभएको हो। पुनर्गठित समितिको संयोजकमा केन्द्रीय सदस्य तारामान गुरुङ र सदस्यमा केन्द्रीय सदस्यहरू धना खतिवड़ा, रमेश प्रसाद धमला र बजरंग नेपाली रहनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद प्रतिनिधि सभाको सचिवमा प्रकाश अधिकारी लाई नियुक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले प्रतिनिधि सभाका सभामुखको सिफारिसमा नेपालको संविधान बमोजिम संखुवा सभाका अधिकारीलाई आज सचिवमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। धनकुटा जिल्ला केरा खेतीका लागि उपयुक्त भए पनि व्यावसायिक रूपमा भने अगाडि बढ्न सकेको छैन। वर्षौं पहिलेदेखि केरा खेती हुने गरेको भए पनि हालसम्म जिल्लाको उत्पादनले स्थानीय माग समेत पूरा गर्न नसकेको हो। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
9: धनकुटाको पाखरीवास नगरपालिका वडा नम्बर 9 का कृषक शुक्र राज राईले करिब 40 रोपनी क्षेत्रमा केरा खेती गर्दै आउनु भएको छ। धान तथा अन्य खेतीमा कामदारको समस्या भएपछि उहाँ केरा खेती तर्फ लाग्नु भएको हो। 3 वर्ष अघि शुरू गरेको केरा खेती अहिले उहाँको राम्रो आमदानीको स्रोत बनेको छ। अन्य खेती भन्दा केरा खेती सजिलो र कम श्रम लाग्ने भएकाले केरा खेती रोजेको उहाँको भनाइ छ।
10: यसको आमदानी गएको बर्खा साउन भदौ यहाँदेखि मात्रै सुरु भएको अहिले त्यत्रो ठुलो भलम छैन अब आउने फागुनदेखि उता हाम्रै उत्पादन बेला धेरै नै फल्ने खालकाहरू छन्।
9: धनकुटामा शुक्र राई जस्ता व्यवसायिक केरा खेतीमा संलग्न कृषक निकै कम छन्। धनकुटाको शहीद भूमि र सागुरीगढी गाउँपालिका तथा पाखरीवास नगरपालिकाको तल्लो क्षेत्रमा मात्र केरा खेती भइरहेको छ। घरायसी प्रयोजनमै सीमित रहेको केरा उत्पादन बढी भएको मात्र बिक्री गर्ने चलन छ। धनकुटामा हाल 43 हेक्टर क्षेत्रफलमा केरा खेती भई वार्षिक करिब 400 मेट्रिक टन उत्पादन हुँदै आएको छ। केरा खेती कम मेहनतमा छिटो आमदानी दिने तथा एउटा बोटबाट एक पटक मात्रै फल दिने भए पनि नयाँ टुसाबाट वर्षौंसम्म उत्पादन लिन सकिन्छ। 15-35 डिग्री तापक्रम र पानी नजम्ने ओसिलो माटोमा खेती हुने केराको उपयुक्त जात र व्यवस्थित खेती गरेमा जिल्लाभर व्यावसायिक रूपमा विस्तार गर्न सकिने कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राणा मगरले बताउनु भयो।
11: धनकुटा जिल्ला गोला खेतीको लागि एकदमै राम्रो सम्भाव्यता भएको क्षेत्र हो। यसलाई भिरालो पाखो भए पनि हुन्छ, सम्ममा पनि हुन्छ, तर यसलाई पानी जम्न हुँदैन, चिसो ठाउँ हुनुपर्छ। त्यसलाई तल्लो सतहदेखि अलिकति माथिल्लो एरियासम्म खेती गर्न सकिन्छ।
9: धनकुटामा जहाजी, माल्बो, चिनिया, चम्पा, आसामे लगायतका जातको केरा खेती हुने गरेको छ। स्वास्थ्यवर्धक फल भएकाले यसको बजार र माग राम्रो भए पनि जिल्लाको उत्पादनले स्थानीय माग समेत पूरा गर्न सकेको छैन। तराईमा पनि पहाडे रैथाने जातको माग बढ्दो भएकाले कृषकलाई केरा खेतीतर्फ आकर्षित गर्न आवश्यक देखिन्छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि आज साँझ बेजिङ पुग्नु भएको छ। चिनी राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा ट्रम्पले मे 13-15 चीनको भ्रमण गर्न लाग्नु भएको हो। लामो उडान पछि अमेरिकी राष्ट्रपति ट्रम्प बेजिङको समय अनुसार साँझ 7:50 बेजिङ अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नुभएको हो। करिब 9 वर्षपछि अमेरिकी राष्ट्रपतिको यो पहिलो चीन भ्रमण हो भने सन् 2017 नोभेम्बर पछि ट्रम्पको यो दोस्रो भ्रमण हो। दुई नेता बीच द्विपक्षीय सम्बन्ध र विश्व शान्ति तथा विकासका प्रमुख विषयमा गहन छलफल हुने चीनको परराष्ट्र मन्त्रालयले जनाएको छ। दक्षिणी लेबनानमा भएको पछिल्लो इजरायली हवाई आक्रमणमा परि 13 मृत्यु हुनका साथै अन्य 14 घाइते भएका छन्। लेबनानको स्वास्थ्य मन्त्रालयले नबातिया सहरमा इजरायली हवाई आक्रमणमा परि मृत्यु हुनेको संख्या 5 पुगेको जनाएको छ, जसमा 2 घाइतेहरूको अवस्था चिन्ताजनक भएकाले नागरिक सुरक्षा एजेन्सीको सहयोगमा उच्च निगरानीको साथ औषधि उपचार भइरहेको जनाइएको छ। अब आर्थिक समाचार, भुवन आचार्यबाट।
12: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
13: पछिल्लो समय होटल तथा पर्यटन क्षेत्रका पूर्वाधारमा लगानी बढेसँगै रूपन्देही पर्यटकीय केन्द्रका रूपमा विकास हुँदै गएको छ। लुम्बिनी भ्रमणमा आउने विदेशी तथा स्वदेशी पर्यटकको प्रमुख वासस्थलका रूपमा रूपन्देही स्थापित हुँदै जाँदा स्तरीय होटल समेत थपिने क्रम बढेको छ। भैरवा लुम्बिनी कोरिडोर तथा जिल्लाका मुख्य सहर क्षेत्रमा 5-4 र 3 होटल सञ्चालनमा आएका छन् भने नयाँ होटल निर्माण समेत जारी रहेको छ। सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले रूपन्देहीमा 5 सहित हयात प्यालेस, टाइगर प्यालेस, वाई सोल्टी भिलासा र लुम्बिनी हेरिटेज जस्ता होटलहरू सञ्चालनमा रहेको जानकारी दिनुभयो। भैरवा लुम्बिनी सडक खण्डमा नयाँ 5 होटल निर्माण भइरहेको छ भने भैरवाको बुद्ध चोकमा अर्को 5 होटल निर्माणको अन्तिम चरणमा पुगेको छ। होटल तथा रेस्टुरेन्ट व्यवसायी संगठनका पूर्व अध्यक्ष अनिल गेवालीले अन्तर्राष्ट्रिय होटल व्यवस्थापन समूह रूपन्देहीमा प्रवेश गरेसँगै जिल्लाको पर्यटन छवि थप उज्यालो भएको बताउनु भयो। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि विमानस्थल केन्द्रित होटेलमा लगानी समेत बढेको गेवालीले उल्लेख गर्नुभयो। तनहुँको देवघाटमा निर्माणाधीन 126 मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजनाको प्रवेश सुरुङ मार्ग निर्माण सुरु भएको छ। नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको तनहुँ हाइड्रो पावर लिमिटेडले सुरुङ निर्माणका लागि आरके हाइड्रो इन्जिनियरिङ एन्ड एसोसिएट प्रणाली काठमाडौँसँग ठेक्का सम्झौता गरेको छ। विस्फोटक पदार्थ प्रयोग सम्बन्धी स्वीकृति प्रक्रियामा भएको ढिलाइका कारण निर्माण केही समय प्रभावित भएको आयोजना प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो। रन अफ द रिभर प्रकृतिको अर्ध जलाशयुक्त सो जल विद्युत आयोजनाबाट वार्षिक 520.78 करोड युनिट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ। आयोजनाको अनुमानित लागत 227 मिलियन अमेरिकी डलर रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले निजी क्षेत्रमा उत्साह बढाएको चितवनका उद्योगी व्यवसायहरूले बताएका छन्। आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रभावकारी देखिए पनि कार्यान्वयनको समयमा कसरी जान्छ भन्नेमा पर्खर हेरेको अवस्थामा रहेको चितवनका उद्योगी व्यवसायहरूले बताउनु भएको हो।
0: अब खेल समाचार, अझै बमबाट।
14: नेपाली ओडीआई क्रिकेट टोलीका उपकप्तान दिपेन्द्र सिंह एरी आईसीसी ओडीआई अलराउन्डर वरियतामा 3 स्थान माथि उक्लिएका छन्। आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधिक गरेको नयाँ वरियता अनुसार दिपेन्द्र 3 स्थान सुधार गर्दै 28 स्थानमा पुगेका हुन्। उनको रेटिङ अङ्क बढेर 153 पुगेको छ। घरेलु मैदानमा भएको लिग टू श्रृङ्खलामा गरेको प्रदर्शनबाट उनको वरियता सुधार भएको हो। नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा सम्पन्न क्रिकेट युनाइटेड कप सिरिज बराबरीमा सकिएको छ। बुधबार विराटनगर 6 स्थित मेरिलेबोन ज्वाला क्रिकेट मैदानमा भारी वर्षापछि मैदान पानी जमेपछि बागमती प्रदेश र क्वालिटी कप 11 बीचको खेल रद्द भयो, जसका कारण सिरिज 1-1 बराबरीमा सकिएको हो। पहिलो खेलमा इक्वालिटीले बागमतीलाई 5 विकेटले हराएको थियो। दोस्रो खेलमा बागमती 22 रनले विजयी भयो। प्रतियोगिताको उत्कृष्ट खेलाडी इक्वालिटीकी टिका शाह घोषित भइन्। त्यस्तै उत्कृष्ट ब्याटर इक्वालिटीकी सानु राजवंशी, उत्कृष्ट बोलर बागमतीकी पार्वती खत्री र उदयमान खेलाडी बागमतीकै लक्ष्मी माया रूपमा घोषित भइन्। नेपाल क्रिकेट प्रशिक्षक संघले क्रिकेट प्रशिक्षकहरूको सेवा सुविधा भत्ता तथा पारिश्रमिकमा सुधार गर्न नेपाल क्रिकेट संघ क्यानसँग माग गरेको छ। संघका अध्यक्ष जगत बहादुर टमटाले क्यान अध्यक्षलाई सम्बोधन गर्दै बुझाएको पत्रमा नेपाली क्रिकेटको विकासमा प्रशिक्षकहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उक्त माग गरिएको हो। पत्रमा प्रशिक्षकहरूले लामो समयदेखि बाल टोलीदेखि उमेर समूह महिला तथा पुरुष सिनियर टोलीसम्म निरन्तर योगदान दिँदै आएको जनाइएको छ। योगदानका बावजुद पनि प्रशिक्षकहरूले पाउने सुविधा भत्ता तथा पारिश्रमिक अझै न्यून र अपर्याप्त रहेको माग पत्रमा उल्लेख छ।
0: अब मौसम। आगामी 24 घण्टामा कोशी मधेस बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 28, न्यूनतम 18.4 डिग्री सेल्सियस वर्षा फाटफुट। काठमाडौँको अधिकतम तापक्रम 26.2, न्यूनतम 18.1, वर्षा 0.2 मिलिमिटर। पोखराको अधिकतम 30.2, न्यूनतम 20.5 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 33.6, न्यूनतम 19.8 डिग्री सेल्सियस र दिपायलको अधिकतम 35.8, न्यूनतम 19.6 डिग्री सेल्सियस। अन्त्यमा प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथिको छलफलमा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै प्रतिपक्षी दलहरूको विरोधका कारण प्रतिनिधि सभाको बैठक स्थगित। राष्ट्रिय सभामा भने नीति तथा कार्यक्रम माथिको छलफल प्रारम्भ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन आगामी असार 7-9 गतेसम्म चितवनमा गर्ने केन्द्रीय कार्य समितिको निर्णय। मन्त्री परिषदद्वारा नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत। सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरका तत्कालीन सदस्य सचिव टीकाराम ढकाल सहित 5 जना विरुद्ध अख्तियारद्वारा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प 2 दिने चीन भ्रमणका क्रममा आज बेजिङमा। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: निष्पक्ष
1: सधैं निष्पक्ष निष्पक्ष
0: स्वदेश एफएम 93.2 मेगाहर्ज
2: धार्मिक पर्यटन प्रबन्धका निम्ति शनि जयन्ती पर्वको अवसर पारी शनि धाम सघौर प्रस्तुत गर्दछ।
3: 11 औं शनि जयन्ती उत्सव विविध सांस्कृतिक कार्यक्रम रमाइलो मेला साथमा नगर स्तरीय भजन र दुनाटप

0: सबैलाई मन पर्ने ओखति साबुन सधैं प्रयोग गर्नुहोस्।
1: न पक्ष न विपक्ष सधैं निष्पक्ष
2: स्वदेश FM 93.2 मेगाहर्ज।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री उपस्थित नभएको भन्दै प्रतिपक्षीको विरोध। संसद अवरोध जारी राखेपछि बैठक भोलिसम्मका लागि स्थगित। प्रधानमन्त्रीले जवाफ नदिए भोलिको बैठक पनि बहिष्कार गर्ने।
1: अहिलेसम्म नियम परिवर्तन भएको छैन, त्यो नियमलाई हामीले स्वीकार गर्नुपर्छ। अब बाँकी जवाफमा पनि प्रधानमन्त्री आउनु भएन भने त्यसमा चाहिँ हामीले गम्भीर रूपले लिनुपर्छ।
0: प्रतिनिधि सभाको सचिवमा प्रकाश अधिकारी नियुक्त। कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दल वा संगठनमा आबद्ध नहुन सरकारको निर्देशन जारी। संलग्नलाई कारवाही गरिने।
2: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूलाई स्मरण गराएको हो र त्यो विषयमा कहीँ कतै संलग्नता देखियो भने पनि मन्त्रालयले कारवाही गर्छ।
0: सम्पत्ति छानबिनमा न्यायाधीश र पूर्व न्यायाधीशलाई पनि समावेश गरिएको भन्दै दायर भएको रिटमा कारण देखाउ आदेश जारी। आज राति र भोलि पनि विभिन्न ठाउँमा पानी पर्ने।
3: बाँकी भूभाग पहाडी भूभाग कर्णाली र सुदूरपश्चिमको पहाडी र हिमाली भूभागका स्थानमा अब मेघगर्जनसहितको मध्यम वर्षा हुने सम्भावना छ।
0: अमेरिकी राष्ट्रपति ट्रम्प चीनको 3 दिने राजकीय भ्रमणमा। द्विपक्षीय सम्बन्ध र विश्व शान्तिको पक्षमा सम्झौता हुने। प्रथम कोशी टप्पु खुल्ला महिला राष्ट्रिय कबड्डीको उपाधि सशस्त्र प्रहरीलाई।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: आर्थिक संरचनामा देखिएका विसङ्गति न्यूनीकरण तथा निराकरणका लागि आर्थिक तथा मौद्रिक नीति स्पष्ट हुनुपर्दछ। आगामी बजेटले निजी क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर उत्पादन तथा उत्पादकत्व वृद्धि, स्थानीय रोजगारी सिर्जना, उत्कृष्टताको सम्मान, साधन स्रोतको मितव्ययी उपयोग जस्ता विषयमा प्राथमिकता दिन सक्नुपर्दछ। बाह्य रोजगारीबाट प्राप्त रेमिटेन्सले घर परिवारको खर्च धाने पनि ऊर्जाशील युवा श्रम शक्ति बाहिरिएर आन्तरिक उत्पादन प्रणाली कमजोर भएकाले युवाहरू रोक्न सक्ने वातावरण सिर्जना हुनुपर्दछ। अब खबर सुशीला श्रेष्ठबाट।
5: प्रशासनिक सुधार र मितव्ययता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्य सहित सरकारले संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 पुर्याउने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने निर्णय गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दहालका अनुसार सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत रहेका छन्। सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साविकको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर नयाँ थप गरिएको नवप्रवर्तन सम्बन्धी कार्यहरू हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेको छ। अन्य मन्त्रालयहरूको कार्य विभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयहरूलाई एकीकृत गरिएको छ। जस अनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय, संचार मन्त्रालय, युवा तथा श्रम रोजगार मन्त्रालय र भूमि सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन्। त्यसै गरी महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ। साविकको संचार तथा सूचना प्रविधि मन्त्रालयले गर्दै आएको सूचना प्रविधि सम्बन्धी कार्यलाई भने अब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गाभिने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित नभएपछि विपक्षी दलहरूले असन्तुष्टि जनाएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलहरूले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम तथा समसामयिक विषयमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने माग गरेका थिए। तर प्रधानमन्त्री शाहले जवाफ नदिने भएपछि सांसदहरूले विरोध जनाएका हुन्। विपक्षी दलहरूले प्रधानमन्त्री शाहले जवाफ दिनुपर्ने गर्ने माग गर्दै सरकारको ध्यान आकर्षण समेत गराएका छन्। यसअघि बैठकको कार्यसूचीमा प्रधानमन्त्री शाहले बोल्ने कार्यक्रम राखिएको थियो, तर बैठक शुरू हुनु अघि नै उहाँको बोल्ने कार्यक्रम हटाइएको जानकारी दिइयो। यसले विपक्षी दलहरूलाई थप आक्रोशित बनाएको छ। प्रधानमन्त्रीको अनुपस्थितिप्रति विरोध जनाउँदै विपक्षी दलका सांसदहरूले संसद सञ्चालनमा अवरोध सिर्जना गरेका थिए। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि प्रधानमन्त्रीले जवाफ नदिए आगामी बैठक बहिष्कार गर्ने चेतावनी दिएको छ। संसदमा बोल्दै कांग्रेस सांसद अर्जुन नरसिंह केसीले भन्नुभयो,
1: प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले तोकेको कुनै पनि मन्त्रीले प्रधानमन्त्रीले टेबल गर्ने कुरा अर्का मन्त्रीले टेबल गर्ने हाम्रो परम्परा हो र सभामुखले भन्न खोज्नु भए पनि धारा 38 को व्याख्या त्यही हो। अनि हुँदाहुँदा जवाफ पनि नआउने हो भने त्यो अत्यन्त गम्भीर रूपले हामी त्यसलाई लिन्छौँ। त्यस कारण म सभामुखज्यू मार्फत के अनुरोध गर्न चाहन्छु भने यो संसदको परम्परा 2047 सालदेखि मैले हेर्दै आएको छु र मैले अनुभव गरेको छु। त्यस कारणले कुनै पनि प्रस्ताव प्रस्तुत गर्दा अहिलेसम्म नियम परिवर्तन भएको छैन, त्यो नियमलाई हामीले स्वीकार गर्नुपर्छ। अब बाँकी जवाफमा पनि प्रधानमन्त्री आउनु भएन भने त्यसमा चाहिँ हामीले गम्भीर रूपले लिनुपर्छ।
5: बैठकमा नेकपा एमालेका सांसद गुरु बरालले सत्तापक्षले प्रतिपक्षले उठाएको विषयलाई अनदेखा गरेको भन्दै आपत्ति जनाउनुभयो।
6: आज किन असहज अवस्थामा संसदलाई लान खोजिँदैछ? यो संसद लोकतान्त्रिक पद्धति अन्तर्गत कार्यपालिकाका सबै गतिविधिहरूलाई निगरानी गर्ने नियमन गर्ने यो संसद हो र यो संसदलाई तदनुरूप लानुपर्छ। दफा 38 पटक पटक वाचन गरेर किन सत्तापक्ष असहज बनाइरहेको छ परिस्थितिलाई? आज प्रधानमन्त्री यहाँ आउन केले रोकेको छ? उहाँ कहाँ हुनुहुन्छ? पहिला त्यो सबै कुरा त हाउसले थाहा पाउनु पर्यो नि।
5: प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलले उठेर विरोध गरेपछि संसद बैठक बहिष्कार गरेर बाहिरिनुभएका संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साङपाङले देशमा प्रधानमन्त्री नै नभएको टिप्पणी गर्नुभयो।
7: प्रधानमन्त्री टेबल गर्नुपर्ने कुरा अरूलाई म पठाएको कारणले गर्दाखेरि अब हाम्रो केही प्रश्नहरू पनि छन् होइन, देशमा प्रधानमन्त्री नभएको जस्तो देखियो, त्यसले गर्दाखेरि हामी चाहिँ बहिष्कार गर्दैछौँ। सत्तारूढ दलले आफ्नो मुना खोजी चलाइरहेछ, ठेलीका ठेली किताब आज दिने भोलि पढेर लिए होइन भन्ने हिसाबले अन्त समयहरू हुन्छ नि त। नीति तथा कार्यक्रम पनि त्यस समय पनि हामीलाई दिएको छैन, बजेट पनि खुसी खुसी गरिरहेछ, त्यसले गर्दाखेरि त्यो चाहिँ भएन।
5: तर संसद सचिवालयले भने प्रतिनिधि सभा नियमावलीमा भएको व्यवस्था अनुसार नीति तथा कार्यक्रममाथिको छलफल र जवाफमा प्रधानमन्त्रीको अनिवार्य उपस्थिति अनिवार्य गरिएको छैन। सीआईएनसँग कुरा गर्दै संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भन्नुभयो,
8: नियमावलीमा अब कतिपय काममा प्रधानमन्त्रीले समय दिनु नभ्याउँदाखेरि जस्तो विधेयकहरूको टेबल गर्ने विधेयकमाथिको उत्तर दिनै पर्दाखेरि पनि कहिले कहिले कुनै कुनै विधेयकमा भयो कोही सार्वजनिक गर्ने महत्त्वका प्रस्तावहरू भए तिनीहरूमा पहिला पनि तोक्नी गरेको चाहिँ देखिन्छ होइन। नियमावलीले ठ्याक्क त्यस्तो स्पष्ट रूपमा चाहिँ प्रधानमन्त्रीले अब जस्तो अहिले नीति तथा कार्यक्रमको कुरामा त अरूमा अलिअलि अभ्यास चाहिँ छ, जस्तो विभिन्न संवैधानिक निकायका प्रतिवेदनहरू हुन्छन् ती प्रतिवेदनहरू पनि प्रधानमन्त्रीले नै पेश गर्ने भन्ने हुन्छ। यद्यपि यस्ता प्रतिवेदनहरू प्रस्तुत गर्न पेश गर्न पनि अर्कै पनि मन्त्रीलाई तोकिएको पनि विगतदेखि नै तोकिने गरिएको पनि छ। नीति तथा कार्यक्रमको हकमा चाहिँ अब खासै अब यस्तो उदाहरणहरू हेर्न बाँकी नै छ हामीले।
5: यसै अवरोध जारी राखेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले पटक पटक आग्रह गर्दा पनि विपक्षी दलले सहमति नजनाएपछि भोलि बिहान 11 बजेसम्मलाई बैठक स्थगित गरिएको हो। सभामुख अर्यालले संसदमा प्रधानमन्त्रीले बोल्ने विषयमा संवाद गरिने बताउनुभयो।
9: मैले संवाद त गर्नु पर्ला कार्यपालिकासँग सरकारसँग, त्यस कारणले मैले यहाँबाट रुलिङ भन्दा पनि संवाद गरेर त्यहाँको अवस्था बुझेर त्यसपछि गर्ने कुरा भएको हुनाले भोलिको सदन चलाउनु पूर्व फेरि हामी संवाद गर्न सक्छौँ। सरकारको तर्फबाट सरकार प्रमुखले मेरो उपस्थित हुन नसकेका कारणले मैले मेरो क्याबिनेटको अर्को मन्त्रीलाई जिम्मा लगाएर पठाएको छु भनेर नियमसङ्गत हाम्रो नियमावलीले स्पष्ट लेखेको आधारमा त्यसलाई टेकेर उहाँले गरेको यो अनुरोधलाई हामीले सम्मान गर्दै जनताका लागि यहाँहरूले नै सदन अवरुद्ध गर्दै गर्दा त्यो त कता मिल्यो मिल्न गएर।
5: सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय सभामा भने पेश गरिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। कांग्रेस पूर्व सभापति शेरबहादुर देउवा पक्षका बागमती प्रदेश स्तरीय नेताहरूको भेलाले 15 महाधिवेशनलाई पारदर्शी निष्पक्ष स्वतन्त्र र सर्वस्वीकार्य रूपमा सम्पन्न गर्न सबै पक्षको सम्मानजनक सहभागिता सुनिश्चित हुनुपर्ने माग गरेको छ। आज सम्पन्न भेलाले अहिलेको नेतृत्वले मनोमानी ढंगले विधान संशोधन गरेको कदापि स्वीकार्य नहुने भन्दै विभिन्न 9 बुँदे निष्कर्ष निकालेको। बैठकपछि नेता प्रकाश रणमहतले सीआईएनसँग कुरा गर्दै भन्नुभयो,
10: यो पार्टीमा विग्रह आओस् भन्ने पक्षमा हामी छैनौँ, तर त्यसको जिम्मेवारी जुन आधिकारिक रूपमा कानुनी रूपमा अहिले चाहिँ प्राप्त गरेका विशेष अधिवेशनबाट आएको नेतृत्वले प्राप्त गरेका छ, त्यो नेतृत्वको जिम्मेवारी हो। हिजो पार्टी समग्रमा एक भएर नेतृत्व चुन्दा समेत शेरबहादुर देउवा, हिजो गिरिजा प्रसाद कोइराला, हरेक नेताले सबै पक्षलाई मिलाएर पार्टी सञ्चालन गर्थ्यो भनेदेखि त अहिले त एक पक्षले निर्वाचित गरेको विशेष महाधिवेशनबाट आएको नेतृत्वले अब हामी जे चाहन्छौँ त्यही अनुसार चल्छ। विभिन्न जिम्मेवारीमा रहेको साथीहरू, योगदान गरेका नेताहरूको केही अर्थ छैन भन्ने किसिमबाट जानु हुँदैन।
5: बैठकले तत्काल पूर्ण महासमितिको बैठक राख्न माग गरेको छ। सरकारले निजामती कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दल वा दलका भ्रातृ संगठनमा आबद्ध नहुन निर्देशन जारी गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना मार्फत राजनीतिमा संलग्न हुने कर्मचारीलाई सेवाबाट हटाउन सकिने चेतावनी समेत दिएको हो। नेपालको संविधान र प्रचलित कानूनले निजामती सेवालाई राजनीतिक रूपमा तटस्थ, निष्पक्ष, व्यावसायिक र उत्तरदायी सेवाका रूपमा परिकल्पना गरेको मन्त्रालयले स्पष्ट पारेको मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीले सीआईएनसँग बताउनुभयो।
2: निजामती सेवाको आधारभूत चरित्र भनेको सेवा प्रवाह हो, निष्पक्षता हो, व्यावसायिकता हो, तटस्थता हो। तटस्थताको अर्थ गैर राजनीतिक राजनीतिक रूपमा तटस्थ हो, नतिजा प्रति तटस्थ भन्ने विषय होइन। सेवा प्रवाहमा सेवाग्राहीको अधिकारको विषयमा उहाँहरूको सेवा सुविधा प्राप्त गर्ने सन्दर्भमा कर्मचारीको प्रभावकारिताको विषयमा तटस्थता होइन कि राजनीतिक रूपमा चाहिँ तटस्थ हुनुपर्छ, नभएदेखि सेवा प्रवाह अन्य विकास निर्माणका कामहरू, नीति कार्यान्वयनका विषयहरू, नीति तर्जुमाका विषयहरू निष्पक्ष हुन सक्दैनन्, स्वार्थयुक्त हुन्छन्। त्यसैले गर्दाखेरि यो विषयलाई चाहिँ भइरहेकी कानुनी व्यवस्थालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूलाई स्मरण गराएको हो र त्यो विषयमा कहीँ कतै संलग्नता देखियो भने पनि मन्त्रालयले कारवाही गर्छ।
5: साझा खबरमा अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका क्रममा बेजिङ पुग्नु भएको छ। चिनिया राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा ट्रम्पले आजदेखि 3 दिन चीनको भ्रमण गर्नुहुनेछ। करिब 9 वर्षपछि अमेरिकी राष्ट्रपति यो पहिलो चीन भ्रमण अमेरिकी राष्ट्रपतिको यो पहिलो चीन भ्रमण हो। भ्रमणमा दुई नेताबीच द्विपक्षीय सम्बन्ध, विश्व शान्ति र विकासका प्रमुख विषयमा गहन छलफल हुने चीनको परराष्ट्र मन्त्रालय जनाएको छ। र खेल खबरमा, सुनसरीमा सम्पन्न प्रथम कोशीटप्पु खुला महिला राष्ट्रिय कबड्डीको उपाधि सशस्त्र प्रहरीले जितेको छ।
0: सुशीला श्रेष्ठ। मदन भण्डारी लोकमार्ग सञ्चालनमा आएपछि गुफा बजार सुनसान।
11: गाडी बाटो आएर सुविधा भनेको त त्यसले त तपाईँको हामीले त घाटा पार्यो।
0: अन्य पुराना पदमार्ग पनि सुनसान बन्दै रिपोर्टसँगै नेपालको नयाँ नक्सामा समेटिएका क्षेत्रमा नागरिक नेपालको प्रशासनमा जोडिन आतुर। कुराकानी विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
13: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
14: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
15: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
12: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
15: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
12: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन।
16: बाली अवशेष जलाउँदा नि र स्वस्थ भविष्य।
5: बाली संगठन एफयू र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: वन तथा भू संरक्षण विभागद्वारा जनहितमा जारी सन्देश।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। आज राति देशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी मधेस बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा मेघगर्जन चट्याङसहित मध्यम खालको वर्षा हुने जनाइएको छ। तेह्रथुम शङ्खुवासभा ताप्लेजुङको संगम स्थलमा पर्ने गुफा बजार आज भोलि असामान्य रूपमा सुनसान बन्दै गएको छ। बसन्तपुर गुफा हुँदै ताप्लेजुङ जोड्ने मदन भण्डारी लोकमार्ग सञ्चालनमा आएपछि त्यहाँको जीवनशैली बदलिएको छ। सडक सञ्चालनमा आएपछि यात्रा सहज बन्यो, तर त्यहाँको पुरानो बजार भने सुनसान बन्दै गयो।
4: तेह्रथुम शङ्खुवासभा र ताप्लेजुङको संगम स्थलमा पर्ने गुफा बजारको स्वरूप अहिले जस्तै सुनसान थिएन। करिब 18 वर्ष अघि यही ठाउँ यात्रु भरिया चौरी र खचडको भिडले भरिभराउ हुन्थ्यो। दिनभर यात्रु ओहोर दोहोर गर्थे, होटलहरूका बाक्लै चहल पहल हुन्थ्यो र स्थानीयको मुख्य आमदानी यही बाटोमा निर्भर थियो। तर हिजो आज भने सबै घटेको छ। शङ्खुवासभाका स्थानीय ज्ञानकाजी शेर्पा:
5: पर्यटकहरूलाई भित्राउन सकियो भने चाहिँ अनि यो साना होटलहरूको पनि आर्थिक समृद्धि हुने देखिन्छ।
4: 2065 सालमा बसन्तपुर गुफा हुँदै ताप्लेजुङ जोड्ने मदन भण्डारी लोकमार्ग सञ्चालनमा आएपछि यहाँको जीवनशैली नै बदलियो। सडक आएपछि यात्रा गर्न निकै सहज भयो, तर त्यससँगै पुरानो पदमार्ग सुनसान भने बन्दै गए। पहिले गुफा बजार क्षेत्र भरिया र खचड व्यवसायको मुख्य केन्द्र थियो, अहिले भने पदमार्ग प्रयोग गर्ने यात्रु लगभग शून्यमा झरेका छन्। अधिकांश होटल खाली छन्। भरिया र खचड व्यवसाय लगभग विस्थापित भएको छ। ताप्लेजुङ सुकेका होटल व्यवसायी लाक्पा शेर्पा भन्नुहुन्छ:
6: दिनमा तपाईँको त्यस्तै 12-15 हजार हुन्थ्यो, अब अहिले तपाईँको दिनमा 5 रुपियाँ हुँदैन। गर्दाखेरि यो गाडी बाटो आएर सुविधा भनेको त त्यसले त तपाईँको हामीले त घाटा पार्यो।
4: परम्परागत पेसा धराशायी भएपछि धेरै स्थानीय अहिले वैकल्पिक रोजगारी खोजिरहेका छन्। स्थानीय फुर्वा शेर्पाका अनुसार वैकल्पिक रोजगारी पाउन समेत मुस्किल परेको छ।
7: बसन्तपुरबाट चाहिँ दैनिकहरू ल्याउँथ्यौँ, यहाँ दैनिक गर्ने पेसा थियो। अब त्यो रोड आएपछि त्यसको चाहिँ अब काम भएन। त्यो चुङ्ग्रीको अब दुनिएको छ,
4: यातायात विकासले पुराना पेसा विस्थापित गरेको छ। रूपान्तरणको आवश्यकता बढेको छ, तर सम्भावना अझै बाँकी रहेको स्थानीयको बुझाइ छ। मादी नगरपालिका एकका डम्बर बुढाथोकीले यहाँ प्रकृतिको सुन्दरता र पदमार्गको इतिहासले यहाँ ठुलो सम्भावना रहेको बताउनु भयो।
8: उद्योग धन्दाहरू नयाँ नयाँ खोलेर विशेष गरी यो तिनजुरी मिल्के जलजले भनेको चाहिँ पर्यटन प्रबन्धन गरेर यहाँका यो क्षेत्रको जीवन स्तर माथि यहाँका जनताको उठ्न सक्छ।
4: गुफा बजार आज इतिहासको एउटा अध्याय बनेको छ, तर सही योजना र लगानी भए यही ठाउँ पुनजीवन्त बन्न सक्ने सम्भावना अझै बाँकी छ। विशेष गरी प्राकृतिक सौन्दर्य, ऐतिहासिक पदमार्ग र 3 जिल्लाको संगम स्थल जस्ता पक्षहरूले गुफा बजारलाई पर्यटन केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना रहेको पर्यटनविदहरू समेत बताउँछन्। विकास गुरुङ, CIN, रेडियो तिनजुरे, बसन्तपुर, तेह्रथुम।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपालको नयाँ नक्सामा समेटिएका क्षेत्रमा नागरिकहरू नेपालको प्रशासनसँग जोडिन आतुर।
9: यो देशको मूलधारमा जोडियो, त्यसपछि हामीले अतिक्रमित र भारतले जबरजस्ती अतिक्रमण गरेको प्रशासनिक नियन्त्रण गरेको भूभागको बारेमा र त्यहाँका जनताहरूको बारेमा आफ्नो पहलकदमी जारी राख्नु।
3: काठमाडौँदेखि लिम्पिया धुरासम्म भइरहेको बहस विशेष कुराकानी बाँकी नै छ। CIN को साझा खबर सुन्दै गर्नुहोला।
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ छ वर्ष अघि सरकारले लिम्पियाधुरा कालापानी लिपुलेख समेटिएको नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो यसबीचमा नेपालले नक्सामा समेटिएको भूभागका बारेमा भारतसँग प्रत्यक्ष संवाद भने गरेको छैन नयाँ नक्सामा समेटिएको क्षेत्रका बासिन्दाले कस्तो भोगाई गरिरहेका छन् अपेक्षा कस्तो छ दार्चुलाबाट निर्वाचित सांसद गणेश सिंह ठगुन्नासँग साथी लील प्रकाश चन्दले कुराकानी गर्नुभएको छ
9: अहिले लिपु खोला भन्दा पर खास गरेर त्योभन्दा अझ यो महाकाली नदी कुटियाङदी भन्दा परका बासिन्दाहरू जुन छन् उनीहरू अब लामो समयसम्म भारतीय प्रशासनिक नियन्त्रणमा भए अब जेनेरेसन नै भनौँ नि त त्यो अब 60-65 वर्षभन्दा अगाडिको जेनेरेसन धेरै कम छ नयाँ पिँढीले त्यो थाहा पनि पाएको छैन उनीहरू उतैतिर भारतीय उसमा चाहिँ अभ्यस्त भइसकेका छन्
12: भनेको त्यहाँको बोल्ने भाषादेखि सबै कुराहरू
9: उनीहरूको लोकल भाषा त्यहाँ सहका जनजाति बस्छन् त्यो हाम्रो अहिले ब्यास गाउँपालिका वडा नम्बर 1 र 2 पनि बस्छन् त्यो भाषा उनको आफ्नो पनि भाषा छ तर पनि उनीहरू आफ्नो भाषा बाहेक हिन्दी नै बोल्छन्
12: नेपाली
9: बोल्दैनन्
12: नेपालतर्फको पनि ब्यासी भाषा बोल्ने समुदाय त्यहाँ छ
9: अहिले नेपालतर्फ भन्दा पनि अब हाम्रो ब्यास गाउँपालिका वडा नम्बर 1 र 2 छाङरु तिङ्कर राप्ला दुम्लिङमा बस्ने जनसमुदायहरू ब्यासी भाषा पनि बोल्छन् उनीहरू नेपाली पनि बोल्छन् उता भारतीय प्रशासनिक नियन्त्रणमा रहेको कुटी नाभी गुन्जी का बासिन्दाहरू चाहिँ उनीहरू आफ्नो भाषा त बोल्ने नै भयो सहका भाषा रङ भाषा अनि त्यसपछि अरू चाहिँ आफ्नो चाहिँ हिन्दी भाषा प्रयोग गर्छन्
12: त्यही क्षेत्रलाई चाहिँ अहिले हामीले नेपालको नक्सामा समावेश गरेका छौँ कि त्यहाँको कति जनसङ्ख्या पर्छ हाम्रो नक्साभित्र
9: कुटी नाभी गुन्जी 3 गाउँ छ अब ठ्याक्कै यकिन जनसङ्ख्या मलाई थाहा भएन मलाई लाग्छ 2-3 होला
12: त्यो क्षेत्रका मानिसहरू अथवा त्यहाँका बासिन्दाहरूले यो नेपालमा भइराखेको बहसको बारेमा त थाहा पाउँछन् होला नि त
9: थाहा पाउँछन् कि नपाउनु
12: प्रतिक्रिया कस्तो हुन्छ भन्ने केही तपाईँहरूसम्म केही त्यस्तो जानकारी
9: सामान्य बुझिया छैन तर अब सेवा सुविधा सबै चिज उतातिर फेरि विशेष आरक्षण पनि दिएको छ सरकारी जागिर पनि दिएको छ सहानुभूति हुनु स्वाभाविक छ
12: यदि यो विषय समाधान विगतका कयौँ पटक अरू राजनीतिक दलहरू सरकारको नेतृत्वमा पुगे अथवा सरकारमा गए कसरी अगाडि बढ्ला भन्ने तपाईँलाई एउटा सांसदको रूपमा राजनीतिक कर्मीको रूपमा चाहिँ कस्तो लागिरहेको छ
9: मलाई के लाग्छ त्यहाँका जनताहरूको व्यापक गुनासो हामीलाई चाहिँ एउटा दबाव पनि के छ भने त्यो मुद्दालाई एकदम उठाउनु त ठिक छ अब किनभने देशको सीमा देशको आफ्नो सार्वभौम सत्ता यो त अब कुनै नियममा यो भएन त्यो भएन सुविधा भएन भन्ने नियममा त्यसमा त कम्प्रोमाइज हुँदैन जतिसुकै गरिब देश भए पनि आफ्नो सीमा त

0: राज्यले विशेष प्याकेज घोषणा गर्नुपर्छ.
1: भएन भएन भन्छौ, कसले गर्न दिएन?
0: अब एकचोटि हाम्रो सरकार भए बेला त्यो विशेष प्याकेज गृह मन्त्रालयले घोषणा पनि गरे त्यो तर लागू भएन. लागू नहुने रोग हाम्रो देशमा छ अझै पनि. अब यो सदनमा पनि म कुरा राख्छौँ, त्यो क्षेत्रको लागि पहिले त नेपाल सरकारले आफ्नो प्रशासनभित्र रहेका नागरिकहरूको लागि विशेष कार्यक्रम विशेष योजना लागू गर्नुपर्छ ताकि उनीहरू यो देशको मूलधारमा जोडियो. त्यसपछि हामीले अतिक्रमित र भारतले जबरजस्ती अतिक्रमण गरेको प्रशासनिक नियन्त्रण गरेको भूभाग को बारेमा र त्यहाँका जनताहरूको बारेमा आफ्नो पहलकदमी जारी राख्नुपर्छ.
1: अहिले पनि त्यहाँको व्यासी र सौका समुदाय यदि बेसी झर्नु पर्यो भने नेपालबाट बाटो छैन भनेर हामीले पटक पटक खबरहरू प्रसार गर्छौँ. अहिले कस्तो छ?
0: अब अहिले यसो छ, अब उनीहरूको सडक पुगिसकेको छ, 3-4 घन्टामै त्यहाँ पुग्छन्, यताबाट हिँड्दाखेरि 3 दिन लाग्छ. समस्या त्यो पनि छ नि त, मान्छेहरू अब
1: नेपालबाट जाँदाखेरि 3 दिन
0: लाग्छ, उताबाट 4 घन्टामा पुग्छ भने अब त्यो त छैन भन्ने कुरा छैन. बाटो छ, अब त्यति राम्रो नभए पनि हिँड्न सकिने अवस्था अहिले बनिया छ. पछिल्लो अवस्थामा पोहोर साल बनिया छ अप्ठ्यारो ठाउँमा, अब सडक पनि अगाडि बढिरहेछ, तर पनि अब उता 4 घन्टामा पुगिने ठाउँमा यहाँ 3 दिन लाग्दाखेरि त मान्छेहरू समय बचत पनि सुविधा पनि हेर्ने नै भयो.
1: सडक बन्दै गरेको हो कि सुरुवात नै केही
0: बनिया छ, तर अझै धेरै
1: नेपालतर्फबाट
0: बनिरहेछ. बजेटको कटौतीको मार हामी खेपिरहेका छौँ. 78-79 मैले आफै सङ्घीय मामला मन्त्री हुँदाखेरि सेनाको लागि 22,50,00,000 रुपियाँ विनियोजन गर्न लागेको थिएँ. आजभन्दा 5 वर्ष अगाडि 22 करोड, आज त 50 करोड पुग्नु पर्नेमा गत वर्ष 6 करोड मात्रै पर्यो. अब यसपालि पनि त्यत्रो कुरा गर्दा गर्दा पनि मैले यसो सुनिरहेको छु, झन् त्योभन्दा पनि कम बजेट प्रस्ताव गरिरहेको छ सडक विभागले.
2: आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित नभएपछि विपक्षी दलहरूले असन्तुष्टि जनाएका छन्. विपक्षीले संसद अवरोध जारी राखेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको छ. सरकारले निजामती कर्मचारीहरूलाई कुनै पनि राजनैतिक दल वा दलका भातृ संगठनमा आबद्ध नहुन पुनः निर्देशन जारी गरेको छ. आज राति देशका केही स्थानमा मेघगर्जनसहित पानी पर्नेछ. नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक डाक्टर चण्डिका प्रसाद भट्टले राजीनामा दिनुभएको छ. सर्लाहीको सदरमुकाम मलङ्गवामा अघि साँझ घरको छतबाट खसेर 2 मिस्त्रीको मृत्यु भएको छ. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको राजकीय भ्रमण भ्रमणका क्रममा विश्व शान्तिले प्राथमिकता पाउने बताउनु भएको छ. र सुनसरीमा सम्पन्न प्रथम कोशी टप्पु खुल्ला महिला राष्ट्रिय कबड्डीको उपाधि सशस्त्र प्रहरीले जितेको छ. हवस् त, आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी रवि धितललाई धन्यवाद. भोलि वैशाख 31 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला. अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु. नमस्कार, शुभरात्री.

0: पहाडीको धार्मिक पर्यटन प्रबन्धनका निम्ति शनि जयन्ती पर्वको अवसर पारी शनिधाम सगौरव प्रस्तुत गर्दछ।
1: 11 शनि जयन्ती उत्सव विविध सांस्कृतिक कार्यक्रम रमाइलो मेला साथमा नगर स्तरीय भजन र दुनाट

0: कार्यक्रमको मुख्य आकर्षण चर्चित लोकदोहोरी एवं भजन गायक प्रकाश पराजुलीको भजन र लोकदोहोरी प्रस्तुति।
1: मिति ज्येष्ठ 2 गते शनिबार शनि जयन्तीको दिन।
0: शनि धाम दर्शन गरौँ, शनि जयन्ती उत्सवमा सहभागी बनौँ र सफल पारौँ।
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 5563 98 5570 7061 र 98 5570 7053।
3: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चित वन। फोन 0556 4394 40, 4394 580 र 98 5506 2640।
4: It's 8 o'clock, अहिले 8 बजेको छ।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा माधव तिमलसेनासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
1: संसददेखि सडकसम्म प्रधानमन्त्रीको खोजी, प्रतिनिधि सभामा राजीनामा माग्दै नाराबाजी, बादलको अभिव्यक्ति रेकर्डबाट हट्ने, राष्ट्रपा सांसदको अभिव्यक्ति रुलिङमा नहट्ने,
0: नियमावली स्वीकृत भएसँगै मन्त्रालयको संख्या 18 कायम, राजनीतिमा लागे कर्मचारीलाई सेवाबाटै हटाउने मन्त्रालयको चेतावनी,
1: राष्ट्रपाले पहिलो महाधिवेशन असार पहिलो साता चितवनमा गर्ने, कंग्रेसमा देउबा पक्षको भेला तीव्र, छुट्टै महाधिवेशन गर्ने संकेत,
0: साउदी अरबले पनि इरान माथि गोप्य हमला गरेको खुलासा, युद्ध अन्त्य गर्ने पाकिस्तानको प्रयासमा कतार र टर्कीको समर्थन,
1: र आइपीएलमा कोलकाता र बेङ्गलुरु बीचको खेल वर्षाले प्रभावित, त्रिवी क्रिकेट मैदानको सम्झौता नवीकरणको प्रक्रिया अघि बढाइयो।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। स्वच्छ प्राकृतिक पानी
3: जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नुको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ र जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
4: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 056।
0: शरीरलाई लिएर विरोध प्रदर्शन गरेका छन्। मुखमा कालो टेप लगाएका युवाहरूले बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीको नियत तथा गैर जिम्मेवार प्रवृत्ति देखिएको भन्दै विरोध जनाएका हुन्। युवाहरूले प्रधानमन्त्री तपाईँको मूल्य कति हो, मलाई बोल्न दे सरकार, बोल बोल माया, एक वचन बोल, तिम्रै बोली छ हामीलाई अनमोल जस्ता लेखिएका प्लेकार्ड बोकेका थिए। सिंहदरबारमा बसेको प्रतिनिधि सभाको आजको तेस्रो बैठकमा पनि विपक्षी दलको अवरोध जारी रह्यो। संसदमा प्रधानमन्त्री उपस्थित नभएको भन्दै सरकारको नीति तथा कार्यक्रममाथि छलफल अघि बढाउन विपक्षी दल तयार नहुँदा बैठक अघि बढ्न नसकेको हो। करिब 2 घण्टा चलेको प्रतिनिधि सभाको आजको पहिलो बैठकमा आकस्मिक र शून्य समयमा अधिकांश सांसदले प्रधानमन्त्री सदनमा उपस्थित नभएको विषय उठाएका थिए। प्रधानमन्त्री उपस्थित नभएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भने प्रधानमन्त्रीको राजीनामा माग गर्दै नाराबाजीमा सहभागी भएर निस्कनु भएको थियो। 15 मिनट बैठक स्थगित गरेर कार्य व्यवस्था समितिमा सहमति भएपछि दोस्रो बैठकको सुरुमै प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई नीति कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्न दिइएको थियो। सभामुख डोल प्रसाद रायलले नीति तथा कार्यक्रममाथिको विभिन्न बुदामा 35 संशोधन आएको जानकारी गराउनुभयो। लगतै विपक्षी दलले प्रधानमन्त्रीले जवाब दिने सुनिश्चितता खोजेका थिए। प्रमुख प्रतिपक्षी दल नेपाली कङ्ग्रेसका प्रमुख सचेतक भीष्म आङदेम्बेले सदन चलाउन लचक भएको तर प्रधानमन्त्री उपस्थित हेर्न चाहेको बताउनुभयो।
6: हामी यो सदनको निरन्तरता चाहन्छौँ किन भन्दाखेरि यसले एउटा निकास प्राप्त गरोस् भनेर नै यो सभाको अवधि हो। त्यस कारण उहाँको उपस्थिति अनिवार्य छ। छलफलमा उहाँ आउनुहुन्छ भन्ने विश्वासमा उहाँलाई चाहिँ यहाँले रुलिङ गर्नु पर्यो, बोलाइदिनु पर्यो र यहाँ उपस्थित हुनु पर्यो। अन्यथा अब हामीलाई धेरै त कराउनु त आउँदैन।
0: राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाको प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले नियमावली र कार्य व्यवस्थाको सहमति नमानेको भन्दै विपक्षी दलको भूमिकामाथि प्रश्न उठाउनुभयो।
7: कि त प्रधानमन्त्रीको अनुहारै हेर्नको लागि हो भन्ने हुनु पर्यो, अन्यथा टेबुल गरिसकेको कुरा छलफलमा जानुपर्छ र टेबुल गर्न दिने छलफलमा नदिने भन्ने यस्तो त भएन। यो त नियम कहीँ पनि छैन, कुन नियमले यस्तो भयो।
0: तिक्कपाका प्रमुख सचेतक युवराज दुलालले नियमावली देखाएर पाँचै वर्षसम्म प्रधानमन्त्री संसदमा अनुपस्थित हुने हो भनेर सोध्नुभयो। अर्को प्रतिपक्षी दल नेकपा एमालेकी सांसद पद्मा अर्यालले प्रधानमन्त्रीलाई संसदमा आउन रुलिङ गरेपछि सदन चल्न दिने कङ्ग्रेसकै धारणामा समर्थन रहेको सुनाउनुभयो।
8: उहाँ देशभित्रै हुनुहुन्छ, काममै हुनुहुन्छ, त्यसैले हामीलाई सुनिश्चितता चाहियो। त्यसको निम्ति सम्माननीय सभामुख महोदयले यो संसदबाट प्रधानमन्त्रीज्यूलाई उपस्थितिको निम्ति रुलिङ गर्नुहोस्, हामी बैठकलाई सुचारू गर्नको निम्ति सहयोग गर्छौँ। रुलिङ गर्ने सन्दर्भमा जे प्रमुख प्रतिपक्षी दलले राखेको छ त्यो विषयमा हाम्रो पनि समर्थन छ।
0: जवाबमा सभामुख अर्यालले प्रधानमन्त्री मात्र होइन कुनै पनि सांसद भोलिका बैठकमा उपस्थित हुने नहुने आफूले तोक्न नसक्ने बताउनुभयो।
9: म माननीय सदस्यहरूलाई आगामी दिनमा पनि सम्माननीय प्रधानमन्त्रीज्यूको मात्र होइन कोही पनि मान्य सदस्यज्यूहरू भोलि यो सभामा आउन सक्नुहुन्छ या सक्नुहुन्न भनेर आज नै सभामुखले उहाँ सदस्यको भोलिसम्मको कार्यतालिका तोक्न सक्ने कुनै आधार र अधिकार मैले देख्दिनँ।
1: त्यति मात्र होइन, प्रतिनिधि सभाको नियमावली अनुसार प्रधानमन्त्रीले मन्त्रीलाई प्रस्ताव पेश गर्न भनेको उल्लेख गर्दै सभामुख अर्यालले विधिको पालना गर्न सांसदहरूलाई पटक पटक आग्रह गर्नुभएको थियो। विपक्षीले अडान नछोडेपछि फेरि 15 मिनटका लागि स्थगित भएको बैठक झण्डै 2 घण्टा ढिला गरी सुरु भएको थियो। तेस्रो बैठकमा पनि अवरोध नखुलेपछि सभामुखले बैठक भोलि बिहान 11 बजेसम्मका लागि स्थगित गर्नुभएको छ। प्रधानमन्त्री अनुपस्थित भएको विषयमा विपक्षीले सदन अवरोध गर्नु स्वाभाविक हो भनेर हामीले संविधानविद विपिन अधिकारीलाई सोधेका छौँ।
10: उहाँ हुँदा राम्रो हो, तर हरेक मिटिङमा हरेक दिन उपस्थित हुनै पर्छ भन्ने पनि छैन। यदि चाहिँ प्रधानमन्त्रीको उपस्थिति चाहिए सभामुखले उपस्थिति गराउनुहुन्थ्यो र सभामुखको आदेश अनुसार सभा चल्ने हो। त यदि दिएको छैन भने अनिवार्य छ भनेर व्याख्या गर्न मिलेन। त एउटा कुरा पक्का के हो भने कि प्रधानमन्त्री उपस्थित संसदलाई चाहिँ क्रियाशील बनाउने मात्र होइन, त्यसले अर्थपूर्ण पनि बनाउँछ।
1: अर्का संविधानविद काशीराज दाहालले संसदको विशेषाधिकार कसरी प्रयोग गर्ने भन्ने विषय संसद आफैको अधिकार क्षेत्रभित्र पर्ने बताउनुभयो। केही बेर अघि थाहा सञ्चार नेटवर्कसँग कुरा गर्दै उहाँले संसद सञ्चालन सम्बन्धी कार्यविधि र नियमावली निर्माण गर्ने अधिकार सांसदहरूमै निहित हुने धारणा राख्नुभयो।
11: संसदको विशेषाधिकार कसरी चलाउने भन्ने कार्यविधि बनाउने त्यो सांसदको एकल अधिकार हो, सोल राइट हो। त्यही नियमावलीमा जस्तो व्यवस्था गर्यो त्यस्तै हुने हो। अब नियमावलीमा चाहिँ प्रधानमन्त्रीले तोक्न पनि सक्ने, प्रधानमन्त्री भएर जे लेखा हुन्छ त्यसमा अदालतमा प्रश्न पनि उठा पाउँदैन। धेरै संसदीय व्यवस्था हामीले अपनाइसकेपछि त्यो संसद सञ्चालन गर्ने, प्रश्न उत्तर कसरी गर्ने, न्यायपति कसरी गर्ने, त्यो नियमावलीमा के के व्यवस्था छ, जे जे गर्ने त्यही व्यवस्था चल्नुपर्छ।
0: राष्ट्रिय सभाको बैठकमा भने सरकारको नीति कार्यक्रममाथिको छलफल सुरु भएको छ। प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेपछि राष्ट्रिय सभाका सदस्यहरूले धारणा राख्न थालेका हुन्। आजको दोस्रो बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले नीति कार्यक्रममाथि 19 जना सदस्यबाट एक संयुक्त संशोधन प्रस्तावसहित 8 संशोधन प्रस्ताव प्राप्त भएको जानकारी गराउनुभयो। आज भोलिका संशोधनकर्ता सांसदले नीति कार्यक्रममाथि चर्को आलोचना गरेका छन्। नेपाल कम्युनिस्ट पार्टीका राष्ट्रिय सभा संसद दलका नेता झक्कु प्रसाद सुवेदीले नीति कार्यक्रममा नयाँ आर्थिक नीति, स्पष्ट विकास मोडेल तथा रूपान्तरणकारी दृष्टिकोणको अभाव देखिएको टिप्पणी गर्नुभयो। उहाँले सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै सुशासनका कुरा कागजमा मात्रै सीमित हुने खतरा रहेको उनाउनुभयो।
12: अध्यक्ष महोदय, सम्पूर्णति र सुशासन भनेको संस्कार हो, तर सम्मानित सदनमा राष्ट्रपति महोदयले नीति तथा कार्यक्रम वाचन गरिरहँदा सम्माननीय प्रधानमन्त्रीज्यूले संयुक्त सदन छोडेर हिँड्नु, यो राष्ट्रपति संस्था सार्वभौम संसद र सरकारले ल्याएको नीति तथा कार्यक्रमको अपमान होइन र प्रधानमन्त्री स्वयंले सम्मान नगरेको नीति तथा कार्यक्रमको कार्यान्वयन कस्तो होला? धन्यवाद।
0: नेकपा एमालेका राष्ट्रिय सभा संसद दलका नेता प्रेम प्रसाद दङ्गालले सरकारको नीति कार्यक्रम सारहीन, लक्ष्यहीन र गन्तव्यहीन भएको टिप्पणी गर्नुभयो। उहाँले मुलुकको आर्थिक अवस्था, लगानी संकट, व्यावसायिक सुस्थता तथा आर्थिक वृद्धिमा आएको संकुचन जस्ता विषय नीति कार्यक्रमले सम्बोधन गर्न नसकेको बताउनुभयो।
13: संविधानको भावना अनुसार तीन खम्बे अर्थनीतिलाई यो नीति कार्यक्रमले आत्मसात गर्न सकेको छैन, राज्यका निर्देशक सिद्धान्तलाई अनुसरण गर्न सकेको छैन, लोक कल्याणकारी राज्य निर्माणको अवधारणालाई यसले अस्वीकार गरेको छ, प्रादेशिक सन्तुलन कायम गर्न सकेको छैन, संविधानले मार्ग निर्देशन गरेको अर्थतन्त्रको ढाँचा समाजवाद उन्मुख हुने कुराको पुरै व्यवस्था नीति तथा कार्यक्रमले गरेको छ।
0: नेपाली कंग्रेसका सांसद किरण बाबु श्रेष्ठले 2081 र 2083 सालमा प्रस्तुत नीति कार्यक्रम बीच कुनै भिन्न नेता नदिएको र अधिकांश कार्यक्रम दोहोरिएको बताउनुभयो।
14: प्रस्तुत नीति तथा कार्यक्रम समग्र रूपमा हेर्दा देशको वर्तमान आर्थिक सामाजिक संकटको अवस्था अनुसार पर्याप्त स्पष्ट विश्वसनीय र परिणाममुखी हुन नसकेको महसुस हुन्छ। विगत वर्षहरू 2081 साल 2083 सालमा आएका नीति तथा कार्यक्रमहरू सँग यो अहिलेकोलाई हेर्दा धेरै कुराहरू मिल्दोजुल्दो छन्।
0: भोलि बिहान 11:15 बस्ने बैठकमा बाँकी सांसदले धारणा राखेपछि प्रधानमन्त्रीले जवाब दिने कार्यसूची छ। प्रधानमन्त्रीको जवाबपछि भोलि नै नीति कार्यक्रम पारित गरेर आगामी बजेटको प्राथमिकता र सिद्धान्त सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्रीले प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ।
1: नयाँ संसदमा पनि सांसदहरूको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने अवस्था आएको छ। संसदको वर्षीय अधिवेशन सुरु भएको दुई दिनमै सत्तापक्ष र प्रतिपक्ष बीच आरोप प्रत्यारोप हुँदा सांसदका अभिव्यक्ति संसदको रेकर्डबाट हटाउने अवस्था आएको हो। एक सामग्री सहकर्मी दिनेश जोशीबाट।
15: नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले बोलेका असंसदीय शब्द संसदीय रेकर्डबाट हटाइएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा बादलले सत्तारूढ दल रासपाको उदय, जेएनजी आन्दोलनका क्रममा देखिएका दृश्य र नेपाली सेनाबारे प्रश्न उठाउनु भएको थियो। रासपा सांसद मनिष खनालले नियमापत्ति गर्दै हटाउन माग गरेको विषय आज पनि सम्झाएपछि सभामुख डोल प्रसाद अरियालले आज संसद सचिवालयलाई रुलिङ गर्नु भएको हो।
16: हाम्रो नियमावलीको नियम 21 खण्ड घ विपरीत मान्य सदस्य रामबहादुर थापाले हिजो रोस्टमबाट बोल्नुभएको विषयहरू सचिवालयलाई रेकर्डबाट हटाउन रुलिङ गर्छु।
15: नेपाली कंग्रेसका सचेतक निष्कल राईले रासपा संसदीय दलका उपनेता गणेश पराजुलीको अभिव्यक्तिमा प्रश्न उठाउनु भएको छ। आजको प्रतिनिधि सभाको आकस्मिक समयमा राईले हिजोको बैठकमा रासपा सांसद पराजुलीले दिएको कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल लक्षित अभिव्यक्ति संविधानको धारा 105 विपरीत भएको तर्क गर्नुभयो। पराजुलीले कुनै व्यापारिक घरानाको कार्यक्रममा गएर दुई तिहाईको सरकारलाई ललकारेको भन्दै चेतावनी दिनुभएको थियो। सो अभिव्यक्ति अनैतिक, अराजनैतिक र असंवैधानिक रहेको भन्दै सत्तापक्षले जे पनि बोल्न पाइने हो भन्दै राईले प्रश्न गर्नुभयो।
17: महाभियोग लागेका अवस्थामा बाहेक अन्य साधारण अवस्थामा न्यायाधीशहरूबारे सदनमा बहस गर्न नपाइने विषय संविधानमा उल्लेख छ, तर सत्तारूढ दलकै एक वरिष्ठ मान्यज्यूले गरिमामय सदनको रोस्टममा उभिएर दुई तिहाईको दम्ब देखाउँदै सदनलाई लत्कारेर न्यायाधीशको बारेमा बोल्नुभयो। यो अनैतिक, अराजनैतिक मात्र होइन असंवैधानिक पनि छ। सभामुख महोदय, उहाँले संविधानको धारा 105 पढ्नु भएन कि? मेरो प्रश्न, उहाँ संविधान भन्दा के माथि हो? के सत्तारूढ दललाई जे बोल्दा पनि संविधान बाधक नबन्ने हो? केही मान्यज्यू आउने रोस्टममा उभिएर असंवैधानिक विषय उठाउने र सभामुख महोदय टुलुटुलु हेरेर बस्न मिल्दैन।
15: लगत्तै पराजुलीले नियमापत्ति गर्न खोज्नु भएको थियो, तर सभामुख अरियालले वाद प्रतिवाद आवश्यक नरहेको भन्दै बोल्न दिनु भएन। बादलको अभिव्यक्ति हटाउन तयार हुनुभएका सभामुख अरियालले सत्तारूढ दल रासपाका पराजुलीको भनाई हटाउन रुलिङ गर्नु भएन।
0: नेपाल परिवेशमा बाँदर धपाउन नगरपालिकाले दियो सार्वजनिक विदा लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
18: कर्जा उपभोग तथा भुक्तानी गर्ने सम्बन्धमा जानी राखौँ। बैङ्क तथा वित्तीय संस्थाले सर्वसाधारणको बचतलाई निक्षेपको रूपमा स्वीकार गर्दछ। उक्त निक्षेप व्यक्ति तथा संस्थाको आवश्यकता पूर्ति गर्नका लागि तोकिएका शर्तहरूको अधीनमा रही कर्जाको रूपमा प्रवाह गरिन्छ। कर्जा उपभोग गर्दा बैङ्क तथा वित्तीय संस्थाबाट तोकिएका शर्त बमोजिम कर्जाको भुक्तानी गर्नु ऋणीको कानुनी दायित्व हो। कसैको बहकाउमा लागेर अथवा नियतवश कर्जा भुक्तानी गर्न नखोज्नु वित्तीय अनुशासन र आचरण विपरीतको कार्य हो। कर्जा उपभोग गरेर चुक्ता गरिएन भने ऋणी तथा जमानीकर्तालाई कालो सूचीमा राखिने, धितो सुरक्षण लिलामी जस्ता कानुनी कारवाही हुनका साथै सामाजिक बहिष्करणमा समेत परिन्छ। तसर्थ कर्जाको रूपमा प्रवाह हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति भएकोले कर्जा भुक्तानी ऋणीको नैतिक तथा कानुनी दायित्व हो। सचेत ग्राहक बनौं, सुरक्षित कारोबार गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। टेलिफोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
19: गुणस्तरीय प्लम्बिङको परपर्द नाम
20: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
21: सुरक्षा घरको साथ जीवन भरको।
22: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाह संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: सरकारले संघीय मन्त्रालयहरूको संख्या 22 घटाएर 18 झारेको छ। प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्य सहित सरकारले संघीय मन्त्रालयहरूको संख्या 22 घटाएर 18 झार्ने निर्णय गरेको हो। आज बसेको मन्त्री परिषद बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गरेसँगै मन्त्रालयको संख्या घटेको हो। प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ। त्यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत रहेका छन्। सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साबिकको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर र नयाँ थप गरिएको नवप्रवर्तन सम्बन्धी कार्यहरू हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेको छ। अन्य मन्त्रालयहरूको कार्य विभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयहरूलाई एकीकृत गरिएको छ। जसअनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय, सञ्चार मन्त्रालय, युवा श्रम तथा रोजगार मन्त्रालय र भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन्। त्यसै गरी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ। साविकको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्दै आएको सूचना प्रविधि सम्बन्धी कार्यलाई भने अब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गाभिएको छ। नयाँ सरकार गठन भए लगत्तै जारी गरिएको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गत प्रशासनिक सुधार र खर्च कटौतीका लागि मन्त्रालयको संख्या पुनरावलोकन गर्ने योजना अघि सारिएको थियो। सोही योजना कार्यान्वयन गर्न सचिव गोविन्द बहादुर कार्कीको समय जकत्तमा गठित पुनर्संरचना व्यवस्थापन सचिवालयले बुझाएको प्रतिवेदनकै आधारमा मन्त्रालयहरूको कार्य विभाजन, नाम परिवर्तन र एकीकरण गरिएको दाहालले जानकारी दिनुभएको छ।
0: सरकारले निजामती कर्मचारीलाई कुनै पनि राजनीतिक दल वा दलका भ्राति संगठनमा आबद्ध हुनु नहुनु भन्दै कडा निर्देशन जारी गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना मार्फत राजनीतिमा संलग्न हुने कर्मचारीलाई सेवाबाट हटाउन सकिने चेतावनी दिएको छ। यसैबीच नेपाल आयल निगमका कार्यकारी निर्देशक डाक्टर चण्डिका प्रसाद भट्टले राजीनामा दिनुभएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवको निर्देशनमा उहाँले भोलिदेखि लागू हुने गरी आज राजीनामा पत्र बुझाउनु भएको हो।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पहिलो महाधिवेशन आगामी असारमा चितवनमा गर्ने निर्णय गरेको छ। आज बिहान बसेको केन्द्रीय समिति बैठकले आगामी असार 7, 8 र 9 गते महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। यसअघि सभापति रवि लामिछानेले भने असार 6, 7 र 8 गते गर्ने प्रस्ताव गर्नुभएको थियो। आगामी महाधिवेशन र विविध एजेन्डामा छलफल गर्न पार्टी कार्यालय वनस्थलीमा केन्द्रीय समिति बैठक आयोजना गरिएको छ। यसअघि रासोपाले चुनाव सकिएको 6 महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो। 2079 साल असारमा स्थापना भएको पार्टीले चुनाव त कहिले सभापतिको मुद्दाका कारण महाधिवेशन धकेलिएको हो। जेठ 17 गते भित्र पालिका भेला सकेर अधिवेशन गर्ने राष्ट्रपाको कार्यतालिका छ। जेठ 23 र 24 जिल्ला अधिवेशन गर्ने निर्णय यसअघि नै सचिवालय बैठकले गरिसकेको छ।
0: नेपाली कङ्ग्रेसमा शेरबहादुर देउवा पक्षले प्रदेश स्तरीय भेलालाई तीव्रता दिएको छ। हिजो कोशीमा भेला गरेको यो पक्षले आज बागमती प्रदेश स्तरीय भेला काठमाडौँमा आयोजना गरेको छ। नेता प्रकाशमान सिंहको चाक्सीबारी स्थित निवासमा गत बुधबार भएको यो समूहको छलफलले बागमती प्रदेश स्तरीय भेला बोलाउने निर्णय गरेको थियो। सो पक्षले सबै प्रदेशमा भेला गर्न नेतालाई जिम्मेवारी तोकेको छ। कार्की ब्याङ्कवेटमा आज दिउँसो आयोजित भेलाले विशेष महाधिवेशनबाट चुनिएको कार्य समितिले आफूहरूको माग सम्बोधन नगरे छुट्टै पार्टी खोल्ने संकेत गरेको छ। सम्मानजनक एकता नभए कङ्ग्रेसले थप पराजय भोग्नुपर्ने देउवा समूहका नेताहरूले चेतावनी दिएका छन्। पार्टी सभापति गगन थापाले एकताको उद्देश्यमा ठेस पुर्याएको संस्थापनेतर पक्षले निष्कर्ष निकालेको छ। सभापति थापाले सोमबार देउवा पक्षका 12 र कोइराला पक्षका 7 गरी 19 नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेपछि विवादको नयाँ बिउ रोपिएको हो। आफूहरूसँग परामर्श बिना नै केन्द्रीय सदस्य मनोनयन गरेको भन्दै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डाक्टर शेखर कोइरालाले असन्तुष्टि जनाउनु भएको छ। थापाले केन्द्रीय अनुशासन समिति पनि पुनर्गठन गर्नुभएको छ। पुनर्गठित समितिको संयोजकमा केन्द्रीय सदस्य तारामान गुरुङ र सदस्यमा केन्द्रीय सदस्य त्रय धना खतिवडा, रमेश प्रसाद धमला र बजरङ्ग नेपाली रहनु भएको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: सावधान, के तपाईँले प्रयोग गर्ने टुथपेस्ट, गाजल र सिन्दूर सुरक्षित छन्? हालै जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र सिफेडले गरेको परीक्षणमा काठमाडौँ, पोखरा, विराटनगर र जनकपुरका बजारहरूबाट संकलित नमुनाहरू मध्ये एक तिहाईमा अत्याधिक घातक लेड अर्थात् सिसा भेटिएको छ।
3: के रे, यसले त बालबालिकाको स्मरण शक्ति घटाउने र मानसिक एवं बौद्धिक विकासमै असर पुर्याउँछ नि, होइन र?
2: त्यति मात्र होइन, लेडले महिलाहरूमा बाँझोपना, उच्च रक्तचाप र गर्भपतन जस्ता समस्या निम्त्याउँछ भने पुरुषको प्रजनन क्षमतामा पनि ह्रास ल्याउँछ। यसले मृगौला, मुटु र दीर्घकालीन रूपमा हर्मोन उत्पादनमा समेत गम्भीर क्षति पुर्याउँदछ। त्यसैले कस्मेटिक खरिद गर्दा सामग्रीको लेबल जाँचौँ र सिसा मुक्त लेड फ्री उत्पादनको माग गरौं। सरकारले पनि यसका लागि तुरुन्तै बाध्यकारी मापदण्ड र नियामक निकायतोकी निरन्तर अनुगमन गर्नुपर्छ।
4: आफू पनि बाँचौं, भावी पुस्तालाई पनि बचाऊ। लेड एक्सपोजर इलिमिनेशन प्रोजेक्टको सहयोगमा जनस्वास्थ्य तथा वातावरण प्रबन्धन केन्द्र सिफेडद्वारा जनहितमा जारी।

0: गर्ने
1: ढुकढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौँ
2: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
3: संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
4: हामी थाहा संसार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ नेपाल परिवेश अनलाइनमा थाहा संसार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ
5: अब बाँकी समाचार राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिव पदमा डाक्टर चिरञ्जीवी प्रसाद पोखरेल नियुक्त हुनुभएको छ वन तथा वातावरण मन्त्री एवं कोषका अध्यक्ष गीता चौधरीले उहाँलाई यही वैशाख 29 गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि कोषको सदस्य सचिवमा नियुक्त गर्नुभएको हो कोषको वरिष्ठ निर्देशक पदमा हाल कार्यरत डाक्टर पोखरेल प्रतिष्ठित वन्यजन्तु जीवविज्ञ संरक्षण योजनाकार तथा प्रख्यात बाघ विज्ञ हुनुहुन्छ उहाँसँग संरक्षण क्षेत्रमा 27 वर्षभन्दा बढीको व्यावसायिक अनुभव छ नवनियुक्त सदस्य सचिव डाक्टर पोखरेलले कोषको उद्देश्य दूरदृष्टि तथा मूल्य मान्यताप्रति प्रतिबद्धता व्यक्त गर्दै संस्थालाई प्रकृति संरक्षणको क्षेत्रमा अझ उच्च उपलब्धितर्फ अग्रसर गराउने दृढ अठोट व्यक्त गर्नुभएको छ
4: राष्ट्रपति रामचन्द्र पौडेलले संखुवा सभाका प्रकाश अधिकारीलाई संघीय संसद प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गर्नुभएको छ सभामुख डोल प्रसाद अर्यालको सिफारिसमा नेपालको संविधानको धारा 106 उपधारा 1 बमोजिम अधिकारीलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा आज जारी विज्ञप्तिमा यस्तो उल्लेख छ यसअघि हिजो मात्रै राष्ट्रपति पौडेलले हर्कराज राईलाई सो पदबाट हटाउनु भएको थियो यस्तै गोर्खापत्र संस्थानको निमित्त प्रमुखमा कार्यकारी सम्पादक उमेश कुमार ओझा नियुक्त हुनुभएको छ संचार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट ओझा नियुक्त हुनुभएको हो मन्त्रालयले दिएको पत्रमा संस्थानको दैनिक प्रशासनिक र आर्थिक अधिकार समेत प्रयोग गर्ने गरी उहाँलाई वैशाख 30 गते अर्थात् आजैदेखि लागू हुने गरी जिम्मेवारी तोकिएको हो उहाँले आजै पद बहाली गर्नुभएको छ
5: तेह्रथुमको लालीगुराँस नगरपालिकाले बाँदर धपाउन सार्वजनिक बिदा दिएको छ नगर प्रमुख अर्जुन मावोहाङले सूचना जारी गर्दै आगामी जेठ 1 र 2 गते बाँदर खेद्ने प्रयोजनका लागि नगरपालिकाभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभयो मेयर मावोहाङले जारी गरेको सूचना अनुसार कृषकले दुःख गरेर उत्पादन गरेको अन्नबाली र तरकारी बाँदरले नष्ट गर्न थालेपछि समस्या समाधानका लागि बिदा दिई अभियान सञ्चालन गर्न लागि हो बाँदरका कारण कृषकले ठूलो आर्थिक क्षति बेहोर्नु परेको रात दिन खेतबारी कुरेर बस्नुपर्ने अवस्था सिर्जना भएको तथा विद्यालय उमेरका बालबालिका समेत पढाइ छाडेर बाली जोगाउन बाध्य भएकाले विदादी अभियान सञ्चालन गर्न लागिएको सूचनामा भनिएको छ
4: शेयर बजारमा आज नेप्से परिसूचक घटेको छ परिसूचक 4.15 अङ्कले घटेर 2740 बिन्दुमा कायम भएको छ नेप्सेसँगै आज कारोबार कम्पनी घट्यो हिजो 4.66 अर्ब कारोबार भएको शेयर बजारमा आज 2.80 अर्ब शेयर खरिद बिक्री भयो 13 मध्ये आज 11 उपसमूहको परिसूचक घटेको छ भने 2 उपसमूहको परिसूचक बढेको छ व्यापार उपसमूहको परिसूचक सर्वाधिक 1.50% बढेको छ
5: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार साउदी अरबले पनि इरानको भूमिमाथि गोप्य सैन्य हमला गरेको खुलासा भएको छ गएको मार्च महिनाको अन्त्यतिर साउदी अरबले इरान विरुद्ध पहिलो पटक प्रत्यक्ष सैन्य हमला गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् यसभन्दा पहिला साउदी अरबले इरानमाथि प्रत्यक्ष हमला गरेको खुलेको थिएन अमेरिका र इजरायलले भने इरानमाथि भीषण आक्रमण गरेका थिए त्यसपछि इरानले पनि इजरायल सहित मध्य पूर्वमा रहेका अमेरिका समर्थित खाडी मुलुकहरूमा मिसाइल र ड्रोन आक्रमण गरेको थियो फेब्रुअरी 28 सुरु भएको अमेरिका इरान र क्षेत्रीय द्वन्द्वका क्रममा इरान समर्थित समूहहरूले साउदी अरबमाथि लगातार ड्रोन र मिसाइल प्रहार गरेका थिए सोही प्रहारको बदला स्वरूप साउदी अरबले इरानभित्रै जवाफी आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार रोइटर्सले उल्लेख गरेको छ यसैबीच कतार र टर्कीले इरान युद्ध अन्त्य गर्ने पाकिस्तानको प्रयासलाई समर्थन गरेका छन् युद्ध सकेसम्म चाँडो अन्त्य गर्ने र होर्मुजी स्ट्रेट पुनः खोलेर समुद्री यातायातलाई सामान्य बनाउने उद्देश्यले पाकिस्तानले गरेको प्रयासलाई कतार र टर्की संयुक्त रूपमा समर्थन गर्ने कतारको विदेश मन्त्रालयले उल्लेख गरेको छ कतार र टर्कीले यस क्षेत्रमा सैन्य कारवाही पुनः सुरु गर्नाले विश्वव्यापी सुरक्षा र विश्वव्यापी अर्थतन्त्रमा गम्भीर प्रभाव पार्ने चेतावनी पनि दिएका छन् पाकिस्तानले इरान र अमेरिका मिलाउन निरन्तर प्रयास गरिरहेको छ
4: नेपाल परिवेशमा अब खेल समाचार। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्गलोर बीचको खेल वर्षाले प्रभावित बनेको छ। अहिलेसम्म दुवै टोली बीचको खेल सुरु हुन सकेको छैन। रायपुरको शहीद वीर नारायण सिंह अन्तर्राष्ट्रिय रङ्गशालामा आज साँझ 7:45 बजे सुरु हुनुपर्नेमा मैदान भिजेको कारणले खेलमा ढिलाइ भएको। कोलकाता विरुद्ध आज जित निकाल्दै बेङ्गलुरु अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिने दाउमा छ। बेङ्गलुरु 11 खेलमा 14 अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ। गुजरात टाइटन्स 16 अङ्कका 7 अङ्क तालिकाको शीर्ष स्थानमा छ। प्लेअफको सम्भावना कायम राखेको कोलकातालाई जितको विकल्प छैन। कोलकाता 10 खेलमा 9 अङ्कका 7 तालिकाको 8 स्थानमा छ। सुरुवाती 6 खेलमा जितविहीन कोलकाता पछिल्लो 4 खेलमा अपराजित छ।
5: र सरकारले किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानको सम्झौता नवीकरणको प्रक्रिया अघि बढाएको छ। खेलकुद मन्त्रालयले त्रिवी मैदानको सम्झौता नवीकरणका लागि प्रक्रिया सुरु गरेको जानकारी दिएको हो। मैदानको सम्झौता नवीकरणको विषयमा नेपाल क्रिकेट संघ क्यान र त्रिभुवन विश्वविद्यालयसँग गहन छलफल थालिएको खेलकुद मन्त्रालयले जनाएको छ। मैदानको सम्झौता नवीकरणका लागि निवेदन आएको र राष्ट्रिय खेलकुद परिषद राखेपबाट पत्र आएकाले अहिले छलफलको चरणमा रहेको मन्त्रालयले उल्लेख गरेको छ। टियु मैदानको सम्झौता वैशाख मसान्तसम्म मात्र छ। यसअघि क्यान र टियु बीच मात्र सम्झौता हुँदै आए पनि अब राखेप मार्फत क्यानले सम्झौता नवीकरणका लागि प्रक्रिया अघि बढाएको हो। सम्झौता नवीकरणका लागि क्यान राखेप शिक्षा र खेलकुद मन्त्रालय मार्फत त्रिभुवन विश्वविद्यालयसँग सम्झौता नवीकरण गर्ने तयारी भइरहेको छ।
4: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
5: संसददेखि सडकसम्म प्रधानमन्त्रीको खोजी, प्रतिनिधि सभामा राजीनामा माग्दै नाराबाजी, बादलको अभिव्यक्ति रेकर्डबाट हट्ने, रासोपा सांसदको अभिव्यक्ति रुलिङमा नअट्ने,
4: नियमावली स्वीकृत भएसँगै मन्त्रालयको संख्या 18 कायम, राजनीतिमा लागे कर्मचारीलाई सेवाबाटै हटाउने मन्त्रालयको चेतावनी,
5: रासोपाले पहिलो महाधिवेशन असार पहिलो साता चितवनमा गर्ने, कङ्ग्रेसमा देउबा पक्षको भेला तीव्र, छुट्टै महाधिवेशन गर्ने संकेत,
4: साउदी अरबले पनि इरानमाथि गोप्य हमला गरेको खुलासा, युद्ध अन्त्य गर्ने पाकिस्तानको प्रयासमा कतार र टर्कीको समर्थन,
5: र आइपिएलमा कोलकाता र बेङ्गलुरु बीचको खेल वर्षाले प्रभावित, त्रिवी क्रिकेट मैदानको सम्झौता नवीकरणको प्रक्रिया अघि बढाइयो।
4: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। माधव र जगत बिदा हुन्छौ। नमस्कार।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज नै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
2: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
3: हैन बुहारीसँग किन बिना सित्तैमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
4: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैंकको अगाडि।
5: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
4: सम्पर्क 98 119 32 811 र 98 653 73 687।
6: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नुको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ र जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाइत नगरोस्।
7: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
8: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951174, मोबाइल 98550504।
9: ओहो ल ल ल ल क्यामेराम्यान खसेछ, हत्तेरिका हात खुट्टा दुवै भाँचे जस्तो छ। ल होस् पनि छैन, ल ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
10: नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्याप्पिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
9: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
11: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
12: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजार लागेछ यार। होइन भोक लागेको छैन तिमीहरूलाई?
13: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
14: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
15: नारायणी होटल एन्ड रेस्टुरेन्ट, स्वदेश एफएम सँगै बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना स्याङ्जाली, सम्पर्क 97 45 23 91 63।
16: स्वदेश एफएम 93.2 MHz।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर नीति तथा कार्यक्रमबारे जवाफ दिनका निम्ति विपक्षीद्वारा सभामुखबाट रुलिङको माग गर्दै बैठक अवरोध।
1: आग्रह छ सभामुख महोदय कि कृपा गरेर रुलिङ गरिदिनुपर्छ, यो छलफलमा उहाँको उपस्थिति हुनुपर्छ।
0: संसदीय परम्पराको कसीमा प्रधानमन्त्रीको अनुपस्थिति कतिको स्वाभाविक?
2: संसदीय अभ्यासमा यो अलि अस्वाभाविक घटना हो, उसको कार्यक्रम सरकार आफैले अलि अनदेखा गरेको घटना चाहिँ पहिलो हो।
0: अनि चीन भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेजिङमा। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने चीनको औपचारिक भ्रमणका लागि बेजिङ पुगेका छन्। एयरफोर्स वनबाट ओर्लिँदै गर्दा विमानस्थलमा उनलाई चिनी उपराष्ट्रपति हान जङले स्वागत गरेका थिए। ट्रम्पले चीनमा राष्ट्रपति सी जिनपिङसँग व्यापार, प्रविधि प्रतिस्पर्धा, इरान युद्ध र ताइवानसम्मका विषयमा छलफल गर्ने ठानिएको छ। ट्रम्पको भ्रमण टोलीमा छोरा एरिक, अर्बपति व्यवसायी इलोन मस्क सहित अमेरिकी व्यापार र प्रविधि कम्पनीका कार्यकारीहरू पनि सहभागी छन्। दुवै देशबीचको व्यापार युद्ध केही मत्थर भएको बेला हुन लागेको दुई शक्ति राष्ट्रका प्रमुखको भेटलाई विश्वभरि नै चासोका साथ हेरिएको छ। बेजिङ स्थित बीबीसी संवाददाता लरा बिकर भन्छिन्,
4: Obviously, the war in Iran is now overshadowing these.
3: स्वाभाविक रूपमा दुई देशबीचको वार्ता इरान युद्धको छायामा परेको छ। सायद अमेरिकाको आशा चीनले उसको मित्र तथा साझेदार इरानलाई वार्ताको टेबलतर्फ अग्रसर गराउँछ कि भन्ने होला। संवाददाता लरा बिकरको भनाई। युकेका प्रधानमन्त्री कियर स्टारमरको नेतृत्वलाई स्वास्थ्य मन्त्री वेस स्ट्रिटिङले भोलिभित्रै चुनौती दिने उनका सहयोगीहरूले बीबीसीसँग बताएका छन्। स्वास्थ्य मन्त्रीले आफ्नो नेतृत्वमा चुनौती दिन लागेको अनुमान बीच स्टारमरले आज स्ट्रिटिङसँग भेट गरेका थिए। प्रधानमन्त्री कार्यालयमा भएको भेट 17 मिनटसम्म चलेको थियो। आजैबाट युकेमा संसदको नयाँ अधिवेशन आरम्भ भएको छ। पहिलो बैठकलाई सम्बोधन गर्दै ब्रिटेनका राजा चार्ल्सले चरम हिंसा र साइबर आक्रमण सहित राज्यलाई हुने चुनौती रोक्न नयाँ कानूनहरू निर्माण गरिने बताएका छन्। अन्तर्राष्ट्रिय फौजदारी अदालत आइसिसीको खोजी सूचीमा रहेका एकजना सांसदले शरण लिएको भनिएको फिलिपिन्सको संसदभित्र सैनिकहरू प्रवेश गरेको देखिएको छ। त्यहाँ गोली चलेको आवाज सुनिए पनि गोली कसले चलायो र कसैलाई लाग्यो वा लागेन भन्ने स्पष्ट छैन। प्रहरी प्रमुख हुँदा दर्जनौ मानिसको हत्या गरेको आरोपमा आइसिसीले छानबिन गरिरहेका सांसद रोनाल्ड डेला रोजाले यसअघि नागरिकहरूसँग आफ्नो सम्भावित पक्राउ रोक्न अनुनय गरेका थिए। भारतमा प्रश्नपत्र बाहिरिएको भन्दै रद्द गरिएको चिकित्सा शास्त्र प्रवेश परीक्षाको अर्को मिति आगामी साता तोकिने भएको छ। मे 3 भएको परीक्षा नेशनल टेस्टिङ एजेन्सीले रद्द गरेपछि राजधानी दिल्ली सहितका स्थानमा प्रदर्शन चर्किएको थियो। चिकित्सा शिक्षा पढ्नका लागि अनिवार्य गरिएको यो प्रवेश परीक्षामा देशभरिबाट 22,80,000 विद्यार्थी सहभागी भएका थिए। र ह्याकिङ मार्फत अरबौं डलर चोरी गर्ने समूहको नाइके भएको आरोप लागेका एकजना चिनियाँ नागरिकलाई दक्षिण कोरिया सुपुर्दगी गरिएको छ। उनको समूहले केपप समूह बीटीएसका एकजना सदस्य सहित कैयौं व्यक्ति तथा सरकारी निकायका खाता ह्याक गरेको आरोप लागेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा यहाँलाई स्वागत छ। संसदमा प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने विषयलाई लिएर सत्तापक्ष तथा प्रतिपक्ष विभाजित भएपछि बुधबार सरकारको नीति तथा कार्यक्रममाथि हुने भनिएको छलफल हुन सकेन। छलफलमा उठेका विषयवस्तुबारे प्रधानमन्त्री स्वयं प्रतिनिधि सभामा उपस्थित भई जवाफ दिनुपर्ने विपक्षीहरूले माग राखेका छन्। सत्तापक्षले चाहिँ प्रधानमन्त्रीले तोकेको मन्त्रीले सो कार्य गर्न सक्ने जिकिर गरे। एक रिपोर्ट। सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह बीचैमा उठेर हिँडेको विषयले मंगलबार गर्माएको संसद बुधबार पनि सेलाएन। आज विपक्षी दलका सांसदहरूले लगातार प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन सभामुखसँग रूलिङको माग गरिरहे। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बे,
1: यो छलफलमा उहाँको उपस्थिति त हुनै पर्छ, त्यसमा उपस्थिति भएर आफ्नो विचार राख्नको लागि उठेका प्रश्नको जवाफ दिनको लागि के अप्ठ्यारो पर्यो, त्यति मात्र हो। त्यसकारण मेरो विनम्रतापूर्वक आग्रह छ सभामुख महोदय कि कृपा गरेर रुलिङ गरिदिनुपर्छ, यो छलफलमा उहाँको उपस्थिति हुनुपर्छ। हामीले टेबल गर्न दिएका छौँ, यो हाम्रो उहाँका प्रति सम्मान हो, सभामुख ज्यूको शालीनताका प्रति हाम्रो सम्मान हो।
0: पटक पटक उभिएर विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको उपस्थिति बारे प्रश्न गरेका थिए। सत्तापक्षीय राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रतिनिधि सभा नियमावलीको नियम 38 अनुसार प्रधानमन्त्रीको अनुपस्थितिमा उनले तोकेको मन्त्रीले जवाफ दिन सक्ने प्रावधान रहेको जिकिर गरे।
5: नियममा पनि प्रधानमन्त्री स्वयं आउनुपर्ने व्यवस्था छैन र प्रधानमन्त्रीले मन्त्रीलाई तोक्न सक्ने व्यवस्था छ भनेर हामी एउटा सहमति गरेर आयौँ र त्यो व्यवस्थामै टेकेर हामी छलफललाई अगाडि बढाउने भनेर आइसकेपछि कि त प्रधानमन्त्रीको अनुहारै हेर्नको लागि हो भन्ने हुनु पर्यो, अन्यथा टेबल गरिसकेको कुरा छलफलमा जानुपर्छ र टेबल गर्न दिने छलफलमा नदिने भन्ने यस्तो त भएन।
0: धेरै वाद विवाद भएपछि सभामुख डोलप्रसाद अर्यालले आफूले बैठकपछि प्रधानमन्त्रीसँग संवाद गर्ने भन्दै त्यसअघि नीति तथा कार्यक्रममाथि छलफल चलाउन आग्रह गरेका थिए।
6: आजको सभा सञ्चालन सम्पन्न भइसकेपछि सम्माननीय प्रधानमन्त्रीज्यूसँग संवाद गर्छु, छलफलहरू गरिसके पछाडि त्यसको निष्कर्ष यहाँहरूलाई सुनाउँछु, संवाद गर्छु, छलफल गर्छु भनेकै छु भने हामी यो विषयमा सम्माननीय प्रधानमन्त्रीज्यू अथवा नेपाल सरकारको तर्फबाट कोही एकजनाको उपस्थितिलाई नै हामी अन्तिम ठानेर सभा रोक्नु कति जायज होला।
0: तर सभामुखको आग्रह विपक्षीहरूले मानेनन्। उनीहरूले प्रधानमन्त्रीलाई उपस्थित गराउन सभामुखको रुलिङ नै माग गरिरहे। यसअघि बिहान संसद बैठक सुरु भए लगतै विपक्षी सांसदहरू उभिएर केही बेर नाराबाजी मात्रै गरेनन्। बैठकबाट बाहिरिनु अघि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको राजीनामा मागेको समेत सुनिएको थियो। दुई पटक केही समयका निम्ति स्थगित गरिए तापनि संसद बैठक अघि बढ्न सकेन। तेस्रो बैठक पनि चल्न नसकेपछि सभामुखले भोलिसम्मका निम्ति बैठक स्थगन गरे। सरकारको नीति तथा कार्यक्रममा 35 जना सांसदले संशोधनको प्रस्ताव राखेको र तीनमा छलफल गरिने सभामुखले जानकारी दिएका छन्। यसअघि सरकारले आजै नीति तथा कार्यक्रममा छलफल गरी निर्णयार्थ प्रस्तुत गर्न चाहेको थियो। जेठ 15 गते वार्षिक बजेट पेश गर्नुपर्ने संवैधानिक बाध्यता रहेको छ भने त्यसअघि बजेटका सिद्धान्त, प्राथमिकता तथा उद्देश्यमा छलफल हुनुपर्नेछ। यसै सन्दर्भमा हामीले संसदीय मामिलाका जानकार पत्रकार हरिबहादुर थापालाई सम्पर्क गरी संसदमा प्रधानमन्त्रीको उपस्थितिको विषयमा विवाद भएर अवरोध भएको यो घटना कतिको स्वाभाविक हो भनेर सोधेका छौँ।
2: संसदीय अभ्यासमा यो चाहिँ अलि अस्वाभाविक घटना हो, खास गरिकन आजको घटना भन्दा पनि प्रधानमन्त्रीले यो संसदप्रति जुन खालको व्यवहार गरिरहनु भएको छ त्यसको जम्दै आएर आज चाहिँ पोखिएको हो। चुनावपछिको निर्वाचित संसदको पहिलो बैठकमै संसदमा प्रधानमन्त्रीले बोल्ने प्रचलन विगतमै थियो, त्यो प्रचलन पुरा भएन। त्यसपछि अर्को घटना देखा पर्यो, प्रस्ताव टेबल गर्दाखेरि त्यतिखेर पनि एक शब्द पनि बोलिएन र जतिखेर 4-5 लाइन बोल्दाखेरि हुने थियो। त्यो घटनाले पनि अलिकति विपक्षीहरू सशङ्कित हुँदै गएको र नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन गरिरहँदा बिचैमा प्रधानमन्त्री उठेपछि त्यो अनौठो व्यवहारबाट चाहिँ विपक्षीहरू झस्किन पुगेका हुन्। त्यसैको परिणति स्वरूप आज आएर चाहिँ विपक्षीहरूले अवरोध पुर्याए र यसमा चाहिँ विपक्षीहरूले समग्र रूपमा हेर्दाखेरि प्रधानमन्त्रीले संसदलाई अपमान गर्ने, यसलाई चाहिँ केही पनि होइन भन्ने ठान्ने जुन खालको रवैया देखियो त्यसैको परिणति स्वरूप नै आज दिनभर सदन अवरुद्ध गरेको हुन्।
0: प्रतिनिधि सभाको नियमावलीको नियम 38 चाहिँ प्रधानमन्त्री वा उनी अनुपस्थित भए उनले तोकेको मन्त्रीले जवाफ दिन सकिने भन्नेको रहेछ। यसबाट हेर्दा चाहिँ विपक्षीहरूले यो विषय तन्काइरहनु पर्ने उचित छ र?
2: होइन, आजको मात्रै घटनालाई हेर्ने हो भने त त्यो तन्काइरहनु पर्ने उपयुक्त देखिँदैन। तर मैले त्यो पृष्ठभूमि यति लामो भनिरहनुको कारण प्रधानमन्त्रीले आफू जन्मेको थलो संसद हो, त्यो संसदलाई जसरी चाहिँ उहाँले त्यसलाई सम्मान दिन नसकेको परिणतिको चाहिँ आज त्यो उपज देखिएको। प्रधानमन्त्री त एउटा अभिभावक हो, संसदको नेता पनि हो, संसदको नेता भइसकेपछि उहाँले चाहिँ त्यो बोल्नु पर्थ्यो र अथवा अझ यस्तो उमङ्ग ऊर्जाले भरिएका युवा प्रधानमन्त्रीले त धेरै कुरा आश्वस्त पारेर मुलुकलाई नै जुरुक जुरुक उचाल्ने खालको माहौल बनाउनु पर्नेमा उहाँको बोली नै नफुट्नु चाहिँ अलिकति अनौठो हो।
0: संसदलाई हालसम्म सम्बोधन नगरेको कुरा तपाईँले उल्लेख पनि गर्नुभयो, तर नयाँ खालको पार्टी, नयाँ शैली, प्रधानमन्त्रीको पनि आफ्नै खालको शैली देखिएको छ। यो कारण अनुभवको कमीले गर्दा यस्तो भएको होला कि साँच्चीकै संसदप्रति यो गरिमा घट्ने खालको, यो नियोजित खालको भनेर मान्नुपर्छ यसलाई?
2: यसमा चाहिँ मलाई लाग्छ अनुभवको कमी होइन, किनभने त्यो पार्टीमा अघिल्लो संसदमा नै रहेका पात्रहरू नेतृत्वमै हुनुहुन्छ, त्यो पार्टीमा छलफल हुन्छ नै। त्यति भएन भने पनि संसदमा धेरै पदाधिकारीहरू छन्, सरकारमा पनि संसद बुझेका थुप्रै सरकारी अधिकारीहरू भएको कारणले गर्दा अनुभव नभएको भन्न मिल्दैन। अनुभव छैन भने तिक्री ठाउँहरू छँदै छन् र कतिपय बेलामा कानुनी व्यवस्था नहुँदाखेरि विगतका अभ्यासहरू पनि हेर्ने प्रचलन हुन्छन्। अब भावी दिनमा पनि संसद छल्ने खालको शैली देखिएपछि अलिक विपक्षीहरू आकर्षित भएका हुन् कि भन्ने मलाई लाग्छ। मतलब संसद छल्ने चाहिँ फेरि शासकहरूको चाहना हुन्छ सधैँभरि संसद चाहिँ यस्तोका लागि घाँडो हुन्छ। निर्वाचित नहुन्छ संसद संसद भन्छन्, जब निर्वाचित हुन्छन् ती शासकलाई संसद घाँडो भन्छ। यो नयाँ चाहिँ होइन।
0: प्रधानमन्त्रीलाई डाक्न विपक्षीहरूले सभामुखको रुलिङ पनि मागे आज, तर त्यो अब आउने मान्छेले यदि नचाहने हो भने यसले समाधान दिन्छ?
2: सभामुखले जुन आज बोल्नुभयो म सम्पर्क र संवाद चाहिँ स्थापित गर्छु भनेर उहाँले बोल्नुभयो, तर त्यो चाहिँ उहाँ पार्टीको कार्यकर्ता जसरी बोल्नुभयो। सभामुखले त रुलिङ गर्यो प्रधानमन्त्रीलाई भोलि 11 बजे र 10 बजे जाँदा उपस्थित हुनुपर्छ भनेर त्यही सभामुखले रुलिङ गरिसकेपछि त्यो रुलिङको अपमान भयो भने संसदीय मान अहिलेको त अर्को प्रक्रिया सुरु भइहाल्छ। जिम्मेवारी कारणले हुन सक्ला, बिरामी अन्यथा कारणले भयो भने एउटा कुरा हुन्छ, तर संसदलाई छलेर अरू कार्यक्रममा जाने प्रवृत्ति देखियो भने संसदीय त्यो मान हानिको प्रक्रियामा जान सक्छ।
0: विगतमा यसरी प्रधानमन्त्री

0: This is the BBC. There are no programmes on this channel at present. Details of all our services are at bbcworldservice.com.
1: को विरोध का कारण प्रतिनिधि सभा को बैठक स्थगित। राष्ट्रीय सभा में भने नीति तथा कार्यक्रम माथि को छलफल प्रारंभ। राष्ट्रीय स्वतंत्र पार्टी को प्रथम महाधिवेशन आगामी आषाढ़ 7 गते देखि 9 गते सम्म चितवन में गर्ने केन्द्रीय कार्य समिति को निर्णय। मन्त्री परिषदद्वारा नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्दै संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 कायम। सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरका तत्कालीन सदस्य सचिव टीकाराम ढकाल सहित 5 जना विरुद्ध अख्तियारद्वारा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प 2 दिने चीन भ्रमणका क्रममा आज बेजिङमा। समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठक प्रतिपक्षीहरूको विरोधको कारण स्थगित भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिको माग गर्दै प्रतिपक्षी दलका सांसदहरूले बैठक अवरोध गरेपछि आज तेस्रो पटक सुचारू बैठकमा पनि अवरोध कायम रहेपछि सभामुख डोल प्रसाद अर्यालले भोलि 11 बस्ने गरी बैठक स्थगित गर्नुभएको हो। बैठकमा सभामुख अर्यालले 2 पटक स्थगित भएर पुनः सञ्चालन भएको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले पुरानै अडान राखेर बैठकमा अवरोध जारी राखेपछि भोलि बस्ने बैठकमा प्रधानमन्त्री शाहको उपस्थिति रहने र धारणा पनि राख्नुहुने जानकारी गराउनुभयो। यसअघि बैठकमा प्रधानमन्त्री शाहका तर्फबाट अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले प्रस्ताव प्रस्तुत गरे लगत्तै प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री शाहको उपस्थितिको माग गर्दै अवरोध सुरु गर्नुभयो। अवरोधका बीच सभामुख अर्यालसँग समय माग गरी नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले नीति तथा कार्यक्रम माथिको छलफलमा प्रधानमन्त्री शाहको उपस्थिति आवश्यक र अनिवार्य रहेको बताउनुभयो। नेकपा एमालेका सांसद पद्मा अर्यालले नीति तथा कार्यक्रमको प्रमुख जिम्मेवार प्रधानमन्त्री नै हुने र सांसदहरूले उठाएका विषयमा जवाब दिने जिम्मेवारी पनि प्रधानमन्त्रीकै भएकोले प्रधानमन्त्री शाहलाई उपस्थितिका लागि रुलिङ गर्न माग गर्दै रुलिङ भएको अवस्थामा बैठक चल्न दिने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री शाहको उपस्थितिको विषयमा आजको मात्रै सवाल नभएको भन्दै 5 कार्यकालभरि नेमावलीको धारा 38 देखाएर प्रधानमन्त्रीको आवाज संसदले सुन्न नपाउने हो भनी प्रश्न गर्नुभएको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलका नेता ज्ञान बहादुर शाहीले नीति तथा कार्यक्रम माथिको छलफल सुन्ने र जवाब दिनुपर्ने भन्दै प्रधानमन्त्री शाहको उपस्थिति अनिवार्य रहेको बताउनुभयो। प्रतिपक्षी दलका सांसदहरूले विषय राख्दै बैठकमा अवरोध जारी राखेपछि सत्तापक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीले नै नीति तथा कार्यक्रमको छलफलमा भाग लिनुपर्ने कानुनी बाध्यता नरहेको बताउनुभयो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले प्रधानमन्त्री शाह आफूले ल्याएको नीति तथा कार्यक्रम माथिको छलफलमा उपस्थित नभएको भन्दै बैठकबाट बाहिरिनु भएको थियो। सभाको आजको बैठकमा सभामुख अर्यालले एमालेका संसदीय दलका नेता रामबहादुर थापाको मंगलबार सभाको बैठकमा दिनुभएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउने निर्देशन दिनुभएको थियो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक वर्ष 2083-84 लागि सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले राष्ट्रपतिबाट संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत आर्थिक वर्ष 83-84 लागि सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नु भएसँगै छलफल सुरु भएको हो। बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथिको छलफलमा सहभागी सांसदहरूले नीति तथा कार्यक्रमले वास्तविक किसानलाई राहत दिन नसकेको बताउनुभयो। यस्तै सांसदहरूले मुलुकको साधन स्रोत उचित परिचालन कृषि शिक्षा रोजगारी र आर्थिक विकासको लागि स्पष्ट नीति तथा कार्यक्रम ल्याउन नसकेको बताउनु

0: गर्नुभयो। यस्तै आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकाईले भौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नुभएको थियो। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाह सदन र प्रश्नहरूप्रति जवाफदेही र उत्तरदायी हुनुपर्नेमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। राष्ट्रिय सभाको अर्को बैठक भोलि बिहान 11:15 बस्नेछ। सरकारले संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 पुर्याउने निर्णय गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्दै मन्त्रालयको संख्या घटाउने निर्णय गरेको हो। प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्य सहित संघीय मन्त्रालयको संख्या 18 कायम गरेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। उहाँका अनुसार सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत रहेका छन्। यस्तै सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साबिकको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर नयाँ थप गरिएका 9 परिवर्तन सम्बन्धी कार्य हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नव परिवर्तन मन्त्रालय गठन गरेको छ। त्यस्तै अन्य मन्त्रालयको कार्य विभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयलाई एकीकृत गरिएको छ। जसअनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय, संचार मन्त्रालय, युवा श्रम रोजगार मन्त्रालय र भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन्। त्यसै गरी महिला बाल बालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ। साबिकको संचार तथा सूचना प्रविधि मन्त्रालयले गर्दै आएको सूचना प्रविधि सम्बन्धी कार्यलाई भने अब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गाभिएको प्रेस विज्ञ दाहालले जानकारी दिनुभयो। यस्तै मन्त्री परिषदको बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश 2079 को संशोधन स्वीकृत गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधि सभाका सदस्य सुशील खड्का र योगेश गौचन थकालीलाई मनोनयन गर्ने निर्णय गरेको छ। यसै गरी बैठकले भूमि सम्बन्धी 21 संशोधन नियमहरू 2083 स्वीकृत गर्ने पनि मन्त्री परिषद बैठकले निर्णय गरेको संचार मन्त्री डाक्टर तिमिल सिन्हाले जानकारी दिनुभयो।
1: सरकारका कुनै पनि निकायहरू कसैको स्वार्थपूर्ति गर्नको लागि प्रयोगमा हुने स्थिति आयो भने राज्यका निकायहरूले गम्भीरतापूर्वक लिएर छानबिन हुन्छ, किनभने अब कोही व्यक्ति, चाहे त्यो राजनीति क्षेत्रको होस्, प्रशासनिक क्षेत्रको होस् अथवा बिचौलिया तन्त्रको होस्, अब जनताको सम्पत्तिको दुरुपयोग गर्ने दिन गइसकेको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय कार्य समितिको बैठकले प्रथम महाधिवेशन आगामी असारमा चितवनमा गर्ने निर्णय गरेको छ। पार्टी सभापति रवि लामेछानेको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्य समिति बैठकले प्रथम महाधिवेशन आगामी असार 7, 8, र 9 गते गर्ने निर्णय गरेको पार्टी संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारले जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी 2079 साल असार 7 स्थापना भएको थियो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन अघि गरेको वाचा पत्र अनुसार नीति तथा कार्यक्रम संसदमा पेश भएको र त्यसै अनुरूप नै आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने जानकारी दिनुभएको छ। काठमाडौँमा आज आयोजित कार्यक्रममा अर्थमन्त्री डाक्टर वाग्लेले सुशासनलाई पहिलो कार्यसूचीमा राखिएको तथा आर्थिक उन्नयनलाई पनि उत्तिकै महत्वका साथ नीति तथा कार्यक्रममा समावेश गरिएको बताउनुभयो। मन्त्री डाक्टर वाग्लेले आगामी बजेट ई गभर्नेन्स, डिजिटल डिलिभरी र डिजिटल अर्थतन्त्रमा केन्द्रित हुने जानकारी दिँदै डिजिटल मार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाइने बताउनुभयो। संचार तथा सूचना प्रविधि मंत्री डाक्टर विक्रम तिमिल सिन्हाले संस्थागत भ्रष्टाचार नियन्त्रण गरी राज्यका स्रोत साधन जनताको हितमा प्रयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। संचार मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री डाक्टर तिमिल सिन्हाले सरकारका कुनै पनि निकाय कसैको उद्देश्य वा स्वार्थ पूर्तिका लागि प्रयोग भएको देखिएमा राज्यका निकायहरूबाट त्यस अवस्थाबारे गम्भीर र निष्पक्ष छानबिन गर्ने बताउनुभयो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरका तत्कालीन सदस्य सचिव सहित 5 जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। सटर कबल भाडा बापतको आमदनी बुझिली बैंक दाखिला नगरी आमदनी रकममा अनियमितता गरेको अभियोगमा तत्कालीन सदस्य सचिव टीकाराम ढकाल विरुद्ध 64,28,000 भन्दा बढी बिगो माग दावी गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो। यस्तै आयोगले तत्कालीन सदस्य सचिवहरू नरहरि तिवारी विरुद्ध 1,04,71,000, गेहेन्द्र बहादुर डाङी विरुद्ध 72,78,000 भन्दा बढी बिगो माग दावी गर्दै मुद्दा दायर गरेको छ। यस्तै आयोगले तत्कालीन लेखाधिकृत हरिबहादुर छेत्री की श्रीमती सीमा कुमारी चन्द छेत्री विरुद्ध 2,90,96,000 र तत्कालीन सहलेखापाल खड्ग बहादुर राणा विरुद्ध 2,94,78,000 रुपैयाँ भन्दा बढी बिगो माग दावी गर्दै मुद्दा दायर गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। केही बेर विज्ञापन र सन्देश।
2: एसई सकियो, अब रमाइलो सुरु भयो।
3: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
3: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले शिक्षामा सबै वर्ग र क्षेत्रको पहुँच अभिवृद्धि गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। शिक्षा मन्त्रालयद्वारा आज जनकपुर धाममा आयोजित साक्षर मधेस प्रदेश घोषणा पूर्व तयारी अध्ययन उच्च स्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा मन्त्री पोखरेलले स्पष्ट नीति अवलम्बन गरी शिक्षामा सबैको पहुँच पुर्याउने प्रतिबद्ध रहेको र यसमा वर्तमान सरकारलाई सहयोग गर्न सम्बद्ध सबै अनुरोध गर्नुभयो। सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउन सक्ने चेतावनी दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सूचना जारी गर्दै निजामती कर्मचारीलाई अनुशासन र आचरण सम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो। सूचनामा नेपालको संविधान र निजामती सेवा ऐन अनुसार निजामती सेवा राजनीतिक रूपमा तटस्थ, निष्पक्ष र उत्तरदायी हुनुपर्ने उल्लेख गरिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि आज साँझ बेजिङ पुग्नु भएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा ट्रम्पले मई 13-15 चीनको भ्रमण गर्न लाग्नु भएको हो। लामो उडानपछि अमेरिकी राष्ट्रपति ट्रम्प बेजिङको समय अनुसार आज 7:50 बेजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो। करिब 9 वर्षपछि अमेरिकी राष्ट्रपतिको यो पहिलो चीन भ्रमण हो भने सन् 2017 नोभेम्बरपछि ट्रम्पको यो दोस्रो भ्रमण हो। अब आर्थिक समाचार।
5: पछिल्लो समय होटल तथा पर्यटन क्षेत्रका पूर्वाधारमा लगानी बढेसँगै रूपन्देही पर्यटकीय केन्द्रका रूपमा विकास हुँदै गएको छ। लुम्बिनी भ्रमणमा आउने विदेशी तथा स्वदेशी पर्यटकको प्रमुख वासस्थलका रूपमा रूपन्देही स्थापित हुँदै जाँदा स्तरीय होटल समेत थपिने क्रम बढेको छ। भैरवा लुम्बिनी कोरिडोर तथा जिल्लाका मुख्य सहर क्षेत्रमा 5-4 र 3 होटल सञ्चालनमा आएका छन् भने नयाँ होटल निर्माण समेत जारी रहेको छ। सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले रूपन्देहीमा महिनामा 5 तारिक सहित हयात प्यालेस, टाइगर प्यालेस, वाई सोल्टी, भिलासा र लुम्बिनी हेरिटेज जस्ता होटलहरू सञ्चालनमा रहेको जानकारी दिनुभयो। भैरवा लुम्बिनी सडक खण्डमा नयाँ 5 तारिक होटल निर्माण भइरहेको छ भने भैरवाको बुद्ध चोकमा अर्को 5 तारिक होटल निर्माणको अन्तिम चरणमा पुगेको छ। होटल तथा रेस्टुरेन्ट व्यवसायी संगठनका पूर्व अध्यक्ष अनिल गेवालीले अन्तर्राष्ट्रिय होटल व्यवस्थापन समूह रूपन्देहीमा प्रवेश गरेसँगै जिल्लाको पर्यटन छवि थप उज्यालो भएको बताउनु भयो। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि विमानस्थल केन्द्रित होटेलमा लगानी समेत बढेको गेवालीले उल्लेख गर्नुभयो। तनहुँको देवघाटमा निर्माणाधीन 126 मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजनाको प्रवेश सुरुङ मार्ग निर्माण शुरू भएको छ। नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको तनहुँ हाइड्रो पावर लिमिटेडले सुरुङ निर्माणका लागि आरके हाइड्रो इन्जिनियरिङ एन्ड एसोसिएट प्रणाली काठमाडौँसँग ठेक्का सम्झौता गरेको छ। विस्फोटक पदार्थ प्रयोग सम्बन्धी स्वीकृति प्रक्रियामा भएको ढिलाइका कारण निर्माण केही समय प्रभावित भएको आयोजना प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो। रन अफ द रिभर प्रकृतिको अर्ध जलाशय युक्त सो जल विद्युत आयोजनाबाट वार्षिक 520.78 करोड विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ। आयोजनाको अनुमानित लागत 227 मिलियन अमेरिकी डलर रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले निजी क्षेत्रमा उत्साह बढाएको चितवनका उद्योगी व्यवसायहरूले बताएका छन्। आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रभावकारी देखिए पनि कार्यान्वयनको समयमा कसरी जान्छ भन्नेमा पर्खर हेरेको अवस्थामा रहेको चितवनका उद्योगी व्यवसायहरूले बताउनु भएको हो। उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदीले नीति तथा कार्यक्रम उद्योगीको पक्षमा आएको आफूले पाएको बताउनु भयो। चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले नीति तथा कार्यक्रम सकारात्मक रहेको तर ती विषयहरू बजेटमा समेटिनु पर्नेमा जोड दिनुभयो। क्षेत्रीय होटल संघ सौराका उपाध्यक्ष गुणराज थपलिया नीति तथा कार्यक्रमले निजी क्षेत्रले आश गरे जति नभए पनि केही राहत दिने गरी आएको उल्लेख गर्नुभयो। सरकारी लगानीको नेपाल टेलिकमले 18.80 करोड रुपियाँले नाफामा वृद्धि गरेको छ। आर्थिक वर्ष 82-83 को त्रैमासिक सम्मको अपरिष्कृत विवरण अनुसार कुल सञ्चालन आय 2.42% र मुनाफा 1.32% बढेको देखाइएको छ। 9 महिनामा नेपाल टेलिकमले 25.92 करोड सञ्चालन आय गरेको छ। यस अवधिमा कुल आय भने 28.48 करोड रुपियाँ बराबर भएको छ। तेस्रो त्रैमासिकसम्म कुल नाफा समेत 56.24 करोड रुपियाँले बढेको नेपाल टेलिकमले उल्लेख गरेको छ। अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका युवाहरूले बाँझो जमिनमा आलु र धान खेती गर्न सुरु गरेका छन्। गाउँपालिकाका सरीखोला स्थित परशुरामेश्वर गुठीको 20 रोपनी बाँझो जमिन उपयोग गर्दै त्यहाँका युवाहरूले यस वर्ष आलु खेती गरेका छन्। प्रमुख प्रशासकीय अधिकृत वासुदेव खनालले यसपटक स्थानीय युवाहरूले करिब 30 क्विन्टल आलु उत्पादन गरेको जानकारी दिनुभयो।
0: आर्थिक समाचारका साथ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार अजय बमबाट।
6: नेपाली ओडीआई क्रिकेट टोलीका उपकप्तान दिपेन्द्र सिंह एरी आइसिसी ओडीआई अलराउन्डर वरियतामा 3 स्थान माथि उक्लिएका छन्। आइसिसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधिक गरेको नयाँ वरियता अनुसार दिपेन्द्र 3 स्थान सुधार गर्दै 28 स्थानमा पुगेका हुन्। उनको रेटिङ अङ्क बढेर 153 पुगेको छ। घरेलु मैदानमा भएको लिग 2 श्रृङ्खलामा गरेको प्रदर्शनबाट उनको वरियता सुधार भएको हो। नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा सम्पन्न क्रिकेट युनाइटेड कप सिरिज बुधबार विराटनगर 6 स्थित मेरिलेबोन ज्वाला क्रिकेट मैदानमा भारी वर्षापछि मैदान पानी जमेपछि बागमती प्रदेश र क्वालिटी कप 11 बीचको खेल रद्द भयो, जसका कारण सिरिज 1-1 बराबरीमा सकिएको हो। पहिलो खेलमा इक्वालिटीले बागमतीलाई 5 विकेटले हराएको थियो। दोस्रो खेलमा बागमती 22 रनले विजयी भयो। प्रतियोगिताको उत्कृष्ट खेलाडी इक्वालिटीकी टिका शाह घोषित भइन्। त्यस्तै उत्कृष्ट ब्याटर इक्वालिटीकी सानु राजवंशी, उत्कृष्ट बलर बागमतीकी पार्वती खत्री र उदयमान खेलाडी बागमतीकै लक्ष्मी माया रूपमा घोषित भइन्। नेपाल क्रिकेट प्रशिक्षक संघले क्रिकेट प्रशिक्षकहरूको सेवा सुविधा भत्ता तथा पारिश्रमिकमा सुधार गर्न नेपाल क्रिकेट संघ क्यानसँग माग गरेको छ। संघका अध्यक्ष जगत बहादुर टमटाले क्यान अध्यक्षलाई सम्बोधन गर्दै बुझाएको पत्रमा नेपाली क्रिकेटको विकासमा प्रशिक्षकहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उक्त माग गरिएको हो। पत्रमा प्रशिक्षकहरूले लामो समयदेखि बाल टोलीदेखि उमेर समूह महिला तथा पुरुष सिनियर टोलीसम्म निरन्तर योगदान दिँदै आएको जनाइएको छ। योगदानका बावजुद पनि प्रशिक्षकहरूले पाउने सुविधा भत्ता तथा पारिश्रमिक अझै न्यून र अपर्याप्त रहेको माग पत्रमा उल्लेख छ।
0: अब मौसम आगामी 24 घण्टामा कोशी मधेश बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै प्रतिपक्षी दलहरूको विरोधका कारण प्रतिनिधि सभाको बैठक स्थगित। राष्ट्रिय सभामा भने नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन आगामी आषाढ 7-9 गतेसम्म चितवनमा गर्ने केन्द्रीय कार्य समितिको निर्णय। मन्त्री परिषदद्वारा नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्दै संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 कायम। सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरका तत्कालीन सदस्य सचिव टीकाराम ढकाल सहित 5 विरुद्ध अख्तियारद्वारा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प 2 चीन भ्रमणका क्रममा आज बेजिङमा। यसका साथै राति 9 समाचार सकियो। अर्को समाचार राति 10 हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।
7: सारा नेपालीको आवाज।

0: 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: माया कुमारी ढकाल शीतलपुर माडी। पहिला घुमा बाबु मलाई पहिलेदेखि घुमा माउँदेखि घुमा क्या यदि दिदी कता गयौँ कता गएन होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छारेको पनि देखिन्छ के अरे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताइ अनि त्यहाँबाट फेरि त्यही पनि छारेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर सम्दिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँडो हेरेर खाऊँ भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचे किम बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ।
3: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
4: सम्पर्क लाइन्स चोक आनन्द मार्ग नयनगढ चितवन मोबाइल 98555 9334।
5: हेलो
6: हेलो बुढी के छ खबर
5: ठिकै छ चलेकै छ
6: ल भिडियो अन गर् त तलाई हेरौँ
5: भिडियो अनै छ त देख्नु भएन र
6: खै देखिनँ त मैले त नेट सोलो भयो क्या हो
5: माडीको नेट यस्तै त हो नि
6: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल्छ
7: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
5: सेवाका लागि माडी सम्पर्क 0656 10 40 र 9852 0828 40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
8: सम्बन्ध सधैँ भरिलाई साथमै राखौँ टेकमाइललाई टेकमाइललाई
9: घाटे होइन फाइदा हुन्छ
5: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ
7: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855-63172 र 9452-12206
5: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना

नमस्कार, स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म निशान। माडी नगरपालिकाले नगरभित्रका सबै सामुदायिक विद्यालयलाई विद्यालय व्यवस्थापन समिति पुनर्गठन गर्न निर्देशन दिएको छ। नगर कार्यपालिकाको कार्यालयले 2083 वैशाख 20 गते प्रमाणीकरण भएको केही नेपाल ऐन संशोधन अध्यादेशलाई आधार मानि विद्यालय व्यवस्थापन समितिहरू पुनर्गठन गर्न निर्देशन दिँदै त्यसको जानकारी गराउन परिपत्र गरेको हो। सो परिपत्रसँगै अब माडी नगरपालिकाको सम्पूर्ण सामुदायिक विद्यालयका व्यवस्थापन समितिहरू पुनर्गठन हुने भएका छन्। यसअघि विद्यालयका संस्थापक स्थानीय बुद्धिजीवी शिक्षा प्रेमी र विद्यालयका सहयोगी मध्येबाट दुईजना सदस्य मनोनित गर्ने व्यवस्था थियो। अध्यादेशले उक्त व्यवस्थालाई खारेज गरिदिएसँगै अब व्यवस्थापन समितिमा रहन विद्यालयका छात्र छात्राका अभिभावक हुनै पर्ने बाध्यात्मक परिस्थिति बनेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन आगामी असार 7, 8 र 9 गते चितवनमा हुने भएको छ। बुधबार बिहान पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति र स्थान तय गरेको हो। राजसभा 2079 असार 7 गते स्थापना भएको थियो। स्थापना भएको करिब 4 वर्षपछि राजसभाले पहिलो पटक राष्ट्रिय महाधिवेशन गर्न लागेको हो। आगामी जेठ महिनाभर संगठन निर्माण तथा अधिवेशन केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्ने सो पार्टीको योजना छ। यसअघि राजसभाले आगामी 23 र 24 जेठ जिल्ला अधिवेशन गर्ने निर्णय गरेको थियो। आगामी 2 जेठमा ओडा भेला, 3 जेठमा ओडा अधिवेशन, 9 जेठमा पालिका भेला, 10 जेठमा पालिका अधिवेशन गर्ने सो पार्टीको सचिवालयको निर्णय हो। चितवनको कालिका नगरपालिका प्रमुखको गाडी किन्ने बजेटबाट सब वाहन खरिद गरिएको छ। गत भदौमा भएको जेन्जी आन्दोलनका क्रममा नगर प्रमुखको सहित 3 वटा गाडी जलेको थियो। प्रमुखले मोटरसाइकल प्रयोग गरेर सब वाहन खरिद गरिएको हो। नगर प्रमुख विनोद रेग्मीले 31 लाख रुपियाँमा सब वाहन खरिद गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, नगरपालिकामा एउटा पनि गाडी छैन। नगरपालिकाको लागि गाडी खरिद गर्ने भनेर बजेट छुट्याइएको थियो, त्यसबाट सब वाहन खरिद गरियो। जिल्लाको पहाडी भूभाग सहित पर्ने नगरपालिकाको विपन्न समुदायले मृत्युपछि अन्त्येष्टिका लागि लैजान सवारीमा खर्च गर्न नसक्ने भएकोले निशुल्क सञ्चालन गर्न सब वाहन खरिद गरिएको रेग्मीले बताउनुभयो। कतिपय खाडी मुलुकबाट काठमाडौँसम्म ल्याएको सब समेत ल्याउन समस्या हुने गरेकोले सब वाहनलाई प्राथमिकता दिएको उहाँको भनाइ छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले शिक्षामा सबै वर्ग र क्षेत्रको पहुँच अभिवृद्धि गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। शिक्षा मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित साक्षर मध्य प्रदेश घोषणा पूर्व तयारी अध्ययनरत उच्च स्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले स्पष्ट नीति अवलम्बन गरी शिक्षामा सबैका पहुँच पुर्याइदिने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। प्रतिनिधि सभाको बैठकमा फेरि पनि विपक्षीहरूले अवरोध गरेका छन्। यसअघि आजै बसेको 2 वटा बैठकमा पनि विपक्षी दलहरूले अवरोध गरेका थिए। सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन शाह उपस्थित हुनैपर्ने भन्दै विपक्षीहरूले लगातार अवरोध गरिरहेका हुन्। सभामुख डोलप्रसाद आर्यले बैठक अवरोध नगर्न आग्रह गरिरहेका छन्। अखिल नेपाल सुगमवासी सङ्घले पूर्व पश्चिम राजमार्ग 5 घण्टाका लागि चक्का जामको घोषणा गरेका छन्। बुधबार राजधानीको संवाद डब्लीमा पत्रकार सम्मेलनको आयोजना गरी वैशाख 31 गते बिहान 5 बजेदेखि 10 बजेसम्मका लागि चक्का जामको घोषणा गरेको जनाएको छ। नेपाली कम्युनिस्ट पार्टी निकट अखिल नेपाल सुगमवासी सङ्घका इन्चार्ज नहेन्द्र खड्काले भोलि 5 घण्टाका लागि घोषित चक्का जाम कार्यक्रममा सबैलाई सहयोग गर्न अपिल गरेका छन्। चक्का जाम कार्यक्रम आफ्नो सङ्गठनले आयोजना गरे पनि देशका सुगमवासीको अधिकारका लागि भएकोले कुनै पार्टी सङ्गठन विशेषको नठानी सहभागी हुन आग्रह गरेका छन्। नेपाल आयल निगमका कार्यकारी निर्देशक डाक्टर चण्डिका भट्टले राजीनामा दिएका छन्। बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई राजीनामा पत्र

असोज 13 गते आयल निगमले स्वचालित मूल्य प्रणाली सुरु गरेको थियो। नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले बोलेका 3 शब्दहरू संसदको रेकर्डबाट हटाइएको छ। नेता थापाले मङ्गलबारको संसद बैठकमा सम्बोधन गर्ने क्रममा असंसदीय शब्द प्रयोग गरेको भन्दै रेकर्डबाट हटाउन सत्ता पक्षको संसदको माग अनुसार ती शब्दहरू हटाइएको सभामुख डोलप्रसाद अर्यालले बुधबार बैठकमा जानकारी गराएका हुन्। सभामुख अर्यालले प्रतिनिधि नियमावली नियम 21 को खण्ड घ विपरीत थापाले बोलेको केही शब्दहरू सँगै रेकर्डबाट हटाउन संसद सचिवहरूलाई रुलिङ गरेका थिए, तर कुन शब्द हट्यो भन्ने जानकारीका लागि एमाले संसदले माग गरेका थिए। एमाले प्रमुख सचेतक एन महराले यसबारे जानकारी माग गरेपछि सभामुख अर्यालले त्यसबारे जानकारी दिएका थिए। सभामुखलाई अराजकहरूको भिड, राष्ट्रिय झण्डा ओढेर देश जलाउनेहरू, नेपाली सेना मुखदर्शक भन्ने शब्दहरू सभाको अभिलेखबाट हटाउन सचिवलाई निर्देशन गरिएको छ। सभामुख अर्यालले जानकारी दिए, तर बादलले बोलेको शब्द हटाएर कुनै एक संसदको मान मर्यादन गरेको भन्दै एमालेको अर्का संसद गुरु बराले सभामुखको पुनः ध्यानाकर्षण गराएका थिए। उनले अन्य संसदका अमर्यादित शब्दहरू पनि हटाउनु पर्ने माग गरेका छन्। नेपाल प्रहरीले बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन तथा सुरक्षित कारोबार ऐन अनुरूप धितो लिलाम गर्दा नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत सिओ ज्योति प्रकाश पाण्डेलाई गैर कानुनी रूपमा पक्राउ गरेको खुलेको छ। स्मार्ट टेलिकम प्रणालीले लामो समयदेखि ऋण भुक्तानी नगरेपछि एनआइएमबीले धितो कम्पनीका टावर तथा उपग्रह लिलामी बिक्री गरी 4.60 अर्ब ऋण असुली गरेको थियो। सभामुख डोलप्रसाद अर्यालले सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको जवाफ दिने दिन तोकेका छन्। सम्माननीय राष्ट्रपतिको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष 2083-84 लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्तुत गर्न छलफलमा भाग लिन सम्माननीय प्रधानमन्त्रीबाट जवाफ दिनका लागि समेत प्रतिनिधि सभामा नियमावली 2079 नियम 38 उपनियम 1 बमोजिम 2083 वैशाख 31 गतेका दिन तोकेको जानकारी गराउँदछु सभामुख अर्यालले भने। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सत्तारूढ दलले संसदलाई मनपरे ढङ्गले सञ्चालन गरिरहेको आरोप लगाएका छन्। बुधबार बसेको प्रतिनिधि सभा बैठक बहिष्कार गरेर संसद भवन बाहिरिने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रक्रिया दिँदै उनले प्रधानमन्त्री संसदमा उपस्थित भएर जवाफ दिनबाट निरन्तर टाढा रहेको भन्दै असन्तुष्टि जनाए। उनले भने, हामीले संसद बैठक बहिष्कार गरेका हौँ, प्रधानमन्त्री कहिले पनि नआउने, प्रधानमन्त्री टेबल गर्नुपर्ने विषय अरूलाई पठाउने भइरहेको, सत्तारूढ दलले संसद मनखुसी चलाइरहेको, संसदहरूलाई ठेलीका ठेली किताब दिएर भोलि पढेर ल्याउनु भने जस्तो गरिएको छ। अध्यक्ष साम्पाङले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका लागि पर्याप्त समय नदिएको पनि गुनासो गरे। उनका अनुसार संसदमा प्रभावकारी बहस हुनुपर्ने विषयलाई औपचारिकतामा सीमित गरिएको छ। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै म निशान बिदा हुन्छु। नमस्कार।

Swedish FM, 93.2 MHz.

Sodai Nispoccia. Suodes FM, Tirana Petullo, 2 MHz.

साइली माछी जालमा क्यारी पर्छ हामीलाई नि थाहा छ हे नमानेला तार्छु साइली आगो छेउ

0: क्षणमै तिमी करोडपति बन्दछौ, दोस्रो क्षणमा तिमी दरिद्र बन्दछौ। तिमीले जे गर्दछौ त्यो भगवानलाई अर्पण गर्दै जाऊ। यसो गर्नाले तिमीले सधैँभरि जीवन मुक्त भएको आनन्द अनुभव गर्नेछौ।
1: मोक्ष शास्त्र अर्थात् श्रीमद् भागवत गीता यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
0: प्रस्तुता पण्डित रामभक्त अधिकारी
1: हरेक दिन बिहान 5:15 देखि 5:30 सम्म स्वदेश एफएम को प्रसारणमा
2: गुरु ब्रह्मा गुरु विष्णु गुरु देव महेश्वर गुरु साक्षात परब्रह्म तस्मै श्री गुरवे नमः गुरु चरणमा धन्यवाद प्रणाम गर्दै आजको कार्यक्रम शुभारम्भ गर्दछु। गीतोपदेश चौथो अध्यायको 25 मन्त्रबाट यो कार्यक्रम शुभारम्भ गर्ने अनुमति लिन्छु यहाँहरूबाट। यहाँ परमात्मा भन्नुहुन्छ, दैवमेवा परे यज्ञम योगिनः परिपार्षते, ब्रह्मणा बपरे यज्ञम यज्ञ नैव पजुहति। त्यस्तो परमात्माले व्यक्त गर्नुहुन्छ। कतिपय योगीहरू विभिन्न प्रकारका यज्ञहरूद्वारा राम्रोसँग देवताहरूको पूजा गर्छन् भने कुनै योगीहरू परब्रह्म रूपी अग्निमा आहुति चढाउँछन्। विभिन्न प्रकारका विधिहरू, कोही इन्द्रियहरूलाई चढाइदिन्छन् परमात्मामा, कोही इन्द्रियहरूलाई विषयमा चढाउने पनि यस्तो विधि हुन्छ, संसारिक विधि। कतिपय योगीहरू विभिन्न प्रकारका यज्ञहरूद्वारा राम्रोसँग देवताहरूको पूजा गर्छन् भने कुनै योगीहरू परब्रह्म रूपी अग्निमा आहुति चढाउँछन्। परमात्मामा भावित भएर आफ्नो कर्तव्य कर्ममा निमग्न रहने व्यक्ति नै पूर्ण योगी हो। यसरी परमात्मा योगीको परिचय दिनुहुन्छ। अब यहाँ अहिले दाह्री कपाल पालेर यत्र सत्र भौँचारिनीलाई योगी भन्ने चलन छ। योग शब्दको अर्थ हो जोडिनु, को जीव र ब्रह्मको एकता हुनु, त्यसैलाई योग भनिएको छ। योगी हो वा प्रथम श्रेणीको योगी हो भन्ने कुराको चर्चा माथि नै गरियो, तर केही मानिसहरू यस्ता पनि छन् जो देवताहरूको पूजा गर्नका लागि यस्तै यज्ञ गर्दछन्, र अझ अर्का थरी मानिसहरू छ परब्रह्म वा भगवानको निराकार स्वरूपका लागि नै यज्ञ गर्दछन्। परमात्माका दुईटा स्वरूप हुन्छ, एउटा निराकार एउटा साकार। यस प्रकार तिनका श्रेणी अनुसार विभिन्न प्रकारका यज्ञहरू छन्। विभिन्न प्रकारका यज्ञकर्ताहरूद्वारा सम्पन्न गरिने यज्ञका यी विभिन्न श्रेणीहरू केवल बाहिरी वर्गीकरण मात्र हुन्। वास्तवमा यज्ञको अर्थ त भगवान विष्णुलाई प्रसन्न पार्नु पो हो, परमात्मा विष्णुलाई प्रसन्न पार्ने। त्यो परमात्मा विष्णु हजुरको यो शरीरभित्र प्रवेश गरेर प्रकाश रूपले ज्ञान रूपले अवस्थित हुनुहुन्छ, त्यो विष्णु परमात्मा। वास्तवमा यज्ञको अर्थ त भगवान विष्णुलाई प्रसन्न पार्नु हो। कहीँ विष्णुलाई नै यज्ञ भन्ने गरिएको पनि पाइन्छ शास्त्रमा। यी विभिन्न प्रकारका यज्ञहरूलाई मुख्यतया मुख्य गरेर दुई श्रेणीमा वर्गीकरण गर्न सकिन्छ। पहिलो, सांसारिक उपलब्धिका लागि गरिने यज्ञ। सांसारिक उपलब्धि, मेरो यो कुरा सिद्ध होस्, मलाई यो दुःख परेको छ, यो दुःखबाट मुक्ति होस् भनेर गरिने यज्ञ, यो सांसारिक यज्ञ। अर्को रहेको छ दिव्य ज्ञान, ब्रह्म ज्ञान प्राप्तिका लागि गरिने ब्रह्म यज्ञ। यस्ता किसिमका यज्ञहरू छन्। परमात्मामा भावित भएका भक्तहरू अथवा व्यक्तिहरूको सम्पूर्ण भौतिक सम्पदा परमेश्वरलाई प्रसन्न गराउनका लागि प्रयुक्त हुन्छ। तर कुनै क्षणिक भौतिक सुख चाहनेहरू इन्द्र, सूर्य, चन्द्र आदि देवताहरूलाई प्रसन्न पार्नका लागि आफ्नो भौतिक सम्पदाको आहुति दिन्छ। अरू निराकारवादीहरू निराकार ब्रह्ममा लीन हुन आफ्नो स्वरूपको आहुति दिन्छन्, त्यो जीवको आहुति दिएर ब्रह्म भइहाल्छ। देवताहरू त्यस्ता शक्तिशाली जीवात्मा हुन् जसलाई परमेश्वरले ताप, पानी, प्रकाश आदि भौतिक चिजहरूको आपूर्ति गरेर ब्रह्माण्डको रेखदेख र निरीक्षण गर्नका लागि नियुक्ति गर्नुभएको हो। परमात्माले उहाँबाट नियुक्त भएका भौतिक लाखको चाहना गर्नेहरूले वैदिक अनुष्ठान पद्धति अनुसार विभिन्न देवताहरूको पूजा आराधना गर्छन्। यस्ता मानिसहरूलाई बहुईश्वरवादी अथवा धेरै कुरालाई ईश्वर मान्नेहरू, जो परम सत्यको निर्गुण निराकार स्वरूपको पूजा गर्छन् र देवताका स्वरूपलाई क्षणिक मान्यता, तिनीहरूले परम सत्य रूपी अग्निमा आफ्नो वैयक्तिक सत्ताको आहुति दिन्छन्। आफू बाँकी रहँदैनन्, सबै ब्रह्ममा समर्पण गर्छन्। जे जति छ त्यो सम्पूर्ण ब्रह्ममा समर्पित गरेर आफू हल्का भएर बस्छन्। यसरी उनीहरू परम सत्तामा लीन भएर आफ्नो वैयक्तिक अस्तित्व समाप्त गरिदिन्छन्। केही पनि बाँकी राख्दैनन्, सम्पूर्ण जगत ज्ञानीहरूले केही देख्दैनन्। यस्ता निराकारवादीहरू परमात्माको दिव्य स्वभावलाई बुझ्नका लागि दार्शनिक चिन्तनमा आफ्नो सम्पूर्ण समयको आहुति दिन्छन्। सम्पूर्ण समय, जीवनका सम्पूर्ण समय परमात्माको अनुसन्धानमा चढाइदिन्छ। अर्को शब्दमा, सकाम कर्मवादीहरू सांसारिक भोगका लागि आफ्नो भौतिक सम्पदाको आहुति दिन्छन्। आफ्नो भौतिक सम्पदा आहुति दिएर भौतिक सुख सन्तोषहरूको चाहना गर्नेहरू भनिन्छन् भने निराकारवादीहरू परमेश्वरको सत्तामा लीन हुनका लागि आफ्नो भौतिक उपाधिहरूको आहुति दिन्छन्। निराकारवादीहरूका लागि यज्ञको अग्नि वेदी नै परब्रह्म हो र आहुति ब्रह्मरूपी अग्निमा आत्मसत्ताको विलय हो। तर अर्जुन जस्ता परमात्मामा भावित व्यक्तिले भने परमात्मालाई प्रसन्न पार्नका लागि आफ्नो सर्वस्व समर्पित अर्पित गरिदिन्छ। यसरी समग्र भौतिक सम्पदाका लागि उनीहरूको आत्मस्वरूप पनि परमात्माकै लागि समर्पित हुन पुग्दछ। यस प्रकार उनीहरू प्रथम श्रेणीका योगी हुन पुग्दछन्। त तर उनीहरूले आफ्नो वैयक्तिक अस्तित्व भने गुमाउँदैनन्। यसरी परमात्मा श्री कृष्ण अर्जुनलाई आफ्नै मुखारविन्दबाट बक्सेको यो गीता, यसरी परमात्माले आफ्नो सम्पूर्ण सामर्थ्य सारा संसारमा प्रयोग गरेर यो संसारलाई त्यो परमात्मा वस्तुले धानिराखेको छ। यसरी अर्जुनलाई परमात्माले यसरी ज्ञान बक्सेको हामीले पाउँछौँ। यिनै कुराहरूलाई राखेर म आजको बसाइबाट बिदा लिन्छु। जयतु संस्कृतम।

0: पक्ष न विपक्ष सधैं निष्पक्ष
1: सुदेश एफएम 93.2 MHz
2: आज 2083 वैशाख 31 गते बिहीबार जेठ कृष्ण द्वितीया 14 मे सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै रिदम सिंहको नमस्कार।
3: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
4: प्रधानमन्त्रीको अनुपस्थितिले संसदमा बवण्डर, सुशासनसँगै अर्थतन्त्र सुधार्ने बजेट ल्याउँदै अर्थमन्त्री, अध्यादेशको भविष्य कांग्रेस कम्युनिष्टको हातमा, भट्ट र अग्रवाललाई चुगाउने प्रयासमा अधिकारी लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको विदेश छाडेर गाउँमा बाख्रा पालन शीर्षकको शुभ समाचार।
2: रामेछापको मन्थली नगरपालिका 4 सालु पोखरेकी अरूणा केसीले वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रा पालन व्यवसाय सञ्चालन गरेकी छन्। 4 वर्ष बेलायत र 11 वर्ष दुबई तथा कतारमा रोजगारी गरेकी उनलाई अरूको मात्रै काम गरिरहनुभन्दा स्वदेशमै फर्केर आफ्नो काम गर्न रुचि जागेपछि गाउँमा आएर बाख्रा पालन व्यवसाय थालेकी हुन्। अरूले गरेको कृषि तथा पशुपालनप्रति आकर्षित भएर यो पेसा अंगालले अठोटका साथ गाउँ फर्केकी हुँ। केसीले भनेकी छन्, बाख्रा पालनका लागि अहिले उनले गाउँमा करिब 20 लाख रुपियाँ खर्च गरेर आधुनिक खोर निर्माण गरेकी छन्। बाख्रा पालन मात्रै नभएर कुखुरा, गाई, भैँसी, माहुरी पालन र कफी खेती गर्ने योजना रहेको केसीले बताएकी छन्। 2081 गाउँ आएर काम सुरु गरेको उल्लेख गर्दै केसीले अहिलेसम्म कुनै पनि निकायले यसका लागि सहयोग नगरेको बताएकी छन्। उनले मन्थली नगरपालिका अन्तर्गत रहेको पशु स्वास्थ्य शाखाका कर्मचारीबाट भने आवश्यक प्राविधिक सल्लाह पाउँदै आएकी छिन्। उनका बुवा चित्र केसी छोरीको व्यवसायबाट खुसी छन्। उनले भने, मेरा 5 छोरी मध्ये अरू सबै सहरतिर रोजगारीमा छन्। हामी पति पत्नी पनि काठमाडौँमा बस्छौं, कहिले काहीँ मात्रै गाउँ आउने गरेका छौं। वैदेशिक रोजगारीमा रहेकी छोरी रोजगारी छोडेर गाउँमै कृषि तथा पशुपालनमा लागेकोमा खुसी लागेको छ।
5: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
6: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो EMI मार्फत सजिलै खरिद गर्न सकिन्छ।

खरीदमा क्याशब्याक तथा श्योर शॉट गिफ्ट्स, वाशिंग मशीनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ। ग्लोबल नम्बर वन टिसिएल, इन्सपायर ग्रेटनेस।

0: प्लस मोटरसाइकिल जित्ने मौका पनि। क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजी सँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार। प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा बैठक नै छाडेर हिँड्ने, संसदमा सम्बोधन नै नगर्ने जस्ता कार्यशैली देखाएकोमा चौतर्फी आलोचना भइरहेको छ। लोकतन्त्रमा संसदप्रति प्रधानमन्त्री उत्तरदायी हुनुपर्नेमा उनको गतिविधिका कारण संसदको गरिमामै क्षयीकरण हुने चिन्ता समेत व्यक्त हुन थालेको छ। सरकार गठन भएको साढे एक महिनामा प्रतिनिधि सभाका दुई अधिवेशन हुँदा प्रधानमन्त्री शाहले एकपटक पनि सम्बोधन गर्नु भएको छैन। प्रतिनिधि सभा निर्वाचनपछि 19 चैतमा भएको पहिलो संसद बैठकमा नवनियुक्त प्रधानमन्त्री शाहले सम्बोधन नगर्दा राजनीतिक वृत्त र संसदीय अभ्यासका जानकार मात्र नभई आम जनताले पनि आश्चर्य मानेका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा उहाँले सन् अस्वाभाविक गतिविधि देखाउनुभयो। नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री शाह बैठक छाडेर निस्किनु भएको थियो। राष्ट्रपतिलाई विदाई गर्दा पनि उहाँ उपस्थित हुनु भएन। राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव प्रतिनिधि सभामा टेबल गर्ने क्रममा पनि प्रधानमन्त्री शाहले केही अभिव्यक्ति दिनु भएन। राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरिरहेको बेला प्रधानमन्त्री शाह किन बैठकबाट हिँड्नुभयो भन्ने विषयमा सरकार वा उनको सचिवालयबाट कुनै कारण समेत सार्वजनिक भएको छैन।
3: यसबीच प्रधानमन्त्रीको कार्यव्यस्तताकी संसदप्रतिको व्यवस्था शीर्षकमा सोही समाचारलाई नागरिक दैनिकले लेखेको छ। प्रतिनिधि सभाको बुधबारको बैठक सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूची थियो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित हुने कार्यसूची पनि तय भएको थियो, तर प्रधानमन्त्री शाह अनुपस्थित हुने सूचना आएपछि विपक्षी दलका सांसदहरू विरोधमा उत्रिए। उनीहरूले संसदमा प्रधानमन्त्रीको उपस्थितिको माग राखे। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रधानमन्त्रीका तर्फबाट सरकार को वार्षिक नीति तथा कार्यक्रम छलफल का लागि बैठक में टेबल गरेका थिए और प्रधानमन्त्री शाह का तर्फबाट पनि वाग्ले नै जवाब दिने सूचना पाएपछि विपक्षीहरू आक्रोशित भएका थिए। सिंहदरबारमै रहेका प्रधानमन्त्री संसद बैठकमा किन उपस्थित हुन सकेनन् भन्ने प्रश्न उठ्यो। प्रधानमन्त्री बारे संसदलाई जानकारी हुनु पर्यो, संसदमा आएर प्रश्नको जवाफ दिनु पर्यो भन्दै विपक्षी सांसदहरूले सदनमा आवाज उठाए। प्रधानमन्त्री शाहको अनुपस्थितिलाई लिएर प्रतिनिधि सभा बैठक तीन पटकसम्म अवरुद्ध भयो। विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह स्वयं सदनमा उपस्थित भएर उठेका प्रश्नको जवाफ दिनुपर्ने अडान राखेपछि संसद बैठक प्रभावित बनेको थियो। बिहान 11 बजेदेखि संसद बैठकको कार्यसूची सार्वजनिक भइसकेका बेला 10 बजे प्रधानमन्त्रीको कार्यालयमा मन्त्री परिषदको बैठक राखी कार्यव्यस्तता देखाएका प्रधानमन्त्री संसदमा उपस्थित नहुनुलाई विपक्षी दलका सांसदहरूले सकारात्मक रूपमा लिन सकेका छैनन्।
2: त्यस्तै दलीय हटले बन्धक बन्यो संसद शीर्षकमा मध्याह दैनिकले खबर छापेको छ। संसदको बर्खे अधिवेशन प्रारम्भ भएको तेस्रो दिनमै प्रतिनिधि सभाको बैठक अवरुद्ध भयो। बुधबारको संसद बैठकलाई प्रधानमन्त्री बालेन्द्र शाह बालिनले सम्बोधन गर्ने कार्यसूचीमा राखिए पनि उहाँ संसदमा आउनु भएन। संसदमा उठेका प्रश्नको जवाब दिन उहाँले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई प्रतिनिधिका रूपमा अघि सारेपछि विपक्षीले आपत्ति जनाउँदै सदन अवरुद्ध गरेका हुन्। संसदीय व्यवस्थामा प्रधानमन्त्री छान्ने संसदले प्रधानमन्त्रीलाई फिर्ता बोलाउन सक्ने सम्मको हैसियत राख्छ। सोही व्यवस्था बमोजिम प्रधानमन्त्री बनेका बालेन संसदप्रति अनुत्तरदायी भएको विपक्षीको आरोप छ। प्रधानमन्त्रीको कार्यशैली र हटिपनले सिङ्गो संसदकै मानमर्दनसँगै नियमित नीति कार्यक्रम समेत प्रभावित हुन पुगेको उनीहरूले बताएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सचेतक निष्कल राईले प्रधानमन्त्रीलाई नीति तथा कार्यक्रम छलफल हुने बैठकमा सहभागिताका लागि रोलिङ गर्न सभामुखसँग माग गर्नु भएको थियो।
3: अब मन्त्रालय 18 मात्रै शीर्षकमा गोरखापत्र दैनिकमा खबर छापिएको छ। सरकारले संघीय सरकारका मन्त्रालय 22 घटाएर 18 पुर्याउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको काभ्रे सिंहदरबारमा बुधबार बसेको मन्त्री परिषदको बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्ने निर्णय पश्चात मन्त्रालयको संख्या घटाएको हो। सरकारको प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादन थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्य सहित मन्त्रालयको संख्या घटाइएको हो। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत राखेको छ। सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साबिकको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर र नयाँ थप गरिएको नवप्रवर्तन सम्बन्धी कार्य हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेको छ। अन्य मन्त्रालयको कार्य विभाजन व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयलाई एकीकृत गरिएको छ। त्यस अनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय छुट्टै हुनेछ। अर्को संचार मन्त्रालय, त्यसै गरी युवा, श्रम तथा रोजगार मन्त्रालय र भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन्। त्यसै गरी दुई मन्त्रालय गाभेर महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय बनाइएको छ भने अन्यलाई कार्य विभाजन हेरफेर गरी स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि तथा वन पर्यावरण मन्त्रालय बनाइएको छ।
2: सुशासनसँगै अर्थतन्त्र सुधार्ने गरी बजेट ल्याइदिए शीर्षकमा कान्तिपुर दैनिकले छापेको छ। अर्थमन्त्री स्वर्ण वाग्लेले आगामी बजेटमा सुशासनदेखि मध्यम वर्गलाई करको बोझ कम गर्ने, आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउने लगायत 5 क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने बताउनु भएको छ। डिजिटलाइजेशन मार्फत सुशासन कायम गर्दै अर्थतन्त्रलाई चलायमान बनाउने र तीव्र आर्थिक वृद्धिको लक्ष्य प्राप्त गरिने उहाँको भनाइ छ। त्यस्तै अर्थमन्त्री वाग्लेले सुशासन, आर्थिक पुनर्संरचना तथा समृद्धि, एकीकृत पूर्वाधार, सर्वव्यापी सामाजिक उत्थान तथा मध्यम वर्गको विस्तार र सौम्य शक्तिको सुदृढीकरण जस्ता 5 सैद्धान्तिक धरातलमा आगामी बजेटका प्राथमिकता र कार्यक्रम तय गरिने जनाउनुभयो। उत्कृष्ट कार्यप्रणाली, सही नीति र नियतसँगै क्षमताको व्यवस्थापन पनि सहज हुन्छ भन्ने विश्वासका साथ सरकार अघि बढ़िरहेको अर्थमन्त्री वाग्लेको भनाइ छ। सेवा प्रणाली सुधारका लागि सरकारले वृहत कानूनी सुधारको एजेण्डा अघि सारेको उहाँको भनाइ छ। असल शासन मार्फत सरकारले राजनीतिक र आर्थिक बाटो सफा गर्न चाहेको अर्थमन्त्री वाग्लेले जनाउनुभयो।
3: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वको सरकारले नेपाललाई क्षेत्रीय विद्युत शक्तिका रूपमा स्थापित गर्ने महत्वाकांक्षी ऊर्जा मार्गचित्र सार्वजनिक गरेको छ। सरकारको लक्ष्य आगामी 5 वर्षभित्र 15,000 मेगावाट र 1 दशकभित्र 30,000 मेगावाट विद्युत क्षमता पुर्याउने रहेको छ। तर ऊर्जा अर्थशास्त्री, जलविद्युत विज्ञ तथा बजार विश्लेषकका अनुसार अबको प्राथमिकता र रणनीति मुख्य रूपमा विद्युत उत्पादन विस्तारमा मात्रै केन्द्रित रहे यसले नेपाललाई समृद्धिको बाटोमा होइन अझ गहिरो आर्थिक जोखिमतर्फ धकेल्न सक्छ। विज्ञहरूका अनुसार अहिले नेपालको मुख्य चुनौती विद्युत उत्पादन होइन, बरु उत्पादन भएको विद्युतलाई लाभदायक रूपमा उपयोग, भण्डारण वा निर्यात गर्न सकिन्छ कि सकिँदैन भन्ने हो। नेपालको विद्युत क्षेत्रमा संरचनात्मक रूपमा माग र आपूर्ति बीच असन्तुलन जोखिम देखिएको छ। उत्पादन निरन्तर बढे को अवस्थामा पनि एकातिर घरेलु खपतको वृद्धि कमजोर छ भने अर्कोतर्फ परिणाम र मूल्य दुवै दृष्टिले निर्यात बजार अनिश्चित बन्दै गएको छ। साथै प्रसारण लाइन निर्माण र स्थानीय वितरण प्रणाली सुदृढीकरणमा पर्याप्त लगानी हुन सकेको छैन, जसलाई प्राथमिकतामा राख्न आवश्यक रहेको विज्ञहरूको भनाइ छ।
2: त्यस्तै भट्ट अग्रवाललाई जोगाउने प्रयासमा सरकारी अधिकारी शीर्षकमा नागरिक दैनिकले खबर छापेको छ। व्यापारी दीपक भट्ट र सुलभ अग्रवालमाथि सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान अन्तिम चरणमा पुगिरहँदा उनीहरूसँगै आबद्ध रहेर चलखेल गर्ने एउटा समूह फरार छ। सरकारी अधिकारीदेखि उच्च पदस्थ व्यक्तिहरूको समेत सेयर रहेका कारण व्यापारी भट्ट र अग्रवालमाथिको अनुसन्धानलाई प्रभावित पार्न खोजिएको छ। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर संरचनामा अर्थ सचिव डाक्टर घनश्याम उपाध्यायकी पत्नी भगवती उपाध्यायको नाम समेत देखिनु र तत्कालीन सम्पत्ति शुद्धिकरण विभागका महानिर्देशक गजेन्द्र ठाकुरकी पत्नी राखी निहारिकाको नाममा पनि हिमालयन इन्स्योरेन्समा शेयर देखिनुले सरकारी अधिकारीहरू भट्ट अग्रवालमाथिको अनुसन्धान प्रभावित पार्न अग्रसर रहेको स्रोतको दावी रहेको छ।